0: निर्देशक डेभिड सिस्नेलले अर्थमन्त्री स्वर्ण विभागलाई आपतकालीन सहयोगका रूपमा 25 अर्ब रूपियाँ उपलब्ध गराउन सक्ने जानकारी दिएका छन्। यस्तै गैरावासीय नेपाली संघका अध्यक्ष हेमराज शर्माको अध्यक्षतामा बुधबार बसेको वृहत भर्चुअल बैठकले भुटेकोशी बाढ़ी पीड़ितका लागि 5 करोड़ रूपियाँ सहयोगका साथै प्रभावित क्षेत्रमा प्राथमिक उपचार, स्वास्थ्य परीक्षण र औषधि वितरणका लागि चिकित्सक टोली परिचालन गर्ने पनि निर्णय गरेको छ। एक्सट्रीम इनर्जी ड्रिंक्सले पनि सरकारी राहत कोषमा 1 करोड़ रूपियाँ सहयोग उपलब्ध गराउने जनाएको छ। विपदको यस कठिन घड़ीमा प्रभावित परिवार तथा नागरिकको पीड़ा न्यूनीकरण गर्न तथा उद्धार राहत र पुनर्स्थापनाका कार्यमा सरकारसँग एकबद्धता जनाउँदै कम्पनीले उक्त सहयोग गर्ने निर्णय गरेको हो। कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, उद्धार र राहतका लागि धमाधम सहयोग आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ।
1: बाढ़ी प्रभावित स्थान 3 महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा शीर्षकमा हिमालय टाइम्स खबर लेख्छ। सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढ़ीबाट प्रभावित क्षेत्रलाई 3 महिनाका लागि विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। बुधबार सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकले बाढ़ीका कारण धनजनको ठूलो क्षति भएको निष्कर्ष निकाल्दै उद्धार राहत र पुनर्निर्माणलाई प्रभावकारी बनाउन 3 महिनाका लागि विपद संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन 2074 दफा 32 बमोजिम बाढ़ी प्रभावित स्थानीय तहहरूलाई आगामी 3 महिनाका लागि विपद संकटग्रस्त क्षेत्र घोषणा गरिएको हो।

0: दिले ले आयो नया एलजी एसेंशियल सीरीज अब किफायती मूल्य में रेफ्रिजरेटर वॉशिंग मशीन एसी को कंप्लीट रेंज 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई नागरिकता भए पुग्छ हर एक घर को खुशी घर घर में एलजी एलजी लाइफ गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब भित्री पृष्ठका खबर। रसुवामा गएको विनाशकारी बाढ़ी पछिको अवस्थाबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा सभापति रवि लामी छानेले सर्वदलीय बैठक बोलाउनु भएको छ। बिहिबार रासोपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा बाढ़ी प्रभावित क्षेत्रमा भइरहेको खोजी तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन र राहत तथा पुनर्स्थापनाका लागि संयुक्त कदम चाल्ने विषयमा छलफल हुने बताइएको छ।
3: विभिन्न मित्र राष्ट्रहरूले नेपालमा बाढ़ीले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गरेका छन्। नेपालमा आइपरेको प्राकृतिक विपदको अवस्थामा सहानुभूतिसहित एकबद्धता पनि प्रकट गरेका छन्। नेपालस्थित अमेरिकी दूतावासले वक्तव्य जारी गर्दै भोटेकसी नदीमा आएको बाढ़ीले सुरक्षा रसुवा जिल्ला र तल्लो तटीय क्षेत्रमा गरेको क्षति र विध्वंसबाट अमेरिकी सरकारबाट अत्यन्त मर्माहित भएको उल्लेख गरिएको छ। यस दुःखद घड़ीमा मृतकका परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै विपदबाट प्रभावित सबैको साथमा रहेको स्पष्ट पारिएको छ। युरोपेली संघसँग आबद्ध विभिन्न मुलुकहरूले पनि संयुक्त वक्तव्य जारी गर्दै नेपालको साथमा रहेको बताएका छन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्राकृतिक विपदको दुःखद घड़ीमा भारत सरकार र जनता नेपालको साथमा रहेको बताउनु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोन कुराकानी गर्दै भारतका प्रधानमन्त्री मोदीले नेपालमा बाढ़ीका कारण भएको जनधनको क्षतिप्रति समवेदना प्रकट गर्नुभयो। उहाँले भन्नुभएको छ, यस कठिन घड़ीमा भारतका जनता नेपालका आफ्ना दिदीबहिनी तथा दाजुभाइसँग एकबद्धताका साथ उभिएका छन्। यस्तै तिब्बत तर्फबाट नेपाल प्रवेश गरेको बाढ़ीले चीनमा पनि ठूलो क्षति पुर्याएको छ। यसको विवरण आउन बाँकी छ। चीनका राष्ट्रपति शी चिनफिङले चीन नेपाल सीमानामा उच्च बाढ़ीका कारण उत्पन्न विपदमा राहत तथा उद्धारमा खटिन निर्देशन दिनुभएको छ। चिनिया समाचार संस्था सिन्हुवाले जनाए अनुसार चीनका राष्ट्रपति शीले चीन नेपाल सीमामा आइपरेको विपदका कारण कयौं मानिसको ज्यान जानुका साथै ठूलो जनधनको क्षति भएकाले उद्धारमा खटिन चिनिया सरकारी अधिकारीलाई निर्देशन दिनुभएको छ र उहाँले घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ।
2: प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा सरकारले बाढ़ीबाट ठूलो क्षति भएको र पीड़ितको खोज राहत र उद्धारमा जनशक्ति परिचालन गरिएको जानकारी गराएको छ। सांसदले पनि तत्काल राष्ट्रिय विपद घोषणा गर्न र उद्धारमा तीव्रता ल्याउन सरकारसँग माग गरेका छन्। विपदमा राजनीतिक प्रतिस्पर्धा वा स्वार्थभन्दा माथि उठेर नागरिकको जीवन रक्षा पहिलो प्राथमिकता हुनुपर्ने सत्तापक्ष र प्रतिपक्षका सांसदहरूले समेत बताएका छन्।
3: रसुवाको भोटे कोशीमा आएको बाढ़ीमा तीर्थयात्री सहित 403 पर्यटक सम्पर्कविहीन भएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार बाढ़ीमा परेर 203 महिला र 200 पुरूष गरी 403 तीर्थयात्रु र पर्यटक सम्पर्कविहीन भएका हुन्। बेपत्ता हुनेमा अधिकांश विदेशी पर्यटक रहेका छन्। बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकारी हिक्मत सिंह अयरले भन्नुभयो, विभिन्न कम्पनी मार्फत गोसाई कुण्ड र कैलाश मानसरोवर गएका 403 जना सम्पर्कविहीन भएका छन्। बेपत्ता हुनेमा अमेरिका, बेलायत, अस्ट्रेलिया र क्यानाडा लगायतका मुलुकका 341 जना, भारतका 133 जना र 62 जना नेपाली रहेका छन्।
2: चीनको तिब्बती क्षेत्र लेन्दे खोला भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको भीषण बाढ़ीका कारण हाल सञ्चालनमा रहेका 8 तथा निर्माणाधीन 6 गरी 14 जलविद्युत आयोजना प्रभावित भएका छन्। नेपाल विद्युत प्राधिकरणको प्रारम्भिक विवरण अनुसार बाढ़ीका कारण क्षति हुनेमा सञ्चालनमै रहेका 354 मेगावटका 8 आयोजना र 394 मेगावट क्षमताका 5 निर्माणाधीन आयोजना प्रभावित बनेका छन्। यस बाढ़ीबाट प्रभावित आयोजनाको कुल क्षमता 748 मेगावट छ।
3: नेपाल चीन उत्तर पूर्व सीमाको लाङटाङ लिरूङ हिमालको उत्तरपट्टि ठूलो चट्टान सहितको हिम पहिरो खसेपछि भोटेको सीमा बुधबार बिहान भीषण बाढ़ी भएको पुष्टि भएको छ। उक्त क्षेत्रमा विभिन्न स्याटेलाइट तस्विर तथा दृश्यहरूको विश्लेषणले हिम पहिरो खसेर भीषण बाढ़ीको रूप लिएको र बोटेकोशी हुँदै नेपालमा विपत्ति आइपरेको विज्ञहरूले औल्याएका छन्। साथै बुधबार बिहान त्यस क्षेत्रमा दुईवटा भूकम्प गएकाले त्यसले पनि बाढ़ीको घनत्व र चाप दुवै बढ़ाउन मद्दत गरेको हुन सक्ने अनुमान गरिएको छ। हिम पहिरोका कारण हिजको बाढ़ी आएको विभिन्न तथ्यले पुष्टि गरेका छनृ।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्ट होम डिस्ट होम खुशीको कनेक्शन यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब विदेशका खबर। अमेरिकी लेखक किम स्ट्यानी रोबिन्सको द मिनिस्ट्री फर द फ्यूचर उपन्यासको शुरूआती दृश्यमा भारतमा आएको तातो लहरसँगै विद्युत प्रणालीमा समस्या उत्पन्न हुन्छ र त्यही कारणले 2 करोड़ मानिसको मृत्यु हुन्छ। त्यस भयावह घटनाले विश्वका राष्ट्रहरूलाई जलवायु परिवर्तन विरूद्ध लड्न एकजुट हुन बाध्य बनाउँछ। वैज्ञानिकहरूले लामो समयदेखि चेतावनी दिँदै आएका छन् कि विश्वले अझ तातो लहर, आँधी, बाढ़ी र खडेरी जस्ता चरम मौसमी घटना बेहोर्नु पर्नेछ, तर कुनै समय विज्ञान कथाको विषय जस्तो लाग्ने विषय अहिले सम्भावित र अपरिहार्य घटनाका रूपमा समेत चर्चा हुन थालेको छ।
2: अब खेल र खेलाड़ीका प्रसंग। आजको पत्र पत्रिकाहरूमा आगामी चैत्र 20 देखि 28 गतेसम्म पाकिस्तानमा आयोजना हुने 14 राष्ट्रिय दक्षिण एसियाली खेलकुद सागमा 28 खेल समावेश हुने भएको छ। नेपाल ओलम्पिक कमिटी एनओसीले बुधबार पत्रकार सम्मेलन मार्फत सागको तयारी तथा सहभागिता सम्बन्धी प्रारम्भिक विवरण सार्वजनिक गरेको हो।
1: अब विचार विश्लेषण। पहिले गोर्खा पत्रको सम्पादकीय विचार लिँदैछौ। विपदमा एकजुट बनाऊ शीर्षकमा गोर्खा पत्रले सम्पादकीय छापेको छ। नेपाल भौगोलिक रूपमा विपदको उच्च जोखिममा रहेको मुलुक हो। विशेष गरी पहाड़ी र हिमाली क्षेत्र भूगर्भीय रूपमा अत्यन्तै कमजोर छन्। त्यसमाथि जलवायु परिवर्तनका कारण विश्वव्यापी रूपमा बढ़दो तापक्रमले गर्दा हिमाली क्षेत्रमा हिमताल फुट्ने र छोटो समयमा मुसलधारे वर्षा भई आकस्मिक बाढ़ी पहिरो आउने क्रम तीव्र बनेको छ। यस्ता प्राकृतिक चक्रको सामना गर्न हाम्रो राज्य संयन्त्रलाई अत्याधुनिक सूचना प्रविधि र स्रोत साधनले भरपर्दो बनाउनु आवश्यक छ।
2: हवस् त, अहिलेलाई नेपाली खबर यति नै। यसपछि पत्रकार खेम बमका साथ नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
0: अहिले बिहानको 6 बजे हजुरको रेडियो 102.1 मेगाहर्ज।
3: आधीले 40 किलोमिटर सड़क क्षतिग्रस्त, 450 मेगावाट बिजुली उत्पादन बन्द, पुनर्निर्माणका लागि मन्त्रालयहरूलाई तोकियो जिम्मेवारी।
4: चिनिया क्षेत्रमा खोज तथा उद्धारका लागि 600 उद्धारकर्मी, भारतको बिहार राज्यमा उच्च सतर्कता, अमेरिकी नयाँ आर्थिक प्रतिबन्धले कुनै असर नगर्ने इरानको दावी।
3: र अस्ट्रेलियामा जारी टप N20 सिरिजमा नेपालले आज किंग्समेनसँग खेल्दै 14 दक्षिण एसियाली खेलकुद सागमा 28 खेल हुने क्लाइम्बिङ खेलको विकासका लागि विद्यालय खेलकुद महासंघसँग सम्झौता।
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: साझा खबरको सबैभन्दा शुरूमा, रसुवा बाढ़ीमा परेकाहरूको उद्धार तथा खोजी कार्य आज पनि बिहानैदेखि शुरू गरिने बारेको प्रसंग।
4: हिजो बिहान आएको रसुवाको बाढ़ीमा परेका मध्ये 157 जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। गै रात 11 बजेसम्मको विवरण अनुसार 7 जिल्लामा 157 जनाको शव फेला परेको प्रहरीले जनाएको छ। रसुवामा 3, नुवाकोटमा 13, धादिङमा 27, चितवनमा 64, गोर्खामा 19, तनहुँमा 9 र नवलपरासी पूर्वमा 22 जनाको शव फेला परेको छ। प्रहरीले 28 जना प्रहरी कर्मचारी सम्पर्कमा नरहेको पनि बुलेटिनमा उल्लेख गरेको छ। बाढ़ीका कारण विभिन्न अस्पतालमा 41 जनाको उपचार भइरहेको जनाइएको छ। 20 जना त्रिवेशिक्षण अस्पताल महाराजगंज काठमाडौँमा, 4 जना ट्रमा सेन्टर, 3 जना वीर अस्पताल, 1 जना वीरेन्द्र सैनिक अस्पताल छाउनी, 3 जना नर्विक अस्पतालमा र 9 जना त्रिशुली अस्पतालमा उपचाररत रहेका छन्। बाढ़ी प्रभावित क्षेत्रमा 3,397 जना प्रहरी परिचालन गरिएको छ। यसैबीच रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीका कारण घाइते तथा खोजीमा जोखिममा परेका नागरिकको आज बिहानदेखि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टर मार्फत उद्धार गरिने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको गैराती सम्पन्न बैठकले प्रभावित क्षेत्रबाट घाइतेलाई उद्धार गरी शुरूमा रसुवाको धुन्छे र नुवाकोटको विदुर स्थित नेपाली सेनाको ब्यारेकमा स्थापना गरिने क्याम्पमा उपचार गर्ने निर्णय समेत भएको छ। गम्भीर घाइतेहरूलाई भने तत्काल उद्धार गरी काठमाडौँ ल्याइने तयारी गरिएको छ। घाइतेहरूको अवस्था अनुसार प्राथमिकरण गरी उद्धार तथा उपचारलाई अघि बढ़ाइने भएको छ। प्रभावितहरूका लागि आवश्यक राहत सामग्री स्थल मार्ग हुँदै विदुरस्थित नेपाली सेनाको ब्यारेकतर्फ पनि पठाउन थालिएको बताइएको छ।
3: बाढ़ीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाका 8 ट्रक मार्फत करिब 8 टन सामग्री हिजो पठाइएको छ। सेनाका तिसवारीमा गैराती प्रभावित क्षेत्रतर्फ पठाइएको हो। प्रभावित क्षेत्रमा पठाइएका सामग्रीमा 500 थान मच्छरदानी, 1,000 थान बाल बालिकाका डिग्निटी किट, 220 थान स्लिपिङ ब्याग, 500 थान कम्बल, 10 थान प्लास्टिक सिट, 100 थान त्रिपाल, 500 थान सोलर बत्ती, 500 थान सोलर बत्तीको प्लेट, 30 KVA क्षमताको एउटा जेनेरेटर पनि त्यसतर्फ पठाइएको छ। भारत सरकारको तर्फबाट प्राप्त भएका 10 टन विभिन्न सहायता सामग्रीहरू पनि गैराती नै काठमाडौँ आइपुगेको छ। भारतीय राजदूतले नेपालका पर्यटन मन्त्रीलाई हस्तान्तरण गरेका हुन्। यसैबीच रसुवा नुवाकोट क्षेत्रबाट थप ठूलो बाढ़ी आउन लागेको भन्ने बारेमा अफवाह फैलिएको भन्दै बाढ़ी पूर्वानुमान शाखाले निरन्तर दिइएका सूचनाको मात्र पालना गर्न भनेको छ। हालसम्म प्राप्त सूचना तथा प्रारम्भिक विश्लेषण अनुसार त्यस क्षेत्रमा पानी परे पनि नदीको बहाव केही बढ़न सक्ने तर हालसम्म थप ठूलो बाढ़ी आउने कुनै विश्वसनीय सूचना प्राप्त नभएको शाखाले जनाएको छ। नेपालतर्फ कुनै ठूलो बाढ़ी प्रवेश गर्ने अवस्था देखिएमा सीमा क्षेत्रमा तैनात सुरक्षा निकाय तथा सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय गरी एसएमएस लगायतका उपलब्ध विभिन्न संचार माध्यमबाट यथाशीघ्र आधिकारिक सूचना तथा पूर्व सूचना सम्प्रेषण गरिने पनि बाढ़ी पूर्वानुमान शाखाले भनेको छ। बाढ़ीपछि नेपाली सेनाका 44 जना, नेपाल प्रहरीका 28 जना र सशस्त्र प्रहरीका 9 जना गरी 81 जना सुरक्षाकर्मी सम्पर्कविहीन छन्। रसुवागढ़ी, स्याप्रोवेशी, मैलुङ र बेत्रावतीमा तैनाथ सैनिकहरू सम्पर्कविहीन बनेका हुन्। ती स्थानमा बाढ़ीले अकल्पनीय क्षति पुर्याएको छ। सम्पर्कविहीन सुरक्षाकर्मी लगायत पर्यटक, सर्वसाधारण तथा विभिन्न निकायमा कार्यरत कर्मचारीको पनि खोजी तथा उद्धार आज बिहानैदेखि शुरू गरिने गृह मन्त्रालयले जानकारी दिएको छ। यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले रसुवाको भोटेकोशी नदीमा हिजो बिहान आएको बाढ़ी पहिरोबाट प्रभावित नागरिकको खोज उद्धार तथा राहतका लागि राज्यका सबै संयन्त्र परिचालन गर्न प्रधानमन्त्री बालेन्द्र शाहलाई आग्रह गर्नुभएको छ। हिजोको संसदको बैठकमा सांसदहरूले यसबारेमा सरकारको ध्यान आकर्षण गराए र बैठकपछि सभामुख डोलप्रसाद अर्यालले उद्धार तथा राहतमा जुट्न सरकारको ध्यान आकर्षण गराउनुभयो।
6: विपदको यस घड़ीमा घाइतेहरूको उद्धार तथा उपचार, बेपत्ताहरूको खोजी, पीड़ित विस्थापित प्रभावितहरूलाई राहतका लागि आवश्यक समन्वयलाई तीव्रता दिन नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु। साथै सो कार्यमा आवश्यक सहयोग र समन्वयका लागि सम्पूर्ण निजी क्षेत्र, गैर सरकारी निकाय र नागरिक समाजलाई हार्दिक आग्रह गर्दछु। राज्यका सम्पूर्ण संयन्त्र नै उद्धार, राहत र प्रभावित नागरिकको सहयोगमा जुट्नुपर्ने अवस्था रहेको छ।
3: बाढ़ी पहिरोपछि हिजो नै प्रधानमन्त्री बालेन्द्र शाहले बाढ़ी प्रभावित क्षेत्रको अवस्था, उद्धार खोज तथा राहतको प्रगति बारेमा जानकारी लिँदै उद्धार तथा राहत कार्यमा सक्रिय भएर जुट्न सरोकारवालालाई निर्देशन दिइसक्नु भएको प्रधानमन्त्रीको सचिवालयले बताएको छ। प्रधानमन्त्री शाहको अध्यक्षतामा सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आपतकालीन बैठकमा शाहले उद्धार तथा राहतमा सक्रियताका साथ जुट्न निर्देशन दिनुभएको हो। राति सामाजिक सञ्जाल मार्फत देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको अहिलेको प्राथमिकता घाइतेको ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी गरिनु र प्रभावित मानिसलाई सुरक्षा दिनु रहेको बताउनु भएको छ। बाढ़ी प्रभावित क्षेत्र तथा अन्य क्षेत्रका नागरिकलाई अपील गर्दै सरकारले सम्पूर्ण ध्यान उद्धार खोजी र राहतमा खर्चिएको पनि उहाँको भनाइ छ। विभिन्न राजनैतिक दलहरूले पनि आफ्नो बैठक बसालेर खोज तथा उद्धारमा सक्रिय भएर सरकारलाई सहयोग गर्न अनुरोध गरेका छन्।
4: सीमा क्षेत्र रसुवागढ़ी र तल्लो तटीय क्षेत्रको भोटेकोशी नदीमा आएको बाढ़ीका कारण सड़क, पुल लगायतका भौतिक पूर्वाधारदेखि जलविद्युत आयोजना र त्यहाँ कार्यरत कर्मचारी प्रभावित भएका छन्। बाढ़ीले 19 वटा मटेरियल पुल प्रधानमन्त्री तथा मन्त्री परिषदको पुल बगाएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। सड़क विभागका प्रवक्ता एवं उपमहानिर्देशक शुभराज न्यूपानीका अनुसार बाढ़ीले रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा निर्माणाधीन निर्माण भएका पक्की पुलहरू भगेको बताइएको हो। जोखिमका कारण मुगले नानगार सड़क खण्ड अनिश्चितकालका लागि बन्द गरिएको छ भने विभिन्न ठाउँमा झोलुङ्गे पुल समेत क्षतिग्रस्त बनेका छन्। गोर्खाको धवादी घाट र धादिङको चौकी टार जोड्ने झोलुङ्गे पुल बाढ़ीले बगाएको छ। धादिङको सिलिङ टार र चितवनको कुरिङ टार जोड्ने झोलुङ्गे पुल समेत पूर्ण रूपमा क्षति भएको छ। बाढ़ीबाट 2 अर्ब रूपियाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको पूर्वाधार मन्त्री सुनिल कुमार लम्सालले जानकारी दिनुभएको छ। भत्किएका संरचना निर्माण सक्दो छिटो गरिने तयारी गरिने गरी पनि काम भइरहेको बताइएको छ। नेपाल टेलिकमका 35 बीएटीएस साइट अवरूद्ध छन् भने रसुवाका 19 मध्ये 8, नुवाकोटका 47 मध्ये 15 टावर र धादिङका 12 साइटको सेवा पनि ठप्प बनेको छ। त्यस्तै एनसीएलका 27 वटा टावर डाउन भएका छन् भने विद्युत आपूर्ति बन्द हुँदा र मुख्य फाइबर लाइन काटिँदा सेवा अवरूद्ध भएको छ।
3: नेपाली सेनाले आज बिहान टिमुरे माथिका अलपत्र परेकाहरूको उद्धार गर्ने तयारी गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ र हिजो बसेको मन्त्री परिषद बैठकले बाढ़ीका कारण देखिएको समस्या र पूर्वावस्थामा फर्काउनका लागि विभिन्न मन्त्रालय र मन्त्री तथा सरोकारवाला निकायको जिम्मेवारी निर्धारण गरेको छ। हिजोको मन्त्री परिषद बैठकपछि पत्रकारसँग कुराकानी गर्दै सरकारका प्रवक्ता शिक्षा मन्त्री सस्मित पोखरेल
7: घटनामा परिमृत्यु हुने परिवार प्रति आर्थिक संवेदना व्यक्त गर्ने र मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्ने, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्ने, उक्त घटनामा घाइते भएका व्यक्तिहरूको तत्काल निशुल्क स्वास्थ्य उपचारको व्यवस्था स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, नेपाली सेना र सरकारी अस्पतालहरूले मिलाउने, उक्त घटनामा घाइते भएका एवं बिचल्लीमा परेका व्यक्तिहरूको तत्काल उद्धार गरी सुरक्षित स्थानमा सार्ने व्यवस्था गृह मन्त्रालय र रक्षा मन्त्रालयले मिलाउने, यस कार्यको लागि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टर परिचालन गर्ने, माननीय गृहमन्त्रीलाई उद्धारमा आवश्यक सबै साधन हेलिकप्टर सहित परिचालन गर्ने निर्देशन दिने, घर निवास गुमाएका व्यक्तिहरूलाई सुरक्षित स्थानमा सारी खाने बस्ने व्यवस्था गृह मन्त्रालय, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सम्बन्धित विपद जोखिम न्यूनीकरण तथा व्यवस्थित व्यवस्थापन समितिले मिलाउने, अवरुद्ध हुन पुगेको सड़क पुनः सञ्चालन र उक्त क्षेत्रमा आवश्यक खानेपानीको व्यवस्था यथाशीघ्र पूर्वाधार विकास मन्त्रालयले मिलाउने।
4: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा पहिरो बारेमा भ्रम र वास्तविकता,
8: खोलाको नजिक नजाने, खोलामा गएर भिडियो बनाउने, टिकटक बनाउने भन्दै खोला झन बाढ़ीको नजिक हेर्न जाने भनेर जाँदै नजाने,
3: रसुवा बाढ़ीपछि घाइतेको उपचार सरकारी तथा गैर सरकारी अस्पतालमा 400 भन्दा बढ़ी पर्यटक सम्पर्कविहीन, भारत र चीन लगायतका देशबाट दुःख व्यक्त, लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौ।
10: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
9: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल,
10: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
4: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
11: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
4: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
11: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
4: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
11: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौ।
4: बाल विवाह रोकौ, छोरा छोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
3: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
4: आजको कान्तिपुरको पहिलो पृष्ठमा भोटेकोशी बारीको विध्वंस, मृत्युको लेखाजोखा छैन, सयौं बेपत्ता, हजारौं घरबार विहीन शीर्षकमा खबर प्रकाशित छ। नेपाल र चीनका सम्बन्धित निकायका बीच तत्काल सूचना आदान प्रदान हुने प्रभावकारी संयन्त्र नहुँदा बाढ़ीको कारण समेत पत्ता लागेको छैन। नेपालले आफ्नै भूभागमा राखेका उपकरण समेत बाढ़ी आउनु अघि सूचना पठाउन असफल भएका छन्। त्यस्तै उद्धार र राहतका लागि धमाधम सहयोग शीर्षकको अर्को खबर छ। विश्व बैंकले 25 अर्ब, गैर आवासीय नेपाली संघले 5 करोड़, एक्सट्रीम एनर्जीले 1 करोड़ र राष्ट्रपाले 50 लाख दिने घोषणा समेत गरेका छन्। त्यस्तै मृत्युको लेखाजोखा छैन, सयौं बेपत्ता, हजारौं घरबार विहीन, नुवाकोटको त्रिशुली तटीय क्षेत्रको अवस्था लगायतका खबरहरू प्रकाशित छन् भने आजको कान्तिपुरको भित्रपृष्ठमा पनि सोही विषयका खबरहरू प्रकाशित छन्।
3: आर्थिक कारोबार दैनिकमा बैंक तथा वित्तीय संस्थाका 18 शाखामा पूर्ण क्षति, 2 दर्जन भन्दा बढ़ी कर्मचारी सम्पर्कविहीन, शीर्षकमा परिवर्तन देवकोटाले लेख्नु भएको छ। 22 वटा पुलमा पूर्ण क्षति, 40 किलोमिटर सड़क बग्यो, शीर्षकमा दिपेन्द्र थापाले लेख्नु भएको छ। 27 जलविद्युत आयोजनामा क्षति, पुनर्निर्माणमा 30 अर्ब लाग्ने, शीर्षकमा जीवन बस्नेतले लेख्नु भएको छ। पूर्वाधारमा 2 खर्ब भन्दा बढ़ी क्षति भएको अनुमान गरिएको बारेमा पनि खबरमा उल्लेख गरिएको छ। नागरिक दैनिकमा विपदमा सबै दल एकै ठाउँमा शीर्षकमा ईश्वरी सुविदीले लेख्नु भएको खबर छ। बग्दा बग्दगी बाँचे, गिरीलाल गुमाए 5 सदस्य, शीर्षकमा पवित्रा सुनारले लेख्नु भएको खबर पनि छापिएको छ। हिउँ पहिरोले लेन्दे खोला थुनिँदा विनाशकारी बाढ़ी, शीर्षकमा श्रीराम सुवेदी र भुवन शर्माले लेख्नु भएको खबर छापिएको छ। 6 वटा पेट्रोल पम्पमा क्षति पुगेको बारेमा खबर गोर्खापत्र दैनिकको भित्री पन्नामा छ। 1.5 दर्जन बैंक तथा वित्तीय संस्थामा क्षति भएको बारेमा पनि उल्लेख गरिएको छ। आपूर्ति व्यवस्था सहज बनाउन आग्रह, शीर्षकमा खबर छ। सरकारले विपद प्रभावित क्षेत्रमा दैनिक उपभोग्य वस्तु तथा सेवाको आपूर्तिलाई सहज बनाउन सबै सरोकारवालालाई आग्रह गरेको छ। विषयगत मन्त्रालयहरूले पनि छुट्टा छुट्टै बैठक बोलाएर आवश्यक निर्देशन मातत्का निकायहरूलाई दिएका छन्। अर्को खबर छापिएको छ, 27 जलविद्युत क्षतिग्रस्त, शीर्षकमा गोर्खापत्र दैनिकमै ईश्वर चन्द्र झाले क्षणभरमै बाढ़ीमा बिलायो ढुंगे बजार, शीर्षकमा नुवाकोटबाट लेख्नु भएको छ भने घाइतेको उपचार सरकारी अस्पतालमा, शीर्षकमा सरोज ढुंगेलले लेख्नु भएको छ। भित्री पन्नामा नौनी र घिउको माग बढ़्यो, आपूर्ति प्रभावित, शीर्षकमा वसन्त पराजुले भरतपुर चितवनबाट लेख्नु भएको छ। कर्णालीको स्याउको बजार तराईमा, शीर्षकमा नेपालगंजबाट लेखिएको खबर छापिएको छ। दर्जन भन्दा बढ़ी विद्यालयमा क्षति भएको बारेमा सूर्यप्रसाद पाण्डेले लेख्नु भएको खबर छ। 400 भन्दा बढ़ी पर्यटक सम्पर्कविहीन बनेको बारेमा मीन भण्डारीले गोर्खापत्र दैनिकमै लेख्नु भएको छ। मित्र राष्ट्रहरूद्वारा दुःख व्यक्त, शीर्षकमा खबर छापिएको छ भने सहयोग प्राप्तिको खाका तय गर्न लागिएको बारेमा पनि उल्लेख गरिएको छ। नयाँ पत्रिका दैनिकमा 36 घाइते काठमाडौँ ल्याइयो, टिचिङ ट्रमा र सैनिक अस्पतालमा उपचार हुँदै, शीर्षकमा खबर छ। आफन्त खोज्नेहरूको अस्पतालमा भीड़ लागेको बारेमा पनि कृष्ण रिजालले लेख्नु भएको अर्को खबर पनि छापिएको छ। रसुवा केरूङ नाका फेरि क्षतिग्रस्त भएको छ, चीनसँगको व्यापार र आवागमन अनिश्चित बनेको छ। बाढ़ी प्रभावित क्षेत्रमा वर्षाको सम्भावना, शीर्षकमा अर्को खबर एम बमले लेख्नु भएको छ। भटेकुसी बाढ़ी प्रभावित क्षेत्रमा आगामी दुई तीन दिन वर्षाको भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको हो। जल तथा मौसम विज्ञान विभागका प्रवक्ता विभूति पोखरेलका अनुसार रसुवा, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ र गोरखाका विभिन्न स्थानमा पानी पर्ने सम्भावना छ, तर पानी पर्ने भनेर विभिन्न अफवाह फैलाइएको भन्दै त्यसमा सचेत रहन उल्लेख गरिएको छ। उद्धार र राहतका लागि सांसदले गराए सरकारको ध्यानाकर्षण, शीर्षकमा कमलराज भट्टले नयाँ पत्रिका दैनिकको भित्री पन्नामा उल्लेख गर्नुभएको खबर छ। प्रतिनिधि सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ। सड़कमा कम्तीमा 20 अर्बको क्षति, शीर्षकमा अर्को खबर छ भने विपदमा सरकारसँग सहयोग र समन्वय गर्न निजी क्षेत्र तयार, शीर्षकमा खबर छापिएको छ। गैर आवासीय नेपाली संघ एनआरएनएले बाढ़ीबाट प्रभावित परिवारको उद्धार, राहत एवं अन्य आवश्यक सहयोग समेत गरी तत्काल 5 करोड़ रूपियाँ बराबरको सहयोग गर्ने घोषणा गरेको छ। नेपाल घरेलू तथा साना उद्योग महासंघले पनि राहत तथा पुनस्थापनाको प्याकेज घोषणा गर्न सरकारसँग माग गरेको छ। नाइमाले नेपाल अटोमोबाइल्स इम्पोर्ट्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशनले विज्ञप्ति जारी गर्दै दुःखद घड़ीमा सरकारी तथा सुरक्षा निकायसँग आवश्यक सहकार्य गर्न आफूहरू तयार रहेको उल्लेख गरिएको छ। र अर्को खबर पनि छापिएको छ, 431 मेगावाटका 12 विद्युत आयोजना क्षतिग्रस्त भएको बारेमा उल्लेख गरिएको छ।
4: साझा खबरमा अब विदेशका खबर। चीनको सुशासित क्षेत्र तिब्बतको केरूङ काउन्टीमा बाढ़ीले क्षति पुर्याएपछि चीनले ठूलो उद्धारकर्मी परिचालन गरेको छ। चिनिया अधिकारीहरूले खोज तथा उद्धारका लागि विभिन्न उपकरणहरू सहित 600 जना अग्नि नियन्त्रकहरू पनि परिचालन गर्न तयारी गरिएको चिनिया संचार माध्यमले उल्लेख गरेका छन्। चीन सरकारले उद्धार तथा राहतका लागि करिब 17 मिलियन अमेरिकी डलर बराबरको प्राकृतिक विपद राहत कोष समेत विनियोजन गरेको छ। निरन्तरको वर्षा र पहिरोको जोखिमका कारण केही टोलीहरूलाई कमाण्ड सेन्टरमै तयारी अवस्थामा राख्ने तयारी भइरहेको समेत बताइएको हो। उता भारतको उत्तर प्रदेश र बिहार राज्यका प्रशासनले तल्लो तटीय क्षेत्रमा हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै पूर्व तयारी तीव्र बनाएका छन्। नेपालको रसुवा जिल्लामा हिजो आएको अचानकको बारीले भारतको बिहार क्षेत्रमा पनि केही प्रभाव पार्न सक्ने भन्दै भारतीय क्षेत्रमा उच्च निगरानी बढ़ाइएको हो। र इरानी राष्ट्रपति मसूद पेजस्किनले अमेरिकाले लगाउन लागेको नयाँ आर्थिक प्रतिबन्धबाट केही उपलब्धि हासिल नहुने दावी गर्नुभएको छ। स्थानीय संचार माध्यमले उहाँको भनाईलाई उद्धृत गर्दै सरकारले आर्थिक क्षेत्रमा अघि सारेका उपायका कारण अमेरिकाले आर्थिक दबाव मार्फत केही हासिल गर्न नसक्ने उल्लेख गर्नुभएको हो। साझा खबरमा अब खेल खबर। अस्ट्रेलियामा जारी टप 20-20 सिरिजमा नेपालले आज किंग्समेनसँग खेल्दैछ। हिजो भएको प्रतिस्पर्धामा नेपालले लगातार दोस्रो जित हात पारेको हो। खेलमा नेपालले एसीटी कोमेट्सलाई 4 विकेटले पराजित गरेको हो। एसीटीले दिएको 141 रनको लक्ष्य नेपालले 4 बल बाँकी छँदा 5 विकेटको क्षतिमा पूरा गरेको हो। नेपालका लागि कप्तान कुशल भुर्तेलले सर्वाधिक 61 रन बनाउनुभयो। 14 दक्षिण एसियाली खेलकुद साग चैत 20 देखि 28 गतेसम्म पाकिस्तानमा हुने भएको छ। नेपाल ओलम्पिक कमिटी एनओसीले हिजो पत्रकार सम्मेलन गरी पाकिस्तानले आयोजना गर्ने 14 दक्षिण एसियाली खेलकुद 2027 को तयारीको सन्दर्भमा जानकारी दियो। गत अगस्त 23 र 24 गते भएको बैठकमा 14 साको आयोजनासँग सम्बन्धी तयारी र अन्य महत्वपूर्ण विषयमा छलफल भएको थियो। आगामी सागमा 28 खेल समावेश हुनेछ, जसमा 25 खेलमा पुरूष र महिलाको खेल हुनेछ भने 3 खेलमा पुरूषको मात्रै प्रतिस्पर्धा हुनेछ। नेपाल विद्यालय खेलकुद महासंघ र नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएशन बीच विद्यालय स्तरदेखि क्लाइम्बिङ खेलको विकास गर्ने उद्देश्यसहित सहकार्य गर्ने सम्झौता हिजो एउटा कार्यक्रमका बीचमा सम्पन्न गरिएको छ। पहिरोका बारेमा भ्रम र वास्तविकता कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
13: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
14: क्लासिक टेकको वाइफाई 6 राउटर नाम 1 घाम 1 शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
15: क्या सुविधा लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: साझा खबरमा अब पहिरोका बारेमा भ्रम र वास्तविकताको कुरा। हिजो बिहान आएको आकस्मिक बारेले कति क्षति पुर्यायो भन्ने अझ यकिन भइसकेको छैन, तर यसले निकै ठूलो मानवीय र भौतिक क्षति पुर्याउने अनुमान गरिएको छ। आकस्मिक बारी किन आयो, यसका सम्भावित कारण के हुन सक्छन्, आगामी दिनमा यस्तो जोखिम हुन सक्छ भन्ने विषयमा हिमबारीका अध्येता श्री कमल द्विवेदीसँग साथी सुशीला श्रेष्ठले कुराकानी गर्नुभएको छ।
1: माथिल्लो क्षेत्रमा जाने, जस्तो खोलाको नजिक नजाने, खोलामा गएर भिडियो बनाउने, टिकटक बनाउने भन्दै खोला झन् बाढ़ीको नजिक हेर्न जाने भनेर जाँदै नजाने, जस्तो हामीले एउटा दुःखद कुराहरू के पनि सुनेका छौं भनेदेखि बाढ़ी भनेर हेर्न जाँदाखेरि चाहिँ नि सुरक्षित ठाउँमा भएको मान्छे पनि बाढ़ी हेर्न भनेर खोला नजिक जाँदाखेरि चाहिँ त्यसले बगाएको चाहिँ नि घटना पनि पोखराको चाहिँ सन् 2012 चाहिँ जुन घटना थियो वैशाख 23 थियो है, त्यसमा चाहिँ नि देखिएको थियो। भन्दा अहिले पनि कतिपय मान्छेहरू बाढ़ी आयो भन्दा उत्सुकतापूर्वक चाहिँ ती खोलातिर गएको देखिन्छ, र जुन साधारण बाढ़ीको भन्दा यो फरक किन, पूर्वानुमान यसलाई पनि हामीले पनि अलिकति यसमा चाहिँ केही अनुसन्धान हुन थालेको छ, यसको यस्तो खालको बाढ़ीको हिमबाढ़ीको पनि पूर्वानुमान गर्न सकिन्छ भन्ने तर्फमा, तर त्यसको चाहिँ ठोस रूपमा अहिले आइसकेको छैन। तर के छ भने सामान्य बाढ़ीमा चाहिँ पानीको सतह कति बढ़दै जान्छ र कहाँ कति बेरमा आइपुग्छ भन्ने त्यसको पूर्वानुमान गर्न सकिन्छ भनेदेखि यस्तो खालको बाढ़ी जुन छ यो माथिल्लो उसमा चाहिँ जस्तो यदि यसरी पूर्वानुमान गर्न सक्ने चाहिँ हामीले प्रविधि विकास गर्न सक्यौं भने चाहिँ कमसेकम हामीले मानवीय क्षति एकदम न्यून गर्न सक्थ्यौं।
2: अर्को चाहिँ विशाल वासा कुवरजीको कमेन्ट रहेको छ, उहाँले हेलो नमस्कार भन्नुभएको छ। नमस्कार छ विशालजी, यो बाढ़ी कसरी आयो, पानी परेको पनि थिएन, त्यति साह्रो कसरी आयो यो बाढ़ी भनेपछि केही उपाय छ भने बताइदिनुहोस् न भन्नुभएको छ।
1: अब यो अघि मैले अलिकति यो बारेमा त भने होइन, यो बाढी सामान्यतया पानी यस्तो हो, अब अहिले मैले तपाईँलाई भने अघि अलिकति भनिसकेँ मैले यो बारेमा, माथिपट्टि हिमाली क्षेत्रमा लामो समय वर्षा हुँदाखेरि के हुन्छ भने त्यहाँ जमेर बसेको त्यो भिरालो जमिनमा रहेको माटो ढुङ्गा जुन चाहिँ नि पग्लिन गएर अकस्मात चाहिँ त्यो चाहिँ नि पहिरो हिम पहिरो सृजना पहिरो भनौँ त्यसलाई, अब त्यसमा हिउँ हुन पनि सक्छ नहुन पनि सक्छ होइन, तर पहिला चाहिँ त्यो हिमाली क्षेत्रै हो, त्यो हिउँले पुरेर राखेकै जमिन थियो त्यो माथि होइन। अब अहिले किनभने हाम्रो तापमान वृद्धिको कारणले गर्दाखेरि जमेर बसेको चाहिँ नि क्षेत्र अहिले माथि माथि सर्दै गइरहेको छ नि त, अन्त हिजो जमेको ठाउँ आज पग्लिसकेको छ कतिपय ठाउँमा भने त्यही ठाउँमा वर्षा, जस्तो हिमालको पारिपट्टि भनेको असाध्य भोट भनौँ न हाम्रो असाध्य थोरै पानी पर्ने ठाउँ हो, र त्यहाँ धेरै त्यहाँ जस्तो पर्ने पानी जुन छ त्यहाँ चाहिँ नि हाम्रो यहाँको जस्तो ठूलो पानी नपरे पनि लामो समय परेको पानीले चाहिँ यस्तो खालका प्रकोप निम्त्याउन सक्छ कि भन्ने चाहिँ मेरो चाहिँ नि ठम्याइ हो।
2: एसके कार्केजीले लेख्नु भएको छ, यस्ता खालका आकस्मिक घटना हुँदा त्यहाँ भन्दा तलका एरियामा ठूलो साइरन बज्ने व्यवस्था धेरै पहिले नै गर्नुपर्ने थियो, तर विडम्बना नै भयो भनेर उहाँले आफ्नो विचार राख्नु भएको छ, यसमा तपाईँको के छ?
1: हो, अब साइरन पनि भन्दा पनि अहिले यसरी अहिले बाढ़ी आउँदा आउँदैका खबरहरू हामीले चाहिँ अब हामीले सामाजिक सञ्जालहरूमा हामीले जसरी भेटे अहिले हेर्न पायौं नि, किन यो कम यो चाहिँ यो संचारको विस्तारले गर्दा नै होइन, र अब त्यो साइरन मात्रै होइन, जस्तो तपाईँको अब के गर्ने सबभन्दा हाम्रो अलिकति कमजोरी कहाँनिर पनि हुन्छ भनेदेखि आम मान्छेलाई चाहिँ के गर्ने यस्तो बाढ़ी आउँदा भन्ने चाहिँ एकदमै यो चाहिँ नि शिक्षाको चाहिँ नि जरुरी छ।
0: हिम पहिरो विज्ञ श्री कमल द्विवेदीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। रसुवा बाढ़ीमा परेकाहरूको उद्धार तथा खोजी कार्य आज बिहानैदेखि, हालसम्म 157 जनाको शव भेटियो। थप बाढ़ी आउन सक्ने अफवा सही सूचनाको पालना गर्न बाढ़ी पूर्वानुमान शाखाको आग्रह। सबै घाइतेको उपचार सरकारी तथा विभिन्न गैर सरकारी अस्पतालमा 400 भन्दा बढ़ी पर्यटक सम्पर्कविहीन, भारत र चीनद्वारा दुःख व्यक्त। भोटेकोशी बारीले 40 किलोमिटर सड़क क्षतिग्रस्त, 450 मेगावाट बिजुली उत्पादन बन्द, पुननिर्माणका लागि मन्त्रालयहरूलाई जिम्मेवारी तोकियो। चिनिया क्षेत्रमा खोज तथा उद्धारका लागि 600 उद्धार कर्मी परिचालन, भारतको बिहार राज्यमा उच्च सतर्कता, अमेरिकी नयाँ आर्थिक प्रतिबन्धले कुनै असर नपर्ने इरानको दावी। र अस्ट्रेलियामा जारी टप एण्ड T20 सिरिज नेपालले आज किंग्स मेलसँग खेल्दै 14 दक्षिण एसियाली खेलकुद सागमा 28 खेल सहभागी हुने, क्लाइभिङ खेलको विकासका लागि विद्यालय खेलकुद महासंघसँग सम्झौता।

0: खनाल माटसापले बनाउनु भएको कार्टुन लिएका छौं। कार्टुन पुरानो हो तर सान्दर्भिकताको आधारमा यसलाई फेरि प्रस्तुत गर्दैछौं। रसुवा बाढ़ी आयो, बाढ़ीपछि विभिन्न विद्यालयहरूबाट बालबालिका बगाएको भनेर केही अफवाहहरू पनि फैलाइयो र केही कन्टेन्ट क्रिएटर अर्थात केही सामग्री बनाउने व्यक्तिहरूले यसबारेमा अफवाह फैलाइएको भन्दै विभिन्न आलोचना विरोध पनि भइराखेको छ। विपदको बेलामा संवेदनाहीन बन्न कसैलाई पनि मिल्दैन। यहाँ एउटा बाढ़ी आइराखेको जस्तो दृश्य देखाइएको छ। पृष्ठभूमिमा केही घरहरू पनि रहेका छन् र ती घरको अगाडिपट्टि एकजना व्यक्ति छन् जो पानीमा डुब्दै गरेको जस्तो देखिन्छ र त्यही नजिकै पुगेका छन् एउटा माइक हातमा राखेका व्यक्ति जसले सामान्य रहेका व्यक्तिलाई केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, यस्तो डुबाईले कहाँ भ्युज आउँछ भने अलि चुर्लुम्मै डुब्नुहोस् न।
1: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लिरपुकार सन्द र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: हजुरको रेडियो 102.1 मेगा
2: रंग बहार रंग बहार
3: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
2: वर्ज पेंस ले घर रंगाउनु होस् त लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
3: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
2: वर्ज पेंस।
4: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
5: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
4: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
5: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तानाकोशी गाउँपालिकाद्वारा जारी सन्देश। QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
6: लामो शैक्षिक इतिहास भएको त्रिविधद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमानिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
5: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।
7: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
7: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
7: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
7: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
7: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
7: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
7: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
4: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय टोकरपुर रामेछाप।

0: हजुरको रेडियो 102.1 MHz।
1: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
2: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
3: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
2: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
4: कर्मचारी आवश्यकता, सिन्धुलीको खुरकोट नजिकै बीपी हाइवेमा निर्माणाधीन नयाँ होटल रिसोर्ट तथा कफी शपका लागि विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध छ। आवश्यक कर्मचारी: मल्टी कुजिन शेफ एकजना, बेकरी शेफ एकजना, सिनियर कुक दुईजना, कुक चारजना, किचन हेल्पर एकजना, डिशवासर दुईजना, फूड एन्ड बेभरेज म्यानेजर दुईजना, वेटर वेट्रेस 10 जना, कफी बरिस्ता 4 जना, क्यासियर 2 जना, हाउस किपिङ अथवा क्लिनर 2 जना, गार्डनर अथवा माली 1 जना। नयाँ तथा अनुभवी दुवैजनाले सम्पर्क गर्न सक्नुहुनेछ। नयाँको लागि तालिमको व्यवस्था छ। खाना तथा बस्ने सुविधा उपलब्ध सहितको यो अवसर आएको हुँदा छिटै सम्पर्क गर्नुहोस्। थप जानकारीको लागि मोबाइल नम्बर 97 68 52 30 57, 97 68 52 30 57।
5: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना:
6: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
5: अचानक उच्च ज्वरो आउनु,
6: टाउको दुख्नु,
5: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
6: हार जोड्नी तथा मांसपेशी दुख्नु,
5: वाकवाकी लाग्नु, बान्ता हुनु,
6: शरीरमा बिमिरा आउनु।
5: डेङ्गु रोगको रोकथामका उपायहरू:
6: लामखुट्टेको टोकाइबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
5: घर वरिपरि सफा राख्नुपर्छ। डेङ्गु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
6: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
5: डेङ्गु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
6: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।

0: हजुरको रेडियो 102.1 MHz।
1: रंग बहार रंग बहार
2: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
1: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
2: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि।
3: घर रंगाऊ खुशी बनाऊ
1: उपहार जित्ने अवसर पाऊ बर्जर पेंट।
4: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
5: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
4: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
5: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
4: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
6: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
4: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
6: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
6: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
6: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
6: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
6: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
6: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
4: गोकुलगंगा गाउँपालिका वडा नम्बर 3 को कार्यालय रसनालु रामेछाप। हावाहुरी चलेको बेला के गर्ने?
7: घरको झ्याल र ढोका बन्द गर्ने,
4: आगोका स्रोतहरू बन्द गर्ने,
7: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
4: भीड़भाड़मा भए नआत्तिने, भागदौड़ नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
7: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
4: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
7: हावाहुरी चलेको बेला के नगर्ने?
4: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
7: बिजुलीको तार लत्रिएको छ भने नछुने,
4: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
7: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
4: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
8: ए भाउजू, केही गर्दा रोग निको भएर भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
9: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
4: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
8: महिलाहरूको तल्लो पेट दुख्ने, भुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
4: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
7: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
4: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
10: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
11: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
8: थप जानकारीका लागि शुभ जीवन हस्पिटल खुरकोट सिन्धुली
10: सम्पर्क नम्बर 0475904662 98692695998।
0: अहिले बिहानको 7 बजे

0: हजुरको रेडियो 102.1 MHz।
1: रंग बहार रंग बहार
2: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
1: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
2: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
1: बर्जर पेंट।
3: वार्षिक साधारण सभामा सहभागी हुने बारे सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना।
4: यस सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 21 वार्षिक साधारण सभा निम्न अनुसार कार्यसूचीहरूमा छलफल गर्ने गरी विभिन्न मिति समय र स्थानमा वार्षिक साधारण सभाको बैठक आयोजना गरिएको हुँदा सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई आफ्नो क्षेत्रगत रूपमा तोकिएको स्थानमा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: कार्यसूचीको विषयहरू
4: आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदनको सम्बन्धमा
3: आर्थिक वर्ष 2083-84 को वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा
4: आर्थिक वर्ष 2082-83 को आय व्यय विवरण तथा आर्थिक वर्ष 2083-84 को वार्षिक बजेट सम्बन्धमा
3: आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा
4: आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा
3: संस्थाको विनिमय तथा कार्यविधिहरूको संशोधन र अनुमोदन सम्बन्धमा
4: संस्था एकीकरण सम्बन्धमा
3: ऋण अपलेखन सम्बन्धमा
4: संस्थाको जग्गा बिक्री सम्बन्धमा
3: शेयर लाभांश र संरक्षित पूँजी फिर्ता कोष वितरण सम्बन्धमा
4: नियमनकारी निकायको निर्देशन जानकारी सम्बन्धमा
3: संस्थागत प्रतिनिधिको जानकारी सम्बन्धमा
4: सामाजिक परीक्षण प्रतिवेदन सम्बन्धमा
3: सदस्यहरूबाट प्राप्त प्रस्ताव र सुझावहरू सम्बन्धमा
4: सञ्चालक समितिको पारिश्रमिक लगायत अन्य सेवा तोक्ने सम्बन्धमा
3: सञ्चालक समितिलाई अख्तियारी सम्बन्धमा
4: धितो लिलामी सम्बन्धमा
3: साधारण सभाको अन्तिम निर्णय प्रमाणित गर्नको लागि प्रतिनिधि छनौट सम्बन्धमा
5: क्षेत्रगत वार्षिक साधारण सभा हुने मिति समय र स्थान
4: मिति 2083 साल भदौ 20 गते स्थान थाक्ले समय बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म समिति नै टोल तथा क्षेत्रहरू थाक्ले तथा बाँकेमेरी
5: सोही दिन बिहान 11 बजेदेखि 1 बजेसम्म स्थान साङुटार बजार समिति नै टोल तथा क्षेत्रहरू साङुटार सबै
4: सोही दिन दिउँसो 3 बजेदेखि 5 बजेसम्म स्थान च्याउकी छाँटी समेटिनी टोल तथा क्षेत्रहरू च्याउकी छाँटी र सालु बजार
5: सोही दिन बिहान 8 बजेदेखि 10 बजेसम्म स्थान च्यास्कु समेटिनी टोल तथा क्षेत्रहरू च्यास्कु बिसौली होदिल
4: सोही दिन बिहान 8 बजेदेखि 10 बजेसम्म स्थान रामपुर भन्ज्याङ समेटिने टोल तथा क्षेत्रहरू रामपुर सबै
5: सोही दिन बिहान 11 बजेदेखि 2 बजेसम्म स्थान भालुखोप समेटिने टोल तथा ओडाहरू चामबोट गैरीगाउँ भालुखोप र ओख्रेनी
4: सोही दिन बिहान 11 बजेदेखि 2 बजेसम्म स्थान बुद्ध चोक समेटिने टोल तथा क्षेत्रहरू खोपटार गाइटार र कटुन्जे
5: मिति 2083 साल भदौ 21 गते समय बिहान 7:30 बजेदेखि 11 बजेसम्म स्थान तल्लो सुनारपानी समेटिने टोल तथा ओडाहरू तल्लो सुनारपानी सबै
4: सोही दिन बिहान 7:30 बजेदेखि 11 बजेसम्म स्थान च्यान डाँडा समेटिने टोल तथा ओडाहरू माथिल्लो सुनारपानी तथा सुनारपानी सबै
5: सोही दिन दिउँसो 12 बजेदेखि 3 बजेसम्म स्थान मचबारी समेटिने टोल तथा ओडाहरू मचबारी पहरी टोल
4: सोही दिन दिउँसो 12 बजेदेखि 3 बजेसम्म स्थान भ्याउरे समेटिने टोल तथा ओडाहरू भ्याउरे सबै
5: मिति 2083 साल भदौ 21 गते समय बिहान 7:30 बजेदेखि 10 बजेसम्म स्थान सिमले समेटिने टोल तथा ओडाहरू सिमले सबै
4: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म स्थान लिखे बजार समेटिने टोल तथा ओडाहरू सुकाजोर छाप पातले हिले पानी पालेबन
5: सोही दिन बिहान 7:30 बजेदेखि 9 बजेसम्म स्थान रजय छाप समेटिने टोल तथा ओडाहरू रजय छाप
4: सोही दिन दिउँसो 10 बजेदेखि 12 बजेसम्म स्थान मुडाजोर समेटिने टोल तथा ओडाहरू मुडाजोर क्षेत्र
5: सोही दिन दिउँसो 1 बजेदेखि 3 बजेसम्म स्थान मुगान समेटिने टोल तथा ओडाहरू मुगान थुम्का र ढिपी
4: मिति 2083 साल भदौ 22 गते स्थान कुनौरी समय बिहान 11 बजेदेखि 12 बजेसम्म समेटिने टोल तथा ओडाहरू कुनौरी सबै
5: सोही दिन बिहान 9:30 बजेदेखि 10:30 बजेसम्म स्थान हातीटार समेटिने टोल तथा ओडाहरू हातीटार सबै
4: सोही दिन बिहान 7 बजेदेखि 9 बजेसम्म स्थान चितवन सेलेघाट समेटिने टोल तथा वडाहरू सेलेघाट सबै
5: सोही दिन बिहान 7:30 बजेदेखि 9 बजेसम्म स्थान डाँडा खर्क समेटिने टोल तथा वडाहरू डाँडा खर्क सबै
4: सोही दिन बिहान 11 बजेदेखि 2:00 बजेसम्म स्थान केउरे पानी समेटिने टोल तथा वडाहरू केउरे पानी सबै
5: सोही दिन बिहान 7:30 बजेदेखि 9 बजेसम्म स्थान मुगिटार समेटिने टोल तथा वडाहरू भटौली सबै
4: सोही दिन बिहान 11 बजेदेखि 2:00 बजेसम्म स्थान धारा पानी समेटिने टोल तथा वडाहरू टेकनपुर मन्थली 2 सबै
5: मिति 2083 साल भदौ 23 गते स्थान सल्ले समय बिहान 9:30 बजेदेखि 11 बजेसम्म समेटिने टोल तथा वडाहरू सल्ले सबै
4: सोही दिन बिहान 7:30 बजेदेखि 9:30 बजेसम्म स्थान डुम्री खर्क समेटिने टोल तथा वडाहरू डुम्री खर्क सबै
5: सोही दिन बिहान 11 बजेदेखि 2:04 बजेसम्म स्थान क्याम्पस चौर समेटिने टोल तथा वडाहरू लामा गाउँ लामा टोल र रामेछा बजार
4: सोही दिन बिहान 9 बजेदेखि 11 बजेसम्म स्थान भङ्गेरी समेटिने टोल तथा वडाहरू भङ्गेरी बाबिय खर्क
5: सोही दिन बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म स्थान आरू बटे समेटिने टोल तथा वडाहरू आरू बटे सबै
4: सोही दिन बिहान 11 बजेदेखि 3:00 बजेसम्म स्थान भीमसेन मन्दिर समेटिने टोल तथा वडाहरू सिमन्ती पखेरा भोटे गाउँ र ल्याङल्याङ
5: सोही दिन बिहान 7:30 बजेदेखि 10 बजेसम्म स्थान हुलाक डाँडा समेटिने टोल तथा वडाहरू भिरपानी सिमपानी हुलाक डाँडा र बेतेनी
4: मिति 2083 साल भदौ 24 गते स्थान सातमारे समय बिहान 7:30 बजेदेखि 9 बजेसम्म समेटिने टोल तथा वडाहरू सातमारे सबै
5: सोही दिन बिहान 10 बजेदेखि 4:00 बजेसम्म स्थान कार्यालयको हल समेटिने टोल तथा वडाहरू पुडहर मन्थली तथा छुटेका सबै
4: मिति 2083 साल भदौ 27 गते स्थान एजीएस होटल मन्थली समय बिहान 11 बजेदेखि 2 बजेसम्म निर्णय प्रमाणीकरण सभाका प्रतिनिधि सबै उपस्थित हुनुपर्नेछ
5: पुनश्च वार्षिक साधारण सभाको बैठकमा आउँदा परिचय पत्र वा पासबुक अनिवार्य रूपमा लिएर आउनु हुन अनुरोध छ
4: थप जानकारीका लागि सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय मन्थली सम्पर्क नम्बर 0 रामेछाप सेवा केन्द्र सम्पर्क नम्बर 0
5: सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थली रामेछाप
6: कर्मचारी आवश्यकता सिन्धुलीको खुरकोट नजिकै बीपी हाइवेमा निर्माणाधीन नयाँ होटल रिसोर्ट तथा कफी शपका लागि विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध छ आवश्यक कर्मचारी मल्टी कुजिन शेफ 1 जना बेकरी शेफ 1 जना सिनियर कुक 2 जना कुक 4 जना किचन हेल्पर 1 जना डिशवासर 2 जना फूड एन्ड बेभरेज म्यानेजर 2 जना वेटर वेट्रेस 10 जना कफी बरिस्ता 4 जना क्यासियर 2 जना हाउस किपिङ अथवा क्लिनर 2 जना गार्डनर अथवा माली 1 जना नयाँ तथा अनुभवी दुवैजनाले सम्पर्क गर्न सक्नुहुनेछ नयाँको लागि तारे तुरन्त सम्पर्क गर्नुहुन अनुरोध छ आवश्यक कर्मचारी मल्टी कुजिन शेफ 1 जना बेकरी शेफ 1 जना सिनियर कुक 2 जना कुक 4 जना

0: आएको हुँदा छिटै सम्पर्क गर्नुहोस्। थप जानकारीको लागि मोबाइल नम्बर 97 68 52 30 57
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरुरी सूचना।
2: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूल चुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अप्नाउनु हुनका लागि अनुरोध छ।
1: उपाय नम्बर 1, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरे प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
2: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
1: उपाय नम्बर 3, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
2: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
1: उपाय नम्बर 5, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
2: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
1: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
2: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाईको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864140449 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुली।

0: हजुरको रेडियो 102.1 MHz।
1: होइन ये बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
2: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
3: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98692544।
3: 98407793। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
5: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र,
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
5: गोलन्जोर गाउँपालिका वडा नम्बर 6 को कार्यालय बासेश्वर सिन्धुली।
6: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी आफन्त साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
7: लेखेर बोलेर इसारा गरेर संकेत वा चिन्हको माध्यमबाट सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र आचरण नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
6: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
7: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
4: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
5: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली। सम्पर्क नम्बर 0485403998, 0485403998।
4: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
5: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल। सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
8: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
5: हाम्रा विशेषताहरू:
8: 40% मात्रै डाउन पेमेन्ट,
5: सजिलो मासिक किस्ता सुविधा,
8: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
5: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
8: आवश्यक कागजातहरू:
5: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
8: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420255, 0485401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
3: नवीकरणका लागि आवश्यक कागजातहरू
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
3: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
3: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ गोलन्चोर गाउँपालिका वडा नम्बर 3 को कार्यालय ग्वालटार सिन्धुली

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
2: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
1: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
2: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
2: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेश्वरद्वारा जनहितमा जारी सन्देश।
3: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
4: के जिस्के कि नि? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
5: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
3: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
5: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
2: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
5: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
6: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
7: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
3: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
6: सम्पर्क नम्बर 0475904662 9896299998।
8: रंग बहार रंग बहार
9: वर्ज संगे उपहारे उपहार बम्पर मांग यामाहा रेजियार
8: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
9: साथ ही 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वॉशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
8: वर्ज पेंट

0: बिहान को 5 बजे
1: हजुर को रेडियो 102.1 MHz
2: जीवन शैलीसँगै नेपालमा अटोमोबाइल बजार पनि निरन्तर विस्तार हुँदै गएको छ। तर पछिल्लो समय नेपालको अटोमोबाइल बजारमा एउटा ठूलो परिवर्तन देखिएको छ। पेट्रोल र डिजेलबाट चल्ने गाड़ीको विकल्पका रूपमा विद्युतीय गाड़ीको बढ़दो आकर्षण। यही परिवर्तनलाई नजिकबाट निहाल्न सकिने ठाउँ बनेको छ अहिले काठमाडौँको भ्रिकुटी मण्डपमा चलिरहेको 18 नाडा अटो शो। शोमा गाड़ीका नयाँ नयाँ मोडल, प्रविधि र ब्राण्डको प्रदर्शन भइरहेको छ। कार, मोटरसाइकल र व्यावसायिक गाड़ीदेखि विद्युतीय गाड़ी, अटो पार्ट्स, ब्याट्री, टायर, चार्जिङ पूर्वाधार र वित्तीय सेवासम्मका उत्पादन तथा प्रविधि एउटै थलोमा प्रस्तुत गरिएका छन्। नाडा अटो शोमा 150 भन्दा बढ़ी ब्राण्ड र 200 भन्दा बढ़ी स्टल सहभागी छन्। प्रदर्शनीको मुख्य सन्देश गाड़ी बिक्री गर्ने भन्दा अगाडि बढ़ेर उद्योगबाट रोजगारी सृजनातर्फ केन्द्रित छ। विशेष गरी यसपटकको अटो शोमा विद्युतीय गाड़ीले पाएको प्राथमिकताले नेपालको अटोमोबाइल बजार कुन दिशातर्फ अघि बढ़िरहेको छ भन्ने संकेत गर्छ। एक समय नेपालमा विद्युतीय गाड़ीलाई सीमित मोडल र सीमित उपभोक्ताको रोजाइका रूपमा हेरिन्थ्यो, तर अहिले अवस्था फेरिएको छ। विभिन्न मूल्य समूह, आकार र क्षमताका विद्युतीय कार तथा द्वितांग्रे गाड़ीहरू नेपाली बजारमा उपलब्ध छन्। चिनिया सहित विभिन्न अन्तर्राष्ट्रिय ब्राण्डको बढ़दो उपस्थितिले विद्युतीय गाड़ीबीचको प्रतिस्पर्धा पनि बढ़ाएको छ। एकातिर बढ़दो गाड़ीहरूको माग, अर्कोतिर विद्युतीय गाड़ीको तीव्र विस्तार। अब नेपालको अटोमोबाइल क्षेत्रको भविष्य केवल कति गाड़ी बिक्री भयो भन्ने कुराले होइन, कति प्रविधि नेपालमा आयो, कति रोजगारी सृजना भयो र कति मूल्य अभिवृद्धि नेपालमै भयो भन्ने कुराले निर्धारण गर्ने देखिन्छ। नेपालको अटोमोबाइल बजार अब पेट्रोलियम गाड़ीबाट विद्युतीय गाड़ीको दिशातर्फ तीव्र रूपमा अघि बढ़िरहेको छ। आज हामी कार्यक्रम बदलिदो नेपालमा अटोमोबाइल क्षेत्रको समग्र अवस्था र पछिल्लो समय विद्युतीय गाड़ीको प्रयोगबारे कुराकानी गर्छौं। कार्यक्रमको पहिलो खण्डमा हामी नाडा अटोमोबाइल एसोसिएशन अफ नेपालका सचिव मेघराज पौड्यालसँग समग्र अटोमोबाइल क्षेत्रको अवस्थाबारे कुराकानी गर्छौं। कार्यक्रमको दोस्रो खण्डमा नाडा अटो शोमा भेटिएका विद्युतीय गाड़ी प्रयोगकर्ता एवं विद्युतीय गाड़ी व्यवसायीसँग पछिल्लो समय बढ़दै गएको विद्युतीय गाड़ीतर्फको आकर्षण र यसको उपयोगिताबारे कुराकानी गर्छौं। पहिलो खण्डमा प्रस्तुत छ नाडा अटोमोबाइल एसोसिएशन अफ नेपालका सचिव मेघराज पौड्यालसँगको कुराकानी। मेघराज पौड्यालजी, स्वागत छ तपाईँलाई उज्यालो रेडियो नेटवर्कमा।
3: धन्यवाद।
2: अहिले अटोमोबाइल क्षेत्रको वर्तमान बजारको अवस्थालाई नाडाले कसरी लिइराखेका छ र जिम्मेवार पदाधिकारीको हिसाबले पनि?
3: समग्र रूपमा नेपालको पहिलो दुई तपाईँको प्रश्नलाई दुई भागबाट मैले प्रश्नको उत्तर दिनुपर्छ जस्तो लाग्यो। नेपालमा अहिले अटोमोबाइलको बजार कस्तो रहेको छ भन्ने कुरा रह्यो, यसले अर्थतन्त्रमा कस्तो किसिमको प्रभाव पारिरहेको छ भन्ने सन्दर्भ एउटा रह्यो। अवश्य पनि नेपालको मौजुदा अवस्थामा र मौजुदा जनसांख्यिक हिसाबमा हेर्दा नेपालमा अहिले अटोमोबाइलको व्यवसाय, व्यापार, प्रवर्धन राम्रो हिसाबमा अहिले प्रगति उन्मुख छ। हामीले गत साललाई तुलना गरेर हेर्ने हो भने र कोविड पछाडिका वर्षहरूलाई तुलना गरेर हेर्ने र लास्ट इयरलाई पनि हामीले तुलनात्मक रूपमा विश्लेषण गरेर भन्दा यो अहिलेको गत आर्थिक वर्ष हाम्रो अटोमोबाइल क्षेत्र हाम्रो चाहिँ इन्क्रिजिङ ट्रेन्डमा छ र यसले नेपालको अर्थतन्त्रमा सिग्निफिकेन्ट कन्ट्रिब्युसन पुर्याएको छ। यो एउटा जीडीपीमा पुर्याएको, रेभिन्यूमा पुर्याएको कन्ट्रिब्युसन हो भने यसको साथसाथमा यसले रोजगारी पनि उल्लेख्य मात्रामा प्रदान गरिरहेको छ। आज हामी नाडा जो नेपालको अटोमोबाइल क्षेत्र यानि कि अटोमोबाइलको छात्र संगठन नै नाडा हो र नाडाले के अहिलेसम्म हामी प्रस्तुत गरिरहेछौँ तथ्याङ्क भने हामी 10 लाख भन्दा बढी मानिसहरूलाई हामीले रोजगार प्रदान गरिरहेको छौँ। त 10 लाख एउटा निजी क्षेत्रको एउटा सेक्टरले मात्रै रोजगारी प्रदान गरिरहेछ भने यो ठूलो योगदान रहेको छ। मैले अघि यहाँलाई उल्लेख गरे हामी जीडीपी र रेभिन्यूमा पनि कन्ट्रिब्युसन गरिरहेछौँ, यसको साथसाथमा हामीले रोजगार र अर्कोतर्फ हेर्ने हो भने हामीले अन्य व्यवसायहरू ब्याङ्किङ, इन्सुरेन्स यी साथसाथमा चलायमान भइरहेको छ। यो एउटा तपाईँलाई यो रह्यो र हाम्रो मुख्य उद्देश्य नेपालको अहिलेको मौजुदा भौतिक पूर्वाधारलाई आधार मान्दा हामीले हाम्रो व्यवसायलाई अझ प्रवर्धन गरेर गइरहेका छौँ। र अब नाडाले चाहिँ कस्तो रूपमा हेर्छ भन्दाखेरि अवश्य पनि नेपालमा आज अटोमोबाइलका साधनहरू आजको 10-15 वर्ष अगाडि जति बेला अहिलेका कतिपय नीति ऐनहरू छन् ती भन्दाखेरिको अवस्थामा अटोमोबाइल सेक्टरलाई हेर्ने परिभाषा या नजर र आजको नजर परिवर्तन छ। आज हामीले प्रयोग गर्ने साधनहरू हाम्रो दैनन्दिन प्रयोगको लागि अपरिहार्य साधनको रूपमा छन्। हिजो यिनै साधनलाई हामीले अलिकति फरक ढंगले विलासिताका वस्तुको रूपमा हामीले परिभाषित थियौं, तर अहिले यी परिभाषाहरू पुनः परिभाषित गर्नुपर्ने अवस्थामा हामी पुगेका छौं।
2: कार्यक्रम उद्घाटन हुँदै गर्दा पनि हामीले समग्र व्यवसायहरूको आवाजलाई सुन्यौं। उहाँहरूले यो अटोमोबाइल क्षेत्रको रि इन्जिनियरिङ भन्नुभएको छ उहाँहरूकै शब्दमा। यो भन्या चाहिँ कस्तो कस्तो चाहिँ अपेक्षा थियो र त्यो के कुराहरूमा चाहिँ आमूल परिवर्तन चाहिँ खोज्नु भएको रहेछ व्यवसायहरूले?
3: यस्तो छ, हामीले अवश्य पनि आजको हाम्रो देशको महत्वपूर्ण पक्ष भनेको डेमोग्राफी हो, जनसंख्या हो। जनसंख्यालाई आधार मानेर हामीले हाम्रो बिजनेस प्रमोशन गर्दाखेरि आज हामी नेपालमा कम्पोनेन्टका केही प्रडक्टहरू जस्तै हामीले नेपालमै ब्याट्री उत्पादन गर्छौं, नेपालमै मोबिल ग्रिज उत्पादन गर्छौं, नेपालमै टायर ट्युब उत्पादन शुरू भइसकेको छ, नेपालमै हेलमेट उत्पादन शुरू भइसकेको छ, नेपालमै चाहिँ लेग गार्ड सम गार्डहरू उत्पादन शुरू भएको छ, सारी गार्ड उत्पादन हुनुभएको छ। यो उत्पादन कम्पोनेन्टको पार्टमा भयो। यसै गरी नेपालमा अहिले 6-7 टू व्हीलर कम्पनीले नेपालमा एसेम्बली प्लान्ट स्थापना गरेर यहाँ स्थापना बन्न एसेम्बल गरिरहनु भएको छ। यो दुई पाङ्ग्रेमा भयो। यसै गरी चार पाङ्ग्रेमा पनि नेपालमा हुन्डाईले शुरू गरिसकेको छ। हामी नेपालमा अटोमोबाइलको औद्योगिकरणको प्रस्थान बिन्दुमा हामी छौं। हो, यो प्रस्थान बिन्दुलाई रि इन्जिनियरिङ गरेर हाम्रो चाहिँ कतिपय कुराहरू हाम्रा हुन सक्छन् करका दरहरू होला, किनकि हामी करका दरहरू मा हामीले हामी व्यापारी के चाहन्छौँ भने हामी पोलिसी डिपार्चर स्टेबल होस् भन्ने चाहन्छौँ। पोलिसी हाम्रो अनस्टेबल भयो भने हाम्रो लगानी जोखिममा पर्न सक्छ। आज नेपालका जति पनि उद्यमी व्यवसायीहरू अटोमोबाइल क्षेत्रमा हुनुहुन्छ, उहाँहरू इन्भेस्टमेन्ट गर्नको लागि उहाँहरूमा कुनै पनि किसिमको भनौँ न लौतावास छैन। तर हामीलाई एउटै कुराको मात्रै सधैँ आशंका रहन्छ, त्यो भनेको हाम्रो पोलिसी स्टेबिलिटी होइन। जबसम्म नीतिगत हाम्रो स्थिरता आउँछ, ल नेपालमा चाहिँ अब पूरा औद्योगिकरणको रूपमा कम्पोनेन्ट उद्योग तपाईँहरू राख्नुहोस्, यसमा हामी यति वर्षको सब्सिडी दिन्छौँ, यति वर्ष ट्याक्स चाहिँ हामी तपाईँहरूलाई चाहिँ छुट दिन्छौँ भनेर जब नीतिगत रूपमा ऐनमा प्रष्ट ढंगले आएको खण्डमा हाम्रो लागि ती समस्या रहँदैनन्। तर कहिलेकाहीँ हामीमा अटोमोबाइल क्षेत्रमा हामीलाई कस्तो लाग्छ भने अब चाहिँ यो साल त बजेट आउने बेलामा यो सालको लागि त रह्यो, अर्को साल के होला भन्ने रहन्छ। त्यसले गर्दा हामी के चाहन्छौँ, हाम्रो एउटै मात्रै कुरा हो नेपाल सरकारसँग अर्थ मन्त्रालयसँग हाम्रो अनुरोध के हो भने हामीले लिने र बनाइएका नीतिहरू स्थिरता रहन्, हामीले सरकारको तर्फबाट दिने सेवा सुविधाहरू स्थिरता हुन्, तिनीहरू डेडलाइन टाइम लाइन प्रष्ट रहन्। आज कतिपय कुराहरू नीतिगत रूपमा स्पष्ट रूपमा नदेखिँदाखेरि दुविधा पैदा हुन्छ, त्यो सरकारको पक्षमा पनि दुविधा हुन सक्छ, त्यो लगानीकर्ताकोमा पनि हुन्छ। यी कुरा हटाउनको लागि, यो कुरालाई क्लियर गर्नको लागि, प्रष्ट पार्नको लागि नाडाले यसमा काम गरिरहेको छ। यो हाम्रो भनौँ न हाम्रो सरकारसँग अनुरोधको यो पक्ष हो। त्यसकारणले यसलाई रिस्ट्रक्चरिङ भनेको हामीले यो एसेम्बल प्लान्ट राख्नु भनेकै पूर्ण औद्योगिकरणतर्फको प्रस्थान बिन्दु। चाहे तपाईँले भारतकै पनि हामीले अटोमोबाइल सेक्टरको अलिकति इतिहासलाई अध्ययन गर्ने पनि यही पाउँछौँ र अन्य मुलुकहरूको पनि यही पाउँछौँ। र हामी भाग्यशाली छौँ, हाम्रो 3 करोड जनसङ्ख्या हुँदा पनि हामीले आज चाहिँ मोटरसाइकलका 7 प्लान्टहरू, गाडीको 4 व्हीलरको 1 प्लान्ट र अन्य आउने क्रममा छन्। यसै गरी विद्युतीय केही प्लान्टहरू पनि आउने क्रममा होमवर्क गरिरहनुमा छ, प्रोजेक्ट प्लानिङको फेजमा छ, कम्पोनेन्ट इण्डस्ट्रीहरू आउने फेजमा छ, किनभने हामीले यसलाई जरुरी छ। जो एसेम्ब्ली प्लान्ट अहिले सञ्चालन गरिरहनु भएको छ उहाँहरूले यसमा होमवर्क गरिरहनु भएको छ। यो कुरा म तपाईँको मिडिया मार्फत पनि म सेयर गर्न चाहन्छु।
2: अब सरकारले निजी क्षेत्र अथवा अझ विशेष गरी अटोमोबाइल क्षेत्रलाई पनि प्रोत्साहन गर्ने र नीतिगत रूपमा पनि केही परिवर्तन गर्ने अथवा यहाँले भने जस्तै स्थिर नीति कार्यान्वयन गर्ने र बजेटमा पनि विशेष व्यवस्था भनेर यसपटक अलिकति बढी चाहिँ केन्द्रीकृत गरेको अथवा प्राथमिकतामा राखेको भन्ने थियो। तैपनि अब व्यवहार त त्यो देखिँदैन। सरकारबाट चाहिँ अपेक्षा के थियो? यसपटकको बजेटमा त्यो समावेश भयो कि भएन? निजी क्षेत्रसँग कति छलफल गर्न भ्यायो सरकारले?
3: होइन, यस्तो छ, सरकारले कति भ्यायो भ्याएन भन्दा पनि हामी व्यावसायिक प्रतिनिधि मण्डलले अर्थमन्त्रीज्यू त्यस पछाडि श्रीमान सचिवज्यूहरूसँग हाम्रो राम्रोसँग पोलिसी सब्जेक्टमा डायलग भएकै हो, त्यसमा विदितै छ। तर हामीले के हुन्छ भने हाम्रा सबै आकांक्षा सरकारले पूरा गर्छ भन्ने पनि छैन, तर हामीले हाम्रा सब्जेक्टहरूमा जे सब्जेक्टमा हाम्रो डायलग भयो ती सब्जेक्टहरूमा गभर्मेन्टले समहाउ दे एड्रेस टु अस, होइन, उहाँहरूले हामीलाई त्यो विषयमा उहाँहरूले हामीलाई सम्बोधन गर्नुभयो, यो पार्टमा हामी क्लियर छौँ, होइन, यसमा हामीले सरकारले गरेन भन्दैनौँ। तर मैले यहाँनिर मैले स्पष्टसँग राख्न चाहेको कुरा के हो भने हामी यसलाई औद्योगिकरणको प्रस्थान बिन्दुमा जाँदाखेरि चाहिँ कतिपय कुराहरू लोकलाइजेसनका सन्दर्भमा होला, होइन, त्यस पछाडि अगाडि औद्योगिकरणका अघिल्ला बिन्दुहरूको सन्दर्भमा अब नाडाले होमवर्क गरिरहेको छ र सरकारसँग मिलेर त्यो काम गर्छौ। पोलिसी मेकिङमा सरकारलाई हामी हाम्रो तर्फबाट दिनुपर्ने इन्साइट हामी दिन चाहन्छौ, त्यसलाई पनि सरकारको हामी त दुईटा मन्त्रालय, उद्योग मन्त्रालय र अर्थ मन्त्रालय, उहाँहरूले हामीलाई एकदम वार्म वेलकम गर्नुभएको छ। हाम्रो अहिले पनि फ्रिक्वेन्टली डायलग चलिरहेको छ, त्यसले गर्दा हामी सरकारले गरेन भन्दैनौ, किनभने सरकार त आउने जाने भइरहन्छ, तर हामीले उहाँहरूलाई भनिरहनुपर्छ, उहाँलाई बुझाउनुपर्छ, किन त्यसले गर्दाखेरि उहाँ पनि विद्वत वर्गहरू हुनुहुन्छ, उहाँहरूले यसलाई चाहिँ इन्डोर्स गर्नुभएको छ।
2: अब यो आर्थिक वर्ष 82-83 को मात्रै तथ्याङ्क हेर्दा गाड़ी त्यसै गरी पार्ट पूर्जा आयातबाट मात्रै 1 खर्ब 24 अर्ब भन्दा बढ़ीको कारोबार गर्दा यसबाट चाहिँ 89 अर्बको राजस्व संकलन गरेछ राज्यले। यो भने त एक हिसाबले अर्थतन्त्रको एउटा मेरुदण्डको रूपमा पनि प्रस्तुत भयो अटोमोबाइल क्षेत्र, होइन, हिजो पनि उपराष्ट्रपतिज्यूले पनि त्यही किसिमको आफ्नो भनाइराख्नु भएको थियो। पछिल्लो समय यो गाड़ीहरू चढ़ने सन्दर्भमा आर्थिक गतिविधि मात्रै बढ़ी चलायमान भएको देखिन्छ कि अथवा यसप्रतिको अलिकति चेतना पनि केही परिवर्तन भएको छ कि अथवा ग्रामीण क्षेत्रमा पनि पहुँचको अलिकति विस्तारलाई कसरी लिन सकिन्छ?
3: तपाईँले एकदमै सान्दर्भिक प्रश्न जस्तो लाग्यो मलाई। अवश्य तपाईँले भन्नुभएको डेटा फ्याक्ट हो, सत्यता छ। हामी नेपाल सरकारको अघि पनि मैले सुरुमै यहाँलाई सेयर गरेँ कि हामी सिग्निफिकेन्ट कन्ट्रिब्युसन छ, त्यो हाम्रो डेटा बोल्छ, यसो मैले व्याख्या गर्नुभन्दा डेटाले भनिरहेको छ। अवश्य पनि हामी अहिले नेपालको भनौँ न प्रशासनिक हाम्रो जुन संरचना छ, हामी फेडरल रिपब्लिक छौं, हाम्रो 7 वटा प्रदेश छ, 753 वटा हाम्रो चाहिँ पालिका सरकारहरू छ, अनि 6743 वटा वडाहरू छ, वडा सरकारहरू छन्। भनेपछि आजको दिनमा नेपालको मोबिलिटी सेक्टर, होइन, हामीले आज चलायमान छ, आज हामी नेपालको रोड एक्सेस ब्ल्याकटप अनि ग्राभेल र अनि ग्रामीण सड़कहरू अब त सदरमुकामहरू अलमोस्ट सबै नै जोडिसके 77 जिल्लामै। भनेपछि हाम्रो आजको बजार विस्तार हामीले भन्न क्यापिटल सेन्ट्रल फेडरल हाम्रो रिपब्लिकको हाम्रो क्यापिटल काठमाडौँ र अनि प्रोभिन्सियल क्यापिटल एज वेल एज अरू फिडर रोडहरू जहाँ पुगेका छन् त्यो ठाउँहरूमा आज अटोमोबाइलको मार्केट एक्सपान्ड भइरहेको छ, होइन, हामी चाहे त्यो 2 व्हीलर होस्, 4 व्हीलर होस्, कमर्सियल होस्, ट्र्याक्टर होस्, होइन, एग्रो इक्विपमेन्ट्सहरू होस्, होइन, कन्स्ट्रक्सन इक्विपमेन्ट्स, हामीले प्यान नेपाल 77 जिल्लामा सबै ठाउँहरूमा यसको मार्केट एक्सपान्ड भएको छ। नट अन्ली द भन्नु फिनिस गुड, यसमा हामीले स्पेयर पार्ट्सहरू, होइन, बिक्री पछिका सेवाहरूमा पनि हामीले उल्लेख्य मात्रामा यसको चाहिँ आज बजार प्रवर्धन गर्न सकेका छौं। र आजको दिनमा तपाईँलाई छोटकरीमा भन्ने हो भने काठमाडौँ उपत्यका भन्दा काठमाडौँ उपत्यका बाहिर अहिले अटोमोबाइल क्षेत्रको बजार विस्तारीकरण प्रवर्धन राम्रो भइरहेको छ।
2: गाड़ी सम्बन्धी कुरा गर्दा यो ईभी अथवा विद्युतीय गाड़ी र पेट्रोल डिजल गाड़ी बीचको प्रतिस्पर्धा पनि अलिकति तीव्र भनिन्छ। नेपालको सन्दर्भमा राज्यको यसप्रतिको दृष्टिकोण र समग्र अटोमोबाइल क्षेत्रले चाहिँ यसलाई कसरी हेरिरहेको छ? यसको गतिविधिलाई अलिकति निहालौ।
3: अफकोर्स अब हामीले हेर्दाखेरि आइस र इलेक्ट्रिक ईभीमा दुईटै बजार प्रतिस्पर्धी छन्, तर नाडा छाता संगठन हो। हाम्रा दुईटै आँखा हुन्, दायाँ आँखा र बायाँ आँखा। हामी साथ साथमा लिएर जान चाहन्छौ। अब बाँकी रह्यो को अगाडि र को पछाडि, यो त सबै अन्तिम हाम्रो चोइसकर्ता भनेको कन्ज्युमर हो। उपभोक्ताले जसलाई प्राथमिकतामा राख्नुहुन्छ तिनै प्रडक्टहरूको सबलीकरणका साथ प्रवर्धन हुन सक्छ। अब बाँकी रह्यो राज्यले दिने सन्दर्भ छ, राज्यले अब हेर्नुपर्छ, किनकि आजको दिनको हाम्रो ट्रेड हामीले डिफिसिट पनि छ होला कुनै देशहरूसँग, र कुनै देश यो ट्रेड डिफिसिटलाई हामीले कसरी फुलफिलमेन्ट गर्ने हो, त्यसमाथि अब हामीसँग अपार ऊर्जाको हामीसँग क्षेत्र छ, हामीले जल विद्युत एक्सपोर्ट गरेर हुन सक्छ, र हाम्रो क्लिन इनर्जी, हाम्रो चाहिँ विद्युतलाई हाम्रो चाहिँ 3 करोड जनसंख्याको हाम्रो हाउस होल्डमा कसरी बढी भन्दा बढी उपभोग गरेर यसलाई चाहिँ उपयोगी बनाउने, होइन, यो सन्दर्भमा पनि सरकारले सोच्नुपर्छ। र आइस र इभीलाई गभर्मेन्टले समानान्तर हिसाबमा एउटै बिन्दुबाट हेर्नुपर्छ भन्ने हाम्रो मान्यता हो।
2: यातायात क्षेत्र, अटोमोबाइल क्षेत्र र सड़क भने एउटा एकअर्काको परिपूरक जस्तो, होइन, सड़क भने अब यहाँहरूको चाहिँ चाहेर पनि यो किसिमको यस्तो सड़क बनाउनु पर्छ भन्ने चाहिँ सुझावसम्म दिने हो राज्यलाई, त्यो गर्ने काम त जिम्मेवारी राज्यको छ। नेपालको सन्दर्भमा यो सड़कको कारणले गर्दाखेरि अटोमोबाइल क्षेत्र कसरी प्रभावित भएको छ अहिलेसम्म, यसमा चाहिँ राज्यले विशेष ध्यान दिनुपर्ने विषय के छ? यो त प्रत्यक्ष चाहिँ तपाईँहरूसँग जोडिएको विषय हो।
3: अफकोर्स यो हामीसँग जोडिएकै हो, किनभने यहाँलाई म भनौं कि विकासको सूचाङ्कमा हामी सबैभन्दा पहिले विकास निर्माण, बाटो निर्माणमा पुग्ने नै हाम्रो कमर्सियल प्रडक्ट, ट्रक, ट्र्याक्टरहरू, जहाँ चाहिँ रोड छैन त्यो ठाउँमा पुग्ने हाम्रा साधनहरू हुन्। तर हाम्रो अलिकति सरकारले योजनाबद्ध ढंगले र छिटो छरिदो हामीले सेट टाइम लाइनभित्र हामीले भन्न खुलाइएका गरिएका प्रोजेक्टहरू चाहिँ समयमा पूरा भएको खण्डमा हाम्रो भौतिक पूर्वाधारहरू चाँडो बन्ने थिए, होइन, जहाँ अब हुनसक्छ राज्यका या कन्ट्राक्टरका विभिन्न कुराहरू होलान्, किनभने उहाँहरूको हामी अहिले के कहाँ कसो भन्ने अवस्थाको हामी छात्र संगठन होइनौँ। यहाँले भन्नुभएपछि हामी सुझाव दिन सक्छौ। र आजको दिनमा चाहिँ सेफर रोड, होइन, चाहिँ राइट टु मोबिलिटी, यो आजको हाम्रो आवश्यकता हो, होइन, कन्ज्युमरको। र हामी यहाँ अटोमोबाइलको जुन हामी जहाँ बिजनेस गर्छौँ हामी चाहिँ मोबिलिटी सर्भिस प्रोभाइड गरिरहेको छौँ, होइन, त्यो हुँदाखेरि रोड सेफ्टी हाम्रो लागि महत्वपूर्ण पक्ष हो, किनभने हाम्रो गभर्मेन्टले रोड त बनाउँछ, रोड सेफ्टीको अडिट गर्छ कि गर्दैन, रोडको अडिट गर्छ कि गर्दैन, स्टार रेटिङ सड़कहरू उहाँहरूले प्रदान गर्नुभएको छ कि छैन, कतिपय यस्ता इन्टरनेसनल एजेन्सीसँग चाहिँ अब हामी नाडा पनि हामी अहिले सम्पर्कमा रहेका छौँ, त्यस सन्दर्भमा हामी काम पनि गर्दैछौँ र हामी सरकारलाई पनि सुझाव दिन चाहन्छौँ। हाम्रो एउटै मात्रै हो के कुरा हो भने सरकारलाई हाम्रो अनुरोध हो, किनभने हामी अनुरोध गर्ने संस्था हौ, किनभने हामी व्यावसायिक संगठन हौ, व्यावसायिक संस्था हो, हामी सरकारलाई यो मात्रै अनुरोध गर्छौ कि सरकारले चालू गरिएका या लिएका प्रोजेक्टहरू, जो इन्फ्रास्ट्रक्चर भौतिक पूर्वाधारका, जो विशेष गरी सड़कसँग सम्बन्धित योजनाहरूलाई चाहिँ शीघ्रातिशीघ्र हामीले पहिले सेट गरेको टाइम लाइनमा फ्रेमवर्कमा काम गर्न सक्यो भने हाम्रो अटोमोबाइल क्षेत्रको हाम्रो बिजनेस प्रमोसनमा राम्रो हामीलाई टेवा पुग्थ्यो, प्रवर्धन हुन्थ्यो भन्ने हामीलाई लाग्छ।
2: नेपालको यो सड़क सुहाउँदो त्यो कुराहरू चाहिँ विस्तृत अध्ययन अनुसन्धान भएर गाडीहरू आयात हुने कुरा हुन्छ कि, अथवा चाहिँ व्यावसायिक प्रयोजनका लागि अब नेपालमा सस्तो गाडीहरू बिक्री हुन्छ, अथवा चाहिँ नेपालीहरूलाई आफ्नो उहाँहरूको इच्छा अनुसारको गाडी ल्याउने व्यवसायीले व्यावसायिक फाइदाको हिसाबले चाहिँ मात्रै आयात हुने हुन्छ कि, सरकारसँग यो त्रिपक्षीय छलफल, होइन, गाडी व्यवसाय, त्यसै गरी आयात निर्यातको कुरा, अन्तर्राष्ट्रिय सम्बन्ध र सरकार, यो विषय चाहिँ विस्तृत अध्ययन हुन्छ कि हुँदैन? यसलाई किनभने दुर्घटनासँग पनि जोडिने कुरा भयो भोलि भविष्यमा।
3: यस्तो छ, दुर्घटना त ठूला विकसित राष्ट्रहरू, होइन, जसले चाहिँ कुनै एउटा प्रोजेक्ट प्लान गरेर एजुकेशन गर्नुभन्दा अगाडि वर्षौं वर्षसम्म रिसर्च हुन्छ, उहाँहरूको आरएनडी पनि हुन्छ, त्यस्ता देशहरूमा पनि दुर्घटना हुन्छ। दुर्घटना रोक्न सकिँदैन, दुर्घटनालाई न्यूनीकरण गर्न सक्ने हो, होइन, हामीले पनि दुर्घटना न्यूनीकरणतर्फ जाने हो। अब बाँकी रह्यो यहाँले भन्नुभयो नेपाल सरकारले बनाउने नीतिहरू पनि कुनै पनि चाहे त्यो सवारी साधनको होस् या कमर्सियल होस् चाहे एबी होस् त्यो जति पनि नीति ऐन नियम विनियमहरू बनाउँदाखेरि उहाँहरूले होमवर्क गर्नुहुन्छ स्टेक होल्डरहरूसँग उहाँहरूले छलफल गर्नुहुन्छ हामीले पनि हाम्रो राय सुझावहरू दिन्छौँ र त्यो राय सुझावको आधारमा हेर्नुहुन्छ हामी इन्टरनेसनल ट्रेडमा इन्टरनेसनल पोलिसी के छ अटोमोबाइल सेक्टरकै इन्टरनेसनल पोलिसी के छ अनि छिमेकी देशहरू हामीले भारतको हेर्छौँ अनि सराउन्डिङ हामी साउथ एसिया हेर्ने हो अनि त्यस पछाडि विकसित देशहरूमा के छ यो सबैको को अध्ययन गरेर एउटा कन्क्लुजनमा गएर हामीले नेपालमा नियमहरू लागू गर्छौँ र अनि हाम्रो मौलिकता पनि थप्छौँ यस कारणले हाम्रो नीति निर्माण बन्छ र सरकारले बनाइरहँदा एकपक्षीय गर्दैन हामीसँग स्टेक होल्डरसँग उहाँहरूको जहिले पनि समन्वय सहकार्य रहेको छ होइन अब बाँकी रह्यो अघि यहाँले भन्नुभयो चाहिँ हामीसँग आवश्यकता अनुसारका गाडी हो कि होइन हामी हाम्रो देशको मौजुदा कानूनले पनि यो सामानले यो नले भन्दैन र हाम्रो आवश्यकता लगानीकर्ताले यो प्रडक्ट मैले लिएर आउँछु मैले यसलाई बिजनेस गर्न सक्छु प्रवर्धन गर्न सक्छु भने चाहिँ उहाँले लिएर आउने हो त्यो लिएर आउँदा मौजुदा अहिले सरकारले बनाएको ऐन कानून र विनियम अनुसार छ भने उहाँले इम्पोर्ट गर्न पाउनुहुन्छ यो सबै प्रावधानहरू पूरा गरेर लिएर आउनुहुन्छ यहाँ कोही पनि आयातकर्ताले नेपाल सरकारको यातायात व्यवस्था विभागले दिने अनुमति लिएर नै गर्नुहुन्छ त्यसले गर्दा यसमा चाहिँ त्यो सन्दर्भ चाहिँ अलिकति यस्तो रहन्छ भन्ने मलाई लाग्छ होइन अब बाँकी र नेपालको सड़क दुर्घटनाको सन्दर्भमा त हाम्रा स्टेक होल्डरहरू होइन चाहे त्यो अब हामीले त या त चाहिँ जो व्यवसायी हुनुहुन्छ चालक हुनुहुन्छ त्यस पछाडि सड़कको अवस्था होला सड़क बनाउने सरकार होला निर्माण व्यवसायी होला यो सबै स्टेक होल्डरहरूले आफ्नो रेस्पोन्सिबिलिटी हामी पूरा गर्यौं भने रोक्न त होइन न्यूनीकरण गर्न सक्छौ यो सम्भव कुरा छ तर हामी स्टपै भन्न चाहिँ हामी सक्दैनौँ किनभने हामी हेर्छौँ होइन अमेरिकामा आज एक्सिडेन्ट भयो भने त्यसको न्यूज पनि हामी पढ्छौँ अर्को विकसित मुलुकमा भयो भने पनि हामी सुनिरहेछौँ भने हामीले यसलाई चाहिँ यो ढंगले सोच्दा मान्छे नै हुन्छ
4: नेपालमा यो अटोमोबाइल क्षेत्रको आयात निर्भरताको कुरालाई मैले जोड्न चाहे गाड़ी पाटपूर्जा अत्यधिक आयात निर्भरमा छौं हामी होइन यसलाई नेपालमै उत्पादनको सम्भावनालाई कसरी लिन सकिन्छ अथवा चाहिँ अहिले नै हामी त्यो स्टेजमा छैनौं कि अथवा केही मात्रामा यहाँले अलिकति संकेत गर्नुभएको थियो थोरै पाटपूर्जा अब यसको समग्र बजार विस्तार गर्ने कुराहरूमा कति सम्भव छ
3: यस्तो छ मैले संकेत पनि गरेको एज अ टू व्हीलर इण्डस्ट्री समाव हामी होमवर्क गरिरहेको छौं फोर व्हीलरले अहिले त्यसमा काम गरिरहेको छ होइन अहिले टू व्हीलर इण्डस्ट्रीमा अहिले यसमा होमवर्क चलिरहेको छ आजको दिनमा हामीले हेर्न सक्छौ कि पाटपूर्जाहरू नेपालमा बन्न सक्छ कि सक्दैन तर सबभन्दा ठूलो कुरो के छ भने तपाईँलाई एउटा कुरा म भनौं यो अहिले 83-84 नाडाले नेपालमा टू व्हीलरको मार्केट 3 लाखको हाराहारीमा प्रक्षेपण गरेको छ तर नेपालमा स्मुथ भोलम भएर हामीले कम्पोनेन्ट इण्डस्ट्रीहरू गर्नको लागि एटलिस्ट मोटामोटी आजको भनौँ प्राइमेरी लेभलको हाम्रो स्टडीले के भन्छ भने प्लस 5 लाखको प्रति वर्ष हाम्रो भोलम हुनुपर्छ 5 लाखको भोलम पुगेको छैन 5 लाखको भोलम हामी निम्नतममा भन्दैछु अधिकतम त्योभन्दा माथि हुनुपर्छ 5 लाखभन्दा तल नै हामी छौँ 5 लाख पुग्न अझै हामीलाई चाहिँ 1.5-2 वर्ष होला यही अवस्थाको चाहिँ इन्क्रिजिङ ट्रेन्ड भएको खण्डमा यदि इन्क्रिजिङ भएन भोलि मार्केट डिक्रिज भयो श्रिङ्क भयो भने त अब हामी आज इन्डस्ट्री लगाउँ भोलि त फेरि लगाएको इन्डस्ट्री इन्भेस्टमेन्टको रिटर्न त चाहिन्छ होइन हो त्यही भएको कारणले मैले अघि संकेत के गरेको थिएँ भने हामीले पोलिसी स्टेबल भयो भने हामीले 3 वर्षको लिने ठाउँमा हामी 5 वर्षमा आउला तर त्यो ढुक्कका साथ हामी लगानी गर्न सक्छौ मैले यस कारणले मैले यो संकेत गरेको थिएँ र आज हामी नेपालमा टू व्हीलर होस् या फोर व्हीलर होस् आज हामी यो बिन्दुमा पुग्दैछौँ कि अब नेपालमा लोकलाइजेसनको सन्दर्भ होस् मेटेरियल युजको सन्दर्भमा होस् होइन यी सन्दर्भमा अब हामी काम गरिरहेको छौँ होइन यसमा हामी पक्का पनि सरकारको साथ छ सरकारले हामीलाई गुड बुकमा लिनुभएको छ त्यसले गर्दाखेरि हामी यो काम गर्छौँ तर मैले अघि भनेको र अहिले तपाईँले कतिको छ रिलेभेन्सी या यसको सस्टेनेबिलिटी या फिजिबिलिटी भन्दाखेरि चाहिँ वन वर्ड आन्सर चाहिँ एटलिस्ट टू व्हीलरको 5 लाख प्लसको भोल्युम हुनुपर्छ जो पुगेको छैन यसमा त्यो अहिले पनि 3 लाखको प्रक्षेपणमा पनि हाम्रो चाहिँ आइस र इभी गरेर हो यो टु व्हीलरको भनेपछि त हामीले आज जति पनि एसेम्बल छ सबै आम गरिरहेको छौँ होइन, यसमा हामी पक्का पनि सरकारको साथ छ, सरकारले हामीलाई गुड बुकमा लिनुभएको छ, त्यसले गर्दाखेरि हामी यो काम गर्छौँ। तर मैले अघि भनेको र अहिले तपाईँले कतिको छ रिलेभेन्सी या

0: हामी पक्का पनि यसलाई गर्नुपर्छ किनकि हामी त यसैमा छौ नि त. हाम्रो त ब्रेड एन्ड बटर नै अटोमोबाइल भयो नि त. ब्रेड एन्ड बटर भएपछि त हाम्रो त यसैमा फोकस छ र हामी यो चाहन्छौ. र अनि कतिपय कुराहरू आजको दिनमा हेर्ने कन्ज्युमर होइन, हाम्रो त उपभोक्ताहरूको पनि हेर्नुहोस् न, यङस्टरहरू त सबै बच्चे बाहिर गइरहनु भएको छ. त्यो पनि एउटा त राम्रो चाहिँ मेरो त पोटेन्सियल चाहिँ सेगमेन्ट भनौँ न. बाहिर जाँदाखेरि त फेरि मार्केट पनि त अलिक फेरि घट्न सक्छ. तर पनि हामी के चाहन्छौँ, अहिलेको डेटाले हामी इन्क्रिजिङ ट्रेन्डमा छौँ, आशा एवं विश्वास गर्छौँ. किन जति पोजिटिभ माइन्डसेटमा काम गर्नुपर्छ, हामी पोजिटिभली अगाडि बढिरहेका छौँ र अगाडिको फ्युचर हाम्रो राम्रो छ. र हाम्रो फेरि पनि यही कुरा रहन्छ कि सरकारसँगै हाम्रो अनुरोध हुन्छ कि हामी पोलिसीमा चाहिँ स्टेबल बनाऊ. पोलिसी स्टेबल भएपछि ठिक छ, तेजी मन्दी त यो के भन्छ साइक्लिक अर्डर हो. आज तेजी होला, भोलि मन्दी होला, फेरि तेजी होला, यो त किनभने साइक्लिक अर्डरमा रहन्छ. हामी यो हिसाबमा हामी काम गर्छौँ.
1: अब नेपालमा मध्यमवर्गीय अथवा निम्न मध्यमवर्गीय परिवारले चाहिँ यो चार पाङ्रे गाडी चढ्नका लागि अलिकति अझै पनि त्यो सोच्नुपर्ने अवस्था छ, सपना जस्तो छ भनिन्छ होइन. यो करलाई मुख्य कारक मानिन्छ कि गाडी चढ्न नसक्नुमा. गाडी आफैमा महँगो होइन, बाहिर देशमा पनि उत्पादन हुँदाखेरि नेपाल भित्राउँदाखेरि चाहिँ त्यो छुनै नसक्ने हिसाबले सोच्नै नसक्ने अवस्थामा छ भनिन्छ. जस्तो भारतकै हिसाबमा चाइनाकै हिसाबमा कुरा गर्ने भने हाम्रो चाहिँ 100-200% कर लागेर गाडी डबल ट्रेबल चाहिँ रेटमा नेपालभित्र आइपुग्छ.
0: यस्तो छ, हामी पहिलो कुरा त भारतको बजार, चाइनाको बजार र हाम्रो बजार होइन, पहिले त यसबाट हेर्नु पर्यो. भारतको बजार त आज हामीसँग तुलना नै हुन सक्दैन. हाम्रो जनसङ्ख्या र भारतको जनसङ्ख्या अनि चाइनाको जनसङ्ख्या, अब यो किनभने अघि पनि हामीले अलिकति गरे जहाँ डेमोग्राफीसँग नै रिलेटेड छ. आजभन्दा 15-20 वर्ष अगाडि हामीले यही यातायातको अघि मैले भने कि अटोमोबाइल सेक्टरको परिभाषा, मोटरसाइकल गाडीको परिभाषा फरक थियो. अब यसलाई परिवर्तन गर्नुपर्छ मैले भने हो, यो क्रमशः परिवर्तन हुने सन्दर्भमै जान्छ. र आजको नेपालको कन्ज्युमर कति त, आजको फोर व्हिलर चाहिँ कन्ज्युमर कति, टू व्हिलर कन्ज्युमर कति होइन, टोटल अटोमोबाइलको कन्ज्युमर कति, यसमा डिपेन्ड गर्छ नि बिजनेस. अब बाँकी रह्यो ट्याक्स स्ट्रक्चरको कुरा छ, यो त हाम्रो काबुभन्दा बाहिरको कुरा हो, किनभने यो नेपाल सरकारले तय गर्ने कुरा हो. हामी नेपाल सरकारलाई उपभोक्ताको लागि कम गरिदिनुहोस् हामी भन्न पनि सक्दैनौँ, किन उहाँ आजको हाम्रो चाहिँ आय भनेको राजस्व हाम्रो अटोमोबाइल सेक्टरको हो होइन. यहाँबाट राजस्व आइसकेपछि सरकारले विकास निर्माणदेखि लिएर अनि सोसियल सेक्युरिटी गएर अन्य ठाउँमा त यही पैसा लिएर जाने हो नि, यही रकमलाई अर्को ठाउँमा लिएर इन्भेस्ट गर्ने हो. त्यसले गर्दा हामी सरकारलाई चाहिँ हाम्रो अटोमोबाइल क्षेत्रको हामी व्यापारी हौ, आम उपभोक्तालाई सहज बनाइदिनको लागि यहाँ घटाइदिनुहोस् भनेर त हामीले त्यो भन्ने अवस्थाको हाम्रो छात्र संगठनको उद्देश्य पनि होइन, छँदा पनि छैन. यो त के हुन्छ नि, सरकारले मेरो कन्ज्युमरलाई यो भन्ने कुरा र जति पनि हाम्रो जस्तो विकासोन्मुख देशहरूको राजस्व आय भनेको त इम्पोर्टमा पनि छ, किनभने हाम्रो त एक्सपोर्ट त धेरै कम छ. हामी इम्पोर्ट बेस हाम्रो इकोनोमी भएको कारणले हामीले यी सर्टेन सेक्टरहरू र सर्टेन कन्ज्युमरहरू, आजको नेपालको सोसियल इन्जिनियरिङमा अटोमोबाइल कन्ज्युमरहरू चाहिँ अलिकति उहाँहरूको क्याटेगोराइज या सेगमेन्टाइज अलिक फरक छ. सरकारले पनि त्यही अनुसार नै उहाँहरूले वर्गीकरण गरेर ट्याक्स स्ट्रक्चरहरू त सरकारले लगाउने हो. हामीले सरकारलाई त भन्ने मात्रै हो, अनुरोध गर्ने हो र भन्सार घटाइदिनुहोस् या बढाइदिनुहोस् भन्ने अवस्थामा हाम्रो छात्रसँग हुन्छ होइन.
1: अब अलिकति मैले जोडेँ, नेपालमा जसरी यो निजी अथवा सार्वजनिक यातायातहरूको चाहिँ संख्या तीव्र रूपमा वृद्धि भइरहेको छ, यो सँगसँगै राज्यले पनि बेलैमा सोच्नुपर्ने विषय के छ होइन. अब काठमाडौँ उपत्यका सन्दर्भमा त अझ बढ़ी छ यसको चाप, समग्र देशभरि नै सड़क पूर्वाधार लगायत अरू के विषयहरूमा चाहिँ राज्यले बेलैमा सोचेर यसलाई चाहिँ व्यवस्थित गर्नुपर्छ.
0: यस्तो छ, अब नेपालको सार्वजनिक यातायातलाई वैज्ञानिकरण गर्नुपर्छ जस्तो मलाई लाग्छ. अनि हामीले वैज्ञानिकरण गर्ने सन्दर्भमा सरकारले चाहिँ जति पनि रूट पर्मिटहरू चाहिँ यसलाई क्याटेगोराइज गरेर सर्ट डिस्टेन्स, मिड डिस्टेन्स र लङ डिस्टेन्सको आधारमा सवारी साधनहरूको चाहिँ त्यसलाई वर्गीकरण गरेर यति किलोमिटरको सड़कको दूरीमा यात्रा तय गर्दा यो प्रयोग, यो प्रकारको र यस्ता किसिमका सार्वजनिक सवारीको साधन प्रयोग गर्ने र मध्यम दूरीकोमा यो प्रयोग गर्ने र लामो दूरीमा यस्ता प्रकारका गर्ने भनेर वर्गीकरणका साथ अगाडि नीति नियम वैज्ञानिक ढंगले हामीले चाहिँ तय गर्यौं भने, नीति निर्माण बनायौं गर्यौं भने, किनभने अहिले नयाँ ड्राफ्टहरू पनि अहिले चलिरहेको सन्दर्भमा यो काम सरकारले सायद

0: गरी पनि रहेको छ हैन हाम्रो विश्वस्त सूत्र अनुसार यसरी अगाडि गरेको खण्डमा चाहिँ हामीले नेपालको सार्वजनिक सवारी साधनको जुन अहिले देखिएको केही भनौँ न ग्यापहरूलाई फुलफिल गर्न सक्छौ अनि देखिरहेको दुर्घटना छ यो दुर्घटनालाई पनि न्यूनीकरण गर्न सक्छौ।
1: अब अन्त्यमा यो नाडा अटो सो 2026 छौ हामी यसको समग्र यसबाट आर्थिक रूपमा के गतिविधिहरू भइरहेको छ अहिले र यसको यसबाट के अपेक्षा गर्न सकिन्छ चाहिँ अन्तिममा
0: यस्तो छ हामीले अवश्य पनि यहाँले अहिले डाटा पेश गर्नुभयो हाम्रो त अब ठ्याक्कै भन्न आजको अब यो चोटि असोजमा छैन कार्तिकमा दशैं छ अबको डेढ महिनामा चाहिँ दशैं आइरहेको छ र नाडाले चाहिँ नेपालको सन्दर्भमा चाडबाड भनौँ न हाम्रो चाहिँ मान चाडहरू दशैं तिहार अनि न्युदया भिन्तुना होइन छठ लगायतका हाम्रा ठूला पर्वहरूको चाहिँ आवागमनलाई स्वागत गर्छ होइन यस स्वागतका साथमा हाम्रो नेपालीहरूको परम्परा चलन प्रथा संस्कृति नै छ कि दशैंमा तिहारमा छठमा नयाँ गाडी नयाँ साधन होइन नयाँ चाहिँ सामानहरू लिएर आउने त्यो यो एउटा परम्परा हो होइन यो परम्परालाई चाहिँ र हामी अटोमोबाइल छात्र संगठन या अटोमोबाइल हामी व्यापारीहरूले चाहिँ दशैंको यो भन चाडपर्वको मुखमा हामी झन्डै हाम्रो टोटल सेल्सको 40-50% अझ मैले अलिक बढी भने 30-50% समग्रमा इन्डस्ट्रीकै कुरा गर्ने भने 30-50% को सेल्सको इजाफा यही समयमा हुन्छ जसले गर्दा नेपालको यो भन्नु चाडबाडको समयमा अर्थतन्त्र चाहिँ एकदमै चलायमान बनाउने काम गर्छ। हामी अब यो अहिलेको नाडा सोमै यहाँहरूले हेर्न सक्नुहुन्छ ब्याङ्कहरूको स्टल ब्याङ्कहरू आइरहनु भएको छ होइन नाडामा चाहिँ ब्याङ्कको स्टल राखेन भने मेरो बिजनेस पो कम हुन्छ कि भन्ने अवस्थामा अहिले कमर्सियल ब्याङ्कहरूको एउटा किसिमको माइन्डसेट देखेँ मैले यो बिचमा यसै गरी इन्सुरेन्स कम्पनीहरू सबैतिर यसको चाहिँ के भन्छ चेन इफेक्ट छ चेन प्रभाव छ त्यसले गर्दाखेरि नाडाले चाहिँ नेपालको अर्थतन्त्रमा यो चाडबाड उन्मुख समयमा चाहिँ अर्थतन्त्र चाहिँ चलायमान बनाउँछ। यहाँहरूले हेर्नु होला भन्सारको डेटा पनि तपाईँ हेर्नुहोस् चाडबाडको मुखमा धेरै गाडीहरू हामीले आयात गरेर राख्छौँ धेरै सामानहरू आयात गरेर राख्छौँ हामी यो अटोमोबाइल सेक्टर भएको कारणले हामीले अटोमोबाइलको मात्रै हाम्रो फोकस रहेको हुनाले हामी हेर्छौँ कि यो सेक्टरमा 30-50% को सेल्स यही चाडबाडमा आउँछ त्यसले गर्दा हामी निश्चिन्तका साथ भन्न सक्छौँ कि हामी चाहिँ यो देशको इकोनोमीलाई हामी भाइब्रेन्ट गर्न सक्छौँ।
1: हस् यहाँलाई समय र कुराकानीको लागि धेरै धेरै धन्यवाद।
0: धन्यवाद तपाईँले पनि मलाई मौका प्रदान गर्नुभएकोमा।
1: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आज हामी कार्यक्रम बदलिदो नेपालमा पछिल्लो समय अटोमोबाइल क्षेत्रको समग्र अवस्था र विशेष गरी विद्युतीय गाडीमा बढ़दै गएको आकर्षणसँगै यसको उपयोगिताबारे कुराकानी गरिरहेका छौं। यसअघि हामीले नाडा अटोमोबाइल एसोसिएशन अफ नेपालका सचिव मेघराज पौड्यालसँगको कुराकानी प्रस्तुत गर्यौं। कार्यक्रमको अर्को खण्डमा विद्युतीय गाड़ीको प्रयोग तथा यसको उपयोगिताबारे केही नागरिकको अनुभव बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
2: एनबीएल अटो लोन
3: अब नयाँ गाड़ी खरिद गर्न अझ सहज र सरल
2: मात्र 5% ब्याज दर कर्जा अवधि 5 वा 7 वर्षसम्म
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने
2: सरल प्रक्रिया तथा सुलभ ब्याज दर
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
2: महालेखा परीक्षकको कार्यालयको अनुरोध महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-10-50-00-61 रेकर्ड गराउनु हुन वा गुनासो @ oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।

0: श्री भाकुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: तपाईं अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। यो कार्यक्रम काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशन तथा उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ। आज हामी कार्यक्रममा अटोमोबाइल क्षेत्रको तीव्र विकास, आगामी सम्भावना, यसले अर्थतन्त्रमा पुर्याएको योगदान, यसप्रति राज्यको दृष्टिकोण लगायतका विषयवस्तुमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। यसअघिको खण्डमा हामीले समग्र अटोमोबाइल क्षेत्रको अवस्था र यसले अर्थतन्त्रमा पुर्याएको योगदान बारे चर्चा गर्यौं। अबको क्रममा सुनौ नाडा अटोसो 2026मा भेटिएका विद्युतीय गाड़ी प्रयोग गर्ने तथा गाड़ीको व्यवसाय समेत गर्दै आएका केही नागरिकको भनाई।
2: हेलो सर, नमस्कार। मेरो नाम परशुराम कर्म हो। म चाहिँ भ्यान सेल्स अफिसर बिरलाङ ब्रान्डबाट हो। मान्छे सबभन्दा पहिला मान्छे गाडी किन्छ पैसा कमाउनको लागि सर, चाहे डिजल गाडी होस् या पेसेन्जर गाडी होस्, इभी गाडी होस्। त्यसमा के छ सर कि तपाईँ डिजल गाडी किन्नुहुन्छ अलिक सस्तो पर्छ सुरुमा, तर त्यसमा मेन्टेनेन्स हेर्नुहुन्छ भने सर हाई लुकको मेन्टेनेन्स जान्छ। तपाईँको पर डे सर कति किलोमिटर गाडी चलिरहेको छ, डिजलको भाउ हेर्नु सर 200 रुपियाँ पर लिटर छ। तपाईँ गाडी यो भनेको तपाईँको 8-10 को मात्रै एभरेज दिन्छ। दिनमा तपाईँ 100 किलोमिटर बुढाउनु भयो भने अब तपाईँ 100 × 200 गर्नु, तपाईँको दिनको 8-10 हजारको फ्युल जान्छ नै जान्छ सर। यो हाम्रो इभी भनेको तपाईँको 700 रुपियाँको चार्जमा पर युनिट 7 रुपियाँ हुन्छ, 100% तपाईँको फुल चार्ज हुन्छ। यो भनेको तपाईँको 300 को एभरेज दिन्छ, 700 को चार्जमा तपाईँ 300 को राउन्ड क्याप्चर दुरु क्याप्चर गर्नुहुन्छ। तर तपाईँ डिफ्रेन्स चाहिँ कतिको बचत भइरहेको छ, कहाँ 8 हजार फ्युलमा कहाँ 700, कतिको डिफ्रेन्स छ, यो तपाईँको बचत भयो। तपाईँको डिजलमा पर 10 हजार किलोमिटरमा सर्भिसिङ हुन्छ सर, पर सर्भिसिङमा तपाईँको 15-20 हजारको खर्च हुन्छ सर्भिसिङमा मात्र। यदि केही सामान छुटफुट भयो, वायर गयो, त्यसको छुट्टै आउँछ, मिनिमम 20 हजार मानौँ न, पर 10 हजार किलोमिटरमा 20 हजार पर्छ। यसमा सर्भिसिङ तपाईँको छँदै छैन सर, मात्र तपाईँको हब ग्रिसिङ गराउनुपर्छ, चाकामा कति चारै चाकामा तपाईँको बेरिङ हेर्नुपर्छ, ग्रिसिङ गराउनुपर्छ, त्यसलाई हब ग्रिसिङ भनिन्छ। त्यो तपाईँको बढीभन्दा बढी जान्छ भने 4-5 हजारको जान्छ सर, त्योभन्दा एक्स्ट्रा खर्च कहीँ छैन सर। मान्छेहरू भन्छ कि इभी गाडीमा लाइट छैन, म यसलाई क्लियर गर्न चाहन्छु। कति मान्छेहरू हामी मार्केटमा जाँदाखेरि भन्नुहुन्छ कि ब्याट्रीको वारेन्टी धेरै कम छ, डिजलहरूको बढी छ। एउटा यसमा क्लियर केही गर्न चाहन्छु सर कि म डिजल गाडी हामी किन्दाखेरि कम्पनीले वारेन्टी दिन्छ 7 वर्ष या 5 वर्ष, के 8 वर्ष लाग्ने बित्तिकै गाडी खतम भइहाल्छ, हुँदैन नि। सेम टाइम कन्डिसन छ सर, हामी ब्याट्रीको वारेन्टी 8 वर्ष दिन्छौँ, के 9 वर्षमा गाडीको ब्याट्री सिज हुन्छ, तथापि हुँदैन सर। यस के हुन्छ कि यसको अलि तपाईँको एभरेज डाउन भइहाल्छ सर। सुरुमा तपाईँको 300 दिइरहेको छ, अनि त्यही 8-10 वर्षपछि तपाईँको ब्याट्रीको आयु कम हुन्छ, तपाईँको 250 होला 200 होला, फरक यति हो सर।
3: यसमा अब यो विद्युतीय गाडी प्रयोग गर्नेहरूले धेरै समस्या मुख्य भने यसमा ब्याट्रीमा छ भन्ने छ होइन, त्यसमा ब्याट्रीको अलिकति समस्या यहाँले त्यो आयुको कुरा गर्नुभयो, किन्दाखेरि पनि अलिकति महँगो भन्ने खालको छ, के लाग्छ?
2: अब यसो सर, यो गाडी तपाईँको भन्ने मेन ब्याट्रीमा चलिरहेको छ सर, गाडीको यत्रो लोड ब्याट्रीको ब्याट्रीमा र एउटा मोटरमा गइरहेको छ। मोटरको काम हो पावर जेनेरेट गर्ने, राउन्डिङ गर्ने, ब्याट्रीको काम हो स्टार्ट गर्ने प्लस मोटरमा पावर सप्लाई गर्ने, ब्याट्रीको काम हुन्छ सर। तपाईँले यदि यस्तो मतलब 70-80 लाखको गाडी तपाईँ एउटा पर्चेस गर्नुहुन्छ, ब्याट्री हेभी हुँदैन भन्ने मजा आउँदैन नि सर। त्यही ब्याट्री एक्सपेन्सिभ हुन्छ सर, ब्याट्रीको लाइफ पनि हुन्छ, त्यो सबै भनेको जुन हाम्रो हाई लेभलको गाडीहरू पेसेन्जर कारहरू हुन्छ नि, त्यो लेभलको ब्याट्री यसमा हुन्छ सर। त्यही भएर वान टाइम इन्भेस्टमेन्ट भनेको सर यही हुन्छ इभी गाडीको सर, त्यही भएर प्राइस अलिक एक्सपेन्सिभ पर्छ सर।
3: अनि नेपालका हाम्रा जस्ता अलिकति पहाडी क्षेत्रमा चलाउँदाखेरि यसमा के छ, विद्युतीय गाडी र इन्धन गाडीमा फरक, अलिकति केही समस्या त्यसको आउने अथवा पिकअपकै सन्दर्भमा पनि के छ यसमा विशेषता?
2: सर यो कुरालाई म तपाईँलाई स्पष्ट रूपमा क्लियर गर्न चाहन्छु, तपाईँ मतलब इन्धन गाडी लिएर जानुहुन्छ भने सर उरालो चढाउनमा तपाईँको गियर तलमाथि गर्नुपर्छ सर, त्यसमा पिकअप टुट्छ। तर यसमा के छ सर कि तपाईँको त्यस्तो सिस्टमै छैन सर, तपाईँको कहिले पनि यसमा त गियर छँदै छैन, जति स्पिड तपाईँको आफ्नो आफ्नो कन्ट्रोल छ सर, गियर पुग्नु छैन, त्योभन्दा बढी फास्ट जान्छ सर कला उरालो उकालोमा सर। यसमा अलिक उरालो उकालोमा यसमा रिजेनेरेसन स्टार्टिङ पनि हुन्छ, तल गर्नुहुन्छ अटोमेटिक ब्याट्री स्टार्टमा थाल्छ सर, चार्जिङ पर्छ।
3: अब यदि कसैले यो मान्छे प्यासेन्जर अथवा यात्रुहरू बोक्नकै लागि प्रयोगमा ल्याउनु पर्यो यो विद्युतीय गाडी भने न्यूनतम कति मूल्यसम्मको र अधिकतम कति मूल्यसम्म पर्न जान्छ?
2: यस्तो छ सर, यसमा के हुन्छ सर, धेरै भेरिएन्टहरू छ हामीसँग, तपाईँको 11 सिटर, 14 सिटर, 16 सिटर। त्यसमा के हुन्छ सर कि ब्याट्रीको र मोटरको पावर पनि डिफ्रेन्स हुन्छ सर, अब मान्छे कतिको एफोर्ड गर्न सकिरहेको छ। नर्मली तपाईँको स्टार्टिङ हुन्छ 40-45 लाखदेखि स्टार्टिङ प्राइस छ सर, अब मान्छे कतिसम्म एफोर्ड गर्न सक्छ त्यसमा डिपेन्ड पर्छ सर।
3: अनि किन्दाखेरि के छ, बैङ्किङ सुविधा त्यसको प्रक्रिया के छ यसको?
2: ब्याङ्किङ सुविधा पनि छ, फुल क्यासमा पनि छ, तर प्राय कमाउने खाने मान्छेहरू एउटा हुन्छ कि ब्याङ्किङ सुविधा पनि भइहाल्यो, थोरै लगानीमा गाडी पनि भइहाल्यो। त्यसको लागि सर हामीले के गर्छौँ कि ब्याङ्कसँग टाइप गरेर मार्केटको ब्याङ्कसँग 40% डाउन पेमेन्टले नै बाँकी 60% फाइनेन्स गराइदिनु सर। 5 वर्षको किस्ता हुन्छ, मान्छे कस्टमरले पनि सहुलियत, हाम्रो गाडी पनि बिक्री भइहाल्छ सर।
3: अन्त्यमा यहाँले यो विद्युतीय गाडी किन्ने सोच बनाएका उपभोक्तालाई के कुरामा ध्यान दिन सुझाव दिनुहुन्छ यो गाडी खरिद गर्नुभन्दा पहिले?
2: मैले सबभन्दा पहिला के भन्न चाहन्छु कि सर, गाडी किन्ने मान्छे आएर पहिले अटोमेटिक पुरै उहाँ सोरुम छानिसकेको हुन्छ सर, सबै पत्ता लगाएर मान्छे इभीमा आउँछ। उहाँले म के भन्न चाहन्छु कि सर, तपाईँ गाडी किन्नुहुन्छ भने सबभन्दा पहिला कुन लेभलको ब्याट्री छ, ब्याट्री मतलब नेपालमा धेरै किसिमको चाइनाबाट ब्याट्री आइरहेको छ, केटल ब्याट्री छ, बिवाइडी ब्याट्री छ, लिथियम ब्याट्री छ, कुन गाडीमा कुन ब्याट्री छ सर त्यो यसपट्टि हेर्नुहोस्, कतिको मोटर छ, कुन कम्पनीको मोटर लागेको छ त्योपट्टि हेरेर मात्र किन्ने सर।
3: म चाहिँ शेखर गजरेल, मान्छे चढ्ने खालको बस देखियो होइन, यसको अलिकति विशेषताबाट सुरु गरौँ, यसको आगमनबाट सुरु गरौँ सबभन्दा पहिला।
4: यो चाहिँ हाम्रो हाइगरको भी सिरिजमा पर्ने गाडी हो। भी सिरिजमा चाहिँ लगभग 5 वटा गाडीहरू हुन्छ, भी 8.5, 10, 12, 14 र 18 गरेर। अब नेपालमा चाहिँ हजुरको 8.5, 10 र 12 मात्रै आउँछ, त्यो चाहिँ मिटर पनि हो कि, अब 14 मिटर र 18 मिटर अलि यहाँ सम्भव छैन। अब यो गाडी चाहिँ अहिले हाम्रो नाडामा राखिसकेको गाडी हो, यसमा चाहिँ हामीले 216 किलोवाटको ब्याट्री हालेर ल्याएको छौँ। यसमा अब ब्याट्रीको कस्टमाइजेसन अप्सन पनि छैन चाहिँ, तर यो 216 किलोवाटको ब्याट्री हालेर चाहिँ हामीलाई प्र्याक्टिकल रेन्ज चाहिँ हजुरको यदि हामीले 20% चाहिँ ब्याकअप राखेर 80% चार्ज मात्रै युज गरेर युज गर्ने हो भने पनि तपाईँको फुल लोडमा 250 किलोमिटर चाहिँ कुद्छ यो, त्यति चाहिँ त्यसको रेन्ज छ। अहिले हामीले प्र्याक्टिकल रेन्ज हामी लगभग गाडी लिएर 2500 किलोमिटर पूर्वको कुदाएर ल्याइसक्यो, त्यो अनुसार चाहिँ यसमा धेरै फिचर्सहरू पनि छन्। अब यसमा के अरे फ्रिजदेखि लिएर हजुरको सिट, जस्तै पछाडि फोल्डिङ त हुने नै भइहाल्यो, यसको चाहिँ साइड फोल्डिङ पनि हुन्छ कि, त्यो चाहिँ एकदमै न्यू फिचर छ क्या नेपालमा चाहिँ, त्यो नेपालमा मलाई लाग्छ कुनै पनि गाडीमा छैन त्यो फिचर्स।
3: साइड फोल्डिङको फाइदा चाहिँ कस्तो?
4: साइड फोल्डिङमा जस्तै अब यदि कोही मोटो मोटो मान्छे बस्यो अथवा अब लेडिज जेन्स बस्नु पऱ्यो अलिक नचिनेको होइन रेन्डम मान्छेहरू भयो, उनीहरू जस्तै अब लेडिज अथवा जेन्ट्सलाई नै अनकम्फर्टेबल फिल हुन्छ भने यहाँ ग्याप भयो कि बिचमा, त्यो चाहिँ एकदमै नयाँ फिचर छ क्या नेपालको लागि। यसमा विभिन्न अरू हजुरको जस्तै लुकिङ ग्लास, योवाला लुकिङ ग्लासले हजुरको यो गाडीको एभ्री पार्ट भिजिबल छ, भिजिबल छ कि, जस्तै हाम्रो यो ब्लाइन्ड स्पटहरू छ नि गाडीमा, यो एरिया त अरू गाडी नेपालमा डिजल गाडीमा देखिँदैन कि यो स्पटहरू, तर हाम्रो यो ऐनाले सबै देखिन्छ होइन। त्यस्तै यसको एसीको फिचर छ, अटोमेटिक एसीहरू छ, यहाँभित्रको टेम्परेचर हेरेर आफै एसी सेट हुन्छ, त्यसमा विधिवत धेरै कुराहरू छन् कि।
3: अब अलिकति यो ब्याट्रीकै कुरा गरौँ, यो विद्युतीय गाडीमा सबैभन्दा महत्त्वपूर्ण भने ब्याट्री हो, ब्याट्रीको आयुको कुरा पनि गरिन्छ, यो ब्याट्री फुल चार्ज हुन कति समय लाग्छ?
4: यो चाहिँ हजुरको कति किलोवाटको चार्जरले गर्ने भन्ने कुरा पनि फरक पर्छ। जस्तै अब हामी चाहिँ जस्तै तपाईँको गाडी कुनै ट्रिप कम्प्लिट गरेर बेलुका बसेको छ भने चाहिँ हजुरले 60 किलोवाट 40-80 किलोवाटले गरे पनि फरक चाहिँ परेन, टाइम 2-3 घन्टा हामीसँग टाइम इनफ हुन्छ। तर हामी यदि अन द वे बाटोमा प्यासेन्जर बोकेर हिँडिराखेको बेला चाहिँ रिफ्युल गर्न पर्यो भने चाहिँ मिनिमम 120 किलोवाटले चाहिँ गर्नुपर्छ भन्ने छ। त्यो भयो भने चाहिँ हजुरको 120 किलोवाटले अन द वे गऱ्यो भने चाहिँ हामीले खाना खाने टाइममा अथवा खाजा खाने टाइममा जुन हामीलाई आधी घन्टा 15 मिनटको ब्रेक हुन्छ त्यसमा यसले इनफ रिफ्युल गर्छ कि। अब एउटा प्र्याक्टिकल इक्जाम्पल सुनाउनु पर्दाखेरि हजुरलाई, हामी यहाँदेखि वीरगञ्ज जाँदाखेरि काठमाडौँदेखि निस्केको हेटौँडामा हाम्रो 42% चार्ज थियो, 42% चार्जबाट हामीलाई 98 पुर्याउनलाई त्यही 35 मिनट जति मात्रै लागेको थियो क्या। यो चाहिँ एकदम चार्जर अनुसार पनि हुन्छ, कुनै कुनै चार्जर 180 नै किलोवाट भए पनि कुनै कुनै अलिकति बढी टाइम लगाउँछ 10-15 मिनटको, 10-15 मिनटमा चाहिँ त्यो फरक पर्छ, तर नर्मल्ली त्यही नै हो भनौँ न।
3: अनि यसको अलिकति मूल्यको हिसाबमा कति छ यसको?
4: हजुर, मूल्य चाहिँ अब यसको अरू गाडीभन्दा अलिकति माथि नै छ। अब अहिले यसलाई हामीले नाडामा लन्चिङ प्राइस यसको 1,74,90,000 राखेका छौँ। अब अहिले नाडामै कोही बुकिङ गर्न आउनुहुन्छ भने चाहिँ उहाँहरूलाई हामीले 5 लाख छुटसम्म राखेको छ। कुरोमा चाहिँ काहीँ समस्या छैन चार्जरमा। अब उहाँहरूले चार्जिङ स्टेसन बनाउँदाखेरि चाहिँ अलिकति साना गाडीको लागि फोकस भएर बनाउनु भएको रहेछ, र अलिकति त्यो काहीँ तारै मुनि भएको, अलिकति तार उचालेर छिराउनु पर्ने, काहीँ हाइट अलिक मुनि हुने, अलिकति त्यो कष्टकर चाहिँ पायौँ। तर अब हामीले ट्रायलमा गाडी लगिसकेपछि सबैजनाहरू त्यो बस, ट्रक, टिपरको लागि पनि फेभरेबल हुने भनेर उहाँहरू एडजस्ट गर्न रेडी हुनुहुन्छ सबैजना। चार्जिङको त्यति समस्या छैन। लगभग अब अरू एक दुई महिनामा हामी यो इलेक्ट्रिक भेहिकल चार्जिङ एसोसिएसनसँग कुरा बुझ्दाखेरि उहाँहरूले भन्नुभयो 2 महिनाभित्रमा 180 अथवा 240 किलोवाटको चार्जरहरू मेन हाइवेमा अरू 30-35 वटा थपिँदैछन्। त्यो भइसक्यो, चार्जिङ फेसिलिटीमा समस्या भएन। अब यसको सर्भिस सेन्टरमा पनि एक्सपान्ड भइरह, त्यो भइसकेपछि पहाडी बाटोमा पनि त्यति समस्या चाहिँ हुँदैन। तर अब पहाडीको मतलब यो होइन कि अब म एकैचोटि सलुखुम्बु लान्छु, सङ्घसभा लान्छु भन्ने केसमा चाहिँ अलिकति हामीले
3: तत्काल
4: नहोला, आउने 1 वर्ष चाहिँ लाग्ला। तर मेन हाइवे, हाम्रो मेन हाइवे, मेजर हाइवे, काठमाडौँ पोखरा काठमाडौँ चितवन अथवा तराईतिरको सबै रुटको लागि चाहिँ यो बस एकदमै फिजिबल छ, मजाले नै चल्छ भन्ने चाहिँ हामीले भेट्यौँ यो ट्रायलमा।
3: कोही व्यावसायिक रूपमा बस किनेरै त्यो सुरु गर्न खोज्छ भने त्यो इन्धन र यसमा विद्युतीयमा कति फरक पर्छ, उहाँलाई चाहिँ आर्थिक रूपमा कति फाइदा हुन्छ, लाभदायक मानिन्छ?
4: आर्थिक रूपमा अब एउटा हामीले ट्याक्की निकालेको डेटा चाहिँ कस्तो छ भन्दाखेरि 1,00,000 किलोमिटर गाडी चल्दाखेरि झन्डै डिजेल गाडी चलाउने भन्दा इभीमा चलायो भने 1 करोड जति चाहिँ बच्ने रहेछ। 1 करोड 1,00,000 किलोमिटर चलाउँदा, जबकि यो गाडीको वारेन्टी भनेको 10 वर्ष 10,00,000 किलोमिटर हो क्या। अब उसले 1,00,000 एक करोड बचायो भने त 10,00,000 त 10 करोड बचायो, त्यो त उसले सेभिङ मात्रै भयो, कमाएको इन्कम त छुट्टै छ। त्यो हेर्दाखेरि एकदमै कस्ट कम छ, सुरुमा अलिकति लगानी बढी पर्यो भने कस्ट चाहिँ धेरै नै बस्नेवाला छ, किनकि हाम्रो डिजेल गाडीको हरेक टिप कम्प्लिट गरिसकेपछि 2-3 हजार त उनीहरूको के मेन्टेनेन्समै खर्च हुन्छ। हाम्रो त्यो समस्या भएन, हाम्रो फेर्ने केही पनि हुँदैन, 2 महिनामा गाडी छिर्ने हो, त्यही 15-20 हजारको खर्च आउने हो, त्यति नै हो। उहाँहरूलाई धेरै सजिलो छ, सजिलो चाहिँ
3: हो। अब तपाईँले अन्त्यमा मैले यो उपभोक्ता अथवा ग्राहकहरूलाई यहाँ आउनेहरूलाई यो बस खरिद गर्न कसैले चाहन्छ भने अथवा विद्युतीय गाडीकै सन्दर्भमा पनि उहाँहरूले चाहिँ के चासो राख्नुहुन्छ भने यो खरिद गर्नुभन्दा पहिले के विषयहरूमा बुझ्नुपर्ने देखिन्छ विद्युतीय गाडीको सन्दर्भमा?
4: अब यो चाहिँ खासमा त्यो व्यवसायीले आफू कुन रूटमा हाल्ने हो, कुन एप्लिकेसनमा चलाउने हो, जस्तै रुटमा चलाउने हो कि टुर एन्ड ट्राभलमा चलाउने हो कि अथवा होटल सटल, उसले आफ्नो एप्लिकेसन एरिया पहिला डिफाइन गर्नु पर्यो। त्यस पछाडि यदि रुटमा हो भने त्यही अनुसारको उसको अब हुन्छ ब्याङ्किङ प्रोसेसदेखि लिएर डिस्काउन्ट कति लिने, त्यो समिति अथवा त्यो रुटमा अब आफ्नै ताली दर्ता गरेर चलाउने अथवा त्यहीँ भएको समितिमा चलाउने, त्यो धेरै कुराहरू हुन्छन्।
5: सोनिया शाही, पहिला इनिसियली के थियो भने इलेक्ट्रिक गाडी एकदम निस मार्केटलाई फोकस थियो, क्या निस कस्टमरले मात्र अफोर्ड गर्न सक्थ्यो, र निस कस्टमरको मात्रै चोइस थियो, प्रिफरेन्स। अब हालको समयमा हजुर हेर्नुहुन्छ भने इलेक्ट्रिसिटीको इलेक्ट्रिक इभी भेहिकलको लाइनअप एकदम धेरै बढेको छ, प्लस कस्टमरको चोइस पनि हजुरले जहाँ पनि पाउनुहुन्छ, त्यो सानो गाडीदेखि ठुलोसम्म हजुर सबै इलेक्ट्रिकको चोइस पाउनुहुन्छ, डिफ्रेन्ट डिफ्रेन्ट छ होइन। अनि त्यस्तै कुरा गर्नुपर्दा कस्ट इफेक्टिभ पनि हुन, कस्ट इफेक्टिभ पनि छ हजुर, अपरेटिङ कस्ट सजिलो सस्तो पर्यो, प्लस डेली कम्युटको लागि इज भेरी कन्भिनियन्ट। त्यसको कारणले अहिलेको समयमा आई थिङ्क 80% चाहिँ मार्केट अब इभीले नै कभर गरिसकेको छ, सो राम्रै हुन्छ।
3: आर्थिक रूपमा इकोनोमिक हिसाबले चाहिँ कति फाइदा छ, के कुरामा चाहिँ सहज हुन्छ जस्तो लाग्छ, अर्को पेट्रोल डिजेल हालिराख्नु र यो चार्ज गरेर चढ्दाखेरि?
5: चार्जमा हजुरको अपरेटिङ कस्ट धेरै मिनिमल आउँछ पेट्रोल डिजेल भन्दा पनि, अनि त्यो बाहेक अब गभर्मेन्ट मिलले पनि अलिकति सब्सिडी त छैछ इट्सेल्फ गाडीमा, उसको रोड ट्याक्सकै कुरा गर्नुभन्दा अर्को ग्यासोलिन भन्दा पनि यसको अलिक कमै छ, सो त्यही नै हो, बेटरै भन्छु।
6: नमस्ते, म सुमन तान्द्राकार। विद्युतीय गाडीको अहिलेको अवस्था एकदम राम्रो छ, किनभने विद्युतीय गाडीले चाहिँ तपाईँको अहिले डेली बेसिस रनिङ कस्टलाई चाहिँ कम गरेको छ कि इन्धनको, अहिले अहिले वर्ल्ड वार पनि भइरहेछ, अहिले पनि सकेको छैन, त्यो हिसाबले चाहिँ इन्धनको जुन आपूर्ति हाम्रो अझै पनि कम भइरहेछ, लाइन बस्नुपर्ने पेट्रोलमा पेट्रोलको लागि हाहाकार मचिने घरमा गाडी थन्काउनु पनि, त्यो हिसाबले चाहिँ विद्युतीय गाडी एक हिसाबले चाहिँ त्यसको हाम्रो अल्टरनेटिभ अप्सन पनि भइहाल्यो। प्लस तपाईँले पेट्रोल गाडीमा तपाईँले 1 लिटर पेट्रोल चलाउँदाखेरि 15 किलोमिटर सपोज या 20 किलोमिटर या 10-20 को बीचमा हामीले पेट्रोलको एउटा एभरेज दिन्छ, तर तपाईँको विद्युतीय गाडीमा भनेको तपाईँको 1-2 युनिटको चार्जले चाहिँ तपाईँको 10-20 किलोमिटर जान्छ, भनेपछि 1 युनिट 2 युनिटको तपाईँको जुन मिटरको कस्ट हुनेको हामीले नर्मल्ली पनि हामीले पे गर्दाखेरि गभर्मेन्टको अनुसारले त 7 रुपियाँ 10 रुपियाँ हिसाबले हुन्छ, हामीले रेन्टलमा राख्दाखेरि 15 रुपियाँ 30 रुपियाँले हामीले एउटा 20 किलोमिटर डिस्टेन्स कभर गर्ने चाहिँ विद्युतीय गाडीमा चाहिँ 400-500 रुपियाँ पर्ने, त्यो एउटा पनि अहिलेको डेली लाइफमा अफिसहरू आउट जाउट गर्ने, म आफैले पनि एउटा चलाइरहेको छु, मैले अब स्कुटर गाडी पहिला चलाउँदाखेरि एक्चुअल आइस इन्जिनबाट मैले इभीमा स्विच गर्दाखेरि मेरो कस्ट कटिङ चाहिँ मैले एकदम फिल गरेको छु कि त्यो चाहिँ तपाईँको अब पर डे नै मलाई यति कम भएको छ भने एनुअलमा हिसाब गर्ने अझ धेरै कम छ, प्लस इन्भाइरोमेन्ट फ्रेन्डली पनि भयो, विद्युतबाट केही तपाईँको पोल्युसनहरू जस्तै तपाईँले हाम्रो आइस इन्जिनमा त्यो हरिस्टिक टास्कलाई या टाइममा जानुपर्छ, त्यसको पोल्युसन के छ कसो छ मापदण्ड गराएको विद्युतीयमा पर्दैन, कति मान्छे विद्युतीय गाडी चल्नेले पनि सोधिरहेको छ कि हरिस्टिक टास्क पर्दैन नि, त्यो टास्कै पर्दैन कि, त्यो नै चाहिँ स्मोक लेस गाडी भयो नि त, त्यही भएर
3: चार्जिङको कुरा पनि छ होइन। यहाँले आफै अनुभवमा के छ, ब्याट्री बाहिर हल्ला भयो जस्तो त्यस्तो खालको हो कि अथवा त्यो बिस्तारै परिष्कृत भएर आउँदैछ?
6: होइन, ब्याट्रीको चाहिँ पहिला सुरुमा तपाईँले एकदम सिम्पल लेमेन भाषाले म बुझाउँछु, ब्याट्री जस्तो गाडीको ब्याट्री भनेर महँगै हुन्छ, नर्मल पनि सानो गाडीमा पनि तपाईँलाई 8-10 लाखको कस्ट पर्छ, ठुलो गाडीमा 15-20 लाखको कस्ट परिहाल्छ, मैले फोटोनमा पनि काम गरेर आएको भएर मलाई ठुलो गाडीको पनि अनुभव छ, त्यसको चाहिँ लगभग स्टार्टिङमा 25-30 लाखसम्म पनि पऱ्यो त्यो स्टार्टिङमा, अहिले चाहिँ घटेर 18 लाख भएछ, हाम्रो सानो गाडीमा 8-10 लाखको हिसाबले हुन्छ। अब ब्याट्रीमा तपाईँले पहिले सुरु बुझ्नै पर्ने कुरा भने चाहिँ दुईवटा कुरा हुन्छ, ब्याट्री नेको कहिले पनि कन्ज्युमरले तिरेर किनेर राख्ने होइन, किनभने चाहिँ एउटा चाहिँ वारेन्टी दिन्छ, 8 वर्ष वारेन्टी हुनेको तपाईँको म्याक्सिमम हुन्छ। मान्छेले गाडी चलाउनेले प्रायः 5 वर्ष 6 वर्षमै चेन्ज गरिरहेको हुन्छ, 8 वर्षमा तपाईँले एकचोटि चेन्ज गर्ने हो। अनि प्लस तपाईँले इन्स्योरेन्स हुन्छ, फुल इन्स्योरेन्स, अटो प्लस इन्स्योरेन्स, सबै इन्स्योरेन्स छ अहिले हाम्रोमा, होइन? त्यो इन्स्योरेन्सले पनि तपाईँलाई कभर गर्छ। भनेपछि कोही कस्टमरले मैले इलेक्ट्रिक गाडी चलाएर ब्याट्री बिग्रियो भने के गर्ने भनेर चाहिँ तिनीहरूलाई केही डाउट नै छैन। त्यसलाई बिदा मान्छेले त्यो कि इन्स्योरेन्सले त्यो कि चाइनिजहरूले त्यो कि यो बिदाको बिचमा चाहिँ तपाईँले पाउनु नै हुन्छ। किनभने आफै तपाईँले लोन लिएर गाडी चलाएको 5 वर्ष या 7 वर्षसम्म हामीले लोन लिँदाखेरि फुल इन्स्योरेन्स कम्पलसरी हुन्छ। अनि म कस्टमरलाई के रिकमेन्ड गर्छु भने आफ्टर आफ्नो लोन सकिएपछि पनि इभीमा चाहिँ कम्पलसरी फुल इन्स्योरेन्स गर्नुपर्छ, किनभने अरू हाम्रो आइसिङमा जस्तो सानो किनो भन्दा पनि इभीको ठुलो ब्याट्रीको इम्प्याक्ट परिने चाहिँ त्यो इन्स्योरेन्सले कभर गर्ने हिसाबले त्यही एउटा भयो।
3: अब अलिकति मूल्यको सन्दर्भमा महँगो छ भनिन्छ विद्युतीय गाडीहरू, होइन? तपाईँलाई के लाग्छ?
6: होइन, पहिला सो तपाईँको प्रश्न नै मिलेन, गलत भयो। महँगो छैन, सस्तो छ। किनभने तपाईँले अहिले अल्टोको प्राइस थाहा छ, 28 लाख छ अल्टोको प्राइस। अल्टो भनेको तपाईँले मारुति अल्टो, म सुजुकीमा पनि काम गरिरहेको हो, मैले त्यहाँ कुरा अनुभव छैन। अल्टो व्यागनारहरू तपाईँको जुन आइस इन्जिनको बेस्ट भेरिएन्ट छ त्यो नै 28 लाख। अहिले तपाईँले हेर्नुहुन्छ भने हाम्रो फुल टप अप्सन नै 23 लाखमा पाइराख्नु भएको छ। अर्को हेर्नुहोस् आरफक्स भनेको 32 लाखमा आएको छ, अहिले नामी भिगो टू, सबैको प्राइस त कम छ नि। तपाईँले आइस इन्जिनसँग कुन चाहिँ ब्रेजासँग कम्पेयर गर्नुहुन्छ भने तपाईँको ब्रेजा पनि तपाईँको कति 48 लाखको पर्छ, 50 लाखको पर्छ। तर तपाईँले इलेक्ट्रिक गाडीमा फुल अप्सन भएको सानो गाडी ह्याचब्याकदेखि लिएर एसयुभीदेखि लिएर सेडानदेखि लिएर सस्तोमा आइरहेको छ। त्यो त अहिले मैले भन्ने, तपाईँले पनि आफूले अनुभव गर्नुहोस् गाडीमा बस्दाखेरि। इलेक्ट्रिक गाडीको चाहिँ धन सस्तो हो, प्राइस वाइज सस्तो हो। किनभने अब तपाईँले आइस इन्जिन गाडीमा चाहिँ तपाईँले एउटा जुन 32 लाखको गाडी या 30 लाखको गाडीमा केही पनि फङ्सन हुँदैन। अल्टोमै भन्यो भने तपाईँले अल्टो नै अहिले के किन भनेर आएको छ, तपाईँले सर्ट गर्ने 28 लाख पर्छ, स्विफ्टको नै तपाईँको 45 लाख पर्छ। अब त्यो 45 लाखको गाडीमा भन्दा पनि तपाईँले हाम्रो 23 लाखको गाडीमा हेर्ने चाहिँ चारैवटा विन्डो, रिमोट कन्ट्रोल विन्डो छ, एसीहरू छ, होइन, रिभर्स क्यामराहरू छ। तपाईँले ब्रेजाको टप अप्सन दिएन भने रिभर्स क्यामरा हुँदैन। अहिले त झन् तपाईँको अरू गाडीमा त 360 क्यामरा पनि हुन्छ, हाम्रोमा यहाँ 360 क्यामराहरू हुन्छ। त्यही भएर चाहिँ महँगो चाहिँ म भन्छु।
3: समग्रमा हामी विद्युतीय गाडी सस्तो पनि भनौँ, अरू हिसाबले पनि
6: तपाईँको डेली रनिङ डेस्कमा पनि सस्तो भयो, तपाईँलाई डेली लाइफको लागि पनि रनिङ कस्ट पनि सस्तो, इनिसियल पर्चेस गरेर पनि सस्तो।
3: अब नेपालको अलिकति यो सड़क संरचना हेर्दाखेरि विद्युतीय गाडीलाई अलिकति चुनौती छ भनिन्छ, यसमा सरकारी निकायहरूको पनि ध्यान जान आवश्यक छ कि, अथवा आयात निर्यातकै सन्दर्भमा तपाईँ एउटा उपभोक्ता भयो, सँगै व्यवसाय पनि हो, सड़कको कुरा के छ, सड़कमा कति
6: होइन? सड़कको कुरामा पनि अहिले तपाईँको इभीमा पनि अब गाडी अनुसार हुन्छ। तपाईँले ह्याचब्यागलाई एकदम रफ रोडमा चलाइने त तपाईँको आइस इन्जिन चलाए पनि केही समस्या, तपाईँले डिजेल गाडी चलाए पनि केही समस्या हो। एसइबी चलाइने इभी चलाउनुहोस्, तपाईँले डिजेल चलाउनुहोस् या आइस इन्जिन जुन चलाए पनि तपाईँको सेम हो। सडकको लागि त ग्राउन्ड टेस्टले म्याटर गर्छ नि, तपाईँले कुन चाहिँ गाडी चलाउनुहुन्छ। तपाईँ अपर मुस्ताङ जानुहुन्छ भने तपाईँले त अभियसली तपाईँले अरू गाडी पनि त अपर मुस्ताङ चढेन नि त। अपर मुस्ताङ जानलाई त जिम्मी, जिल्ली, जिप, थार जस्तै लिनु पर्यो। हाम्रो पनि त्यसमा अपर मुस्ताङ जाने स्काईवेल, जिल्लीहरू, त्यो गाडी लिनु पर्यो। त्यही भएर नेपालको टेरिटोरी अनुसारको, ठाउँ अनुसारको चलाउने, ठाउँ अनुसारको इभीमा पनि धेरै अप्सन छ, सेडान छ, ह्याचब्याक छ, एसयुभी छ, जुन ठाउँमा जुन गराउनुहुन्छ त्यसको लागि त्यही चोइसको गाडी लिनुपर्छ, त्यस्तो प्रब्लम गर्ने।
3: सामान्य मान्छेले अब आएर विद्युतीय गाडी खरिद गर्छु भन्दाखेरि उहाँलाई न्यूनतम कति मूल्य पर्छ, त्यसको प्रक्रिया के छ अहिले नाडामा, विशेष छुट पनि होला?
6: अब न्यूनतम मूल्य चाहिँ सबभन्दा न्यूनतम मूल्य त हामीले नै दिइरहेछौँ यहाँ, होइन? अब जस्तै यो स्टार्टिङ प्राइस नै हाम्रो 23.99 छ। हामीले यसलाई नाडाको अफरमा भनेर एउटा अटो प्लस इन्सुरेन्स र प्लस अर्को एडिसनल 1 लाख रुपियाँ बेनिफिट दिएर 23 लाखमा जुन छ, 23 लाखमा जस्तो तपाईँलाई रियल व्हील ड्राइभ हो, यो पछाडिको पाङ्ग्रामा पावर हुने जुन तपाईँलाई हारो कालो अफ रोडमा जानुपर्ने पनि सक्छ, ग्राउन्ड क्लियरेन्स 190 mm तपाईँले जुन भन्ने अफ रोड लागि पनि यो बेस्ट छ। तर यो सिटी कार भएर चाहिँ हामीले पुरै अफ रोडलाई रिकमेन्ड गरेनौँ। अब गभर्मेन्टले चाहिँ अब भालिन सरकारले अहिले पनि भनेको छ ट्रान्सफर्मरहरू ठाउँ ठाउँमा राख्नुपर्छ भनेको चाहिँ, अहिले तपाईँले वालिङ स्याङ्जा भएर म अस्ति यो गाडी लिएर जाँदाखेरि 15 मिनटको डिस्ट्यान्समा मैले चार्जिङ पाइरहेको छु भनेपछि चार्जिङको समस्या पनि लगभग तपाईँलाई 60% जति सर्ने भइसक्यो ठाउँ ठाउँमा छ। अर्को प्लस तपाईँले यो लिँदाखेरि गभर्मेन्टले अहिले इभीको लागि भनेर पहिला पनि थियो, अहिले पनि अलिक सहज तरिकाले तपाईँको फाइनेन्सिङ गर्छ। अहिले त झन् तपाईँले हेर्नुहोस् आजको दिनमा नेभल ब्याङ्कको, हिजो हामीलाई एनआइएमबी ब्याङ्कको आइरहेछ, ग्लोबल सिटिजन सबैले 5.1, 5.12, 5.3, पहिलाको 3 वर्षको नाडामा हाम्रो 12, 10, 9 आएको थियो, अहिले त तपाईँको 5 आइसक्यो। भनेपछि तपाईँलाई लोन लिन पनि सहज छ, गाडी आफैमा पनि कोलेक्टर हुन्छ, अनि प्लस लोन पनि तपाईँलाई सहज रूपमा लिन्छ, अनि डाउन पेमेन्ट पनि तपाईँलाई भने स्टार्टिङ प्राइस नै 23 लाख भएपछि डाउन पेमेन्ट त जम्मा तपाईँले 9 लाख तिरे पनि तपाईँले गाडी आउनु भयो, होइन? 9 लाखमा तपाईँले गाडी चाहिँ अहिले बाइकहरू नै तपाईँको 5-6 लाख 7 लाख हुन्छ कि। मैले त बाइक चलाउने मान्छेहरूलाई पनि गाडीमा स्विच हुनु भने रिकमेन्ड गर्छु, किनभने बाइकमा तपाईँले फुल क्यास तिरेर बाइक चलाउनुहुन्छ, त्यो फुल क्यास हामीलाई दिन्छ, डाउन पेमेन्ट आइसकेपछि तपाईँले बैङ्क इएमआई भने त 15,000-20,000 त चिन्न सकिहाल्छ नि। तपाईँको 15,000-20,000 तपाईँले मेरो क्यालकुलेसन हेर्नु, त्यो 15,000-20,000 त्यो बाइकमा, बुलेट बाइकमा
7: या तपाईले पेट्रोलमा त्यो न बेसी खर्च भइरा हुन्छ के
8: हजुर नमस्कार म चाहिँ किरण पौडेल यही कम्पनीको कस्तो रहेछ गाडी भनेर रिभ्यू लिन आएको फ्युचरमा चाहिँ तपाईँको डिजिटल महँगो हुँदै गएको कारणले गर्दाखेरि इभी गाडी चल्ने एकदमै राम्रो हाम्रो पर्खाइ पनि छ अनि इभी एकदम सजिलो पनि लामो दूरी पनि त्यही गर्छ इभीमा चाहिँ हजुरको डिजेल भन्दा हामीले सकेसम्म सस्तो नै राख्छ होला भन्ने आशा गर्छौँ
1: विद्युतीय गाडी बारे नागरिकको अनुभवसँगै आजको लागि कार्यक्रम बदलिदो नेपालको समय सकिएको छ अर्को हप्ता अर्को आर्थिक विषयमा केन्द्रित कुराकानी लिएर फेरि आउने नै छौ आजको कार्यक्रमबाट प्राविधिक साथी दिनेश निरौला र प्रविध श्रेष्ठलाई धन्यवाद दिँदै म हृदय रिमाल पनि विदा हुन्छु नमस्कार

0: सुन त मेरो कपडा प्याकिङ गर्दिउ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
1: ए हो र, अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
0: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर।
2: हजुरको रेडियो 102.1 मेगा
3: बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
4: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रङ्गाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
3: बर्जर फेन्स।
5: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरुरी सूचना।
6: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूल चुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
5: उपाय नम्बर 1, बिहान बेलुका 2 पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्।
6: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
5: उपाय नम्बर 3, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
6: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
5: उपाय नम्बर 5, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
6: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
5: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
6: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाईको कृषि प्राविधिक श्री एरिना आचार्य मोबाइल नम्बर 98 64 14 0 4 39 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
5: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई सिन्धुली।
7: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
8: लामो शैक्षिक इतिहास भएको त्रिविधद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमानिटी, कम्प्युटर साइन्स र एजुकेसनमा धमाधम भर्ना भइरहेको छ।
7: क्याम्पस लोकेसन काठमाडौँको तिनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-4130-310, 98-51-40-41-98 र 98-41-35-59।

0: Nämä... नमस्कार बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म सुरुराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको या प्रतामाको सेफएम 95 MHz पनि सुनिरहनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आह्वान सर्वदलीय बैठक आह्वान गर्नुभएको छ। अहिले केही बेरमा राष्ट्रपति संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने गरी बैठक बोलाइएको महामन्त्री विपिन आचार्यले बताउनु भएको छ। बैठकमा बाढ़ी प्रभावित क्षेत्रमा भइरहेको खोजी तथा उद्धार कार्यलाई प्रभावकारी बनाउने र राहत तथा पुनर्स्थापनाका लागि संयुक्त कदम चाल्ने विषयमा छलफल हुनेछ। रसुवाको भुटे कोशी नदीमा आएको बाढ़ीका कारण अहिलेसम्म 162 जनाको ज्यान गएको पुष्टि भएको छ। प्रहरीले दिएको पछिल्लो जानकारी अनुसार रसुवामा 2, नुवाकोटमा 12, धादिङमा 27, चितवनमा 64, गोर्खामा 20, तनहुँमा 9 र नवलपरासीमा 28 जनाको शव फेला परेको। बाढ़ीका कारण विभिन्न अस्पतालमा 41 जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ। बाढ़ीका कारण झण्डै 1000 जना सम्पर्कविहीन छन्। बाढ़ीमा सेनाका 44, नेपाल प्रहरीका 28 र सशस्त्रका 13 कर्मचारी सम्पर्कविहीन रहेका प्रधानमन्त्री कार्यालयले जनाएको छ। यस्तो विभिन्न जलविद्युत आयोजनाका 106 कर्मचारी, भन्सार र अध्यागमन कार्यालयका 19 कर्मचारी तथा स्वदेशी तथा विदेशी पर्यटक गरी 484 जना सम्पर्कविहीन छन्। व्यक्तिगत रूपमा गोसाईकुण्ड तथा रसुवा र नुवाकोट क्षेत्र घुम्न गएकाहरू पनि सम्पर्कविहीन छन्। रसुवा र नुवाकोटका स्थानीय बासिन्दा, गाड़ीका चालक, सहचालक, यात्री तथा व्यापारी, निजी कम्पनीका कर्मचारीहरू पनि सम्पर्कमा छैनन्। टेलिफोन सेवा अवरूद्ध भएकाले पनि धेरैजना अवस्था थाहा हुन सकेको छैन। परिवार, आफन्त र साथीभाइहरूले सम्पर्कविहीन भएका आफ्ना मान्छेको खोजी गरिदिन आग्रह गरेका छन्। रसुवाको भोटेकोसीमा आएको बाढ़ीमा परि घाइते भएका तथा जोखिममा परेकाहरूलाई आज पनि हेलिकप्टर मार्फत उद्धार शुरू गरिएको छ। उद्धार तथा राहतका लागि काठमाडौँमा 17 हेलिकप्टर तयारी अवस्थामा राखिएका छन्। ती हेलिकप्टरहरूले बिहानदेखि प्रभावित क्षेत्रमा उडान भर्न थालेका छन्। रसुवा र नुवाकोटमा 3 हेलिकप्टर हिजैदेखि राखिएको थियो भने काठमाडौँबाट पनि राहत सामग्री लिएर प्रभावित क्षेत्रतर्फ हेलिकप्टर उडेका छन्। उद्धारका क्रममा हेलिकप्टरलाई आवश्यक पर्ने एक ट्याङ्कर हवाई इन्धन त्रिशुली पठाइएको छ। रसुवामा उद्धार तथा होभरिङ गरेपछि हेलिकप्टरहरू इन्धन भर्न नुवाकोट सर्नुपर्नेछ। प्रभावित क्षेत्रबाट उद्धार गरिने घाइतेहरूलाई शुरूमा रसुवाको धुन्चे र नुवाकोटको विदुर स्थित नेपाली सेनाको ब्यारेकमा क्याम्प स्थापना गरेर उपचार गरिनेछ। गम्भीर घाइतेहरूलाई तत्काल उद्धार गरी काठमाडौँ ल्याइने प्रधानमन्त्री कार्यालयको सचिवालयले जनाएको छ। नेपाली सेनाका 8 ट्रकमा करिब 8 टन राहत बुधबार राति नै प्रभावित क्षेत्रमा पठाइएको छ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि देश विदेशबाट सहयोग जुट्न थालेको छ। सरकारले प्रभावित क्षेत्रलाई 3 महिनाका लागि विपद संकटग्रस्त क्षेत्र घोषणा गर्दै उद्धार, राहत र पुनर्स्थापनलाई तीव्रता दिएको छ। गरावश्य नेपाली संघ एनआरएनले बाढ़ी पीड़ितका लागि तत्काल 5 करोड़ रूपियाँ सहयोग गर्ने घोषणा गर्दै चिकित्सक टोली मार्फत प्राथमिक उपचार, स्वास्थ्य परीक्षण र औषधि वितरण गर्ने जनाएको छ। एक्सट्रिम इनर्जी ड्रिंक्सले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 1 करोड़ तथा राष्ट्रिय स्वतन्त्र पार्टीले 50 लाख रूपियाँ सहयोग गर्ने निर्णय गरेका छन्। अन्तर्राष्ट्रिय स्तरमा पनि सहयोगको प्रतिबद्धता आएको छ। विश्व ब्याङ्कका नेपाल निर्देशक डेभिड सिस्लेनले उद्धार तथा पुनर्निर्माणका लागि विभिन्न स्रोतबाट झण्डै 25 अर्ब रूपियाँसम्म आपतकालीन सहयोग उपलब्ध हुन सक्ने बताउनु भएको छ। भारतले 10 टन मानवीय सहायता, राहत सामग्री र अत्यावश्यक औषधि पठाएको छ भने चीनका मौसम सम्बन्धी निकायबीच जोखिमपूर्ण मौसम तथा बाढ़ीको पूर्व सूचना आदान प्रदान थप प्रभावकारी बनाउने सहमति भएको छ। अमेरिकाले पनि उद्धार तथा राहतमा सहयोग गर्न तत्पर रहेको जनाएको छ। नेपाली कंग्रेस, नेकपा एमाले, नेकपा, राष्ट्रिय प्रजातन्त्र पार्टी, श्रम संस्कृति पार्टी लगायत दलले नेता कार्यकर्ता परिचालन गरी उद्धार तथा राहतमा सहयोग गर्ने बताएका छन्। यस्तै सरकारले बाढ़ी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा आफ्नो क्षमता अनुसार आर्थिक सहयोग गर्न देश विदेशमा रहेका व्यक्ति तथा संस्थालाई अपील गरेको छ। त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत संचालन भइरहेको स्नातकोत्तर तहका विभिन्न कार्यक्रमको नियमित परीक्षा स्थगित गरिएको छ। व्यवस्थापन संकाय डिनको कार्यालयले आज जारी गरेको सूचना अनुसार एमबीबीएस एमबीए एमबीएफ एमबीएससीएल एमबीए एम एमबीएम एमएचएम एमटीटीएम र एमएटीएस कार्यक्रम अन्तर्गत आजका लागि निर्धारित परीक्षा स्थगित गरिएको, बाढ़ीका कारण उत्पन्न असहज तथा प्रतिकूल परिस्थितिलाई ध्यानमा राखी सम्बन्धित परीक्षा स्थगित गरिएको व्यवस्थापन संकायले जनाएको छ। स्थगित परीक्षाको नयाँ मिति तथा तालिका यथाशीघ्र प्रकाशन गरिने सूचनामा उल्लेख छ। यसअघि त्रिवेणीको व्यवस्थापन संकायले नुवाकोटको त्रिभुवन त्रिशुली बहुमुखी क्याम्पस परीक्षा केन्द्रमा आजको लागि तय भएको एमबीएस अन्तर्गत व्यवस्थापन 5-2-2 अन्तर्राष्ट्रिय व्यवसाय विषयको परीक्षा पनि प्राकृतिक विपत्तिका कारण स्थगित गरेको थियो। र सुवाको भोटीको सुनन्दीमा आएको बाढ़ीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाका 8 ट्रक मार्फत झन्डै 8 टन राहत सामग्री पठाइएको छ। सेनाका गाड़ी हिजो राति नै प्रभावित क्षेत्रतर्फ पठाइएको हो। प्रभावित क्षेत्रमा पठाइएका सामग्रीमा 500 थान मच्छरदानी, 1000 थान बालबालिकाका डिग्निटी किट, 220 थान स्लिपिङ ब्याग, 500 थान कम्बल, 10 थान प्लास्टिक सिट, 100 थान त्रिपाल, 500 थान सोलर बत्ती, 500 थान सोलर बत्तीका प्लेट र 30 केभीए क्षमताको एक थान जनरेटर लगाएका छन्। बाढ़ी प्रभावित नागरिकलाई तत्काल राहत तथा मानवीय सहायता उपलब्ध गराउने उद्देश्यले आवश्यक सामग्री नेपाली सेनाका ट्रक मार्फत राति नै प्रभावित क्षेत्रतर्फ पठाइएको हो। सरकारले बाढ़ी प्रभावित क्षेत्रमा उद्धार राहत तथा पुनर्स्थापनाका कामलाई तीव्रता दिइरहेको जनाएको छ। यसैबीच रसुवाबाटी कोशी बाढ़ी पीड़ितका लागि भारत सरकारले पठाएको 10 टन राहत सामग्री नेपाल आइपुगेको छ। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल गणेशलाई राहत सामग्री हस्तान्तरण गर्नुभएको। यसअघि भारतीय विदेश मन्त्री डाक्टर एस जयशंकरले सामाजिक सञ्जाल मार्फत रसुवा बाढ़ी पीड़ितका लागि मानवीय सहायता, विपद राहत तथा आवश्यक औषधि नेपाल पठाइएको जानकारी दिनुभएको थियो। रेड क्रस तथा रेड क्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ आईएफआरसीले तिब्बतबाट आएको बाढ़ीसँगै भटुकोशी नदी क्षेत्र त्रिशुली नदीमा आएको भीषण बाढ़ी प्रभावितको खोज उद्धार पुनर्स्थापनाका लागि तत्काल रू 18,96,22,000 सहयोग गर्ने भएको छ। रेड क्रसको स्वयंसेवक आपतकालीन प्रतिकार्य टोली मार्फत सक्रिय भएर प्रभावित क्षेत्रमा तत्काल खोज उद्धार र राहत वितरण कार्यमा जुटिसकेको जनाउँदै आईएफआरसीले विपद प्रतिकार्यमा निरन्तर जुट्न आग्रह समेत गरेको छ। आईएफआरसीका महासचिव जगन चापागाईले भोटेकोशी बाढ़ीको विपद प्रतिकार्यलाई सुदृढ बनाउँदै तत्काल मानवीय सहायता पुर्याउनका लागि आर्थिक सहयोग प्रदान गरिएको जानकारी दिनुभएको छ। बाढ़ी तथा पहिरोबाट प्रभावित क्षेत्रमा उद्धार राहत वितरण र अवरूद्ध सड़क पुनर्संचालनको काम तीव्र बनाउन सरकारले एकीकृत डिजिटल प्रणाली सेतु ऱ्यापिड सञ्चालनमा ल्याएको छ। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सड़क विभागको संयुक्त पहलमा यो पोर्टल तथा मोबाइल एप तयार पारिएको। यो प्रणालीले उद्धारकर्मी, कमाण्ड सेन्टर तथा मैदानमा खटिएका गाड़ी र अपरेटरहरूलाई एउटै लाइभ नक्सामा जोड्ने वेबसाइटमा उल्लेख छ। सेतु ऱ्यापिड प्रणालीमा उद्धार राहत सामग्रीको माग गर्ने सुविधा छ। प्रणालीमा आएका यस्ता मागसित केन्द्रीय तथा प्रादेशिक कमाण्ड सेन्टरको स्क्रीनमा पुग्ने र त्यसको आधारमा नजिकै रहेका हेभी इक्विपमेन्ट वा एम्बुलेन्सलाई तत्काल घटनास्थलतर्फ तैनात गराउन सकिने सरकारले जनाएको छ। अप्रत्याशित रूपमा भटिकोशीमा आएको बाढ़ीले रसुवा र नुवाकोटका 7 विद्यालयमा क्षति पुगेको छ। तीमध्ये 6 विद्यालय रसुवाका छन्। रसुवाको गोसाईकुण्ड गाउँपालिकाका विद्यालयमा सर्वाधिक क्षति पुगेको छ। गोसाईकुण्ड गाउँपालिका टिमुरे स्थित टिमुरे सामुदायिक विद्यालयको भवन ठूलो क्षति भएको छ। रसुवाकै उत्तरगया गाउँपालिकामा रहेको उत्तरगया विद्यालयमा क्षति पुगेको छ भने विद्यार्थीहरूले भागेर ज्यान बचाएका छन्। नुवाकोटको विद्युत नगरपालिका 5 त्रिभुवन त्रिशुल माध्यमिक विद्यालय भौतिक रूपमा व्यापक क्षति भएको छ। यो विद्यालयमा हिलो र लेदो पस्नुका साथै बाढ़ीले बगाएर ल्याएका बाढ़ीजन्य सामग्रीले विद्यालय परिसर भरिएको छ। रसुवाको टिमुरेमा रहेको 2 बोर्डिङ स्कूल र 2 सामुदायिक विद्यालयमा क्षति पुगेको छ। ती विद्यालयको नाम भने खुल्न बाँकी छ। प्रारम्भिक विवरण अनुसार ती 4 विद्यालयलाई बाढ़ीले बगाएको छ। भटेकोशीमा गएको बाढ़ीका कारण रसुवा नुवाकोट धादिङ लगायत क्षेत्रमा क्षति पुगेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै काठमाडौँ नारायणगढ सड़कमा गाड़ी चलाउन रोक लगाएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले अर्को सूचना जारी नभएसम्म पृथ्वी राजमार्ग भएर चल्ने सबै सार्वजनिक तथा निजी गाड़ीको आवागमन पूर्ण रूपमा बन्द गरिएको जनाएको हो। यस्तै जिल्ला प्रशासन कार्यालय चितवनले पनि सूचना निकालेर सड़कको अवरोध हटाउन समय लाग्ने भएकाले काठमाडौँ नारायणगढ सड़क बन्द रहने जनाएको छ। रसुवाको भटेकोशी आएको बाढ़ीका कारण धादिङको गल्छी बैरेनी लगायत ठाउँको सड़कमा क्षति पुगेको छ। तपाईँ बेला बिहान 9 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रममा एकछिन विश्राम, विश्रामपछि हामी बाँकी समाचारको साथमा उपस्थित हुने नै छौं। तपाईँ रेडियो सुन्दै गर्नुहोला।
1: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
0: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ? हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए। उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
0: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
0: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
0: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: कर्मचारी आवश्यकता। सिन्धुलीको खुरकोट नजिकै बीपी हाइवेमा निर्माणाधीन नयाँ होटल, रिसोर्ट तथा कफी शपका लागि विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध छ। आवश्यक कर्मचारी: मल्टी कुजिन शेफ 1 जना, बेकरी शेफ 1 जना, सिनियर कुक 2 जना, कुक 4 जना, किचन हेल्पर 1 जना, डिशवाशर 2 जना, फूड एण्ड बेभरेज म्यानेजर 2 जना, वेटर वेट्रेस 10 जना, कफी बरिस्ता 4 जना, क्यासियर 2 जना, हाउस किपिङ अथवा क्लिनर 2 जना, गार्डनर अथवा माली 1 जना। नयाँ तथा अनुभवी दुवैजनाले सम्पर्क गर्न सक्नुहुनेछ। नयाँको लागि तालिमको व्यवस्था छ। खाना तथा बस्ने सुविधा उपलब्ध सहितको यो अवसर आएको हुँदा छिटै सम्पर्क गर्नुहोस्। थप जानकारीको लागि मोबाइल नम्बर 97 68 52 30 57 97 68 52 30 57।
3: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
4: के जिस्के किने? शुभजीवन हस्पिटल खुरकुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ। रोग त काँडै निकाले जस्तो भयो, चटक्कै।
5: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुरकुट जाउँ।
3: महिलाहरूको तल्लो पेट दुख्ने, मुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
5: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
0: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छूट।
5: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छूट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छूटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छूट उपलब्ध छ।
6: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
7: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
3: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुरकोट सिन्धुली
6: सम्पर्क नम्बर 0475904662 98692695998।
8: हजुरको रेडियो 102.1 मेगा
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। पाकिस्तानका समाचार बुधबार चीनतर्फबाट भुटेकोसीमा आएको भारी पहिरोका कारण यातायात व्यवस्था अस्तव्यस्त बनेको छ। विभिन्न राजमार्गहरू अवरूद्ध हुँदा देशभर करिब 1000 सवारी साधनालाई पत्र परेका छन् भने तीर्थयात्री बोकेका दर्जनौं गाड़ीहरू सम्पर्कविहीन भएका छन्। नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाका अनुसार जनै पूर्णिमाको अवसरमा गोसाईकुण्ड दर्शनका लागि काठमाण्डुबाट रिजर्भमा गएका बसहरू ठूलो संख्यामा सम्पर्कविहीन भएका हुन्। उहाँका अनुसार फँसेका यात्रुको अवस्था बुझ्न र उद्धारका लागि बुधबार करिब 25-30 जनाको टोली घटनास्थलतर्फ पठाइएको भए पनि बाटो अवरूद्ध भएका कारण टोली बीचबाटै फर्किन बाध्य भएको थियो। गोसाई कुण्ड गएका बसहरू मात्र होइन अन्य गन्तव्यमा हिँडेका गाड़ीहरू पनि बेपत्ता भएको महासंघले जनाएको छ। अध्यक्ष सिटौलाका अनुसार पोखराबाट गएको एउटा गाड़ी बेपत्ता भएकोमा 5 जना मात्र सम्पर्कमा आएका छन् भने अरू यात्रु हराइरहेका छन्। त्यस्तै गोर्खाबाट गएको एक गाड़ीका 5 जना सम्पर्कमा आएको भनेर गृह मन्त्रालय जानकारी गराइए पनि अहिले उनीहरूसँग फोन सम्पर्क टुटेको छ। महासंघको प्रारम्भिक तथ्याङ्क अनुसार बाढ़ीका कारण करिब 300 यात्रुवाहक बस र अन्य मालवाहक गरी 800 देखि 1000 हारारीमा सवारी साधन फँसेका वा डुबेका छन्। नागढुङ्गा मुलिङ लगायत मुख्य सड़क खण्डहरू बन्द हुँदा यात्रुहरू बीच बाटोमै बिचालीमा परेका छन्। यातायात क्षेत्रमा ठूलो क्षति पुगेको र सयौं यात्रुहरूलाई पत्र परेको भन्दै महासंघले उद्धार तथा राहतमा समन्वय गर्न आज दिउँसो 12:30 बालकुमार स्थित केन्द्रीय कार्यालयमा आपतकालीन बैठक बोलाएको छ। रसुवामा बुधबार बिहान आएको भीषण आकस्मिक बाढ़ीले ठूलो जनधनको क्षति पुर्याएको छ। भुटेकोसी र त्रिशुली नदी प्रणाली हुँदै पानी केग्रान र ठूला ढुंगा सहितको शक्तिशाली बाढ़ी बगेपछि तल्लो तटीय क्षेत्रमा थप असर पर्न सक्ने भन्दै विज्ञहरूले सजगता अप्नाउन आग्रह गरेका छन्। बुधबार बिहान करिब 9 बजे भुटेकोसी जलाधार क्षेत्रमा पानीको सतह तीव्र रूपमा बढ़न थालेको थियो। बाढ़ीले रसुवा नुवाकोट र धादिङमा ठूलो क्षति पुर्याएको छ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोट तथा नेपाल र चीनका संचार संस्थाका वैज्ञानिकले यो बाढ़ी उच्च हिमाली क्षेत्रमा उत्पन्न हिउँ चट्टानको हिम पहिरो आइस रक एभलान्सका कारण आएको हुन सक्ने विषयमा अनुसन्धान गरिरहेका छन्। भिडियो फुटेज तथा प्रभावित क्षेत्रबाट प्राप्त सूचनाका आधारमा गरिएको प्रारम्भिक मूल्याङ्कन अनुसार ठूलो परिमाणमा हिउँ र चट्टानको गिगरान भटेकोसी नदीको सहायक नदी लेहेन्दे खोलामा खसेको हुन सक्छ। अनुसन्धानकर्ताका अनुसार उक्त घटनाले अचानक ठूलो बहाव सिर्जना गरेको हुन सक्छ जसले पानी गिगरान र ठूला ढुङ्गाहरूलाई तल तटतर्फ बगाएको थियो। जलविज्ञान सम्बन्धी अवलोकनले बाढ़ीको वहावीको गति र परिमाण असाधारण रहेको देखाएको छ। कल्सीमा त्रिशुली नदीको पानीको सतह 30 मिनटमा 9 मिटरसम्म बढ़ेको तथा मलेखुमा सोही अवधिमा 7 मिटरले बढ़ेको बताएको छ। त्रिशुली नदीको किनारमा रहेका धेरै पानी मापन केन्द्र बाढ़ीका क्रममा क्षतिग्रस्त वा बगाएको बताइएको छ। यद्यपि गल्छीको पानी मापन केन्द्र भने सञ्चालन रहेको इसिमोडले जनाएको छ।

रसियामा आएको बाढ़ीका कारण समस्यामा परेका सुदूरपश्चिमका नागरिकको खोज तथा उद्धारका लागि सशस्त्र प्रहरी बल वैद्यनाथ वाहिनी मुख्यालयले प्रभावित क्षेत्रमा रहेका सुरक्षा युनिटसँग समन्वय गरिरहेको जनाएको छ। विभिन्न माध्यम तथा सशस्त्र प्रहरीको आपतकालीन तथा टोल फ्री नम्बर 1114 प्राप्त सूचनाका आधारमा खोज तथा उद्धारका लागि केन्द्रीय कार्यालय र रसुवा नुवाकोट धादिङ लगायत प्रभावित क्षेत्रमा रहेका युनिटसँग समन्वय भइरहेको सशस्त्र प्रहरी नायब महानिरीक्षक विजय सुवेदीले जानकारी दिनुभएको छ। जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न जिल्लाहरूमा मध्यमदेखि भारी वर्षा भइरहेको भन्दै नदी तटीय क्षेत्रमा उच्च सतर्कता अप्नाउन आग्रह गरेको छ। बिहिबार बिहान 1:30 बजे जारी गरेको विशेष बुलेटिन अनुसार पछिल्लो 1-3 घण्टामा लमजुङ तनहुँ गोर्खा धादिङ सिन्धुपाल्चोक र आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा भइरहेको छ। ती क्षेत्रहरूमा अझै थप वर्षा हुने सम्भावना रहेकाले मस्याङदी बुढी गण्डकी त्रिशुली र भोटेकोसी लगायतका ठूला नदीहरूका साथै सो क्षेत्र भएर बहने अन्य ससाना खोलाहरूमा पानीको बहाव आकस्मिक रूपमा बढ़न सक्ने विभागले जनाएको छ। नदीहरूमा आकस्मिक बहाव बढ़ेर बाढ़ीको जोखिम निम्तिन सक्ने पूर्वानुमान गरिएकाले नदी किनार र तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई आवश्यक सतर्कता अपनाउन र सुरक्षित रहन विभागले विशेष अनुरोध गरेको छ। मौसम विभागका अनुसार भू उपग्रहका पछिल्लो तस्विरहरूको विश्लेषण अनुसार बागमती प्रदेशका विभिन्न जिल्लाहरूमा वर्षा भइरहेको छ। आज बुधबार राति 12:45 बजेको मौसम विवरण अनुसार काठमाडौँ नुवाकोट र रसुवा धादिङ र सिन्धुपाल्चोक आसपासका क्षेत्रमा मध्यम स्तरको वर्षा भइरहेको छ। अझै थप वर्षा हुन सक्ने देखिकाले सम्भावित जोखिमप्रति सजग रहन र आवश्यक सतर्कता अप्नाउन अनुरोध गरिएको छ। यसैबीच रसुवा र नुवाकोटमा थप ठूलो बाढ़ी आउन लागेको भन्दै फैलिएको हल्लामा सत्यता नरहेको बाढ़ी पूर्वानुमान महाशाखाले स्पष्ट पारेको छ। महाशाखाका अनुसार अहिलेसम्म प्राप्त सूचना र प्रारम्भिक विश्लेषणका आधारमा थप ठूलो बाढ़ी आउने कुनै विश्वसनीय आधार देखिएको छैन। नागरिकलाई संयमित रहन तथा अपुष्ट सूचना एवं हल्लाको पछि नलाग्न महाशाखाले आग्रह गरेको छ। नुवाकोट र रसुवामा वर्षा भइरहेको रहेकाले नदीको बहाव केही बढ़न सक्ने भए पनि हालसम्म थप विनाशकारी बाढ़ी आउने सम्भावना नदेखिएको महाशाखाले जनाएको छ। नेपालतर्फ कुनै ठूलो बाढ़ी प्रवेश गर्ने अवस्था देखिएमा सीमा क्षेत्रमा तैनात सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग समन्वय गरी तत्काल जानकारी गराइने महाशाखाको सूचनामा उल्लेख छ। त्यस्तो अवस्थामा एसएमएस लगायत उपलब्ध संचार माध्यमबाट यथाशीघ्र आधिकारिक पूर्व सूचना प्रवाह गरिनेछ। बाढ़ी सम्बन्धी सूचना प्राप्त गर्दा आधिकारिक स्रोतलाई मात्र आधार मान्न र आवश्यक सावधानी अप्नाउन महाशाखाले आग्रह गरेको छ। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार। सामाजिक सञ्जाल कम्पनी मेटाले फेसबुक र इन्स्टाग्रामले बालबालिकालाई हानि पुर्याएको आरोप सम्बन्धी मुद्दा टुंग्याउन अमेरिकाका 48 राज्य डिस्ट्रिक्ट अफ कोलम्बिया र 3 अमेरिकी क्षेत्रसँग झण्डै 18 अर्ब अमेरिकी डलर अर्थात करिब 27.5 खर्ब रूपियाँ बराबरको सम्झौता गरेको छ। अदालतमा मुद्दाको सुनवाई चलिरहेका बेला मेटा र सम्बन्धित राज्यहरूबीच सम्झौता भएको हो। सम्झौतामा मेटाले आफूले कुनै गल्ती गरेको स्वीकार भने गरेको छैन। बीबीसीका अनुसार क्यालिफोर्नियाका न्यायाधीश एभोन गोन्जालेस रोजर्सले हिजो सम्झौतालाई स्वीकृति दिनुभएको हो। बाल सुरक्षा सम्बन्धी मुद्दामा मेटाले स्वीकार गरेको यो अहिलेसम्मकै ठूलो रकम भएको खबरमा उल्लेख छ। मेटाका अनुसार सम्झौता अन्तर्गतको रकम 10 वर्षको अवधिमा वार्षिक किस्तामा तिरिनेछ। सम्झौता अनुसार मेटाले किशोर किशोरीको सामाजिक सञ्जाल प्रयोगलाई सुरक्षित बनाउन फेसबुक र इन्स्टाग्राममा विभिन्न नयाँ व्यवस्था लागू गर्नुपर्नेछ। पाकिस्तानको राजधानी इस्लामाबादमा रहेको एक अस्पतालमा आगलागी हुँदा कम्तीमा 14 जना नवजात शिशुको ज्यान गएको छ। सरकारी अस्पताल पाकिस्तान इन्स्टिच्यूट अफ मेडिकलको प्रसूति कक्षमा हिजो बिहान 6:30 बजेतिर आगलागी भएको चिनिया समाचार संस्था सिन्हुवाले जनाएको छ। 9 जना बाल बालिकाको घटनास्थलमा ज्यान गएको र अन्य घाइतेहरूलाई बाल कक्षमा सारेर उपचार गर्ने क्रममा ज्यान गएको खबरमा उल्लेख छ। चीनको दक्षिण पश्चिमी क्षेत्र तिब्बत स्वायत्त क्षेत्र स्थित केरोङ काउन्टीमा बुधबार गएको भीषण बाढ़ीमा परि 3 जनाको मृत्यु भएको छ भने 558 जना बेपत्ता भएका छन्। चिनिया संचार माध्यम पीपल्स डेलीका अनुसार बाढ़ीग्रस्त क्षेत्रमा खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउन चिनिया जनमुक्ति सेना परिचालन गरिएको छ। सैन्य अधिकारीको छ। 9 जना बाल बालिकाको घटनास्थलमा ज्यान गएको र अन्य घाइतेहरूलाई बाल कक्षमा सारेर उपचार गर्ने क्रममा ज्यान गएको खबरमा उल्लेख छ।

गर्न चिनिया जनमुक्ति सेनाको वेस्टर्न थिएटर कमाण्डको एक निर्देशक टोली बिहिबार बिहान Y-20 सैन्य विमान मार्फत प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको हो। बुधबार गएको बाढ़ीका कारण उक्त क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। बेपत्ता नागरिकहरूको खोजी तथा उद्धार कार्यका लागि चिनिया सेना र स्थानीय उद्धार टोलीहरू घटनास्थलमा खटिएका छन्। अस्ट्रेलियामा भइरहेको टप एन्ड टी20 सिरिजमा नेपाली राष्ट्रिय पुरूष क्रिकेट टोलीले हैदराबाद किङ्समेन एकाडेमी विरूद्ध खेल्दैछ। यी दुई टोली बीचको खेल आज बिहान 9:15 शुरू भएको छ। डार्बिन स्थित गार्डन ओभलको मैदानमा शुरू भएको छ खेल जारी छ। जारी प्रतियोगितामा नेपाल लगातार तेस्रो जित निकाल्दै अङ्क तालिकामा सुधार गर्न चाहन्छ। नेपालले शुरूआती दुई खेलमा पराजय बेहोर्दा पछिल्ला दुई खेलमा लगातार जित दर्ता गरेको थियो। हवस्त, बिहान 9 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट बिहान 11 बजेको हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: घर बनाउन को लागि र सिमेन्ट जस्ता पत्ता चाहिने कहाँबाट ल्याउने होला फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भटी
1: काका तिमलाई यति नै थाहा छैन अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका
2: हजुर यहाँ सिमेन्ट रड पाइप प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानीको व्यवस्था पनि गरिएको छ उदयपुर गैराछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ
3: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 9845 40 682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9845 40 892 र 048-540-385 श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप
4: वाउ हैन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
5: कहाँबाट हुनु नि हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भयो धेरै नभनौ भनी साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ
4: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी सम्पर्क नम्बर 9845-85-73-65 वीरगंज फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछाप मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना
3: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी सुगर युरिन प्रोटिन बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ
4: सम्पर्क नम्बर 9844-021-369 जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप
6: तपाईँले त हुल्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ कहाँबाट ल्याउनु भयो दाजु
1: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी
6: हुर्केकै गिरिराज चल्ला 150मा
1: हजुर हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा

0: आउना विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
1: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
0: विराज किसानको साथी,
1: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
0: प्रोप्राइटर जय मानन्दर, फोन 0485402439, 0485402533 र 98540420439। विराज सप्लायर्स, कटहर बोर्ड छेउ मन्थली रामेछाप।
2: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
3: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
2: अनावश्यक रूपमा धारा खुल्ला नराखौ। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
3: पानीको प्रत्येक थोपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
2: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
4: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
2: अचानक उच्च ज्वरो आउनु,
4: टाउको दुख्नु,
2: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
4: हाड जोड्नी तथा मांसपेशी दुख्नु,
2: वाकवाकी लाग्नु, बान्ता हुनु,
4: शरीरमा बिमिरा आउनु।
2: डेंगू रोगको रोकथामका उपायहरू:
4: लामखुट्टेको टोकाईबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
2: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
4: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
2: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
4: जनस्वास्थ्य कार्यालय रामेछाप बजार, रामेछाप।
5: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्ति नगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
3: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमानिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
5: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146303010, 9851401498 र 9841259957।
6: कर्मचारी आवश्यकता: सिन्धुलीको खुरकोट नजिकै बीपी हाइवेमा निर्माणाधीन नयाँ होटल, रिसोर्ट तथा कफी शपका लागि विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध छ। आवश्यक कर्मचारी: मल्टी कुजिन शेफ 1, बेकरी शेफ 1, सिनियर कुक 2, कुक 4, किचन हेल्पर 1, डिशवासर 2, फूड एन्ड बेभरेज म्यानेजर 2, वेटर वेट्रेस 10, कफी बरिस्ता 4, क्याशियर दुईजना, हाउसकिपिङ अथवा क्लिनर दुईजना, गार्डनर अथवा माली एकजना। नयाँ तथा अनुभवी दुवैजनाले सम्पर्क गर्न सक्नुहुनेछ। नयाँको लागि तालिमको व्यवस्था छ। खाना तथा बस्ने सुविधा उपलब्ध सहितको यो अवसर आएको हुँदा छिटै सम्पर्क गर्नुहोस्। थप जानकारीको लागि मोबाइल नम्बर 97 68 52 30 57 97 68 52 30 57।

0: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: ए बुहारी साह्रै मासु खान मन लागेको छ भोलिका लागि तरकारी पनि सकिएको छ फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे जाऊ त लिएर आऊ
3: ल्याउनु त ल्याउने बुबा तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि
2: ए पिरले कि बुहारी रामेछाप मिट सब एन्ड पोलिस्टर छँदैछ नि तुरन्तै त्यहाँ गएर लिएर आइहाल त
4: हजुर रामेसाप मिटसप एण्ड कोल स्टोरमा कुखुरा खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस् यहाँ होम डेलिभरीको पनि व्यवस्था छ
5: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ
3: प्रोप्राइटर राम बहादुर शाही सम्पर्क नम्बर 9848-76-48-03 रामेसाप मिटसप एण्ड कोल स्टोर रामेसाप अस्पताल जाने रोड रामेसाप बजार रामेसाप
5: पानी संरक्षण गरौ जीवन सुरक्षित बनाऊ पानी छ भने जीवन छ पानी बचाऊ भविष्य जोगाऊ
6: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो मानव जीवन कृषि पशुपालन उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ तर जनसङ्ख्या वृद्धि जलवायु परिवर्तन वन विनाश पानीको अनावश्यक दुरुपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन् त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो
5: अनावश्यक रूपमा धारा खुल्ला नराखौं चुइने धारा पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं वर्षाको पानी संकलन गर्ने बानी बसालौं पानीका मुहान नदी खोल्सा पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ
6: पानीको प्रत्येक थपा बहुमूल्य छ आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ
5: आउनुहोस् पानी संरक्षण गरौं प्रकृति जोगाऊ समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं
6: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश
5: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना
4: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूल चुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ
5: उपाय नम्बर एक बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस् झरेका फलहरू संकलन गरे प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पुरी दिनुहोस्
4: उपाय नम्बर दुई साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस् बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्
5: उपाय नम्बर तीन बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस् धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्
4: उपाय नम्बर चार दुई लिटर पानीमा 200 ग्राम सक्खर 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्
5: उपाय नम्बर पाँच मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्
4: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्
5: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्
4: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एरिना आचार्य मोबाइल नम्बर 9864-14-0449 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्
5: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली

Thank you.

नमस्कार, म लोक गायक बुद्धि कृष्ण लामी छानेको। तपाईहरु अहिले सुन्दै हुनुहुन्छ हजुरको रेडियो 102.1 MHz।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम लोकोशैलीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म यो कार्यक्रम सुन्दै आइराख्नु भएको छ। आज पनि हामी तपाईँसँग रहन्छौ। आज बिहिबारको बसाई भएको छ। आजको बसाईमा तपाईँले आफूलाई मनपर्ने प्रस्तुति सुनाउन सक्नुहुन्छ। आज तपाईँले हजुरको रेडियो मार्फत बजेका जुनसुकै कार्यक्रम चलाउन मन छ भने तपाईँले कार्यक्रम चलाउन सक्नुहुन्छ। यदि म कार्यक्रम चलाउँदिन, लोकगीत गाउँछु भन्ने साथीले गीत गाउन सक्नुहुन्छ र मैले गीत पनि गाइराखेकै छु होइन। आज चाहिँ म आफ्नै लेख रचना सुनाउँछु भन्ने साथीले कथा, कविता, गजल लेख रचनाहरू तपाईँले सुनाउन सक्नुहुन्छ। हामी तपाईँका मुक्तकहरू लगायतका तपाईँका प्रस्तुतिहरू सुन्छौं आजको बसाईमा। मात्रै तपाईँले 0848 40 00 26 सहभागिता जनाउनुपर्ने हुन्छ। तपाईँले हामीलाई यो समय उकाली उराली रेखदेश गर्दै, साथै भन्झाङ चौतारी गर्दै, देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट एकैसाथ सुन्दै हुनुहुन्छ। हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्यूज .com हजुरको याप्तामा कोष एफएम 95 MHz भने हामीलाई एकैसाथ सुनेर साथ दिइराख्नु भएको छ। फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीले यदि कार्यक्रम मनपर्छ भने शेयर गर्न सक्नुहुन्छ। तपाईँले छोटो मिठोमा आफ्ना आफन्तजन साथी संगीलाई सम्झना सन्देश सहित कमेन्ट पठाएर पनि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। साताको साथै दिन आउँछ यो कार्यक्रम। आज बिहिबारको बसाई पक्यो भने तपाईँले थाहा भइसक्नु भएको छ आजको बसाईमा के गर्नुपर्छ भनेर। भने यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ श्री राज महतले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता आयु। यति बेला भने हामी कार्यक्रमको शुरूआतमा एउटा एकदमै मिठो गीत राखेर कार्यक्रमको शुरूआत गर्नेछौ। त्यसपछि हामी आउँछौ। रेडियो सुन्दै गर्नुहोला, साथमा फोन डायल पनि गर्दै गर्नुहोला।

0: कार्यक्रमको शुरूआत में राख्यौ लव गरेर नजा भन्थे भन्दै गीत रहेको थियो हरि गिरी विमर्शी र अञ्जिता विश्वकर्माको आवाजमा रहेको यो मिठो गीतबाट कार्यक्रमको शुरूआत गरिसकेका छौं। अब भने पालो तपाईँको रहेको छ, तपाईँले 0840 40 0026 मा सहभागिता जनाउनुहोला। यति बेला भने सम्पर्कमा कोही साथी हुनुहुन्छ, को हुनुहुन्छ, स्वागत गर्छु। हेलो, नमस्कार। हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? शर्मिलाजीको खबर के छ त, हामीलाई सुनाउनुहोस् न।
1: मेरो खबर एकदम ठिकै छ भन्नुपर्छ दिदी। मौसमको कुरा गर्नुपर्दा कि मन्दामन्दमा घाम लागेको छ भन्नुपर्छ दिदी। लगायत रामी छापतिर के छ सुन्नु?
0: म लगायत रामी छापतिरको पनि एकदम ठिकै छ, खासमा अब समग्रमा यस्तै छ भन्नुपर्छ। नयाँ खबरहरू त अब यहाँले सामाजिक सञ्जालहरूतिर पनि देखिराख्नु भएको छ होला, देशको परिस्थिति के छ भन्ने कुरा होइन? थाहा छैन। हिजो चाहिँ अब तिब्बतबाट आएको बाढीले रोसवा सिदोन लगायतका विभिन्न ठाउँहरूमा चाहिँ मानवीय भौतिक लगायतका क्षतिहरू पुगेको यो विवरण अथवा यो खबर हाम्रो शर्मिलाजीले थाहा पाउनु भएको छैन?
1: समाचारहरूमा सुनेको छु दिदी, तर फेसबुकहरूमा चाहिँ चलाउँदिन त्यही भएर।
0: अब यहाँले सामाजिक सञ्जाल प्रयोग गर्नुहुन्न, त्यही भएर अब देश चाहिँ अलिकति सुखमा डुबिरहेको परिस्थिति छ होइन? यो परिस्थितिमा पनि अब गीत सङ्गीत बजाउनै पर्छ होइन, कार्यक्रम पनि गाउनु पर्ने हुन्छ। अब हामीले चिन्ता व्यक्त गर्छौँ, अब आफ्नो मनभित्र चिन्ता हुन्छ, तर बाहिर हामीले अब कार्यक्रममा व्यक्त गर्न सकिन्न होइन। यो हुँदाखेरि चाहिँ अलि दुःख लागिरहेको छ, अरू त खास यस्तै छ भन्नुपर्छ। मेरो भइसकेको छ, हाम्रो शर्मिलाजीको के छ भन्नुहोस्, भयो कि बाँकी छ?
1: मेरो चाहिँ खाना बाँकी छ दिदी, गएर खानुपर्छ भन्नुपर्छ।
0: ल, बाँकी छ भन्नुभयो है हाम्रो शर्मिलाजीले।
1: हजुर, जङ्गलतिर घाँस काट्दैछु, अब घर गएर खानुपर्छ दिदी।
0: ल, अब जङ्गलतिर घाँस काट्दै हुनुहुन्छ, बारी पुगेको छ कि छैन त नि?
1: बारी चाहिँ भर्खर भर्खर पुग्यो भन्नुपर्छ।
0: ल, बारी पुर्याइसक्नु भएको छ, घर गएर खानु होला। आज हामीलाई के सुनाउनुहुन्छ?
1: खासै गीत गाउनु चाहिँ आउँदैन, छोटो गीत गाउने प्रयास गर्छौँ दिदी।
0: ल हुन्छ, सुरु गर्नुहोस्।

सर मिलाजीले मिठो अनि पुरानो भाका गाउनुभयो, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। कार्यक्रम अन्तिम समय सुन्दै गर्नुहोस्, समय मिल्छ भने अहिलेको लागि हामी छोड समय है। हवस् त, नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो शर्मिला थापा मगरजी हुनुहुन्थ्यो, उहाँले मिठो अनि पुरानो भाका गाएर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ। पालो तपाईँको छ, आजको बसेमा तपाईँलाई कार्यक्रम चलाउन आउँछ भने तपाईँले कार्यक्रम चलाउन सक्नुहुन्छ। तपाईँलाई कार्यक्रम चलाउन आउँदैन, म कार्यक्रम चलाउँदिन भन्ने साथीले लोकगीत गाउनुहोस्, लोकगीत पनि गाइराखेको छु भन्ने साथीले कथा कविता गजल लेख रचना मुक्तकहरू हामीलाई सुनाउन सक्नुहुन्छ। मात्र तपाईँले फोन गरेर कार्यक्रममा सहभागिता जनाउनुहोला। तपाईँले हामीलाई यो समय उकाली उराली लेख्दै गर्दै साथै भन्ज्याङ चौतारी गर्दै देश तथा विदेशमा हुनुहुन्छ होला, विभिन्न ठाउँमा हुनुहुन्छ होला, विभिन्न माध्यमबाट पनि हामीलाई सुनेर साथ दिइराख्नु भएको छ भन्ने आशा पनि लिएका छौं। आजको बसाई पक्कै तपाईँसँग रहेर यो एक घण्टाको समय सोहयात्रा गर्छौं। कतिपय मित्रहरू खेतबारीतिर पनि हुनुहुन्छ होला, कार्यक्रम सुन्दै काम गरिराख्नु पनि भएको छ होला भन्ने पनि लाग्छ। साथसाथै हामीलाई फेसबुक लाइभबाट पनि धेरै साथीले कार्यक्रम सुनेर साथ दिइराख्नु भएको छ। साथसाथै हामीले तपाईँका फेसबुक कमेन्टहरूलाई पनि कार्यक्रममा वाचन गर्नेछौ। फोन लाग्ने साथीले चाहिँ फोन गरेर सहभागिता जनाउन सक्नुहुन्छ। यति बेला भने म तपाईँको फेसबुक कमेन्ट वाचन गर्नेतर्फ नि लाग्न चाहन्छु। हामीलाई यति बेलाको बसाईमा पहिलो कमेन्ट प्राप्त भएको छ, हुनुहुन्छ साथी सुमित सुनवार किरात जी हुनुहुन्छ। नमस्कार है दिदी, म कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ उहाँले। खाना खानु भयो त? रामेचाप देउराली हाल चाहिँ काठमाडौँबाट। सुमित सुनवार किरात कार्यक्रम मनपर्छ, नेवित सुन्ने गर्छु, अब बज्ने गीत सबैको लागि समर्पण गर्छु है भन्दै हुनुहुन्छ। क्षेत्री आयुषजीले पनि नमस्कार दिदी, म पनि कार्यक्रम सुनिरहेको छु भन्दै हुनुहुन्छ। नवराज मसरागी बगरजीले पनि कार्यक्रम सुन्दैछु, अब बज्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। गीता लिम्बुजीले पनि शिवारो हजुर, म प्याकुली गीता इलामबाट कार्यक्रम सुनिरहेको छु, अब बज्ने गीत सबैको लागि है भन्दै हुनुहुन्छ। अर्जुन याखाजीले पनि गुड मर्निङ हजुर नमस्ते, म यता शङ्खुवा सभा धर्मा देवी दुई तामापुकबाट अर्जुन याखा हो, कार्यक्रम सुन्दैछु, अब बज्ने गीत सबैको लागि भन्नुभएको छ। जनक रोजाली मगरजीले पनि नमस्ते हजुर, म पनि कार्यक्रम सुनिरहेको छु भन्दै हुनुहुन्छ। दीपिका पूर्वछाने मगरजीले पनि नमस्कार दिदी, म कार्यक्रम सुन्दैछु है। दीपिका पूर्वछाने मगर, कार्यक्रम चाहिँ राम्रो लाग्छ, अब बज्ने गीत सबैको लागि समर्पण गर्न चाहन्छु भन्दै हुनुहुन्छ। यति बेला हामी सम्पर्कमा कोही साथी हुनुहुन्थ्यो जस्तो लाग्दैछ, ठिकै छ। कार्यक्रम विवाहको प्रस्तुति चाहिँ तपाईँकै रोजाइको, अर्थात तपाईँले हामीलाई सल्लाह सुझाव दिए अनुसारकै कार्यक्रमहरूलाई हामीले निरन्तरता दिएका छौं, त्यही भएर तपाईँले सहभागिता जनाउन सक्नुहुन्छ। यति बेला भनेर चाहिँ हामी कार्यक्रममा एकदमै मिठो गीततर्फ लाग्न चाहन्छौं। कार्यक्रममा बस्छ एउटा मिठो गीत, गीतपछि हामी छोटो व्यावसायिक विश्रामतर्फ जान्छौं, विश्राम पछि फेरि आउँछौ, रेडियो सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 मेगा
1: आउँदै गरेको नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदी बहिनी तथा आमाहरूका लागि यसपालिको तीजमा सबैलाई छमछमी नचाउन बजारमा आइसकेको छ एकदमै मौलिक तीज गीत रातो साडी किरिम घसेर।

चर्चित गायक गायिकाहरू सानी केसी, रामहरि भण्डारी, बीमा अनुरागी, लक्ष्मी दर्नाल र गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का वडाध्यक्ष रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा सजिएको तीज गीत रातो साडी क्रिम घसेर रा।

0: तानु केसीको संगीत अशोक कुमार सापकोटाको शब्द लक्ष्मी दर्नाल र रजन पौडेलको अभिनय रहेको नेपाली मौलिकपन र तीजको रौनकले भरिपूर्ण तीज गीत रातो सारी किरिम घसेर
1: तीज गीत रातो साडी क्रिम घसेर रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत बजारमा सर्वत्र उपलब्ध छ। आज हेर्न र सुन्न सक्नुहुनेछ।
0: यसपालिको तीजमा यो बेजोड भाकामा नाच्न र रमाउन नबिर्सनु होला है।
2: रंग बहार रंग बहार
3: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
2: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
2: वर्ज पेंट।
4: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
1: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
4: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
1: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
4: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
1: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
4: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
1: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
4: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410 40। इमेल dhramechap@gmail.com।
1: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप। ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
4: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर

0: सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
1: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि। प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
2: कर्मचारी आवश्यकता, सिन्धुलीको खुरकोट नजिकै बीपी हाइवेमा निर्माणाधीन नयाँ होटल रिसोर्ट तथा कफी शपका लागि विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध छ। आवश्यक कर्मचारी: मल्टी कुजिन शेफ 1 जना, बेकरी शेफ 1 जना, सिनियर कुक 2 जना, कुक 4 जना, किचन हेल्पर 1 जना, डिशवाशर 2 जना, फूड एण्ड बेभरेज म्यानेजर 2 जना, वेटर वेट्रेस 10 जना, कफी बरिस्ता 4 जना, क्यासियर 2 जना, हाउस किपिङ अथवा क्लिनर 2 जना, गार्डनर अथवा माली 1 जना। नयाँ तथा अनुभवी दुवै जनाले सम्पर्क गर्न सक्नुहुनेछ। नयाँको लागि तालिमको व्यवस्था छ। खाना तथा बस्ने सुविधा उपलब्ध सहितको यो अवसर आएको हुँदा छिटै सम्पर्क गर्नुहोस्। थप जानकारीको लागि मोबाइल नम्बर 97 68 52 30 57 97 68 52 30 57।
3: होइन ये बुढा, डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
4: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
5: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
3: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर, सम्पर्क नम्बर 98 69 22 45 44,
5: 98 40 37 78 93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
6: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
7: ए, राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
8: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने। उफ, म त दिक्क भइसके।
6: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराटबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पार्ने हेर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्। फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि, खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि 2-4 बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
8: ए हो र भन्या, अनि फाइदा होला र है?
6: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौं। पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको, मन्थली 20 बजारमै लोड गरे पनि भयो।
8: ए लु, त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दिए त,
6: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त, 98 5 40 40 2 3 9।
8: कति रे? 98 5 40 अनि
6: 98 5 40 40 2 3 9। फोन नम्बर चाहिँ 048 5 40 2 3 9,
8: 048 5 40 2 3 9।
9: हेलो विराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौँ?
8: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 वटा गिर्जा

0: अर्डर गरिदिनुस् न है। अनि रगनीबाट राम भाइले 10 बाक्सा अण्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुस् न है।
1: हस् हुन्छ दाई, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु। हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
2: पोषक दाना कुखुराले पनि मजाले खाने, अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
0: विराज किसानको साथी।
3: आमामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
4: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
5: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
6: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
7: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
6: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
7: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
6: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
7: आउनुहोस् भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
6: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
8: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको सुवर्ण अवसरमा रामेछाप नगरपालिका 6 च्याटको निवासी नावा भिन्जु पाकिनको शब्द तथा संगीतमा सजिए

स्वर टंका माया श्रेष्ठ सुमी श्रेष्ठ र कविता सेन्चुरी को सुमधुर आवाज में शब्द संगीत नावा फिंजु पाखरिन इस तीज में केवल नाच्ने र रमाउने मात्र होइन नारी का कथा र भावनालाई पनि महसुस गरौं।

कर्मै अभागी एउटा गीत हजारौं नारीको कथा नेपाली सांगीतिक बजारमा ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत सांगीतिक बजारमा उपलब्ध छ। हेर्नुस् सुन्नुस् र माया गरिदिनुस्। थप जानकारीको लागि टंक माया श्रेष्ठ सम्पर्क नम्बर 9844378093 र 0860708744। कर्मै अभागी यसपालिको तिजमा मनै छुनी को

0: हामीले कार्यक्रममा राख्यौं एकदमै मिठो गीत. गीतपछि भने हामी छोटो व्यवसायिक विश्रामतर्फ गयौं. विश्राम पछि फेरि आइसकेका छौं. आजको व्यवसायमा हामीले तपाईँकै आवाजमा तपाईँकै प्रस्तुतिहरू सुनिरहेका छौं. 048 40 0026 मा तपाईँले सहभागिता जनाउनु पर्ने हुन्छ. तपाईँले चाहिँ गीत गाउन आउने साथीले गीत गाउनुहोस्, कार्यक्रम चलाउन आउने साथीले कार्यक्रम चलाउनुहोस्. यदि तपाईँलाई आउँदैन भने पनि तपाईँले लेख्नुभएका लेख रचनाहरूलाई सुन्ने व्यवसाय पनि रहेको छ आजको व्यवसाय. यति बेला म लाग्छु तपाईँको फेसबुक कमेन्ट वाचन गर्ने तर्फ नै. यति बेला हुनुहुन्छ अर्को साथी विष्णु परियारजी. उहाँ लेख्नुहुन्छ, हेलो दिदी दर्शन नमस्ते, खाना खानु भयो त? म सुनिरहेको छु है मन्थली नगरपालिका चारबाट. साथीहरू सबैलाई सम्झेको छु भन्दै हुनुहुन्छ उहाँले. अब बस्ने सबै सबैलाई भन्दै हुनुहुन्छ भने विनोद बरुवालजीले पनि नमस्ते हजुर, म कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ चालुबाट. धर्मराजजीले पनि दर्शन नमस्ते, शुभ प्रभात, म ढोकाल धर्मराज बिर्तामोड झापा घर भई हाल चाहिँ दुवैबाट कार्यक्रम सुनिरहेको छु. अब बस्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ. यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, को हुनुहुन्छ, स्वागत गर्छु. हेलो,
1: हेलो दिदी नमस्ते.
0: नमस्ते हजुर, अनिताजी बोल्नुभयो?
1: अनिता होइन, निरु सुनवार हो दिदी.
0: मैले त कस्तो आवाज अर्कै सुने त अनि
1: अनिताको जन्मभयो क्या दिदी?
0: सायद मेरो नाम के अरे मुखमा चाहिँ अनिताजीको नाम आएर भने कि त के थाहा.
1: अनिता भन्नुभयो, अनिता चाहिँ होइन निरु सुनवार हो दिदी.
0: हाम्रो निरु
1: सिन्धुलीबाटै हो दिदी.
0: सिन्धुलीको कुन ठाउँदेखि हुनुहुन्छ?
1: सिन्धुलीको बन्दीपुर, यो रातमाता बोरेकादेखि अलिक माथि पर्छ दिदी.
0: यता भनेपछि सुनकोशी गाउँपालिका.
1: हाम्रो सुनकोशी गाउँपालिका वार्ड नम्बर 5.
0: ल ठिक छ, यता सिन्धुलीको बोहरेटारबाट हामीलाई सुन्दै हुनुहुन्छ.
1: बोहरेटारदेखि पनि अलिक माथि पर्छ दिदी, हाम्रो अलिक घन्टै माथि पर्छ. हिँडेर चाहिँ गाडीमा चाहिँ अलिक हुने छ होइन.
0: अनि आज पहिलोचोटि हो नेहरूजी?
1: पहिलोचोटि होइन दिदी, धेरैचोटि भइसक्यो. यो लोकोशेली दोस्रोचोटि होला. त्योभन्दा अगाडि अगाडि पनि गरिरहेको छु, त्यो ट्रेक म्युजिसनले पनि गरिरहेको होला.
0: भनेपछि मैले चाहिँ भेट्छु है.
1: धेरै लङ टाइम भयो दिदीसँग कुरा नभएको. म कहिले कहिले भ्याउँदाखेरि गर्छु कि, अब सुन्नु चाहिँ अब सुनिरहेको हुन्छु जतिखेर पनि, तर अब टाइम चाहिँ मिल्दैन क्या फोन गर्ने कोही कोही बेलामा, कोही कोही बेलामा. त्यही भएर सुन्न त सुनिरहेको हुन्छु जतिखेर पनि, अब 10 बजी, 11 बजी, 12 बजी, 2 बजी, 4 बजीको प्रोग्रामहरू त सुनिरहेको हुन्छु.
0: सधैँभरि सुन्नुहुन्छ कि आइकमा आउनुभयो? खाना खानुभयो कि बाँकी छ?
1: खाना मेरो भइसक्यो हजुरको, भयो कि
0: भएन? मेरो पनि भइसकेको छ. ल हामी कार्यक्रमतर्फ लाग्छौँ. आज के सुनाउनुहुन्छ?
1: म गीत गाउँछु नि थोरै, अब खासै होइन गाउन त आउँदिनँ.
0: ल सुरु गर्नुहोस्,
1: ट्राई गर्छु नि.

0: नै दिदी।
1: ल, कार्यक्रममा आउनुभयो निरजीले, मिठो गीत पनि गाउनुभयो, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। कार्यक्रम सुन्दै गर्नुहोस्, अहिलेको लागि हामी छोड्छौँ है।
0: नमस्ते।
1: नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो निरज सुनवारजी, यता सुनकोशी बुहरीटारदेखि भन्दै हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। पालो तपाईँको रहेको छ, तपाईँले पनि सहभागिता जनाउनुहोला। 0840 40 00 26 हामी कार्यक्रम लोको शैलीको बसाइमा आएछौ। विभिन्न ठाउँमा हुनुहुन्छ धेरै साथीहरू, साथी हामीलाई पनि सुनिराख्नु भएको छ होला भन्ने पनि लाग्छ। आजको व्यवसायमा तपाईँसँग रहेर सहयात्रा गरिराखेका छौ। साथै म साथीहरूको कमेन्ट वाचन गर्दै थिएँ, यति बेला धर्मराजजीको कमेन्ट प्राप्त छ। उहाँ लेख्नुहुन्छ, नमस्ते, शुभ प्रभात, म ढकाल धर्मराज बिर्तामोड जाँता गर भइहाल दुबईबाट कार्यक्रम सुन्दैछु है। यस कार्यक्रम मार्फत सम्झनु पर्दा चाहिँ आज भदौ 11 गते जन्मदिन मनाउने मेरो भान्ज गीता सापकोटा, धनकुटाकी साथी धनु पराजुली, इलामकी साथी विपना तामाङ र विराटनगरकी साथी दीपिका श्रेष्ठलाई जन्मदिनको लाखौं लाख शुभकामना भन्दै आफन्तजन घर परिवार लगायत मलाई चिन्ने नचिन्ने सबैको लागि अब भोजन मिठो गीत समर्पण गर्न चाहन्छु भन्नुभएको छ। उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गरे। त्यसै गरी मिसिङ गृहबद्धजीले पनि नमस्कार, अब बच्ने गीत मार्फत सम्झनु पर्दा एक्सन विराज, गीता लिम्बू, झरना राई, चुनु राई, त्यसै गरी रचना चौहान उमाको लागि भन्दै चुटिन्छु भन्दै हुनुहुन्छ। उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गरे। सत्यकला इशाराजीले पनि नमस्ते, सुन्दैछु है कार्यक्रम भन्नुभएको छ। मीडिया प्रेमी राई अनिसाजीले पनि अब बच्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। त्यसै गरी सपना तामाङजी पनि लेख्नुहुन्छ, हजुर नमस्ते, नमस्कार, कार्यक्रम सुन्दैछु, सिन्धुलीबाट सपना तामाङ हो। कार्यक्रम चाहिँ राम्रो लाग्छ है नाना, खाना खानुभयो, आरामै हुनुहुन्छ होला भन्नुभएको छ। एकदम सन्चै आरामै छौं, यहाँलाई पनि सन्चै आरामै होला भन्ने आशा गरे। मिल्छ भने चाहिँ उहाँले लैजा समाचार भन्ने गीत, चरी लोइजा समाचार भन्ने बोलको गीत चाहिँ बुझाइदिनुहोस् न है भन्दै हुनुहुन्छ। सुप्रिम मल्ल ठगुरी र अन्जान बाबुको आवाजमा रहेको भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। उहाँले गीत पनि रोजेमा पार्नु भएको छ, उहाँले रोज्नु भएको गीत पक्कै कार्यक्रममा बस्नेछ भन्दै यति बेला उहाँले नै हाम्रो सपनाजीले रोज्नु भएको गीत हामी कार्यक्रममा बजाउँछौ यति बेलाको विषयमा। त्यसपछि भने हामी फेरि पनि आउनेछौ, तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला, साथमा फोन डायल पनि गर्दै गर्नुहोला।

कार्यक्रममा यो गीत हामीले राख्यौं, चरी लैजा समाचार भन्ने गीत चाहिँ हाम्रो सपनाजीले हृदयमा पार्नु भएको थियो। सोही गीत कार्यक्रममा पनि बजिसकेको छ। लगभग अब चाहिँ हामी पनि कार्यक्रमको अन्त्यतिर पनि आउन लागिसकेका छौं। यति बेला पौडेल एम्पेजीले पनि नमस्कार हजुर, म पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्छु। सम्भवतः अब यतिन्जेलसम्म तपाईँका प्राप्त भएका कमेन्टहरू मैले वाचन गरेर सकाइसकेको छु जस्तो लागि पनि सकेको छ। आजको विषयमा हामीलाई फोन गर्नुभएको थियो शर्मिला थापा मगर्जी, त्यसै गरी निरु सुनवारजी हुनुहुन्थ्यो, यता सिन्धुली सुनकोशी बोहरीटारदेखि हुनुहुन्थ्यो, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु भन्दै तपाईँले यतिन्जेलसम्म हामीलाई देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो, साथ दिनुभयो, फोन गर्ने, फोन प्रयास गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कमेन्ट पठाउने, कार्यक्रम सेयर गर्ने सबै सबैलाई धेरै भन्दा नै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। आजको विषयमा फोन गर्ने सबै साथीहरूलाई पनि फेरि पनि विशेष धन्यवाद व्यक्त गर्छु भने जति पनि साथीहरूले हामीलाई कमेन्ट पठाएर साथ दिनुभयो, साथसाथै फोन गर्ने सबै साथीलाई विशेष धन्यवाद व्यक्त गरी कार्यक्रम लोकोशेली अवधिबेर बजेका मिठा लोकगीत संगीतका सर्जक श्रष्टाप्रति पनि हार्दिक आभार प्रकट गर्दै यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो श्री राज महत, साथी सम्झना कर्कीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु भन्दै फेरि पनि कार्यक्रमको अन्तमा अर्को मिठो त्यसको भागा बज्दैछ, नवराती फुले भन्ने बोलको गीत रहेको छ, एलिना चौहान रचना, रिमाल मेलिना साथीहरूको आवाज रहेको छ, मेलिना मैनाले, त्यसै गरी दीपिका बैम्बुको आवाजमा रहेको गीत यो तपाईँको मातमा छोड्दै आजको लागि भने कार्यक्रम लोकोशेलीको बुसाईबाट म तपाईँकै साथी ललिता हाई परि विदा हुन चाहन्छु। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।

0: कर्मचारी आवश्यकता। सिन्धुलीको खुरकोट नजिकै बीपी हाइवेमा निर्माणाधीन नयाँ होटल, रिसोर्ट तथा कफी शपका लागि विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध छ। आवश्यक कर्मचारी: मल्टी कुजिन शेफ एकजना, बेकरी शेफ एकजना, सिनियर कुक दुईजना, कुक चारजना, किचन हेल्पर एकजना, डिशवासर दुईजना, फूड एन्ड बेभरेज म्यानेजर दुईजना, वेटर वेट्रेस दसजना, कफी बरिस्ता चारजना, क्यासियर दुईजना, हाउस किपिङ अथवा क्लिनर दुईजना, गार्डनर अथवा माली एकजना। नयाँ तथा अनुभवी दुवैजनाले सम्पर्क गर्न सक्नुहुनेछ। नयाँको लागि तालिमको व्यवस्था छ। खाना तथा बस्ने सुविधा उपलब्ध सहितको यो अवसर आएको हुँदा छिटै सम्पर्क गर्नुहोस्। थप जानकारीको लागि मोबाइल नम्बर 97 68 52 30 57
1: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको सुवर्ण अवसरमा रामेछाप नगरपालिका 6 च्याटको निवासी नावा भिन्जु पाकिनको शब्द तथा संगीतमा सजिएको

स्वर टंकामय श्रेष्ठ सुमी श्रेष्ठ र कविता सेन्चुरीको सुमधुर आवाजमा शब्द संगीत नावा फिन्जु पाखरिन यस तिजमा केवल नाच्ने र रमाउने मात्र होइन नारीका कथा र भावनालाई पनि महसुस गरौं।

0: कर्मै अभागी एउटा गीत हजारौं नारीको कथा
1: नेपाली सांगीतिक बजारमा ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत सांगीतिक बजारमा उपलब्ध छ। हेर्नुस् सुन्नुस् र माया गरिदिनुस्।
0: थप जानकारीको लागि टंक माया श्रेष्ठ सम्पर्क नम्बर 9844388093 र सुमि श्रेष्ठ 9860708744। कर्मै अभागी यसपालिको तिजमा मनै छुनी।

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म सम्झना खड्गे। यो खबर सुन्नका लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाको सेफिम 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। अब खबरहरू विस्तारमा। सरकारले रसुवा बाढ़ीका कारण सम्पर्क विहीन भएका 826 जनाको खोजी भइरहेको जनाएको छ। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अहिलेसम्म 165 जनाको शव भेटिएको छ। सम्पर्क विहीन भएका 826 मध्ये 44 जना नेपाली सेना, 28 जना प्रहरी, 13 जना सशस्त्र प्रहरी र 579 जना पर्यटक रहेका छन्। रसुवाका 160 जना र नुवाकोटको एकजना सम्पर्कविहीन रहेका छ। प्राधिकरणले जनाएको छ व्यक्तिगत रूपमा गोसाईकुण्ड तथा रसुवा र नुवाकोट क्षेत्र घुम्न गएका पनि सम्पर्कविहीन रहेका छन्। रसुवा र नुवाकोटका स्थानीय बासिन्दा, गाड़ीका चालक, सहचालक, यात्रु तथा व्यापारी, निजी कम्पनीका कर्मचारीहरू पनि सम्पर्कमा छैनन्। टेलिफोन सेवा अवरूद्ध भएकाले पनि धेरै जस्तोको अवस्था थाहा हुन सकेको छैन। परिवार, आफन्त र साथीभाइहरूले सम्पर्कविहीन भएका आफ्ना मान्छेको खोजी गरिदिन आग्रह गरेका छन्। 73 जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। अहिलेसम्म 239 जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ। नेपाली सेनाले रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीका कारण घाइते तथा जोखिममा परेका मध्ये आज बिहान 123 जनाको हवाई उद्धार गरेको छ। सेनाका अनुसार रसुवाको टिमोरे क्षेत्रबाट 95 जनाको सकुशल उद्धार गरिएको छ। ती मध्ये 8 विदेशी रहेका छन्। त्यसै गरी रसुवाको हाकुको जलविद्युत आयोजनाको टनेलमा फँसेका 7 जनाको उद्धार गरिएको छ भने अरू 3 जना टनेलमा उद्धार भइरहेको सेनाले जनाएको छ। सेनाका अनुसार टिम्बुरे क्षेत्रमा हराइरहेका 21 जना भारतीय पर्यटकको पनि उद्धार गरेर काठमाडौँ ल्याइने तयारी भइरहेको छ। सरकारले आज बिहानैदेखि तटीय क्षेत्र तथा प्रभावित इलाकाहरूमा खोजी उद्धार र राहत कार्यलाई थप तीव्रता दिएको छ। जोखिममा परेका नागरिकहरूको सहायताका लागि सेनाले हिजो राति नै आवश्यक खाद्य सामग्री, टेन्ट र औषधि जस्ता राहत सामग्रीहरू प्रभावित क्षेत्रमा पुर्याइसकेको छ। उद्धार तथा खोजी कार्यमा सुरक्षा निकायका साथै निजी क्षेत्रको पनि महत्वपूर्ण सहयोग र सहकार्य रहेको छ। आज बिहानदेखि टिमोरे च्याब्रे बेसी र नदी तटीय क्षेत्रमा नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरका साथै पैदल टोलीलाई अझ सक्रिय बनाएर फँसेकाहरूको उद्धार तथा बेपत्ताको खोजी कार्य तीव्र पारिएको सरकारले जनाएको छ। सरकारले नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गर्दै सबै संयन्त्रलाई राहत र उद्धारमा केन्द्रित गरेको छ। रसुवाको भोटेकोशी हुँदै त्रिशुली नदीमा 81 आएको बाढ़ीले रसुवा, नुवाकोट र धादिङमा ठूलो क्षति गरेको छ। रसुवा गढ़ी नाकाका लगभग सबै संरचना ध्वस्त बनाउनका साथै टिमोरे र स्याब्रेबेसले बस्ती बगाएको छ। नुवाकोटको पेत्रावती, त्रिशुली बजार, देवघाट तथा बट्टार क्षेत्रमा पनि क्षति भएको छ। त्यसै विदुर नगरपालिका वडा नम्बर 1, 4, 5, 6, 9 र 10 बलकोट घड़ी नगरपालिका वडा नम्बर 5, 7 र 8 तथा तारकेश्वर गाउँपालिका वडा नम्बर 2 र 4 प्रभावित भएका छन्। 8 वटा सरकारी कार्यालय पूर्ण रूपमा बगरमा परिणत भएको छ भने एउटा विद्यालय भवन बगाएको छ। त्यस्तै धादिङको फुर्के खोला पुल बगाएपछि चन्दर मुकाम, धादिङ बेसी, पृथ्वी राजमार्ग तथा मुख्य शहरसँग सम्पर्क विच्छेद भएको छ। बाढ़ीले धादिङको बैरिनी बजार, महेश दोमान, गलौदी बिहानी पेट्रोल पम्प डुबानमा परेका छन्। बाढ़ीले रसुवाको मितेरी पुलदेखि धादिङको मलेखुसम्मको दर्जनौ साना ठूला पुल भत्काएको छ। नेपाल विद्युत प्राधिकरणको तथ्याङ्क अनुसार 111 मेगावटको रसुवा गढी, 78 मेगावटको सान्जेन, 60 मेगावटको माथिलो त्रिशुली, 3A 42.5 मेगावटको सान्जेन, 24 मेगावटको त्रिशुली, 22 मेगावटको चिमी मेल लगायत 400
30 मेगावटका 12 विद्युत आयोजना क्षतिग्रस्त भएका छन्। त्यस्तै निर्माणाधीन 770 मेगावट 15 आयोजनामा पनि भारीले क्षति पुर्याएको छ। भारीको रसुवाको स्याप्रेबेसी नौबोरी र टिमुरेमा रहेका विभिन्न 9 बैंक शाखा कार्यालय पनि बगाएको छ। रसुवामा आएको भीषण आकस्मिक बाढ़ी उच्च हिमाली क्षेत्रमा भएको हिउँ चट्टानको हिम पहिरोका कारण आएको हुन सक्ने प्रारम्भिक अध्ययनले देखाएको छ। भोटेकोशी र त्रिशुली नदी प्रणाली हुँदै पानी ग्रेग्रान तथा ठूला ढुंगा सहितको शक्तिशाली भाव आएकोले तल्लो तटीय क्षेत्रमा थप जोखिम हुन सक्ने भन्दै विज्ञहरूले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। हिजो बिहान झण्डै 9 बजे भोटेकोशी जलाधार क्षेत्रमा पानीको सतह तीव्र रूपमा बढ़न थालेको थियो। बाढ़ीका कारण रसुवा नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएको छ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र एसी बोर्ड तथा नेपाल र चीनका साझेदार संस्थाका वैज्ञानिकहरूले घटनाको कारणबारे अनुसन्धान गरिरहेका छन्। भिडियो फुटेज तथा प्रभावित क्षेत्रबाट प्राप्त सूचनाका आधारमा गरिएको प्रारम्भिक मूल्याङ्कन अनुसार ठूलो परिमाणमा हिउँ र चट्टानको गिग्रान भोटेकोशी नदीको सहायक नदी लेन्दी खोलामा खसेको हुन सक्ने देखिएको छ। अनुसन्धानकर्ताका अनुसार यो घटनाले अचानक ठूलो बहाव सिर्जना गरेपछि पानी गिग्रान र ठूला ढुंगा तल्लो तटीय क्षेत्रमा बगेको हुन सक्छ। जलविज्ञान सम्बन्धी अवलोकनले भारीको गति र परिमाण असाधारण रहेको देखाएको छ। गल्छीमा त्रिशुली नदीको पानीको सतह 30 मिनटमै 9 मिटरसम्म बढ़ेको थियो भने मलेखुमा त्यही अवधिमा 7 मिटरसम्म बढ़ेको थियो। त्रिशुली नदी किनारमा रहेका धेरै पानी मापन केन्द्र पारीका क्रममा क्षतिग्रस्त भएको छ। गल्छीको पानी मापन गर्ने मापन केन्द्र भने सञ्चालनमै रहेको एसी मोडले जनाएको छ। विशेषज्ञहरूले किग्रानका कारण नदीको साँगुरो भाग अस्थायी रूपमा नदी थुलिएर बाँध बनेको थियो कि थिएन भन्ने विषयमा समेत अध्ययन गरिरहेका छन्। त्यस्तो अवरोधका कारण पानी जम्मा भए अचानक बाहिर निस्किएमा दोस्रो चरणको बाढ़ीको जोखिम उत्पन्न हुन सक्ने भएकाले सम्भावित अवरोधको कारण स्थान र स्थायी बारे अधिकारी तथा वैज्ञानिकहरूले निरन्तर मूल्याङ्कन गरिरहेका छन्। विपदका समयमा रेकर्ड गरिएका भूकम्पीय तथ्याङ्कको प्रारम्भिक विश्लेषणमा समेत असामान्य संकेत देखिएको छ। प्रारम्भिक क्षेत्रबाट उत्तरतर्फ झण्डै 12 किलोमिटर टाढा जिलुङमा रहेको भूकम्प मापन केन्द्रले सामान्य संकेत रेकर्ड गरेको थियो। वैज्ञानिकहरूले ती भूकम्पीय संकेत प्रभावित हिम पहिरोसँग सम्बन्धित छ कि छैनन् भन्ने बारे अध्ययन गरिरहेका छन्। रसुवा र नुवाकोटका बाढ़ी प्रभावित बस्तीहरूमा खोज तथा उद्धारको लागि सशस्त्र प्रहरीले विशेष तालिम प्राप्त सीएसएसआर टोली खटाएको छ। पत्किएका संरचना खोजी तथा उद्धारको तालिम दिएका सुरक्षाकर्मीले संरचनाभित्र थुनिएका मानिसहरूलाई पर्खाल र फलाम काटेर उद्धार गरेका छन्। हाइड्रो पावरमा फँसेकाहरू नदी तटमा संरचना फँसेको उद्धारको लागि सीएएसआर टीम परिचालन गरिएको सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी नेत्र बहादुर कार्कीले जानकारी दिनुभएको छ। गैराती नै काठमाडौँबाट हिँडेका एउटा टोली अहिले नुवाकोटका नदी तटीय क्षेत्रका बस्तीमा खोजी कार्य शुरू गरेको छ। सशस्त्रले भत्किएका संरचना खोजी तथा उद्धारको तालिम 4 टोली खटाएको छ। एउटा टोली हेलिकप्टर मार्फत रसुवा पठाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्ट्यान्ड ल्यान्ड बाई राखिएको छ। डीआईजी कार्कीले बताउनु भएको छ सीएएसएआर टीम 1500 परिचालन गरिएको छ। उद्धार र खोजीमा गोताखोर पनि परिचालन गरिएको छ। भोटेकोशीमा आएको बाढ़ीले रसुवा र नुवाकोटमा मानवीय क्षति गरेसँगै सशस्त्रले प्रभावित क्षेत्रमा तालिम प्राप्त कुकुर र ड्रोनको प्रयोग गरेर खोज तथा उद्धारको काम गरिरहेको छ। खोज तथा उद्धारमा समन्वय गर्न सशस्त्रको नम्बर 3 वाहिनीका प्रमुख डीआईजी किरण बस्नेत नुवाकोट गएका छन्। नुवाकोट स्थित नम्बर 19 गुल्ममा विपद प्रति कार्य बेस बनाएर खोज तथा उद्धारका समन्वय गरिरहेका छन्। शव व्यवस्थापन गर्न पनि टीम परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ। खोज तथा उद्धारका लागि सशस्त्रले
तुन्से रसुवागढ़ी नुवाकोट र चितवनमा विपद प्रति कार्य व्यस्त बनाएर काम गरिरहेका छन्। कुरिनटार स्थित विपद तालिम शिक्षालय विकास घिमिरेले पनि खोज तथा उद्धारमा समन्वय गरिरहेका छन्। सशस्त्रले अहिलेसम्म 12 ठाउँमा 98 शव संकलन गरेको छ। अहिलेसम्म 30 जना घाइते सहित 73 जनाको सकुशल उद्धार गरिएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ। हिजो भोटेकोशीमा आएको भारी पश्चात हाल भोटेकोशी र त्रिशुलीको बहाव सतर्कता तह भन्दा तल रहेको छ। यद्यपि यी नदीमा अझै पनि उच्च सतर्कता अपनाउनु पर्ने देखिन्छ। भारी पूर्वानुमान महाशाखाले आज बिहान 8 बजे जारी गरेको भारी पूर्वानुमान बुलेटिन अनुसार कोशी, नारायणी, भागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव पनि सतर्कता तहभन्दा तलै रहेको छ। आगामी 3 दिन देशका केही प्रमुख नदीमा जलसतह उल्लेखनीय रूपमा बढ़ने पूर्वानुमान रहेको छ। सुनकोशी, नारायणी, त्रिशुली, बूढ़ी गण्डकी, मर्स्याङ्दी, सेती, काली गण्डकी र भेरी नदीमा आजदेखि पर्सि समय पानीको बहाव उल्लेखीय बढ़ने महाशाखाको भनाइ छ। यसै गरी सप्तकोशी, तमोर, अरूण, दूधकोशी, तामाकोशी, कर्णाली, पश्चिम सेती, महाकाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीमा जलसतह सामान्य मात्र बढ़ने अपेक्षा रहेको छ। आज देशका विभिन्न जिल्ला भई बग्ने ससाना नदीहरूमा बहाव उल्लेखीय बढ़ने र आकस्मिक बाढ़ी आउन सक्ने मध्यम जोखिम रहेको छ। रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, पुलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ, रसुवा, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, तनहु र कास्की जिल्लाका ससाना नदीमा बाढ़ीको जोखिम रहेको महाशाखाले स्पष्ट पारेको छ। यसका साथै स्याङ्जा पर्वत, म्याग्दी, बागलुङ, रोल्पा, रूकुम पूर्व, रूकुम पश्चिम, सल्यान, जाजरकोट, दैलेख, सुर्खेत र आसपासका जिल्ला भई बग्ने नदीमा पनि बहाव बढ्ने बताएको छ। यसै गरी भोलि र पर्सि भने विशेष गरी गण्डकी र लुम्बिनी प्रदेश भई बग्ने केही ससाना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने पूर्वानुमान गरिएको छ। संयुक्त राष्ट्रसंघ महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा भीषण बाढ़ीबाट भएको जनधनको क्षति प्रति दुःख व्यक्त गर्नुभएको छ। भीषण बाढ़ीका कारण धेरैजनाको ज्यान गएको, मानिसहरू बेपत्ता भएको र व्यापक क्षति भएको प्रति महासचिव गुटेरेसले दुःख व्यक्त गर्नुभएको छ। उहाँका प्रवक्ताले गर्नुभएको छ। उहाँले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। साथै महासचिव गुटेरेसले बाढ़ीबाट प्रभावित सबै प्रति एकीबद्धता व्यक्त गर्नुभएको छ। नेपाल संयुक्त राष्ट्र संघले विपदको प्रभावको स्तर मूल्यांकन गर्ने तथा तत्काल आवश्यक सहायता उपलब्ध गराउने लगायत सरकारको नेतृत्वमा भइरहेको प्रति कार्यलाई सहयोग गरिरहेको व्यक्तमा उल्लेख गर्नुभएको छ। बाढ़ीबाट प्रभावित समुदायलाई सहयोग गर्न संयुक्त राष्ट्रसंघ टोली तथा मानवीय सहायता साझेदारीहरूको आवश्यक सामग्री र जनशक्ति परिचालन गरिरहेका उहाँले जानकारी गराउनु भएको छ। महासचिव गुटेरेसले जीवन बचाउन खटिएका आपतकालीन उद्धार कर्मीहरूको प्रशंसा गर्दै थप सहयोग उपलब्ध गराउन संयुक्त राष्ट्रसंघ तयार गरिएको दोहोर्याउनु भएको छ। हवस् त, बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुने नै छ। तीनजेसम्म खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै यस खबरबाट म सम्झना खड्गी पनि बिदा हुन्छु। नमस्कार।

0: घर बनाउन को लागि रड सिमेन्ट जस्ता पाता चाहिने कहाँबाट ल्याउने होला फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भतिज
1: काका तिमलाई यति नै थाहा छैन अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका
2: हजुर यहाँ सिमेन्ट रड पाइप फ्लाइ जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानीको व्यवस्था पनि गरिएको छ उदयपुर गैराछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ
3: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 9854040682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9854040892 र 048-543-385 श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप
4: ए भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो अहिले त छरीतिर राम्री पो देख्छु त कसरी
5: के जिस्के किने शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तोसुकै उपचार पनि हुँदो रहेछ रोग त चाँडै निकाले जस्तो भयो चटक्कै
6: हजुर लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाडजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ
4: महिलाहरूको तल्लो पेट दुख्ने गुप्ताङ्ग चिलाउने सेतो पानी बग्ने गर्भ जाँच भिडियो एक्सरे वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ
7: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ
9: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन
4: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली
8: सम्पर्क नम्बर 0475-94-66 98-692-65-99-8
7: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन् आफूले पनि गाई भैँसी पाल्न सकिएन गाउँ घरमा पनि किन्न पाइँदैन नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि
5: ल के को टेन्सन हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि त्यही गए त भइगयो नि मिठो पनि सस्तो पनि
10: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ
5: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै सम्पर्क नम्बर 9841-82-9610
11: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
12: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
13: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना
6: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ
13: उपाय नम्बर 1 बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस् झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्।
6: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
13: उपाय नम्बर तीन, बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवाँ लगाउनुहोस्। धुवाँका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवाँ लगाउनुहोस्।
6: उपाय नम्बर चार, दुई लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
13: उपाय नम्बर पाँच, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
6: यो किराले साँझ परेपछि बिहान झिस्मिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
13: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
6: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन एकाईको कृषि प्राविधिक श्री एरिना आचार्य मोबाइल नम्बर 98 64 14 0 449 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
13: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई सिन्धुली।

नमस्ते नमस्ते नमस्ते नमस्कार अनि स्वागत गर्न चाहन्छु तपाईँ तमाम तमाम आदरणीय श्रोता मनहरूलाई कार्यक्रम टपकमा म कार्यक्रम प्रस्तुता श्रीराज महतो उपस्थित भइसकेको छु तपाईँकोमा आज तपाईँसँग रम्न रमाइलो गर्नको लागि अनि योपालि आज विशेष बनाउनको लागि नेपाली पप गीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम टपक दिपप। हामी हप्ताको छ दिन आउँछौँ आइतबारदेखि शुक्रबारसम्म बिहान 11 बजेको हजुरको खबर पछि लगभग 12 बजीसम्म तपाईँको माझमा रहने गर्दछौँ। तपाईँले पठाउनु भएको म्यासेज अनि तपाईँसँग प्रत्यक्ष रूपमा कुराकानी गर्छौँ। प्रत्यक्ष रूपमा कुराकानी गर्न मन छ भने नम्बर 0 44 40 0 0 26 रहेको छ, होइन म्यासेजहरू पठाएर म अप्रत्यक्ष रूपमा कार्यक्रममा सहभागी हुन चाहन्छु भन्नुहुन्छ भने हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा तपाईँले हजुरको रेडियो सर्च गर्नुपर्ने हुन्छ, त्यहाँ अडियो लाइभ भेटाउन सक्नुहुन्छ। फेसबुकमा त्यहाँ तपाईँले म्यासेजहरू पठाउन सक्नुहुन्छ पनि भन्न चाहे, त्यसमार्फत प्राप्त म्यासेजहरू वाचन हुनेछन् पनि भन्न चाहन्छु। प्राविधिक पाठमा हुनुहुन्छ यति बेला ललिताजी, उहाँको साथ रहेको छ, होइन त्यस्तै गरेर यति बेला तपाईँ पनि हुनुहुन्छ, सुन्दै हुनुहुन्छ देश तथा विदेशमा रहेर भन्ने आशा छ। आफ्नै काममा रहेर कार्यालयतिर रहेर सुन्दै हुनुहुन्छ होला, जहाँ जस्तो अवस्थामा रहेर सुनेर साथ दिँदै हुनुहुन्छ, सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। आज के गर्नुपर्छ कसो गर्नुपर्छ तपाईँहरूलाई थाहा नै छ, मैले भनिराख्नुपर्छ जस्तो लाग्दैन कार्यक्रमको बारेमा। आउनुहोला, नम्बर 0 44 40 0 0 26 रहेको छ, नेपाली पप गीत गुनगुनाउनु पर्ने हुन्छ, सक्नुहुन्छ भने हुन्न भने लेख रचनाहरू के लेख्नुभएको छ भने त्यो पनि सुनाउनु पर्ने हुन्छ पनि भन्न चाहे। साथीभाइ आफन्तलाई चाहिँ सम्झना दिनेछन् हो आजको बसाइमा पनि भन्न चाहन्छु भने यति बेला कार्यक्रमको सुरुवात गरिहाल्छौँ। तपाईँको माझमा एउटा मिठो गीत मनमगन दीपक बजरसारीको आवाजमा गीत राखेर त्यसपछि आउँछौँ रेडियो सुन्दै गर्नुहोला।

0: हजुर, तपाईँको माझमा राखेर कार्यक्रमको शुरूआत गरिसकेका छौँ। आवाजमा म श्रीराज महत छु, साथमा तपाईँ हुनुहुन्छ बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा छ। सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। सत्यकला इसारा हुनुहुन्छ, सुन्दैछु है सम्झना सबै भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। मिलन घायल मुटु हुनुहुन्छ, दुवा कतारबाट कार्यक्रम मजाले सुन्दैछु है सम्झना सबै भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। मेसेजहरू पठाउन सक्नुहुन्छ, तपाईँले पठाउनु भएका मेसेजहरू पनि वाचन हुनेछन् पनि भन्न चाहे। बिहानको समय छ, मध्याह्न हुन लागिसकेको छ। सो यो समयमा प्राय खाना खाइवरी काम गर्दैनुहुन्छ होला, खाना खाने तर्खर गरिराख्नु भएको छ होला, कार्यालयतिर हुनुहुन्छ होला होइन। जहाँ जसरी जस्तो अवस्थामा रहेर जुन जुन माध्यमबाट यति बेला सुनेर साथ दिइराख्नु भएको छ, सुनेर साथ दिनुहोला चाहिँ भन्न चाहन्छु। प्रत्यक्ष रूपमा कुराकानी गर्न मन छ भने चाहिँ आउन सक्नुहुन्छ, नम्बर 0848 40 26 रहेको छ। अनि हामी अलिकति दुःखको घडीमा पनि छौँ होइन, रसुवातिर, धादिङ होइन, चितवनतिर भनौँ न, घटना घटिरहेका छन्। अनि सो त्यो भइसकेपछि घडी दुःखको घडीमा छौँ, हाम्रा रामी छापकै होइन मानिसहरू अब सम्पर्कमा आउनु भइराखेको छैन यति बेला होइन, यो दुःखद घडीमै छौँ भनौँ न अब होइन र जस्तो लाग्छ। सो जे सतर्कका साथ सुरक्षितका साथ चाहिँ रहनुहोला, यति चाहिँ भन्न चाहेहरू भन्दा पनि सुरक्षित र सतर्क भएर रहौँ। अनि इम्पोर्टेन्ट कलहरू, इम्पोर्टेन्ट नम्बरहरू चाहिँ दिमागमा याद गरिराख्नुपर्छ है भन्न चाहे, कहिलेकाहीँ चाहिन सक्छ भन्ने भन्न चाहन्छु। यति बेला कोही हुनुहुन्छ भन्नुहुन्छ, उहाँसँग कुराकानी गरिहाल्छु म छोटो मिठोमा। हजुर नमस्कार।
1: हेलो दाइ, गुड मर्निङ, नमस्ते। नमस्कार।
0: नमस्ते नमस्कार, गुड मर्निङ हजुर, शुभ नाम।
1: यो समयमा खाना भइसक्यो दाइ, यो समयमा चाहिँ म बाख्रा चराउँदैछु भन्नु पर्यो, अनि हजुरको भाइको बाँकी छ।
0: मेरो बाँकी छ, बिस्तारै हुन्छ। बाख्रा चराउँदै हुनुहुन्छ भनेपछि?
1: हजुर, बाख्रा चराउन आएको, पानी पर्न थाल्यो दाइ।
0: पानी पर्न थाल्यो?
1: हजुर, पानी पर्दैछ, अलिअलि भेट्दैन, अलिअलि पर्दैछ।
0: ठिक छ, अब अहिले न्युजहरू हेरिराख्नु भएको छ होला होइन, विभिन्न घटनाहरू।
1: न्युज हेरिरहेको छु, दुःखको खबर पनि छ, दुःखको कुरा पनि छ, एकदमै धेरै अब हेरेर हेर्न सकिँदैन दाइ, के गर्नु होइन, अब त्यस्तै हुन्छ त, के गर्नु हो दाइ, गाह्रो छ।
0: त्यही त भनेको मैले, त्यही त, त्यतातिर कस्तो छ मौसम, अलि भनौँ न तलमाथि भइराखेको छ मौसममा, त भनौँ न भौगोलिक अवस्था।

0: कस्तो छ तपाईँकोतिर, त्यसमा पनि ध्यान दिनुहोला भन्न चाहे होइन, आफ्नो आफ्नो ख्याल चाहिँ गर्नुहोला भन्न चाहन्छु। ठिक छ, भनेपछि बाख्रा नै छन्,
1: बाख्रा 10 वटा लिएर आएको छु दाइ, सानो बाख्राहरू लिएर आएको, नजिकै हो, धेरै टाढो पनि गएको होइन, नजिकै चढाउँदै हो, पानी चाहिँ पर्न खोजिरहेको छु, पढ्नु नि पढिरहेको छ भन्नु न दाइ। अनि रामी छापतिर कस्तो छ दाइ?
0: रामी छापतिर ठिक छ, राम्रै छ, रमाइलो छ भनौँ, मौसम पनि घमाइलो छ, यस्तै छ, ठिक छ, खुसी लाग्यो कुराकानी गर्न पाएँ। के सुनाउनुहुन्छ आजको बसाइमा?
1: आज के सुनाउनु पर्ने हो दाइ?
0: नेपाली पप गीत गाउनु पर्ने हो,
1: पप गीत गाउनु पर्ने दाइ? हुन्छ, म गाउन त आउँदैन, त्यही पनि म एउटा गाउँछु नि है। उकाली झिङ्गो गीतै
0: गाउने भने चाहिँ कहिले काहीँ हुन्छ,
1: उकाली झिङ्गो नगाउने ल, म गाउँछु है दाइ, यो गीतै बिर्स्यो त मैले त।
0: अर्को कुनै
1: हुन्छ, म एउटा

0: यतिनै घाइल आजको लाइफ चाहिँ
1: मिठो छ त होइन, मिठो आवाज छ, मिठो तरिकाले गाउनु हुँदो रहेछ तपाईँ, गीत गाउनुहुन्छ कि हुन त बाख्रा चराउँदा ओर्दा यताउति गर्दाखेरि गीत त गाइहालिन्छ पो, तर आवाज मिठो छ, सुरिलो छ,
0: अलिअलि गाउँछौँ यसो अब सहभागी त जनाउँदाखेरि अलिकति बाख्रा चढाउँदा पनि गाउने हो साथीहरूसँग यसो होइन रमाइलोको लागि कहिले चाहिँ
1: ठिक छ होइन, अब सुरिलो छ, मिठो छ, मिठो तरिकाले सुरिलो स्वरमा गाउनु भयो, जो होस् कार्यक्रममा सहभागी भइदिनु भयो आजको लागि धन्यवाद दिन चाहन्छु आजको विषयबाट छुट्टिङ हस् धन्यवाद छुकी शर्मा हुनुहुन्थ्यो, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु, मिठो स्वरमा मिठो गीत गाएर बाहिरिसक्नु भएको छ, पालो तपाईँको रहेको छ, नम्बर 0848 40 0026 माध्यम भएर आउन सक्नुहुन्छ, 0848 40 0026 माध्यम भएर आउनुहोला, मौसममा तल माथि भइराखेको छ, यात्रा गर्दाखेरि बाटोको बारेमा मौसमको बारेमा जानकारी लिएर मात्र यात्रामा निस्कनुहोला होइन, तपाईँ कुन ठाउँमा जाँदै हुनुहुन्छ र त्यो भौगोलिक त्यो ठाउँको मौसम कस्तो रहन्छ भन्ने कुरा पनि याद गर्नुहोला, त्यस त्यो हिसाब होइन त्यो कुरा त्यो जानेर मात्र पनि त्यो जानेर पनि तपाईँ यात्रामा निस्किनुहोला पनि भन्न चाहन्छु, त्यहाँको भौगोलिक अवस्था त्यहाँको मौसमको बारेमा जानकारी लिएर मात्र होइन यात्रामा निस्किनुहोला पनि भन्न चाहन्छु। यति बेला कोही हुनुहुन्छ, कहाँबाट कोही हुनुहुन्छ, हजुर नमस्कार,
2: नमस्कार भाइ,
1: नमस्ते नमस्कार दिपजी, के छ खबर?
2: खबर मेरो एकदम ठिक छ, भन्नुहोस् है त दाई हजुरको किसानी सुनाउनुहोस् लगायत रामेछाप डाँडातिरको पनि सुन्नुहोस्।
1: ठिक छ, राम्रो छ, रमाइलो छ, रामेछापको पनि राम्रो छ, रमाइलो छ, घमाइलो छ, के गर्दैछ खाना भयो?
2: खाना एकदम भइसक्यो भन्नुभएको छ है, खाना खायो अनि कार्यक्रम सुनेर बसिरहेको छु भन्नुभएको छ है त,
1: ठिक छ, खुसी लाग्छ सुनिदिनुहुन्छ, माया गरिदिनुहुन्छ। अरू के छ, के हुँदैछ आजकल जिन्दगीमा?
2: अरू केही पनि भइरहेको छैन, सबै ठिकै छ, पुरानै नयाँ त केही पनि हुन सकिरहेको छैन, सबै पुरानै छ भन्नुपर्छ, मौसमको कुरा गर्नुपर्दा घाम लागिरहेको छ बाहिर हेर्दा होइन, अब भित्र मजाले फाइन चलाएर अनि कार्यक्रम सुनेर कोठामा बस्छु यो बेला भन्नुपर्छ है, दाई हजुरको कार्यक्रम एकदम सुनेर बसिरहेको छु, सुनेर साथ दिन्छु सबैभरि, लागेसम्म फोन पनि ट्राई गर्छु भन्नुपर्छ, लाग्छ पनि खुसी लाग्छ है दाई हजुर,
1: ठिक छ, खुसी लाग्छ, जो सम्झिदिनुहुन्छ, माया गरिदिनुहुन्छ, विशेष रूपमा धन्यवाद दिन चाहन्छु। आज के सुनाउनुहुन्छ?
2: अरू त केही पनि आउँदैन, अब खासै गीत सङ्गीतमै रमाउने मान्छे होइन, सँगै गाउने प्रयास गर्छु नि त।

आनले भन्छन् नाकैका चोरे, दुनियाले भन्छन् गति नै छर्यो रे, आफ्नाले भन्छन् नाकैका चोरे, दुनियाले भन्छन् गति नै छर्यो रे, धेरै धेरैको तिर्खा मेटनि तिमी त अचेल पानी भइछौ, पानी भइछौ, धेरै

0: حاضر ده يا تني والور سيبه
1: تفعيل بني ميت عباز ما ميت وجد قاعدين عزا عباز ميت همتا سنراي كسي تاما تفن جيت فن ميت همتا قاعد راحنا باي كسي تفايتا فلا دهي جيت كاوني ما انشفن يوه قاعد راحنا انشف الله فلا ما انجوز عباز سوري لسا تفايكا بني مش سر ما دانو بها دنسا انسا كاري كمسا باقي باي دنو كي بانو منسا
0: अर्के पनि भन्नुहुन्छ होइन सबै एकदम उत्कृष्ट राम्रो छ समग्रमा सबै कुराहरू भन्नुपर्छ पछि भएछ भने भनौँला है त दाइ हजुर अहिले त नमस्ते
1: बाबाई धन्यवाद मलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु भने भन्न चाहे नम्बर 48 40 26 रहेको छ जस आज मिठा मिठा आवाजहरू सुनिरहेको छु देवजीले पनि मिठो आवाज मिठो गीत गाइदिनु भयो सुकी शर्मा हुनुहुन्छ उहाँले पनि मिठो आवाज मिठो तरिकाले गीत गाइदिनु भयो जस नियमको पालना गरिराख्नु भएको छ त्यहाँ माथि पनि आवाज मैले मिठो स्वर भनौँ आवाज मिठो सुनिरहेको छ एकदम मिठो मिठो आवाजहरू गुन्जिरहेको छ कानमा तपाईँको कानसम्म पनि आवाजहरू पुगिरहेको छ होला यति बेला कहाँ हुनुहुन्छ भन्नुहुन्छ कहाँबाट हुनुहुन्छ हजुर नमस्कार
2: हेलो नमस्ते नमस्कार दादा
1: नमस्ते नमस्कार हजुर सुभाने बुझेन हजुर हजुर हिँड्दै हुनुहुन्छ कि आवाज बुझेन हजुर फेरि भन्नुहोस् त नाम सपना ल ठिक छ अनि के छ खबर के गरिदिनुहुन्छ ल ठिक छ जस घाँस काट्दै हुनुहुन्छ कार्यक्रम पनि सुन्दै हुनुहुन्छ ठिक छ टाढा त टाढै मन नजिक भए भइहाल्यो नि अब भौतिक शरीरको टाढा हो त मन नजिक छ जस्तो लाग्छ त्यही भएर माया गरिदिनुहुन्छ काम गर्दा गर्दै यसरी सम्झिदिनुहुन्छ नजिक बनाइदिनुहुन्छ खुसी लाग्छ खाना भइसक्यो भनिसकेपछि मेरो भाग्य छ एकैछिन हुन्छ पनि हुन चाहन्छु मौसम कस्तो छ हजुरको आवाज बुझ्न सकिनँ मैले आवाज क्लियरै आएन मैले आवाज बुझेँ ठिक छ अहिले चाहिँ नेटवर्क स्टेबल भयो जस्तो छ यहीँ रहेर यसो कुराकानी गरौँ न के भन्दै हुनुहुन्थ्यो बुझेन ठिक छ आज के सुनाउनुहुन्छ के सुनाउनुहुन्छ आजको विषयमा पप गीत आचरणमा भयो भने लेख रचना पनि अप्सनमा छ प्रायः जस्तो गीत गाइदिनु भयो भने अझ राम्रो हुन्छ भन्ने सोच सपना गीत गाउनुहुन्छ नि
2: थोरै प्रयास गर्छु
1: होला

त्यसले जस प्रयास गरिदिनु भयो, कार्यक्रममा सहभागी भइदिनु भयो, होइन, काम गर्दै हुनुहुन्थ्यो, माया गरिदिनु भयो। विशेष रूपमा धन्यवाद दिन चाहन्छु आजको बसेबाट छिटिमलाई। हस् धन्यवाद, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। यति बेला एउटा मिठो गीत तपाईँको माझमा राख्न चाहन्छु, माया किराती गीत रहेको छ, होइन, यति बेलाको समय तपाईँको माझमा राख्न चाहन्छु, त्यसपछि आउँछ रेडियो सुन्दै गर्नु होला है त।

0: हजुर, तपाईँको माझमा राखे तपाईँसँग कुराकानी गरिरहेको छु भने तपाईँकै त्यो सुमधुर आवाजमा हामी गीत सुनिरहेका छौँ, होइन, मिठा मिठा गीतहरू गाइराख्नु भएको छ। यति बेला तपाईँले पनि भन्न चाहन्छु, आउन सक्नुहुन्छ, नम्बर 0840 40 0026 रहेको छ, 0840 40 0026 माध्यमबाट आउन सक्नुहुन्छ। कोही हुनुहुन्छ यति बेला काउन्ट गर्नुहुन्छ? हजुर नमस्कार, हेलो हेलो, कोही हुनुहुन्थ्यो बाहिरिसक्नु भएको छ जस्तो, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। नम्बर 0840 40 0026 माध्यमबाट आउनुहोला। यति बेला कोही हुनुहुन्छ, कहाँबाट को हुनुहुन्छ? हजुर नमस्कार,
1: उता बाढी पहिरोएर फेरि त्यही पापी दैव मोहन बसेर अब खुसीका दिन पनि त्यसै खेर गयो, अब खुसीका दिन पनि त्यसै खेर गयो, आदेश पानीको जवानीमा फसेर आज देश पानीको जवानीमा फसेर मन सम्हाल्न नसक्नु छ उता बाढी पहिरो पसेर फेरि त्यही पापी दैव मोहन बसेर। हजुर दाइ नमस्ते।
0: नमस्ते, नमस्कार, स्वागत छ हजुरलाई, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: हजुर म सपना तामाङ, सिन्धुलिया।
0: सपना, के छ खबर?
1: मेरो ठिक छ दादा, हजुरको के छ?
0: ठिक छ, राम्रो छ, रमाइलो छ। के गर्दै हुनुहुन्छ, खाजा भयो, खाना भयो?
1: हजुर मेरो भइसक्यो, म बसिरहेको छु प्रोग्राम सुन्दै। अनि हजुरको?
0: मेरो भएको छैन, बिस्तारो हुन्छ, एकैछिन हुन्छ पनि हुन चाहन्छ।
1: हजुर
0: भन्नुहोस् न, धेरै लामो समयपछि कुराकानी गर्न पाइयो, के हुँदैछ, कसो हुँदैछ?
1: अब दाई ठिकै छ, पानी परेको छैन, होइन, यता मजाले पानीले गर्दाखेरि, पानी नपरेको कारणले गर्दा लगाउने बाली पनि लगाउन पाइएको छैन कुनै ठाउँमा, अब त्यस्तो अवस्था छ, देश एकदम दुःखद घडीमा खसिरहेछ, होइन, खसिरहेछ
0: भनौँ,
1: त्यस्तै छ भनौँ, यस्तै छ, ठिकै छ। अब भन्ने शब्द कुनै पनि छैन, लेख्ने शब्द कुनै पनि भेटिँदैन, होइन, त्यस्तै हो भन्नुपर्छ दादा।
0: ठिक छ, होइन, अब यो प्रकृतिले कति बेला के गर्छ भन्न सकिन्न, होइन, जस हामी चाहिँ सजग हुनु पर्यो, सतर्क रहेर सुरक्षित साथ रहनु पर्यो भन्ने मात्र हो, नत्र प्रकृतिले कति बेला कहाँ कसलाई के गर्छ भन्ने कुरा अहिले पहिलाको जस्तो हुन त आकलन गर्न सकिन्थ्यो होला, अहिले हामीले आकलनै गर्न सकिरहेका छैनौँ, झन् टेक्नोलोजी, विभिन्न टेक्नोलोजीहरू छ, टेक्नोलोजी हुँदा हुँदै पनि कति बेला के हुन्छ भन्ने कुरा थाहा हुँदैन, जस हामी आफै चाहिँ सुरक्षित साथ रहनुपर्छ जस्तो लाग्छ, होइन र?
1: हजुर एकदमै, हजुर एकदमै दादा।
0: ठिक छ, अनि मौसम कस्तो छ त्यतातिर चाहिँ?
1: हजुर यतातिर मजाले घाम लागिरहेको छ दादा, एकदम गर्मी छ, यस्तै छ भन्नुपर्छ।
0: ठिक छ, खुसी लाग्यो सम्झिदिनु भएकोमा, आज के सुनाउन चाहनुहुन्छ अथवा छुट्यौँ त?
1: हुन्छ दादा, आज चाहिँ यति नै भनौँ, होइन, समय पनि थोरै छ, र एउटा कुरा चाहिँ यहाँ विनोद दादालाई चाहिँ राम्रो भनिदिनु भएको छ, दादालाई त्यसको लागि कार्यक्रमबाटै धन्यवाद दिँदै छुट्टिन्छ ल।
0: हस् धन्यवाद, विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि हुन चाहे। हजुर अब चाहिँ म्यासेजहरू वाचन गर्नुपर्ने हुन्छ, हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा प्राप्त के म्यासेजहरू छन् वाचन गर्छु म, त्यसपछि अब अन्य कुराहरू त गरौँला नि, होइन र? यति बेलाको समयमा मेसेज पठाउनु भएको छ हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा, केही साथीहरू हुनुहुन्छ उहाँहरूले मेसेज पठाइदिनु भएको छ, वाचन गर्ने कोसिसमा गरिरहेको छु पनि हुन चाहन्छु। हजुरको रेडियो नेपालीमा सर्च गर्नुपर्ने हुन्छ तपाईँले, मात्र भेटाउनुहुन्छ पेजलाई, होइन, यति बेला के मेसेजहरू छन् वाचन गर्ने कोसिस म गर्दैछु, हुनुहुन्छ यति बेला पिरतीको तालमा गीत बजाउनु होला श्री सर भन्नुहुन्छ पिरतीको तालमा सपना तामाङ हुनुहुन्छ होइन के भएको मेरो कल लागेन त भन्नुहुन्छ लागिसकेको छ भान्तुअर्जेन हुनुहुन्छ सम्झना सबै भन्नुहुन्छ बाप्रा मगर हुनुहुन्छ खलडुङ्गा पोकाली घर भइहाल्छ साउदी अरेबियाको रियादबाट सुन्दैछु भन्नुहुन्छ घर परिवार साथीसँग सबैमा सम्झना छ भन्नुहुन्छ विनोद बरुवाले सालुबाट सुन्दैछु सम्झना सबैमा छ भन्नुहुन्छ उहाँलाई विशेष रूपमा धन्यवाद अर्जुन आखा हुनुहुन्छ शङ्ख सभा धर्मले दुई तामपोकबाट सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ सत्यको लागि सरल पनि सुन्दैछु भन्नुहुन्छ सुमित सुनवार किरात हुनुहुन्छ नमस्ते दाई रामेश्वर देवराल घर भइहाल्छ काठमाडौँ बौद्ध जोरपाटीबाट कार्यक्रम मजाले सुन्दैछु घर परिवार सबैमा अभिनन्दन सुनाउन चाहन्छु भन्नुहुन्छ कल्पना साम्पाङ हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ सञ्चय हुनुहुन्छ भन्नुहुन्छ ठिक छ रुस्मा चामलिङ राई स्नेहा दुईजनालाई चाहिँ जन्मदिनको शुभकामना भन्नुहुन्छ भने प्यारो मान्छे दिलपाली शर्मिला राईलाई चाहिँ शीघ्र स्वास्थ्य लाभको कामना भन्नुहुन्छ भने मिस यु एन्ड लभ यु मामु अञ्जना प्यारी साम्पाङ भाव विनोद साम्पाङ मनिषा बान्तुवा सोनाकन्दुवा रञ्जित राई रमला साम्पाङ एमपी विवास लिम्बु प्रेम भण्डारी तीर्थ राई खाला बिरमान सुनवार ढकाल धर्मराज राजेश कुमार माझी लवली किरात विवास कुलुङ गगन तेरथुमे दादा राम कुमार थापा दादा गणेश श्रेष्ठ होइन माधव ढुङ्गेल दादा युट्राम चौधरी दादा युक्त प्रसाद श्रेष्ठ देवेन किश रञ्जान हजारमन राई अन्जान थुलुङ हरफल रोशनी लगायत सबैमा सम्झना छ भन्नुहुन्छ रामलाल सुमलले पनि कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ उहाँले पनि अप्सरा दाहाल त्यस्तै गरेर जमिन्द्र बाबु इमान्दार छोरो त्यस्तै गरेर पवित्र राई रायनिता मिडिया प्रेम निर्मला उनी कुर्बान हवारी सर कविता कतानी मनिषा छेत्री सरगम राई कालोपिरमान सुनवार मनिषा कार्की बुद्ध बज्रसारी मिडिया प्रेमी सुनवार सम्झना सिम्पल सरिना खुसी संस्कृत लामा सरस्वती खत्री कुमार मुरलीकान्छा टिकराम सुनवार अञ्जिता मल ठाकुर छेत्री पवन श्रेष्ठ लगायत सबैमा सम्झना छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु भन्दै अब चाहिँ छुट्टिनुपर्छ तिनजेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो भन्नेदेखि धन्यवाद दिन चाहन्छु कार्यक्रम के कस्तो लाग्यो सरसल्लाह सुझाव दिनुहोला नम्बर 0440 40 0026 रहेको छ म्यासेज पठाएर साथ दिनुभयो विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे कार्यक्रमलाई सेयर गरेर साथ दिनुभयो विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे प्राविधिक पाटोमा रहेर साथ दिनुभयो ललिताजी उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहन्छु त्यस्तै गरेर एउटा कुरा मैले सधैँ भनिरहेको हुन्छु नानी बाबुहरू कहाँ छन् कता जाँदैछन् के गर्दैछन् कहाँ खेलिरहेका छन् ती कुराहरूमा ध्यान दिनुहोला भन्न चाहन्छु भने यो बर्खाको समय छ मौसमले च्यालेन्ज गरेर आएछ भनौँ कति बेला के हुन्छ कसो हुन्छ थाहा छैन अर्को भनेको दुःखद घडीमा पनि छौँ त्यही भएर सुरक्षित रहौँ सतर्कका साथ रहौँ इम्पोर्टेन्ट कलहरू नम्बरहरू याद गरेर राख्नुहोस् कति बेला के पर्छ थाहा हुन्न मनमा राखिराख्नुहोस् पनि भन्न चाहन्छु कोही कतै साथीहरू हराइराख्नु भएको छ सम्पर्कमा आउनु भएको छैन भने रामेछापका मान्छेहरू होइन अहिले धेरै सम्पर्कमा आउनु भएको छैन रसुवा धादिङ चितवन उता अन्य जिल्लामा रहेर सम्पर्कमा नआउनु भएको तर त्यता गफ कुराहरू गर्दा गर्दा तपाईँले सुन्नुभएको छ भने देख्नुभएको छ भने सम्पर्कमा आइदिनुहोला अथवा भनिदिनुहोला पनि भन्न चाहन्छु अथवा अन्य एक अर्काका साथीहरूलाई होइन हुनुहुन्छ जो एक आपसमा हुनुहुन्छ साथ सहयोग गरेर यो बेलामा साथ दिनुहोला भन्न चाहन्छु भन्दै एउटा मिठो गीत राख्दै राख्दै आजको बसाइबाट म कार्यक्रम श्रीराज महत छुटिन चाहन्छु विशेष रूपमा फेरि पनि धन्यवाद हजुरहरू सम्पूर्णलाई भन्दै छुटे हवस् त नमस्कार।

0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरुरी सूचना।
1: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
0: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्टो खनेर पुरी दिनुहोस्।
1: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
0: उपाय नम्बर तीन, बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
1: उपाय नम्बर चार, दुई लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
0: उपाय नम्बर पाँच, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
1: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
0: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
1: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाईको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 98 64 14 0 449 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई सिन्धुली।
2: अहिले 12 बजे
3: हजुरको रेडियो 102.1 मेगा
4: दोस्रो अभ्यास खेलमा नेपालद्वारा 171 रनको लक्ष्य प्रस्तुत। नेपाल खबरमा अब पूरा खबर। पछिल्लो प्राकृतिक विपत्तिको सामना गर्न संसदमा रहेका तथा बाहिर रहेका राजनैतिक दलहरूले साझा धारणा बनाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आयोजना गरेको सर्वदलीय बैठकमा सहभागी दलहरूले विपद व्यवस्थापन, खोज तथा उद्धारमा सरकारलाई पूर्ण सहयोग गर्ने तथा दीर्घकालीन पुननिर्माणका लागि सर्वदलीय संसदीय संयन्त्र बनाउने निर्णय गरेका छन्। बैठकपछि संचारकर्मीसँग कुरा गर्दै नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय विपत्तिका बेला सबै दल एकै ठाउँमा उभिने विगतको परम्परालाई निरन्तरता दिँदै वर्तमान संकट समाधानमा जुट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँका अनुसार बैठकमा सरकारले गरिरहेको खोज उद्धार तथा राहतका प्रारम्भिक कार्यबारे जानकारी गराइएको छ भने विभिन्न दलले प्राप्त गरेका सूचना समेत सरकारलाई हस्तान्तरण गरिएको थियो। सभापति थापाले अहिलेको मुख्य प्राथमिकता खोज उद्धार र तत्काल राहत रहेको बताउँदै पुननिर्माणको काम भने वर्षौंसम्म चल्ने र ठूलो आर्थिक क्षति हुने भएकाले निरन्तर अनुगमन तथा सरकारलाई सुझाव दिन संसदीय संयन्त्र आवश्यक रहेको बताउनुभयो। उहाँले यो संयन्त्रमा संसदमा प्रतिनिधित्व भएका नभएका राजनीतिक दललाई समेत समेटिने जानकारी दिनुभयो। बैठकले विपदपछिको राहत वितरण तथा पुनर्निर्माणलाई प्रभावकारी बनाउन संसद मार्फत विशेष समिति वा संयन्त्र गठन गर्ने प्रस्ताव गरेको छ। विगतमा विपदमा केही समयपछि प्राथमिकता परिवर्तन हुँदा पीड़ितहरू अल्पत्र पर्ने अवस्था देखिएको उल्लेख गर्दै सभापति थापाले यसपटक यस्तो अवस्था दोहोरिन नदिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। सरकारले रसुवा बाढ़ीका कारण सम्पर्कविहीन भएका 826 जनाको खोजी भइरहेको जनाएको छ। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अहिलेसम्म 165 जनाको शव भेटिएको छ। सम्पर्कविहीन भएका 826 मध्ये 44 जना नेपाली सेना, 28 जना नेपाल प्रहरी र 13 जना सशस्त्र प्रहरी र 579 जना पर्यटक रहेका छन्। रसुवाका 161 जना, नुवाकोटका 1 जना सम्पर्कविहीन रहेका प्राधिकरणले जनाएको छ। व्यक्तिगत रूपमा गोसाईकुण्ड तथा रसुवा र नुवाकोट क्षेत्र घुम्न गएकाहरू पनि सम्पर्कविहीन छन्। रसुवा र नुवाकोटका स्थानीय बासिन्दा, गाड़ीका चालक सहचालक, यात्रु तथा व्यापारी, निजी कम्पनीका कर्मचारी पनि सम्पर्कमा छैनन्। टेलिफोन सेवा अवरूद्ध भएकाले पनि धेरैजनाको अवस्था थाहा हुन सकेको छैन। परिवार, आफन्त र साथीभाइहरूले सम्पर्कविहीन भएका आफ्ना मान्छेहरूको खोजी गरिदिन आग्रह गरेका छन्। साथै 73 जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। प्रधानमन्त्री बालेन्द्र शाह आज बाढ़ी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि नुवाकोटको विदुर जानुभएको छ। प्रधानमन्त्री शाहसँगै पूर्वाधार विकास मन्त्री सुनिल लम्साल समेत प्रभावित क्षेत्र पुग्नु भएको छ। प्रधानमन्त्री शाह सड़क मार्ग हुँदै बाढ़ी प्रभावित मुख्य क्षेत्रहरूमध्ये विदुरतर्फ जानुभएको उहाँका प्रेस विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। प्रधानमन्त्रीले हिजै उच्चस्तरीय बैठक आह्वान गरी उद्धार तथा राहतका लागि मातहतका निकायलाई निर्देशन दिइसक्नु भएको छ। स्थानीय प्रशासन सुरक्षा निकाय र जनप्रतिनिधिसँग राहत पुनस्थापना र अवरूद्ध पूर्वाधार सञ्चालनबारे छलफल हुने समेत प्रधानमन्त्रीको टोलीको योजनामा रहेका सहभागीहरूले बताएका छन्। यसैबीच नेपाली सेनाले रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीका कारण घाइते तथा जोखिममा परेका मध्ये आज बिहान 123 जनाको हवाई उद्धार गरेको छ। सेनाका अनुसार रसुवाको टिमुरे क्षेत्रबाट 95 जनाको सकुशल उद्धार गरिएको छ। तीमध्ये 8 विदेशी जना र त्यसै गरी रसुवाको हाँकोको जलविद्युत आयोजनाको टनेलमा फँसेका 7 जनाको पनि उद्धार गरिएको छ भने अरू 3 टनेलमा उद्धार भइरहेको नेपाली सेनाले जनाएको छ। सेनाका अनुसार टिमुरे क्षेत्रमा हराइरहेका 21 भारतीय पर्यटकको पनि उद्धार गरेर काठमाडौँ ल्याउने तयारी भइरहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा हिम पहिरो र बाढ़ीले नेपाल र चीन दुवैतर्फ जनधनको ठूलो क्षति। संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसद्वारा नेपाल र चीनमा बाढ़ीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
6: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
5: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
6: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लासिमपाट काठमाडौँ।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np/www.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083/27 सम्म, प्रवेश परीक्षा 2083/31।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन
2: फोन 056-421-261 596-617 मोबाइल 98-550-607-68 98-511-625-94 98-510-54-224 तपाईँको सपना हाम्रो जिम्मेवारी भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौ।
3: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले प्राकृतिक विपत्ति सामना गर्न सर्वदलीय संसदीय संयन्त्र बनाउने दलहरूको निर्णय प्रधानमन्त्री शाह प्रभावित क्षेत्रको अवलोकनमा लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। नेपाल चीन सीमा क्षेत्रमा हिजो बिहान आएको विनाशकारी बाढ़ी र हिम पहिरोले दुवै देशमा जनधनको ठूलो क्षति गरेको छ। रसुवाको लाङटाङ क्षेत्रबाट शुरू भएको विपदको असर चीनको तिब्बतको जेरोङ सीमा नाकादेखि त्रिशुली र नारायण नदीको तटीय क्षेत्रसम्म परेको छ। प्रारम्भिक अध्ययन अनुसार लाङटाङ लिरुङ हिमालको उत्तरी भागमा गएको विशाल हिम पहिरोपछि सीमा क्षेत्रको लेन्दी खोलामा पानी थुनिएर ताल बनेको र यो ताल फुटेपछि माटो ढुङ्गा र पानीको ठूलो भेल त्रिशुली नदीतर्फ आएको देखिएको छ। हिजो बिहान नेपाल चीन सीमा क्षेत्र नजिकै 4.4 म्याग्निच्युडको भूकम्प पनि गएको थियो। भूकम्प र हिम पहिरो बीच प्रत्यक्ष सम्बन्ध थियो वा हिम पहिरोले नै भूकम्पीय कम्पन उत्पन्न गराएको हो भन्ने विषयमा भने वैज्ञानिक अनुसन्धान भइरहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। बाढ़ीका कारण चीनतर्फ 3 जनाको ज्यान गएको छ भने 558 जना बेपत्ता रहेका छन्। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले नेपाल र चीनमा भीषण बाढ़ीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ। बाढ़ीका कारण धेरैजनाको ज्यान गएको, मानिसहरू बेपत्ता भएको र व्यापक क्षति भएको प्रति महासचिव गुटरेसले दुःख व्यक्त गर्नुभएको उहाँका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। उहाँले मृतकका परिवारप्रति संवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। साथै महासचिव गुटरेसले बाढ़ीबाट प्रभावित सबैप्रति ऐक्यबद्धता व्यक्त गर्नुभएको छ। आज रामेछाप दोलखा सिन्धुपाल्चोक काभ्रे ललितपुर भक्तपुर काठमाडौँ रसुवा नुवाकोट धादिङ गोर्खा लमजुङ तनहु कास्की स्याङ्जा पर्वत म्याग्दी बागलुङ पूर्वी रूकुम पश्चिम रूकुम सल्यान जाजरकोट दैलेख र सुर्खेतमा बाढ़ीको जोखिम छ। बाढ़ी पूर्वानुमान महाशाखाले विभिन्न नदी तथा खोलामा बाढ़ीको जोखिम कायम रहेकाले उच्च सतर्कता अप्नाउन आग्रह गरेको छ। आज सुनको भाव 1,200 रूपियाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको भाव आज तोलामा 3,20,900 रूपियाँमा कारोबार भइरहेको छ। सुनको भाव हिजो 100 रूपियाँले घटेर तोलाको 3,22,100 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदी पनि 10 रूपियाँले घटेर तोलाको 4,965 रूपियाँमा कारोबार भइरहेको छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता फेरि शुरू गर्न आफू हतारमा नरहेको बताउनु भएको छ। उहाँले इरानलाई वार्तामा फर्कन कुनै निश्चित समय सीमा नतोकिएको बताउँदै अमेरिकी आर्थिक तथा सैन्य दबाव प्रभावकारी भइरहेको दावी गर्नुभएको एएफपीले जनाएको छ। यसैबीच कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुल रहमान बिन जसिम अल थानी आज तेहरान पुगेर इरानी अधिकारीसँग तनाव कम गर्ने र वार्ताको वातावरण बनाउने विषयमा छलफल गर्ने अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। अब खेल खबर। एसएससी प्रिमियर कपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले मलेसियालाई दोस्रो अभ्यास खेलमा 171 रनको लक्ष्य दिएको छ। टस जितेर बलिङ रोजेको नेपालले 41 ओभर एक बलमा सबै विकेट गुमाएर 170 रन बनायो। नेपालले शुरूआतमा दबावको सामना गर्यो। 38 रन जोड्दा 5 विकेट गुमाएको नेपालको ब्याटिङलाई रोहित पौडेल र गुलशन झाले सम्हाल्दै 6 विकेटका लागि 59 रनको साझेदारी गरेका छन्। गुलशन र करण केसी आउट भएपछि रोहित र कप्तान सन्दीप लामिछानेले ब्याटिङ सम्हालेका थिए। रोहितले अर्धशतक बनाएका छन् भने 86 बल खेलेका रोहित समान 3 छक्का र चौकासहित 61 रन जोड्न सफल भएका छन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। प्राकृतिक विपत्ति सामना गर्न सर्वदलीय संसदीय संयन्त्र बनाउने दलहरूको निर्णय, संकट समाधानका लागि एकजुट भएर लाग्ने प्रतिबद्धता, बाढ़ीका कारण सम्पर्कविहीन भएका 826 जनाको खोजी चल्दै प्रधानमन्त्री शाह प्रभावित क्षेत्रको अवलोकनमा, हिम पहिरो र बाढ़ीले नेपाल र चीन दुवैतर्फ जनधनको ठूलो क्षति, चीनतर्फ पनि 558 जना बेपत्ता, इरानसँग वार्ता गर्न आफू हतारमा नरहेको ट्रम्पको भनाई, अमेरिकी आर्थिक तथा सैन्य दबाव प्रभावकारी भइरहेको दावी र मलेसियासँगको दोस्रो अभ्यास खेलमा नेपालद्वारा 171 रनको लक्ष्य प्रस्तुत। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्दा सड़कको अवस्थाबारे जानकारी लिने गरौं।

0: ਸਭ ਨੰਬਰ ਵਨ ਦਾ ਨਾ
1: ਹੇ ਪੁੱਛ ਕੇ ਦਾ ਨਾ ਨੰਬਰ ਵਨ ਨੰਬਰ ਸਭ ਖੰਡਾ ਕੰਮ
2: ਹੋਣੀ
3: ਪ੍ਰੀਤੀ ਮਾਂ ਕਾਂਤੀ ਹੇ ਮੇਰਾ ਆਇਓ ਨੱਚੋ ਅਬ ਛਮ ਛਮ ਛਮ ਛਮ
4: सस्तोमय पोषक दाना पाउन रामीछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
5: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
4: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
6: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।
7: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
8: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
7: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
8: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
7: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
8: सम्पर्क नम्बर 0845410043 9863023422।
9: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
10: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
11: तन्नै पैसा कमाइएला भनेर 100.36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
12: कतिखेर विदेश पुगाउला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरे हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्या हुन्, त्यो बेला सुनेर पनि उडायो। अब अहिले यो दुःख
11: त्यही त। हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म कति खुसी छ हेर त।
10: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
7: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
13: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली। सम्पर्क नम्बर 0485403998 0485403998।
7: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
13: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
14: के तपाईँ वा तपाईँले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
8: चिन्ता नगर्नुहोस्, तपाईँसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
14: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
8: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
14: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
8: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
14: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
8: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
14: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 9765203384 वा 9844410040। इमेल dhramechap@gmail.com।
8: हिंसा मुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
10: QAA
2: ए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्ति नगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
8: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त एस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 का लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमानिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146-30-310, 9851-4141-98 र 9841-25-59-57।
15: कर्मचारी आवश्यकता सिन्धुलीको खुर्कोट नजिकै बीपी हाइवेमा निर्माणाधीन नयाँ होटल रिसोर्ट तथा कफी शपका लागि विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध छ। आवश्यक कर्मचारी मल्टी कुजिन शेफ 1, बेकरी शेफ 1, सिनियर कुक 2, कुक 4, किचन हेल्पर 1, डिशवाशर 2, फूड एण्ड बेभरेज म्यानेजर 2, वेटर वेट्रेस 10, कफी बरिस्ता 4, क्यासियर 2, हाउस किपिङ अथवा क्लिनर 2, गार्डनर अथवा माली 1। नयाँ तथा अनुभवी दुवैजनाले सम्पर्क गर्न सक्नुहुनेछ। नयाँको लागि तालिमको व्यवस्था छ। खाना तथा बस्ने सुविधा उपलब्ध सहितको यो अवसर आएको हुँदा छिटै सम्पर्क गर्नुहोस्। थप जानकारीको लागि मोबाइल नम्बर 97-68-52-30-57, 97-68-52-30-57।

हजुरको आवाज हजुरको साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दछु कार्यक्रम सुने सौगातमा। कार्यक्रमको साथमा उपस्थित छु म सम्झना खड्गे। प्रविधि संयोजनबाट साथ दिनुभएको छ ललिता हायो भने साथमा तपाईँ हुनुहुन्छ। विभिन्न ठाउँमा रहेर हामीलाई एकैसाथ सुन्दै हुनुहुन्छ भने आशा लिएका छौ। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hazurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोसे एफएम 95 MHz पनि एकैसाथ आउन सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ, हामी फरक पार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि यसै क्रम जारी रहेको छ। आजको अवस्थामा के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने म जानकारी गराउन चाहन्छु। तर आज हामीले तपाईँले चाहिँ चलचित्र सम्बन्धी केही प्रश्नहरू सोध्नुपर्ने हो। आज हामी तपाईँले चलचित्र सम्बन्धी केही प्रश्नहरू सोध्दैनौँ, तपाईँसँग मिठा कुराकानी गर्नेछौँ र तपाईँको गाउँ बस्तीतिर के भइरहेको छ, के गर्दै हुनुहुन्छ, केमा व्यस्त हुनुहुन्छ इत्यादि काम कुराहरूमा चाहिँ हामी कुरा गर्दै अगाडि बढ्नेछौ। र तपाईँले पनि सुनेर साथ दिनुहोला। जो साथीहरूको फुर्सद छ उहाँ साथीले कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र बस्ने गीत मार्फत आफ्ना आफन्तजन साथीसँगलाई पनि सम्झना सन्देश राख्न सक्नुहुनेछ। तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर 0440 40 00 26 खुल्ला भइसकेको छ। फटाफट फोन गरेर तपाईँले सहभागिता जनाउन सक्नुहुनेछ भन्दै यति बेला हामी कार्यक्रमको शुरूआत गर्न चाहन्छौ एउटा मिठो गीतबाट। त्यसपछि हामी फेरि आउनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा एकदमै मिठो गीत राख्यो तपाईँको माझमा राखेर चाहिँ कार्यक्रम सुने सौगातको शुरूआत गरिसकेका छौ। अब पनि पाला तपाईँको रहेको छ 0840400026 फोन गरेर तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले कार्यक्रममा आउनुहोला, आफ्नो साथीसँगलाई पनि सम्झना सन्देश राख्न सक्नुहुनेछ। 0840400026 तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला भइसकेको छ र साथै तपाईँले सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्नो आफन्तजन साथीसँगलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ। यति बेला हुनुहुन्छ सोनाजी हुनुहुन्छ सेवारो नमस्कार हार्दिक सम्झना शेषहरू म सोना कन्दनवा पूर्वाञ्चलबाट चाहिँ कार्यक्रम सुन्दैछु हेर्दैछु। यो बेला मिठो माया सम्झना छ भनिदिनुहुन्छ साथीहरूमा टीकाराम सुनवार लेखक पान्तवाड़ाई सुस्तानी भोजे लामा दिनेश देवान सुनिता भण्डारी बीम भण्डारी अप्सरा कटका अप्सरा बस्नेत अप्सरा थापा तारा श्रेष्ठ राधिका कार्की लक्ष्मी परमा धनु गजमेर सरस्वती खत्री हिराबहादुर लगाई लीलाराज काम्बाङ अन्जान थुलुङ पवित्रा तामाङ अनिता आरल सम्झना सुनवार विनिता गिरी विनिता राई मनिषा छेत्री सनिषा लामा बिना मगर सिजिला सापकोटा सुनिता बेगा सृजना योङहाङ दिया लिम्बू दिया राई सुसन थामी श्रीराज म दीपक तामाङ मनसुन तामाङ रूपा चौधरी सुविता थारू रिमा साई सम्झना नेवा खड्गी रिमला दियाली लालमाया थापा मेनुका श्रेष्ठ लक्ष्मी आले मगर रञ्जु मगर केशव सेन्चुरी सन्तोषी अमिन छेत्री क्रिस ढुङ्गा नाइमत खड्गी युक्तप्रसाद श्रेष्ठ देवेन्द्र ताल कायल अभिरमान देवेन किशोर रञ्जान समीर स्वर्गी किरात आर्दी जीवन चामलिङ राई बिलिया छामी मिना घिसिङ रत्न शमशेर थापा सुनिता युङमे कुलुङ सबै सबैलाई भन्नुभएको छ। सोनाजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र त्यसै गरी उहाँले लेख्नु भएको छ सोनाजीले यो दिल मेरो किन ढकढक गर्छ किस्मत फिल्मको रेखा र आर्यनको अभिनय भएको राखिदिनु न ल भन्दै हुनुहुन्छ। किस्मत चलचित्र गीत चाहिँ किन यो मन ढुकढुक गर्छ भन्ने गीत चाहिँ रोजाइमा पार्नु भएको छ। सो गीत हामीले पनि प्रयास गर्नेछौ। र त्यसै गरी सुस्मिता लिम्बुजी हुनुहुन्छ मिस यु अल भन्नुभएको छ। बान्तव वसन्त श्रेष्ठले पनि लेख्नु भएको छ मिस यु अल फ्रेन्ड भन्नुभएको छ। वसन्तजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी दीपिका पूर्व छाने मगरजी हुनुहुन्छ त्यति नमस्कार है म पनि कार्यक्रम सुन्दैछु काठमाडौँबाट भन्दै हुनुहुन्छ। र त्यसै गरी टेक बहादुर पुमाजीले पनि लेख्नु भएको छ सञ्चालिका सम्झनाजी नमस्कार गुड आफ्टरनुन सुन्दैछु उदयपुर चौदण्टी गरी नगरपालिका बेल्टर राई टोलचोकबाट हजुरको रेडियो धेरै थुप्रो एक मेगाहर्ज भन्दै हुनुहुन्छ। अर्जुन याकाजी हुनुहुन्छ उहाँले पनि लेख्नु भएको छ दर्शन सेवा हजुर सुन्दैछु र यता शङ्खसभा धर्मदेवी दुई तामा फोकबाट चाहिँ अर्जुन याका हो भन्दै हुनुहुन्छ। र त्यसै गरी सरकार साथीहरूले चाहिँ सम्झनु पर्दा चाहिँ मिडिया प्रेमी राई अनि सारो छेत्री हर्पल रोस्ने अन्जिता मल्ल ठकुरी त्यसै गरी अनि अलिसा बान्तवराई राजकली मगर अर्जिन सेमी ललित सेमी लाई पनि सम्झना छ भन्दै हुनुहुन्छ। राज अर्जुनजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। आजको समयमा तपाईँले पढ्नुभएका सन्देशहरू वाचन भइराखेको छ। जो साथीहरूको फुर्सदिलो समय छ कार्यक्रममा सहभागिता जनाउन मन छ भने तपाईँले सहभागिता जनाउन पनि सक्नुहुनेछ भन्ने यति बेला हामी कार्यक्रममा गीततर्फ लाग्छौ। सोनाजीले रोजाइमा पार्नु भएको छ किन यो मन मेरो ढुकढुक गर्छ भन्ने गीत रहेको थियो किस्मत चलचित्रको गीत रहेको छ भन्दै हुनुहुन्थ्यो। उहाँले चाहिँ गीत रोजाइमा पार्नु भएको थियो यो दिल यो मेरो दिल किन ढकढक गर्छ सगीत हामी कार्यक्रममा राख्छौ। त्यसपछि हामी फेरि आउनेछौ तपाईँ भने रेडियो सुन्दै गर्नुहोला है त।
1: म्युजिक नेपाल मुभी
2: ए फेरि कहाँ गएको आज यी बात हुने भयो।

0: साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
1: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
0: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
2: हजुर, रामेछाप मिट सप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
3: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
1: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिट सप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
6: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
7: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
6: हाम्रा विशेषताहरू,
7: 40% मात्रै डाउन पेमेन्ट,
6: सजिलो मासिक किस्ता सुविधा,
7: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
6: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
7: आवश्यक कागजातहरू,
6: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र।
7: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रामेछाप।
6: थप जानकारीका लागि सम्पर्क नम्बर 9845-43-255, 048-45-100 छ। इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
8: रंग बहार, रंग बहार,
9: वर्जर संगे उपहार है उपहार, बम्पर मा यामाहा रेजियार,
8: वर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
9: साथ ही 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार हरु पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
8: वर्जर पेंट।
3: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
6: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्।
3: अचानक उच्च ज्वरो आउनु,
6: टाउको दुख्नु,
3: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
6: हार जोड्ने तथा मांसपेशी दुख्नु,
3: वाकवाकी लाग्नु, बान्ता हुनु,
6: शरीरमा बिमिरा आउनु।
3: डेंगू रोगको रोकथामका उपायहरू।
6: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
3: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
6: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
3: डेंगू रोगको शंका लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
6: जनस्वास्थ्य कार्यालय रामेछाप बजार, रामेछाप।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
3: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय टोकरपुर रामछाप।
2: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
4: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
2: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
4: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
2: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
4: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
3: जनहितका लागि दोरम्बा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
5: कर्मचारी आवश्यकता: सिन्धुलीको खुरकोट नजिकै बीपी हाइवेमा निर्माणाधीन नयाँ होटल, रिसोर्ट तथा कफी शपका लागि विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध छ। आवश्यक कर्मचारी: मल्टी कुजिन शेफ 1 जना, बेकरी शेफ 1 जना, सिनियर कुक 2 जना, कुक 4 जना, किचन हेल्पर 1 जना, डिशवासर 2 जना, फूड एण्ड बेभरेज म्यानेजर 2 जना, वेटर वेट्रेस 10 जना, कफी बरिस्ता 4 जना, क्यासियर 2 जना, हाउस किपिङ अथवा क्लिनर 2 जना, गार्डनर अथवा माली 1 जना। नयाँ तथा अनुभवी दुवैजनाले सम्पर्क गर्न सक्नुहुनेछ। नयाँको लागि तालिमको व्यवस्था छ। खाना तथा बस्ने सुविधा उपलब्ध सहितको यो अवसर आएको हुँदा छिटै सम्पर्क गर्नुहोस्। थप जानकारीको लागि मोबाइल नम्बर 97-68-52-30-57।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
3: गोकुलगंगा गाउँपालिका वडा नम्बर 3 को कार्यालय रसनालु रामेछाप।

तपाईँहरूलाई एकदमै मिठो गीत राख्यो। गीतपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ पनि गयौं। विश्रामपछि फेरि उपस्थित भइसकेको छु म कार्यक्रमको साथमा। सम्झना खड्गे पनि प्रविधि संयोजनबाट साथ दिनुभएको छ ललिता हायो र साथमा तपाईँ हुनुहुन्छ। विभिन्न ठाउँमा रहेर हामीलाई सुन्दै हुनुहुन्छ, खुसी लाग्छ। तर आज चाहिँ हामी तपाईँसँग कुराकानी गर्ने जमर्कोमा थियौं र केही प्राविधिक समस्याको कारण गर्दाखेरि पनि तपाईँसँग हामी जोडिन सकिरहेका छैनौं। तर पनि केही छैन, तपाईँको माझमा हामीले एकदमै मिठा रमाइला चलचित्र गीतहरू राखेर मनोरञ्जन दिने प्रयास गरिराखेका छौं। सुनेर साथ दिनुहोला र साथी तपाईँले फेसबुक पेजबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ भने त्यस मार्फत पनि आफ्नो साथी सङ्गीलाई सम्झना सन्देश पठाउन सक्नुहुनेछ। तपाईँले पठाउनुभएका सन्देशहरू वाचन गर्नेछौ र तपाईँले होइन कहाँ हुनुहुन्छ, यति बेला के गर्दै हुनुहुन्छ, त्यस विषयमा पनि के खबर छ भने पनि तपाईँले म्यासेज तर्फ चाहिँ पठाउन सक्नुहुनेछ। तपाईँले पठाउनुभएका म्यासेजहरू पनि वाचन गर्नेछौ होइन। यति बेला तपाईँले पठाउनुभएको सन्देश वाचन गर्न लाग्छु म। मिलन घायल मोटोजी हुन्छ, गुड आफ्टरनुन सिस्टर, अपकमिङ सङ डेडिकेट अवर फ्रेन्डको लागि दोहा कतारबाट कार्यक्रम सुन्दैछु भनिदिनुहुन्छ। सात समुद्र पारी रहेर पनि दोहा कतारदेखि कार्यक्रम सुन्नुभएकोमा हजुरलाई विशेष धन्यवाद। त्यसै गरी मिडिया प्रेमी राय अनि साथी हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ। सोना कन्दमवाजीले पनि मन एकदम खुसी बनायो, गीत सुनेर एकछिन भए पनि जरोले सताएको छ यो बेला भन्नुहुन्छ। हाम्रो सोनाजी अस्वस्थ हुनुहुँदो रहेछ, शीघ्र स्वास्थ्य लाभको कामना अनि आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला पनि भन्न चाहन्छु है त। र त्यसै गरी बेनी आज समेजी हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ। र त्यसै गरी हुनुहुन्छ अर्को साथी जीवन विकजी हुनुहुन्छ, दिदी नमस्ते सन्ची हुनुहुन्छ अनि खाजा खानुभयो त, म पनि कार्यक्रम सुन्दैछु है दिदी। ढल्कनी फिल्मको भन्ने गीत ढल्कियो ढल्कियो भन्ने गीत भन्नुभएको होला होइन, नयना रिशमको सङ्गीत ढड्कन फिल्मको गीत बजाइदिनुहोस् न। ढड्कनी भन्ने गीत चाहिँ कहाँबाट आयो त्यो सुनेको जस्तो लाग्दैन। ठिक छ, ढड्कन मुभीबाट चाहिँ तपाईँको माझमा चाहिँ हामी गीत जुनसुकै भए पनि राखिदिनेछौँ, सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। त्यसै गरी बाबुरा मगरजी हुनुहुन्छ, दिदी नमस्ते है। नमस्कार, म बाबुरा मगर ओखलढुङ्गा पोकली घर भई हाल चाहिँ साउदी अरबिया रियादबाट सुन्दैछु। सबैमा धेरै माया अनि धेरै सम्झना छ, मेरो घर परिवार साथी सङ्गीमा सबैलाई सम्झेको छु भन्दै हुनुहुन्छ। उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र त्यसै गरी मनको साथी जीवन कार्की चाहिँ हुनुहुन्छ, नमस्ते भन्नुभएको छ। नमस्ते नमस्कार हजुरलाई पनि भन्दै तपाईँको माझमा हामीले मिठा गीत संगीतहरू राख्दै अगाडि बढेका छौं र साथै तपाईँले पठाउनुभएका सन्देशहरू पनि वाचन गर्दैछौं। होइन यो समय तपाईँ आफ्नै काममा व्यस्त हुनुहुन्छ होला होइन, कोही कता हुनुहुन्छ होला। एकदमै हाम्रो नेपाल अहिले होइन ठाउँ एकदम शोकमा पनि छ होइन, विभिन्न हिजोको बाढीले गर्दाखेरि धेरै ठाउँहरूमा क्षतिग्रस्त भएको छ, मानवीय क्षति भएको छ, भौतिक संरचनाहरू ध्वस्त भएका छन् होइन। यो दुःखको घडी छ र तपाईँले यो समयमा पनि अब एकदमै चिन्ता लिनु भएको छ होला होइन। अब जति नै हामीले चिन्ता लिए पनि उनीहरूलाई के छैन, यसलाई हामीले कसरी चाहिँ समाधान गर्ने हो भन्ने पछितिर लाग्नुपर्ने हुन्छ होइन। मान्छेको जीवन हो होइन, कहिले के हुन्छ कहिले के हुन्छ भन्ने कुरा त भइरहेको छ। यो समयमा पनि तपाईँसँग तपाईँको मन एकदम भारी भएको होला, त्यो भारी मनलाई पनि केही समय तपाईँको बाटोमा खुसी झल्किस् भन्ने होइन, मन शान्त होस् भन्ने हिसाबको कारणले चाहिँ तपाईँसँग चाहिँ हामी यसरी कार्यक्रम मार्फत जोडिएका छौँ। र धेरै साथीहरूसँग आजको बसाइमा कुराकानी गर्न मन थियो, तर के गर्ने, कहिले प्राविधिक समस्या, कहिले नेटवर्क होइन फोनमा चाहिँ समस्या, नेटवर्क नहुने होइन, त्यो कारणले गर्दाखेरि पनि तपाईँसँग चाहिँ हामी कुराकानी गर्न सकिरहेका छैनौँ। तर पनि हामीलाई विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ, हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज होइन, यी माध्यमहरूबाट सुन्दै हुनुहुन्छ। सुनेर साथ दिनुहोला अनि साथीसँगलाई पनि सम्झना सन्देश पठाउनु भएको छ धेरै साथीहरूले। र तपाईँ एकै ठाउँमा नभई धेरै ठाउँमा देश तथा विदेशमा छरेर बस्नु भएको छ र त्यो ठाउँमा रहेर पनि आफ्नो कामलाई थाती राखेर अथवा थोरै समय भए पनि निकालेर हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ। यो प्रयास गर्नुभएकोमा एकदमै धेरै हामी खुसी पनि छौं होइन। अझै यसरी नै साथ सपोर्ट माया गर्दै जानुहोला, तपाईँसँग हामी सँगै मिठा गीत सँगै तपाईँको आवाजसँगै रमाउँदै हामी यहाँसम्म आइपुगेका छौं र तपाईँले हामीलाई सधैँभरि साथ दिनुहुन्छ।
हाम्रो आवाजमा रमाउनुहुन्छ अनि हामी तपाईँको आवाजमा रमाउँदै अगाडि बढ़िराखेका छौं भन्दै लगभग कार्यक्रमको समय पनि अब सकिन लागिसकेको छ। तपाईँ माझबाट हामी पनि उचेर पर्ने समय भइसकेको छ। यतिन्जेलसम्म तपाईँले देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट हामीलाई सुनेर साथ दिनुभयो, कार्यक्रममा सहभागिता जनाउने प्रयास गर्नुभयो, तर आजको विषयमा सहभागिता जनाउन नसके तापनि योभन्दा पछिल्लो समयहरूमा फोन लागेछ भने तपाईँसँग हामी मिठो कुराकानीको साथमा सहयात्रा गर्नेछौ, तपाईँसँग कुराकानी गर्नेछौ भन्न चाहन्छु। र कार्यक्रम अवधिभर बजेका मिठा रमाइला चलचित्र गीतकार सरल श्रेष्ठलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दछु। र प्रविधि समिशनबाट यतिन्जेलसम्म मलाई साथ सपोर्ट दिनुभयो ललिता आयुलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दै कार्यक्रमको अन्तिममा जीवनजीले रोजाइमा पार्नु भएको छ धड्कन चलचित्रको गीत राख्दै आजको बसाई सिने सौगातबाट म कार्यक्रम प्रस्तुता सम्झना खड्गी पनि विदा हुन चाहन्छु। तपाई भने रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्कार।

0: हजुरको रेडियो 102.1 MHz।
1: कर्मचारी आवश्यकता सिन्धुलीको खुरकोट नजिकै बीपी हाइवेमा निर्माणाधीन नयाँ होटल रिसोर्ट तथा कफी शपका लागि विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध छ। आवश्यक कर्मचारी मल्टी कुजिन शेफ एकजना, बेकरी शेफ एकजना, सिनियर कुक दुईजना, कुक चारजना, किचन हेल्पर एकजना, डिशवासर दुईजना, फूड एण्ड बेभरेज म्यानेजर दुईजना, वेटर वेट्रेस 10 जना, कफी बरिस्ता 4 जना, क्यासियर 2 जना, हाउस किपिङ अथवा क्लिनर 2 जना, गार्डनर अथवा माली 1 जना। नयाँ तथा अनुभवी दुवैजनाले सम्पर्क गर्न सक्नुहुनेछ। नयाँको लागि तालिमको व्यवस्था छ। खाना तथा बस्ने सुविधा उपलब्ध सहितको यो अवसर आएको हुँदा छिटै सम्पर्क गर्नुहोस्। थप जानकारीको लागि मोबाइल नम्बर 97 68 52 30 57 97 68 52 30 57।
2: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
3: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
2: अचानक उच्च ज्वरो आउनु,
3: टाउको दुख्नु,
2: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
3: हार जोड्नी तथा मांसपेशी दुख्नु,
2: वाकवाकी लाग्नु, बान्ता हुनु,
3: शरीरमा बिमिरा आउनु।
2: डेंगू रोगको रोकथामका उपायहरू:
3: लामखुट्टेको टोकाईबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
2: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
3: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
2: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
4: रंगबहार रंगबहार
5: वर्ष संगे उपहार उपहार बम्परमा यामाहा रेजियर
4: वर्ष पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
5: साथै 65 इन्चको स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
4: वर्ष पेन्स

0: अहिले दिउँसोको एक बजे
1: हजुरको रेडियो 102.1 मेगा
2: वाउ हैन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
3: कहाँबाट हुनु नि हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भएन धेरै नभनौ भनी साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ
2: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी सम्पर्क नम्बर 9845 85 73 65 वीरगंज फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछा
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
4: नवीकरणका लागि आवश्यक कागजातहरू
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
4: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ
2: गोलन्जोर गाउँपालिका वडा नम्बर 6 कार्यालय बासेश्वर सिन्धुली यसपालि आफ्नो लागि अफिस ड्रेस छोराको लागि स्कूल ड्रेस तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला
3: ल हजुर किन चिन्ता गर्नु भएको स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट प्यान्ट स्कूल कलेजका ड्रेस अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि
2: सम्पर्क नम्बर
3: प्रोप्राइटर कृष्ण बहादुर नेपाली सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36 98 17 48 75 46 सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क 3 कन्या जाने बाटो सिन्धुली
5: के तपाईँ कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ
6: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्
5: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्
6: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ
5: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
6: सम्पर्क नम्बर 0 45 45 143 98 63 023 422
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
5: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
2: हाम्रा विशेषताहरू
5: 40% मात्रै डाउन पेमेन्ट
2: सजिलो मासिक किस्ता सुविधा
5: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
2: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
5: आवश्यक कागजातहरू
2: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
5: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानी छाप
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255 0485410106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्
7: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता
8: सूर्य ज्योति सही प्लान सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रिमियम उत्पादनहरू
2: संरक्षण गरौं जीवन सुरक्षित बनाऊ पानी छ भने जीवन छ पानी बचाऊ भविष्य जोगाऊ
3: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो मानव जीवन कृषि पशुपालन उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ तर जनसंख्या वृद्धि जलवायु परिवर्तन वन विनाश पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन् त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो
2: अनावश्यक रूपमा धारा खुल्ला नराखौं चुहिने धारा पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं वर्षाको पानी संकलन गर्ने बानी बसालौ पानीका मुहान नदी खोल्सा पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौ वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ
3: पानीको प्रत्येक थपा बहुमूल्य छ आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ
2: आउनुहोस् पानी संरक्षण गरौं प्रकृति जोगाऊ समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश

0: वार्षिक साधारण सभामा सहभागी हुने बारे सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना।
1: यस सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 21 औं वार्षिक साधारण सभा निम्न अनुसार कार्यसूचीहरूमा छलफल गर्ने गरी विभिन्न मिति समय र स्थानमा वार्षिक साधारण सभाको बैठक आयोजना गरिएको हुँदा सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई आफ्नो क्षेत्रगत रूपमा तोकिएको स्थानमा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: कार्यसूचीको विषयहरू
1: आर्थिक वर्ष 82-83 वार्षिक प्रगति प्रतिवेदनको सम्बन्धमा,
0: आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा,
1: आर्थिक वर्ष 2082-83 आय व्यय विवरण तथा आर्थिक वर्ष 2083-84 वार्षिक बजेट सम्बन्धमा,
0: आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा,
1: आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा,
0: संस्थाको विनिमय तथा कार्यविधिहरूको संशोधन र अनुमोदन सम्बन्धमा,
1: संस्था एकीकरण सम्बन्धमा,
0: ऋण अपलेखन सम्बन्धमा,
1: संस्थाको जग्गा बिक्री सम्बन्धमा,
0: शेयर लाभांश र संरक्षित पूँजी फिर्ता कोष वितरण सम्बन्धमा,
1: नियमनकारी निकायको निर्देशन जानकारी सम्बन्धमा,
0: संस्थागत प्रतिनिधिको जानकारी सम्बन्धमा,
1: सामाजिक परीक्षण प्रतिवेदन सम्बन्धमा,
0: सदस्यहरूबाट प्राप्त प्रस्ताव र सुझावहरू सम्बन्धमा,
1: संचालक समितिको पारिश्रमिक लगायत अन्य सेवा तोक्ने सम्बन्धमा,
0: संचालक समितिलाई अख्तियारी सम्बन्धमा,
1: धितो लिलामी सम्बन्धमा,
0: साधारण सभाको अन्तिम निर्णय प्रमाणित गर्नको लागि प्रतिनिधि छनौट सम्बन्धमा,
2: क्षेत्रगत वार्षिक साधारण सभा हुने मिति समय र स्थान,
1: मिति 2083 साल भदौ 20 गते, स्थान थाक्ले, समय बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, समितिने टोल तथा क्षेत्रहरू थाक्ले तथा बाँकेमेरी,
2: सोही दिन बिहान 11 बजेदेखि 1 बजेसम्म, स्थान साङुटार बजार, समितिने टोल तथा क्षेत्रहरू साङुटार सबै,
1: सोही दिन दिउँसो 3 बजेदेखि 5 बजेसम्म, स्थान च्याउकी छाँटी, समितिने टोल तथा क्षेत्रहरू च्याउकी छाँटी र सालु बजार,
2: सोही दिन बिहान 8:00-10:00 स्थान च्यास्कु, समितिने टोल तथा क्षेत्रहरू च्यास्कु बिसौली होदिल,
1: सोही दिन बिहान 8:00-10:00 स्थान रामपुर भन्ज्याङ, समेटिने टोल तथा क्षेत्रहरू रामपुर सबै,
2: सोही दिन बिहान 11:00-2:00 स्थान भालुखोप, समेटिने टोल तथा ओडाहरू चामबोट, गैरीगाउँ, भालुखोप र ओखरेनी,
1: सोही दिन बिहान 11:00-2:00 स्थान बुद्ध चोक, समेटिने टोल तथा क्षेत्रहरू खोपटार, गाइटार र कटुन्जे,
2: मिति 2083 साल भदौ 21 गते, समय बिहान 7:30-11:00 स्थान तल्लो सुनारपानी, समेटिने टोल तथा ओडाहरू तल्लो सुनारपानी सबै,
1: सोही दिन बिहान 7:30-11:00 स्थान च्यान डाँडा, समेटिने टोल तथा ओडाहरू माथिल्लो सुनारपानी तथा सुनारपानी सबै,
2: सोही दिन दिउँसो 12:00-3:00 स्थान मचबारी, समेटिने टोल तथा ओडाहरू मचबारी पहरी टोल,
1: सोही दिन दिउँसो 12:00-3:00 स्थान भ्याउरे, समेटिने टोल तथा ओडाहरू भ्याउरे सबै,
2: मिति 2083 साल भदौ 21 गते, समय बिहान 7:30-10:00 स्थान सिमले, समेटिने टोल तथा ओडाहरू सिमले सबै,
1: सोही दिन बिहान 11:00-3:00 स्थान लिखे बजार, समेटिने टोल तथा ओडाहरू सुकाजोर, छाप, पातले, हिले पानी, पालेबन,
2: सोही दिन बिहान 7:30-9:00 स्थान रजय छाप, समेटिने टोल तथा ओडाहरू रजय छाप,
1: सोही दिन दिउँसो 10:00-12:00 स्थान मुडाजोर, समेटिने टोल तथा ओडाहरू मुडाजोर क्षेत्र,
2: सोही दिन दिउँसो 1:00-3:00 स्थान मुगान, समेटिने टोल तथा ओडाहरू मुगान, थुम्का र ढिपी,
1: मिति 2083 साल भदौ 22 गते, स्थान कुनौरी, समय बिहान 11:00-12:00 समेटिने टोल तथा ओडाहरू कुनौरी सबै,
2: सोही दिन बिहान 9:30-10:30 स्थान हातीटार, समेटिने टोल तथा ओडाहरू हातीटार सबै,
1: सोही दिन बिहान 7:00-9:00 स्थान सेलीघाट, समेटिने टोल तथा ओडाहरू सेलीघाट सबै,
2: सोही दिन बिहान 7:30-9:00 स्थान डाँडा खर्क, समेटिने टोल तथा ओडाहरू डाँडा खर्क सबै,
1: सोही दिन बिहान 11:00-2:00 स्थान केउरे पानी, समेटिने टोल तथा ओडाहरू केउरे पानी सबै,
2: सोही दिन बिहान 7:30-9:00 स्थान मुगिटार, समेटिने टोल तथा ओडाहरू भटौली सबै,
1: सोही दिन बिहान 11:00-2:00 स्थान धारा पानी। दुई समेटिने टुल तथा ओडाहरू टेकनपुर मन्थली दुई सबै
2: मिति 2083 साल भदौ 23 गते स्थान सल्ले समय बिहान 9:30 बजेदेखि 11 बजेसम्म समेटिने टोल तथा ओडाहरू सल्ले सबै
1: सोही दिन बिहान 7:30 बजेदेखि 9:30 बजेसम्म स्थान डुमरी खर्क समेटिने टोल तथा ओडाहरू डुमरी खर्क सबै
2: सोही दिन बिहान 11 बजेदेखि 4 बजेसम्म स्थान क्याम्पस चौर समेटिने टोल तथा ओडाहरू लामा गाउँ लामा टोल र रामेछा बजार
1: सोही दिन बिहान 9 बजेदेखि 11 बजेसम्म स्थान भङ्गेरी समेटिने टोल तथा ओडाहरू भङ्गेरी बाबिय खर्क
2: सोही दिन बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म स्थान आरू बटे समेटिने टोल तथा ओडाहरू आरू बटे सबै
1: सोही दिन बिहान 11 बजेदेखि 3 बजेसम्म स्थान भीमसेन मन्दिर समेटिने टोल तथा ओडाहरू सिमन्ती पखेरा भोटे गाउँ र ल्याङल्याङ
2: सोही दिन बिहान 7:30 बजेदेखि 10 बजेसम्म स्थान हुलाक डाँडा समेटिने टोल तथा ओडाहरू भिरपानी सिमपानी हुलाक डाँडा र बेतेनी
1: मिति 2083 साल भदौ 24 गते स्थान सातमारे समय बिहान 7:30 बजेदेखि 9 बजेसम्म समेटिने टोल तथा ओडाहरू सातमारे सबै
2: सोही दिन बिहान 10 बजेदेखि 4 बजेसम्म स्थान कार्यालयको हल समेटिने टोल तथा ओडाहरू पुडहर मन्थली तथा छुटेका सबै
1: मिति 2083 साल भदौ 27 गते स्थान एजियस होटल मन्थली समय बिहान 11 बजेदेखि 2 बजेसम्म निर्णय प्रमाणीकरण सभाका प्रतिनिधि सबै उपस्थित हुनुपर्नेछ
2: पुनश्च वार्षिक साधारण सभाको बैठकमा आउँदा परिचय पत्र वा पासबुक अनिवार्य रूपमा लिएर आउनु हुन अनुरोध छ
1: थप जानकारीका लागि सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय मन्थली सम्पर्क नम्बर 0485403004 रामेछाप सेवा केन्द्र सम्पर्क नम्बर 0484040067
2: सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थली रामेछाप
0: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
2: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेसनमा धमाधम भर्ना भइरहेको छ
0: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ थप जानकारीको लागि सम्पर्क नम्बर 0146303010 9851401498 र 9841259957 सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
0: नवीकरणका लागि आवश्यक कागजातहरू
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ गुलन्जर गाउँपालिका वडा नम्बर 7 कार्यालय खुरकोट सिन्धुली
3: होइन ए बुढा डस्ना बनाएको 1 वर्ष नि भएको छैन साह्रै ढाड दुखाएर हैरान पार्यो सिरक पनि उस्तै छ यता पोका उता पोका डस्ना पनि फाट नागेर बाहिर झरिसक्यो हैरान भए म त
4: के गर्नु त बुढी ऊ बेलामा घरमै आएको ट्राक्टरवालालाई बोलाएर बनाइयो मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई
3: होइन ए बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन। साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ यता पो।

0: ग्वालटार सिन्धुली यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-22-45-44
0: 9840-37-78-93 ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
2: के गर्नु सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे मा बुढोली अब खेती कसरी लाउनु हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि के गर्नु कहाँ गएर बुझ्नु होला।
3: ल हजुरबाले के चिन्ता गर्नु भएको हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदै छ नि त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि त्यही गएर ल्याए त भइगयो नि।
4: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158 9854-0145 9841-96-0669 9864-1488
3: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण
4: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि।
5: ए भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो अहिले त छरीतिर राम्री पो देख्छु त कसरी
6: के जिस्के किने शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
4: हजुर लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाऊ।
5: महिलाहरूको तल्लो पेट दुख्ने गुप्ताङ्ग चिलाउने सेतो पानी बग्ने गर्भ जाँच भिडियो एक्सरे वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
4: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
7: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
4: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
9: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
5: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
8: सम्पर्क नम्बर 0475-94-66 9896-92-65-99-8
7: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
6: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि, त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
10: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
6: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841-82-96-10
11: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान
12: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: तपाईले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
1: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
0: हुर्केकै गिरिराज चल्ला 150
1: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
2: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
1: विराज किसानको साथी,
2: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
1: प्रोप्राइटर जय मानन्दर, फोन 0848 540 239, 0848 540 533 र 98 540 40 239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
3: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
4: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
3: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
5: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
7: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना।
3: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूल चुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
7: उपाय नम्बर 1, बिहान बेलुका 2 पटक बगैंचा डुल्नुहोस्, झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्डो खनेर पुरी दिनुहोस्।
3: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
7: उपाय नम्बर 3, बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्, धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
3: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
7: उपाय नम्बर 5, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
3: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
7: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
3: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एरिना आचार्य मोबाइल नम्बर 98 64 14 04 49 40 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
7: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली।
3: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा 1 पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
4: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।
8: होइन हजुर बुबा, झोला बोकेर हिँड्नु भयो त, सहर जान लाग्नु भयो कि के हो? अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त।
9: के गर्नु नानी, बुढेसकाल लागु, यता पनि दुखन्छ उता पनि दुखन्छ, दाँत दुखेर रातभरि सुत्न पनि सकेको छैन। अब यो सबै रोगको उपचार यही हुँदैन, अनि सहर नगएर के गर्नु?
8: ल हजुरबा, किन जानु सहर? हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
9: आ नानी, यो कुरो मात्रै हो, एउटाको उपचार गर्यो अर्कोको उपचार हुँदैन, यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन।
8: ल हजुरबा, हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा, थाइराइड फंक्सन टेस्ट, भिटामिन डी, भिटामिन बी, रगत जम्ने तत्व सम्बन्धी पीटी आईएनआर जाँच, रगतमा 3 महिनादेखिको सुगरको अवस्था हेर्ने FBA1C जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने, सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने, मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा, दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि। अनि रहेको कुरा औषधिको, निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ। अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक, अति विपन्न, गरीब, अपाङ्ग र महिला स्वास्थ्य स्वयं सेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि। साथमा स्वास्थ्य बिमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेशन सेवाहरू पनि सञ्चालित छन्।
9: ए सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।
10: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजाँच तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा, परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम, पिल्स र डिपो तथा लामो समय काम गर्ने IUCD र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
8: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ।
11: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड, सामाजिक दूरी, मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस्। आफू बाँचौ र अरूलाई पनि बचाऊ।
12: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.np, फोन नम्बर 0848 40 0114 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 16 60 48 54 114 सम्पर्क गर्नुहोस्।
11: जिल्ला अस्पताल रामेछाप।
7: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
7: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
7: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
7: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
7: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
7: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
7: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। लिखु तामाकोशी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय धोबी बजार रानीछाप।

नमस्कार, दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। म ललिता हायो। तपाईँले यो खबर हजुरको रेडियो बेक्से 2 थोप्लेखिमेगाहर्ज साथै तामाको सीएफएम 95.5 मेगाहर्ज इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकी साथ सुनिरहनु भएको छ। अब खबरहरू विस्तारमा। रसुवाको भोटे कोशीमा आएको बाढ़ीमा परेर मृत्यु हुनेको संख्या 177 पुगेको छ। अहिलेसम्म 177 जनाको शव भेटिएको प्रहरी प्रवक्ता डीआईजी अभि नारायण काफीले जानकारी दिनुभएको छ। अहिलेसम्म चितवनको नदी तटीय क्षेत्रमा सबैभन्दा धेरै शव भेटिएको छ। चितवनमा 52 जनाको शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालयका एसएसपी बाजेन्द्र दमलाले जानकारी दिनुभएको छ। उहाँका अनुसार हालसम्म बागमती प्रदेशका जिल्लाहरूमा 106 जनाको शव भेटिएको छ। गण्डकी प्रदेशमा पर्ने गोर्खा र पूर्वी नवलपरासीमा पनि नदी तटीयमा भेटिएको शव निकालेर प्रहरीले पहिचान गर्ने प्रयास गरिरहेको छ। बाढ़ीको केन्द्रबिन्दु रहेको रसुवामा 16 जना मृत फेला परेका छन्। नुवाकोटमा 17 जना, धादिङमा 21 जना मृत्यु भएको भेटिएको एसएसपी धमलाले जानकारी दिनुभएको छ। विनाशकारी बाढ़ीमा परेर बेपत्ता हुने पर्यटकहरूको संख्या 644 पुगेको छ। आज नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको सूचना अनुसार नेपाल सहित विभिन्न देशका नागरिकहरू बेपत्ता भएका हुन्। बोर्डका अनुसार बेपत्ता हुनेहरूमा सबैभन्दा बढ़ी भारतका 178, नेपालका 127, अमेरिकाका 65, युक्रेनका 53, मलेसियाका 51 र अस्ट्रेलियाका 35 लगायत रहेका छन्। प्रधानमन्त्री बालेन्द्र शाह रसुवाको भोटेको सीमा आएको बाढ़ीबाट भएको क्षति र खोज उद्धार कार्य प्रभावकारी बनाउन आज नुवाकोटको विदुर पुग्नु भएको छ। प्रधानमन्त्री शाह सड़क मार्ग हुँदै विदुर पुग्नु भएको हो। उहाँ विदुर नगरपालिकाको श्रीनगर एक सैन्य तालिम केन्द्रमा प्रशासन र सुरक्षा निकायका प्रमुख सहितको ब्रिफिङमा बस्नु भएको छ। छलफलमा पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हा, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर, नेपाली सेनाका प्रधान सेनापति अशोक राज सिग्देल रहनु भएको छ। उहाँहरूलाई नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद बेग्मी, जिल्ला प्रहरी प्रमुख विपिन बेग्मी लगायतले मानवीय र भौतिक क्षतिको अवस्थाबारे जानकारी गराउनु भएको छ। हिजोको विनाशकारी बाढ़ीपछि उत्पन्न परिस्थितिको सामना गर्न र राहत तथा पुनर्निर्माणका कार्यलाई प्रभावकारी बनाउन राजनीतिक दलहरूले साझा प्रतिबद्धता व्यक्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा आज बसेको सर्वदलीय बैठकमा सभापति रवि लामिछानेको आह्वानमा आज बसेको सर्वदलीय बैठकमा सहभागी राजनैतिक दलका नेताहरूले विपदको यस घड़ीमा सरकारलाई पूर्ण सहयोग गर्ने र राष्ट्रिय एकताका साथ अघि बढ़ने संकल्प गर्नुभएको छ। बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापाले विपद व्यवस्थापनलाई दीर्घकालीन रूपमा राष्ट्रिय प्राथमिकताको विषय बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। उहाँले जलवायु परिवर्तन र हिमाली क्षेत्रमा बढ़दो जोखिमलाई गम्भीरताका साथ लिँदै राजनैतिक दलहरूलाई आफ्ना संयन्त्र मार्फत राहत संकलनको अनुमति दिनुपर्ने धारणा राख्नु भएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहालले नेपालले जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय स्तरमा सशक्त आवाज उठाउनुपर्ने बताउनु भएको छ। उहाँले विपद पूर्व सूचना प्रणालीलाई थप भरपर्दो र प्रभावकारी बनाउनु पर्ने उल्लेख गर्दै संकटको समयमा सबै दल एकजुट रहेको सन्देश प्रवाह गर्न आवश्यक रहेको बताउनु भएको छ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले उद्धार कार्यलाई थप तीव्र र समन्वित बनाउन सरकारको ध्यानाकर्षण गराउनु भएको छ। उहाँले बेपत्ताहरूको खोजीका लागि विशेष कार्यदल गठन, पूर्वाधारको तत्काल मर्मत तथा विद्युत र खानेपानी सेवा यथाशीघ्र सञ्चालन गर्न माग गर्नुभएको छ। बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले राहत र उद्धारमा हुने राजनीतिकरण अन्त्य गरी एकद्वारा प्रणाली लागू गर्नुपर्ने सुझाव दिनुभएको छ। लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुर र जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारको
राहत प्रयासमा आफूहरूको समर्थन रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। विपदको क्षति र अन्तर्राष्ट्रिय सहयोगका सन्दर्भमा जानकारी दिँदै राज्यसभा उपसभापति डाक्टर सुडेम वाग्लेले विश्व बैंकले 17 करोड़ अमेरिकी डलर र अमेरिका र एसियाली विकास बैंकले 5.5 लाख डलर सहयोग गर्ने प्रतिबद्धता जनाएको जानकारी गराउनु भएको छ। उहाँले झण्डै 700 मेगावाट क्षमताका विद्युत आयोजनामा क्षति पुगेको र रसुवागढी लगायतका क्षेत्रमा मानवीय क्षति भएको उल्लेख गर्दै प्रभावित क्षेत्रका लागि सरकारले सुटे विशेष आर्थिक प्याकेज घोषणा गर्ने बताउनु भएको छ। बैठकमा सहभागी सुरक्षा निकाय र मन्त्रालयका प्रतिनिधिहरूले सुरुङ मार्ग तथा संवेदनशील क्षेत्रमा उद्धार कार्य चलिरहेको र संचार तथा आवागमन पुनर्स्थापना गर्न टोली परिचालन गरिएको जानकारी दिनुभएको छ। रसुवामा गएको भीषण बाढ़ी र त्यसले पुर्याएको धनझनको क्षतिका कारण आज बिहिबारका लागि तय भएको संघीय संसदका 5 वटा संसदीय समितिका बैठकहरू स्थगित भएका छन्। संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार आज 11 गते 5 वटा संसद समितिका बैठकहरू बोलाइएको थियो, तर रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा बाढ़ीले निम्त्याएको संकटकालीन अवस्थालाई मध्यनजर गर्दै संसदीय समितिका बैठकहरू अघि सूचना नभएसम्मका लागि स्थगित गरिएको छ। सचिवालयका अनुसार अर्थ समिति बैठक बिहान 10:30 बजे कानून न्याय तथा मानव अधिकार समिति, पूर्वाधार विकास समिति र शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति बिहान 11:10 बजेका लागि बोलाइएको थियो। सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति बिहान 11 बजेका लागि बोलाइएको थियो। रसुवामा आएको बाढ़ीका कारण उत्पादन परिस्थितिले गर्दा सांसदहरू र सम्बन्धित निकायका प्रतिनिधिहरू सम्भावित क्षेत्रको अनुगमन र राहत कार्यमा केन्द्रित हुनुपर्ने भएकाले बैठकहरू स्थगित गर्नु परेको सचिवालयले जनाएको छ। स्थगित भएका यी सबै बैठकहरू अब कहिले बस्ने भन्ने विषयमा समितिहरूले पछि जानकारी गराउने सचिवालयले जनाएको छ। रसुवामा बाढ़ीले ठूलो क्षति पुर्याएको छ भने जनजीवन प्रभावित भएको छ। सरकारले भोटेकोशी बाढ़ी पीड़ितलाई सघाउन राहत सामग्री संकलन गर्न 3 स्थान तोकेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विदेशबाट हवाई मार्ग हुँदै आउँदै राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित राष्ट्रिय आपतकालीन गोदाम घरमा जम्मा गरिनेछ। त्यसपछि आवश्यकता अनुसार सरकारले नै प्रभावित क्षेत्रमा वितरण गर्नेछ। त्यस्तै नुवाकोटको बट्टार स्थित नेपाली सेनाको मैथिली ब्यारेक र धादिङको बैरेनी स्थित नेपाली सेनाको ब्यारेकमा पनि राहत सामग्री संकलन गरिनेछ। संकलित सामग्री आवश्यकता अनुसार प्रभावित क्षेत्रमा वितरण गरिने प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार बाढ़ी प्रभावितका लागि राहत सहयोग गर्न चाहनेले सरकारले तोकेको स्थानमा नै सामग्री पुर्याउनु पर्नेछ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित राष्ट्रिय आपतकालीन गोदाम घरमा राहत सामग्री जम्मा गर्न चाहनेले डब्ल्यूएफपीका प्रतिनिधि श्रद्धा भट्टराईलाई 9141-8792 र नुवाकोटको भट्टार स्थित नेपाली सेनाको मैथिली ब्यारेकमा राहत सामग्री दिन चाहनेले नेपाली सेनाका आविष्कारलाई 9151-23-43-24 र धादिङको बैरिन स्थित ब्यारेकमा राहत सामग्री दिन चाहनेले दिलीप घलेलाई 9151-15-42-26 सम्पर्क गर्न सक्नुहुनेछ। आज सुनको भावी 1200 रूपियाँले घटेको छ। नेपाल सुन जाति व्यवसाय महासंघका अनुसार सुनको भाव आज तोलामा 3,20,900 रूपियाँमा कारोबार भइरहेको छ। सुनको भाव हिजो 100 रूपियाँले घटेर तोलाको 3,22,100 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव 10 रूपियाँले घटेर तोलाको 4,965 रूपियाँमा कारोबार भइरहेको छ। हिजो चाँदी 75 रूपियाँले घटेर तोलाको 4,975 रूपियाँमा कारोबार भएको छ। खबरको क्रममा अन्तर्राष्ट्रिय खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता पूर्ण शुरू गर्न आफू हतारमा नरहेको बताउनु भएको छ। उहाँले इरानलाई वार्तामा फर्कन कुनै निश्चित समय सीमा नतोकिएको बताउँदै अमेरिकी आर्थिक तथा सैन्य दबाव प्रभावकारी भएको दावी गर्नुभएको छ। यसैबीच कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुल र हमान
बिन जसिम अल थानी आज तेहरान पुगेर इरानी अधिकारीसँग तनाव कम गर्ने र वार्ताको वातावरण बनाउने विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ। कतार र पाकिस्तानले अमेरिका इरान तनाव घटाउन मध्यस्थताको प्रयास गरिरहेका छन्। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले तत्काल नयाँ सैन्य आक्रमण गर्ने पक्षमा अमेरिका नरहेको बताइएको छ। हवस् त अहिलेलाई दिउँसो 2 बजेको हजुरको खबर यति नै। हाम्रो भेट अपरान्ह 4 बजेको रामी सात खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म ललिता हाई पनि यस खबरबाट विदा हुन्छु। नमस्ते।

0: रंग बहार रंग बहार
1: वर्ज संगे उपहार उपहार बम्पर माल यामाहा रेजियार
0: वर्ज पेंस के घर रंग अनुहोस्ता लकी ड्रॉ मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जीतने मौका पाउनु होस
1: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार घर रंगाओ खुशी बनाओ उपहार जीतने अवसर पाओ
0: वर्ज पेंस
2: जनस्वास्थ्य कार्यालय रामीछापको सूचना
3: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो यस रोगका लक्षणहरू निम्न हुन सक्छन्
2: अचानक उच्च ज्वरो आउनु
3: टाउको दुख्नु
2: आँखाको पछाडि पट्टिको भागमा दुख्नु
3: हाड जोड्ने तथा मांसपेशी दुख्नु
2: वाक वाकी लाग्नु बान्ता हुनु
3: शरीरमा बिमिरा आउनु
2: डेंगु रोगको रोकथामका उपायहरू
3: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ
2: घर वरिपरि सफा राख्नुपर्छ डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ कुलर फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ
3: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ
2: डेंगु रोगको शंका लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ
3: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप यसपालि आफ्नो लागि अफिस ड्रेस छोराको लागि स्कूल ड्रेस तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला
4: ल हजुर किन चिन्ता गर्नु भएको स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट प्यान्ट स्कूल कलेजका ड्रेस अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि
3: हो र कहाँ अनि सम्पर्क नम्बर
4: प्रोप्राइटर कृष्ण बहादुर नेपाली सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36 98 17 48 75 46 सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क 3 कन्या जाने बाटो सिन्धुली

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैं भरी लाए।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
2: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
3: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
2: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ। मुहान क्षेत्रमा फोहोर, प्लास्टिक तथा रसायन जन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खन्ने, उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
3: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
2: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
4: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
3: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमेनिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
4: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0142303010, 9851401498 र 9841525957।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: मन्थली नगरपालिका वडा नम्बर 3 कार्यालय कठोजोर रामेछाप,

हजुरको आवाज हजुरको साथी हो हजुरको रेडियो 102.1 MHz। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम रसाई तपाईँको साथमा उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुत सम्झना खड्गी भने प्रविधि संयोजनबाट मलाई साथ दिनुभएको छ श्री राज महत। साथमा तपाई हुनुहुन्छ, विभिन्न ठाउँमा रहेर हामीलाई एकैसाथ सुन्दै हुनुहुन्छ भने आशा लिएका छौं। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोसी एफएम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ, हामी फरक बार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि सोही क्रम जारी रहेको आजको व्यवसायमा के गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु। आज बिहिबारको व्यवसाय, आजको व्यवसायमा तपाईँसँग भेट गरेको साथमा तपाईँले पठाउनुभएका सन्देशहरू निर्वाचन गर्नेछौ र तपाईँले फोन गर्नुहोला पनि भन्न चाहन्छु। र साथै तपाईँले सामाजिक सञ्जाल फेसबुक पेज हजुरको रेडियो नेपालीबाट सर्च गर्नुहोला, त्यहाँ कार्यक्रममा अनि अरू भइरहेको देख्न सक्नुहुनेछ। त्यस मार्फत पनि तपाईँले आफ्नो आफन्तजन साथीसँगलाई सम्झना सन्देश लेखेर पठाउन सक्नुहुनेछ। कार्यक्रम अवधिभरि एकदमै मिठा रमाइलो आधुनिक संगीतहरू राखेर चाहिँ तपाईँलाई मनोरञ्जन दिने प्रयास गर्नेछौ र तपाईँले पनि फोन गर्नुपर्ने हुन्छ 0840400026। तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला भइसकेको छ अनि मिट डायल गर्दै आउनुभएको नम्बर रहेछ। यो दिउँसोको समय छ, तपाईँले आफ्नै काममा व्यस्त हुनुहुन्छ होला, व्यस्तता बावजुद पनि हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौं। सुनेर साथ दिनुहोला, कार्यक्रम के कस्तो लाग्दैछ सल्लाह सुझाव पनि दिनुहोला भन्दै यति बेला भने हामी कार्यक्रमको शुरूआती तर्फ लाग्छौ। एउटा मिठो गीत राख्छौ, त्यसपछि हामी फेरि आउनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रम एकदमै मनछुने गीत रहेको थियो, छोटो छ जिन्दगी मेलिना राई, त्यसै गरी रोशन शर्माको आवाजमा रहेको मिठो गीत कार्यक्रममा राख्यो। यस्तै मिठा गीत संगीतहरू राख्दै तपाईँको माझमा हामी अगाडि बढ़िराखेका छौं। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। नमस्कार, गुड आफ्टरनुन हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: म दोलाखाको छटा सुशीला बस्नेत भन्नुहुन्छ दिदी।
0: सुशीला बस्नेत भन्नुभयो?
1: हजुर।
0: के छ सुशीलाजीको खबर?
1: मेरो खबर एकदम राम्रो छ, रमाइलो छ भन्नुपर्छ, एकदम गर्मी जस्तो भइरहेको छ भन्नुपर्छ, हजुरसँगै राम्रो सक्छ। के छ?
0: यता पनि त्यस्तै छ, मजाले घाम लागिरहेको छ, चर्को चर्को घाम लागिरहेको छ, एकदम गर्मी महसुस भइरहेको छ, यस्तै छ भन्नुपर्छ है। अनि खाजा लिनु भयो त?
1: मेरो खाजा बाँकी नै छ भन्नुपर्छ दिदी, तपाईँको भयो त?
0: मेरो पनि बाँकी नै छ, अब केही समयपछि हुन्छ भन्नुपर्छ। अनि कार्यक्रम त सुनिराख्नु भएको छ है?
1: हजुर, सुन्दैछु भन्नुपर्छ दिदी।
0: सुनेर साथ दिनुहोला, कार्यक्रममा एउटा मिठो गीत बस्छ, हजुरले साथी सङ्गीलाई सम्झनुहोस् है त।
1: संसार यति मिठो भजना कार्यक्रम सञ्चालन गर्नुहुन्छ, सर्वप्रथम त दिदी हजुरकै लागि भन्न चाहन्छु। अनि हाम्रो टेक्निसियन मित्र लगायत हाम्रो हजुरकै एफएम अल इन्डियाको लागि भन्न चाहन्छु, विशेष त मेरो घर फ्यामिली मेम्बर भएको सम्पूर्णको लागि भन्न चाहन्छु। अनि त्यसै गरेर मम्मी अस्वस्थ हुनुहुन्छ, मम्मीलाई शीघ्र स्वास्थ्य लाभको सामना छिटो नि पाउनु नि भन्न चाहन्छु। अनि त्यसै गरेर हुनुहुन्छ दाईहरू दिनेश बस्नेत, नितेश बस्नेतको लागि, श्रेष बस्नेतको लागि पनि भन्न चाहन्छु, भाइ बल्लम बस्नेतको लागि पनि भन्न चाहन्छु। अनि त्यसै गरेर दाई प्यारा दाई देवमाझीको लागि पनि भन्न चाहन्छु। अनि त्यसै गरेर हुनुहुन्छ देव खत्रीको लागि पनि, देव श्रेष्ठको लागि पनि, जतिले नि सुशीला बस्ने भनेर हुन्छ चिन्नुहुन्न उहाँहरू सम्पूर्णको लागि, मभन्दा पछ्याउनु सम्पूर्ण साथीहरूको लागि भन्दै जान्छु ल। नमस्ते।
0: हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो साथी, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। पालो तपाईँको रहेको छ 0044-0024-26 फोन गरेर फटाफट आउन सक्नुहुनेछ। आज तपाईँले आफ्नो आफन्तजन साथी सङ्गीलाई सम्झना सन्देश राख्नुहोला, र साथै तपाईँले फेसबुक पेजबाट पनि आफ्नो साथी सँगै आफन्तजनलाई पनि सम्झना सन्देश राख्न सक्नुहुनेछ। यति बेला कोही साथी आइसक्नु भएको छ, स्वागत गर्छु। नमस्कार। नमस्ते हजुर, कहाँदेखिको बोल्दै हुनुहुन्छ? के भन्नुभयो? गीताजी भन्नुभयो? के छ आराम हुनुहुन्छ नि गीताजी? मेरो पनि एकदम ठिक छ, राम्रो छ, रमाइलो छ भन्नुपर्छ है। अब यस्तै छ, के गर्ने, काम लागिरहेको छ, चर्को चर्को काम लागिरहेको छ, अलि गर्मी गर्मी महसुस भइरहेको छ भन्नुपर्छ। अरू समग्रमा यताको खबर सबै ठिकै छ भन्नुपर्छ है त।
1: हाम्रो पनि यता चर्को चर्को घाम लागिरहेको छ भन्नु पर्यो।
0: ल ठिक छ, कार्यक्रम आउनुभयो, कार्यक्रम सुनेर साथी लिउला, अर्को एउटा मिठो गीत बज्छ, साथीसँगलाई सम्झनुहोस् है त।
1: हुन्छ, यति मिठो भयो छ कार्यक्रम चलाउँदै भयो भने चाहिँ दिदीहरूको लागि, र मेरो प्यारो प्यारो बाबुमाउ लागि, र मेरो घर फ्यामिलीको लागि, र मलाई गीता भनेर सुन्ने नसुन्ने आयोजन भिना गर्ने दिदी सबैको लागि भन्दै
0: हवस् त। नमस्कार, उहाँ हुनुहुन्थ्यो साथी गीताजी हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। यति बेला पनि हामी कार्यक्रममा अर्को एउटा मिठो गीत राख्छौ, त्यसपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ पनि जानेछौ, विश्रामपछि फेरि आउनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 मेगाहर्ट्ज।
1: रंग बहार रंग बहार
2: वर्ष संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
1: वर्ष पेंस से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
2: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि।
3: घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
1: वर्ष पेंस।
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना।
5: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूल चुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
4: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
5: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
4: उपाय नम्बर तीन, बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
5: उपाय नम्बर चार, 2 लिटर पानीमा 200 ग्राम सक्खर 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
4: उपाय नम्बर पाँच, मालाथिन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
5: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
4: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
5: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864140439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली।
6: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू,
7: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख हो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीका आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
6: जलवायु अनुकूलन र सहनशीलता, रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
7: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ, कोदो क्याल्सियम फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
6: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
7: लट्टे मार्से फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
6: माटोको उर्वरा शक्तिमा सुधार, सिमी मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
7: आर्थिक आमदानी र आत्मनिर्भरता, आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट केक पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
6: रैथाने बाली बचाउ, स्वस्थ जीवन सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
8: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
9: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
10: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ, म त दिक्क भइसके।
8: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पार्ने लेस पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्, फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि, खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि दुई चार बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
10: ए हो र भन्या, अनि फाइदा होला र है?
8: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौँ। पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको। मन्थली बीज बजारमै लोड गरे पनि भयो।
10: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दिए त
8: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त 98540-40239।
10: कति रे 98540 अनि
8: 98540-40239 फोन नम्बर चाहिँ 048-540-239
10: 048-540-239
9: हेलो विराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौँ?
10: मलाई शनिबारलाई 200 बोइलर चल्ला र मंगलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है। अनि रगनीबाट राम भाइले 10 बाक्सा अन्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
9: हस् हुन्छ दाई, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु। हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
8: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
0: विराज किसानको साथी।
11: आमामा तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है। लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
12: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 98840-087-828, 98-27-8720-82। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार रामेछाप।
0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: कार्यक्रममा एकदमै मिठो गीत। त्यसपछि हामी छोटो व्यावसायिक विश्रामतर्फ गयौं। विश्रामपछि फेरि उपस्थित भइसकेको छु म कार्यक्रमको साथमा सम्झना खड्गे भने प्रविधि संयोजनबाट साथ मिलेको छ श्रीराज महतको भने साथमा तपाईँ हुनुहुन्छ। विभिन्न ठाउँमा रहेर हामीलाई एकैसाथ सुन्दै हुनुहुन्छ भने आशा लिएका छौं। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। नमस्ते। नमस्कार, रमिलाजी बोल्नुभयो? के छ, आरामै हुनुहुन्छ नि?
1: म त आरामै छु, तपाईँ सन्चै हुनुहुन्छ?
0: म पनि एकदम सन्चै आरामै कुशलै छु भन्नुपर्छ है रमिलाजी। अनि के छ त्यताको खबर सुनाउनुहोस्, अनि खाजा दिनुभयो कि बाँकी छ?
1: मेरो खाजा बाँकी छ दिदी, ठिकै छ। तपाईँको के छ?
0: मेरो पनि खबर अब सबै ठिकै छ। यताको मौसमको कुरा मैले गरिराखेको छु होइन, साथीहरूसँग कुरा गर्दै पछि भनिराखेको छु यताको मौसम के कस्तो छ भन्ने कुरा। मेरो खबर पनि एकदम ठिक छ भनेर पनि मैले भनिसकेको छु। अनि सुनाउनुहोस् अब तपाईँको बाँकी छ, त्यताको के छ, कस्तो छ मौसम, खबर के छ सुनाउनुहोस् न।
1: खबर ठिकै छ दिदी, मन्द मन्द घाम लागेछ,
0: यस्तै हो है। ठिकै छ, अब खाजा चाहिँ बाँकी छ भन्नुभयो है?
1: हजुर।
0: ल, समयमै खानु होला भन्न चाहन्छु। यता यतिर हुन्छ कि उता सङ्घ सभातिरै जानुभयो?
1: सङ्घ सभातिरै आएको हो नि त।
0: जानुभयो उता है? यता मलाई भेट्नुपर्छ भनेर जस्तो लाग्यो।
1: मान्छेको त्यहाँ काम छ, त्यही भएर मात्र आएको हो क्या, के गर्नु, यस्तै हो जिन्दगी। पैसा थिएन, पैसा लिन आएको हो क्या?
0: हो, म पनि दिन्थेँ नि, त्यहीँ आउनु पर्दैन। ल ठिक छ, के गर्नुपर्छ, बसिराखेर हुँदैन, गर्नुपर्छ आफ्नो भविष्यको लागि अनि अब भावी सन्ततिको लागि पनि है।
1: हजुर हजुर।
0: ल ठिक छ, अनि अरू अब समग्रमा सबै ठिकै छ, के गर्ने, यस्तै छ, विपत्तिहरू आइलाग्छन् है, प्राकृतिक विपत्तिहरू, नरमाइलो लाग्छ होइन, कस्तो सोच्दाखेरि पनि यस्तै भइरहेको छ हाम्रो नेपालमा। ल, आफ्नो स्वास्थ्यको ख्याल गर्नु होला, अहिले त पहिला भन्दा धेरै सुधार भइसक्यो होला नि हजुरलाई पनि है?
1: अहिले त राम्रै भयो दिदी।
0: ला, खुसी लाग्यो, राम्रो भयो भनेर सुन्न पाउँदा एकदमै खुसी छु। आफ्नो अझै पनि खेल गर्नु होला है त।
1: हुन्छ नि।
0: ल, हामी कार्यक्रमतर्फ लाग्छौ, एउटा मिठो गीत बस्छ कार्यक्रममा, हजुरले साथी सङ्गीलाई सम्झनुहोस् है त।
1: पहिला प्रथम दिदी तपाईँलाई अनि प्राविधिक दाई एफएम होली युनिटको लागि, साथीहरू मम्मी सम्पूर्णको लागि
0: हवस् त। नमस्कार, उहाँ हुनुहुन्थ्यो रमिला तामाङजी हुनुहुन्थ्यो, धेरै समयपछि कुराकानी भयो, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। उहाँलाई तपाईँ आएको रहेको छ 04040024026 फोन गरेर आउन सक्नुहुनेछ। सोना कन्दुङबाजी हुनुहुन्छ, सेवारो नमस्कार आजी सम्झना शेष हजुर, म सोना कन्दुङमा पूर्वाञ्चलबाट कार्यक्रम सुन्दैछु, हेर्दैछु यो बेला, मिठो माया सम्झना छ साथीहरूमा। टीकाराम सुनवार, लेखक बान्तवराई, सुस्तानी भुजे लामा, दिनेश देवान, सुनिता भण्डारी, भीम भण्डारी, अप्सरा खड्का, अप्सरा बस्नेत, अप्सरा थापा, तारा श्रेष्ठ, राधिका कार्की, लक्ष्मी वर्मा, धनुगजमेर, सरस्वती खत्री, हिरा बहादुर लगाई, लीलाराज खम्बाङ, अन्जान तुलुङ, पवित्र तामाङ, अनिता आर्यल, सम्झना सुनवार, विनिता गिरी, विनिता राई, मनिषा छेत्री, सनिषा लामा, बिना मगर, सिन्जिला सापकोटा, सुनिता बेगा, सिर्जना योङहाङ, दिया लिम्बू, दिया राई, सुसन थामी, श्रीराज म, दीपक तामाङ, मनसुन तामाङ, रूपा चौधरी, सुविता थारू, रेमा साई, सम्झना नेवा खड्गे, उर्मिला दियाली, लालमाया थापा, मेनुका श्रेष्ठ, लक्ष्मी आले मगर, रंजु मगर, केशव सेन्चुरी, सन्तोषी अमिन छेत्री, क्रिस सुंगना, हिम्मत खड्गे, युक्त प्रसाद श्रेष्ठ, देवेन्द्र दाहाल, घायल अभिरुमान, देवेन किशोर, अन्जान समीर, स्वर्गीय किरत, आज जीवन चामलिङ राई, बेलिया छमी, मिन्या घिसिंह, रत्न शमशेर थापा, सुनिता युङमे कुलुङ, सबै सबैलाई छुटिन्छु भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
2: हेलो, नमस्ते।
0: नमस्ते, निर्मलाजी बोल्नुभयो? के छ, आरामै हुनुहुन्छ नि?
2: एकदम आराम कुशल।
0: हो र, अनि खाजा लिनुभयो
2: त?
0: मेरो पनि बाँकी नै छ, अब सँगै खानु पर्ला भनेर कुरेर बसिरहेको छु नि निर्मलाजीलाई। ल ठिक छ, आउने प्रयास गर्छु है त, पर्खेर बस्नुहोस् है। अनि के छ, अरू नयाँ नौलो खबर सुनाउनुहोस्। हिजो अस्तिको जस्तै हो, केही परिवर्तन भएको छैन? ल, कार्यक्रम मजाले सुन्दै हुनुहुन्छ त्यसो भए? ल, सुनिराख्नु भएको छ। अब खासै केही छैन भनेपछि त हामी कार्यक्रमतर्फ लाग्छौँ, एउटा मिठो गीत भएको छ, साथी सङ्गीलाई सम्झनुहोस् है त।
2: सम्पूर्णको लागि मेरो प्यारी छोरी पतिता पौडेललाई भन्न चाहन्छु,
0: हवस्त नमस्कार हुनुहुन्थ्यो निर्मला पौडेलजी हुनुहुन्थ्यो सिन्धुलीबाट उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु अब चाहिँ हामी कार्यक्रमको अन्तिम क्षणमा पनि आइसकेका छौं कोही साथी आउनुहुन्छ भने उहाँसँग छोटो मिठोमा कुराकानी गर्ने प्रयत्न गर्नेछौ आउन सक्नुहुनेछ 0484 40 40 0026 को माध्यम भएर मिलन घायल मोटोजीले पनि गुड आफ्टरनून सिस्टर अपकमिङ सङ डेडिकेट अल फ्रेन्डको लागि दोहा कतारबाट सन्देशी भनिदिनुहुन्छ सोना कन्दङबाजीले पनि बैगुनी रहेछौ मायालु राजेश पायल राईको चाहिँ आवाजमा रहेको राखिदिनु भन्दैनुहुन्छ राख्ने प्रयास गर्नेछौ यति बेला कोही साथी हुनुहुन्छ स्वागत गर्छु नमस्कार नमस्ते नमस्कार हजुर शुभनाम
3: हजुर सुन्दरी कुनबाट अनिताजी
0: बोल्नुभयो आवाज सुनिरहेको म चाहिँ नाम चाहिँ खालि बिर्सिन्छु के भएको होला अनिताजी
3: हजुर अब धेरै साथीहरू हुनुहुन्छ नि त त्यही भएर होला
0: त्यही त आवाज एउटै सुन्छु क्या म के भएको मेरो कानै त्यस्तो भएको हो कि के हो
3: हजुर अब कान त त्यस्तो अब भएको त होइन होला अब साथीहरूको अब आवाज पनि त्यस्तै अब हुन्छ नि त त्यही भएर होला अब हड्किनु नभएको
0: ठिक छ कहिले कहीँ त्यस्तै हुन्छ अब साथीहरूलाई चाहिँ भन्न चाहिँ मन लाग्छ उहाँ साथीहरू के भन्छ कहिले चाहिँ साथीहरूको नाम ठ्याक्कै मिल्छ होइन कहिले चाहिँ फरक पर्छ त्यो भएर चाहिँ मैले हजुरहरूको आवाजबाटै नाम सुनौँ भनेर चाहिँ भनिरहेको हो तर हामीले हजुरहरूलाई चाहिँ बिर्सेको चाहिँ छैनौँ है त
3: हजुर अब बिर्सिनु पनि त भएन नि त अब हामीले पनि एकदम सम्झिराखेको हुन्छु अब हजुरहरूले पनि बिर्सिनु हुन्न नि त
0: बिर्सेको भए त अब नाम थाहा भइसकेपछि त धेरैचोटि कुराकानी भइसकेको छ भनेर हामीले भनिराखेका छौँ अब पहिलोचोटि हो भनेर सोधिहाल्छ नि होइन नचिनेको भए त
3: हजुर एकदमै भन्नुपर्छ धेरै
0: खाजा भयो कि बाँकी छ त
3: हजुर मेरो खाजा बाँकी नै छ भन्नुपर्छ अनि हजुरले खानुभयो
0: मेरो पनि बाँकी नै छ अब केही समय पछि हुन्छ भन्नुभएछ अनिता अझै ठिक छ कार्यक्रमको समय पनि अन्तिम चरणमा आइसकेका छ होइन सकिन लागिसकेको छ हामी कार्यक्रमतर्फै लाग्छौ साथी सङ्गीलाई सम्झनुहोस् है त
3: ए हस् हुन्छ अब फर्स्ट अफ अल त अब यति मिटिङमा अब एकदमै कार्यक्रम चलाउनुहुन्छ विशेष दिदी हजुरले लागि भन्न चाहन्छु अनि विशेष गरी प्राइभेट मित्रको लागि भन्न चाहन्छु हजुरको रेडी होल परिवारको लागि मेरो घर परिवारमा रहने मान्छेको लागि दाजुभाइहरूको लागि भन्न चाहन्छु अनि त्यसै गरी साथीहरू भन्नुपर्दाखेरि चाहिँ निशा श्रेष्ठ विनित तामाङ सपना सुनाको लागि भन्न चाहन्छु अन्जना सुनालाई पनि एकदम सम्झिरहेको साथी भन्न चाहन्छु अनि सुजन छेत्रीको लागि भन्न चाहन्छु अनि त्यसै गरी अन थापालाई पनि एकदम सम्झिरहेको साथी भन्न चाहन्छु अनि यसतिर जति साथीहरूले कार्यक्रम सुनेर बसिराख्नु भएको छ उहाँहरू सबै साथीहरूलाई एकदम सम्झिरहेको छु कसरी सामान बिर्सेको छैन भन्ने चिन्छु दिदी नक्सि
0: हवस् त नमस्कार उहाँनुहुन्थ्यो अनिता तामाङजी हुनुहुन्थ्यो उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु लगभग अब चाहिँ कार्यक्रमको समय पनि सकिन लागिसकेको छ तपाईँ माझबाट हामी पनि ओझेल पर्ने समय भयो र तपाईँसँग चाहिँ धेरै कुराकानी गर्न मन थियो तर समयले नेटवर्क काटिसकेको छ त्यो भएर चाहिँ आजको बसाइमा हामी त्यस साथीसँग मात्रै कुराकानी गर्न सफल भयौँ र अब चाहिँ फोन मार्फत हामी कुराकानी गर्न सक्दैनौ भन्न पनि चाहन्छु र त्यसै गरी दीपिका पूर्व छाने मगर्जीले पनि नमस्ते दिदी म पनि काठमाडौँबाट कार्यक्रम सुन्दैछु भनिदिनुहुन्छ र त्यसै गरी सुरेन्द्र भानियाजीले पनि गुड आफ्टरनुन म पनि हेर्दै सुन्दैछु है नेपालगंज भाके हाल चाहिँ भरतपुरबाट भरतपुर चितवनको मिलनचोकदेखि चाहिँ सुन्दैछु सबै मित्रलाई सम्झना छ भनिदिनुहुन्छ मिडिया प्रेमी राय अनिसाजीले पनि मिस यु अल भन्नुभएको छ त्यसै गरी विष्णु परियारजीले पनि नमस्ते भन्नुभएको छ नमस्ते नमस्कार हजुरलाई पनि छेत्री आयुषजीले पनि मिस यु अल भन्नुभएको छ र त्यसै गरी हुनुहुन्छ अर्को साथी टीकाराम सुनवारजी हुनुहुन्छ दर्शन नमस्कार म टीकाराम सुनवार तिनजुरी मिडिया ग्रुपको सदस्य रामेसाब घर भइहाल चाहिँ काठमाडौँबाट प्रोग्राम सुन्दैछु साथीहरू सोना कन्दुङमा त्यसै गरी मिडिया प्रेमी निर्मला ओलेम जीवन सुब्बा कमला मुखिया लक्ष्मण मगर घायल अबीर मार्न सुनवार राजकले मगर देव बासकोटा कमल श्रेष्ठ सयात्री उमेश अन्जान राई त्यसै गरी हुनुहुन्छ भूमिका राई रमला साम्पाङ राई लक्ष्मण किराती रामलाल सुमन प्रेमकला आचार्य मुना मुखिया टिका आइडो पलपल अभिक्षा सेना अधिकारी अनेश दिलु दिलदुखी रिया हुनुहुन्छ सजनामाझी सजना मिडिया प्रेमी नगर्ने अनि आयुषा रिता राई रोदन बुद्धवीर तामाङ जमिन्दार बाबुको इमान्दार छोरो सरस्वती खत्री कपिला सामलिङलाई मनको साथी जीवन कार्की लगायत सम्पूर्ण साथीहरूलाई भन्दै छुट्टिन्छु भन्नुभएको छ उहाँलाई विशेष धन्यवाद. त्यसै गरी हुनुहुन्छ बाबुराम मगर्जीले पनि दिदी नमस्कार है म पनि कार्यक्रम सुन्दैछु कलडुङ्गा पोकली घर भइहाल चाहिँ साउदी अरेबियाबाट सम्पूर्ण साथीहरूलाई धेरै माया धेरै सम्झना छ मेरो घर परिवारमा पनि भन्नुहुन्छ र त्यसै गरी साथीसँगै सबैलाई सम्झेको छु भन्दै हुनुहुन्छ र त्यसै गरी आफ्नो ख्याल गर्नुहोला भन्दै हुनुहुन्छ. हिजो भएको घटनाले साह्रै नराम्रो लागेको छ भन्दै हुनुहुन्छ सबैलाई त्यस्तै भएको छ बाबुरामजी के गर्ने र त्यसै गरी हुनुहुन्छ टेक बहादुर पुमाजीले पनि सञ्चालिकाज्यू नमस्कार म पनि कार्यक्रम सुन्दैछु है उदयपुरबाट हजुरको रेडियो भन्दै हुनुहुन्छ उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु. लगभग अब चाहिँ तपाईँले पठाउनुभएका सन्देशहरू पनि वाचन गरिसकेको छु. तिनजेलसम्म तपाईँले देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट कार्यक्रम सुनेर साथ दिनुभयो कार्यक्रममा सहभागिता जनाउनुभयो सम्पूर्ण साथीलाई एकैमा विशेष धन्यवाद व्यक्त गर्दछु र कार्यक्रम अवधिबाट बजेका मिठा रमाइला आधुनिक गीतका सर्जक सरसलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दछु र अन्तिममा हामीलाई फेरि पनि कमेन्ट प्राप्त भएको छ लेख्नु भएको छ प्रेम नगीमा शेर्पाजी हुनुहुन्छ. हेलो नमस्ते नमस्कार हजुर म पनि प्रोग्राम सुन्दैछु है हजुर हामी सात जिल्लाको सुन्दर बस्तीमा कुण्डदी बान्ती भण्डार हाल चाहिँ काठमाडौँदेखि काठमाडौँको थमेल र हिमालय रेस्टुरेन्टबाट चाहिँ कार्यक्रम सुन्दैछु सम्पूर्णलाई सम्झना छ भनिदिनुहुन्छ उहाँलाई विशेष धन्यवाद र प्रविधि समिश्रणबाट तिनजेलसम्म मलाई साथ सपोर्ट दिनुभयो श्रीराज म साथसाथै ललित आयुलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दै कार्यक्रमको अन्तिममा सोनाजीले रोजाइमा पार्नुभएको छ एकदमै मिठो गीत रहेको छ बैकनी रहेछ मायालु राजेश पाइल राईको आवाजमा रहेको छ गीत छोड्दै आजको बसाई रोजाई तपाईँकोबाट म सम्झना खड्गी पनि बिदा हुन्छु तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला हवस् त नमस्कार.

0: अहिले दिउँसोको 3 बज्यो।
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: बस्नेत उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सुरुमा पहिले मुख्य खबर। बाढ़ीपछिको विपद संकट सामना गर्न सर्वदलीय बैठकबाट 10 बुँदे संकल्प। नागरिकको जीवन रक्षा र राष्ट्रिय हितलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता। उच्च स्तरीय सर्वदलीय संयन्त्र गठन। हिजोको बाढ़ीमा ज्यान गुमाउनेको संख्या 270 जना पुग्यो। बाढ़ीका कारण प्रभावित 336 जनाको हवाई उद्धार। हिजो भोटेकोशी नजिक हुँदै सीमा क्षेत्रमा प्रवेश गरेको बाढ़ी 6 घण्टामा नारायणी पुगेको विवरण सार्वजनिक। अतिरिक्त बाढ़ीजन्य पानीको आयतन झण्डै 2 करोड़ घनमिटर रहेको प्रारम्भिक अनुमान। एआईको प्रत्यक्ष सहयोगमा मस्तिष्क शल्यक्रिया गराउने विश्वकै पहिलो बिरामीको ट्युमर हटाइयो। एआई उपकरणद्वारा शल्यक्रियाको भिडियो फिडको विश्लेषण। र नेपालले दोस्रो अभ्यास खेलमा पनि मलेसियालाई हरायो। टप इन टी20 श्रृंखलामा नेपाल एको तेस्रो हार। नेपाल खबरमा अब पूरा खबर। सर्वदलीय बैठकले हिजो रसुवा हुँदै आएको बाढ़ीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै विपद सामना गर्न 10 बुँदे साझा संकल्प गरेको छ। आज बसेको सर्वदलीय बैठकमा दलहरूले विपदको समयलाई राष्ट्रिय एकताको परीक्षाको रूपमा व्याख्या गर्दै दलगत मतभेद भन्दा माथि उठेर नागरिकको जीवन रक्षा र राष्ट्रिय हितलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका हुन्। बैठकपछि जारी संयुक्त वक्तव्य तथा अपीलको पहिलो नम्बरमा राहतको काममा गएर राजनीतिकरण गर्ने उल्लेख छ। उद्धार तथा राहतमा राजनीतिक प्रतिस्पर्धा नगरी सहकार्यको भावनाबाट काम गर्ने र दलका नेता कार्यकर्तालाई विशुद्ध मानवीय स्वयंसेवकका रूपमा परिचालन गर्ने दलहरूले निर्णय गरेका छन्। यस्तै अपीलमा दलगत वा व्यक्तिगत रूपमा मनपरी आर्थिक संकलन नगर्ने तथा सहयोग रकम सरकारको आधिकारिक उद्धार कोष वा सरकारले तोकेको खाता मार्फत मात्र जम्मा गर्न आह्वान गर्ने दलहरूको निर्णय छ। यस्तै दलहरूले सामाजिक सञ्जालको जिम्मेवार प्रयोग गर्ने, हिमतालको वैज्ञानिक अध्ययन तथा जोखिम न्यूनीकरणका लागि चीनसँग संयुक्त वैज्ञानिक तथा प्राविधिक संयन्त्र गठन गर्न पहल गर्ने, विपद कूटनीति र पूर्व सूचना प्रणाली स्थापना गरी पूर्व सूचना प्रणालीलाई संस्थागत र प्रविधि मैत्री बनाउने र पालिकाको पहिलो प्रतिकारीका रूपमा रहेको भूमिकालाई सुदृढ गर्दै महिला बालबालिका ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको उद्धार र राहतलाई प्राथमिकता दिने निर्णय पनि बैठकले गरेको छ। यस्तै अपीलमा क्षतिग्रस्त संरचनालाई अझ सुरक्षित र उत्थानशील ढंगले पुननिर्माण गर्ने तथा कालोबजारी, कृत्रिम अभाव र राहत दुरूपयोगमा संलग्नलाई कड़ा कानूनी कार्यवाही गर्ने, जलवायु न्यायको मुद्दा उठाउने, अन्तर्राष्ट्रिय सहयोगको अपील गर्ने र विपदपछिको पुननिर्माण, जलवायु अनुकूलन, जोखिम न्यूनीकरण तथा राष्ट्रिय विपद नीतिमा सुधारका लागि संसदीय समिति गठन गरी सरकारका काम कार्यवाहीको निरन्तर सल्लाह, सहयोग र अनुगमन गर्ने निर्णय पनि भएको उल्लेख छ। विपदलाई राष्ट्रिय एकता, पूर्व तयारी र उत्थानशील पुननिर्माणको अवसरका रूपमा रूपान्तरण गर्ने प्रतिबद्धता पनि दलहरूले व्यक्त गरेका छन्। हिजो भोटेकोशी नदी हुँदै आएको बाढ़ीमा परि ज्यान गुमाउनेको संख्या 270 जना पुगेको छ। नेपाल प्रहरीका अनुसार आज दिउँसोसम्म विभिन्न जिल्लामा 30 शव भेटिएका हुन्। सबैभन्दा धेरै चितवनमा 108 जनाको शव भेटिएको छ। यस्तै नवलपरासी पूर्वमा 62, धादिङमा 27, गोर्खामा 20, रसुवामा 17, नवलपरासी पश्चिममा 15, नुवाकोटमा 12 र तनहुँमा 9 शव भेटिएका हुन्। यसैबीच जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुरमा रहेको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको पुरानो भवनलाई शव संरक्षण स्थलका रूपमा प्रयोग गर्ने भएको छ। चितवनका प्रमुख अधिकारी गणेश हरियाललाई उद्धृत गर्दै राष्ट्रिय समाचार समितिले अस्पतालमा पर्याप्त ठाउँ नभएका कारण प्रतिष्ठानको भवन प्रयोग गर्न थालेको जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाह नुवाकोट सदरमुकाम विदुर र आसपासका बाढ़ी प्रभावित क्षेत्रको निरीक्षण गरेर काठमाडौँ फर्कनु भएको छ। उहाँले प्रभावित स्थानीय बाढ़ी पीड़ित तथा घाइतेसँग भेटेर यस अवस्थाबारेमा जानकारी लिनुभएको छ। उहाँले नेपाली सेनासँग उद्धार तथा खोजी कार्यको प्रगतिबारे जानकारी लिँदै शीघ्र उद्धार र प्रतिकारका लागि थप प्रयास गर्न निर्देशन दिनुभएको छ। यसैबीच रसुवामा आएको बाढ़ीका कारण प्रभावित 336 जनाको हवाई उद्धार गरेको नेपाली सेनाले जनाएको छ। झण्डै 4,000 जना सैनिकहरूको समन्वयमा घाइतेहरूको खोज तथा उद्धार, आपतकालीन उपचार र राहत वितरणको काम भइरहेको नेपाली सेनाका प्रवक्ता राजराम बस्नेतले जानकारी गराउनु भएको राष्ट्रिय समाचार समितिले जनाएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढ़ी पूर्वानुमान महाशाखाले भोटेकोशी नदीमा आएको भीषण बाढ़ी 6 घण्टामा नारायणीसम्म कसरी पुग्यो भन्ने विस्तृत प्राविधिक विवरण सार्वजनिक गरेको छ। महाशाखाले सार्वजनिक गरेको विवरण अनुसार सेटेलाइट तस्विर तथा प्रारम्भिक तथ्याङ्क विश्लेषण गर्दा सीमा क्षेत्र नजिक हिम पहिरोका कारण आकस्मिक बाढ़ी आएको देखिन्छ। महाशाखाका अनुसार सीमाबाट 1 किलोमिटर तल रहेको रसुवागढ़ी जलमापन केन्द्रले अन्तिम पटक बिहान 8:40 विवरण पठाउँदा नदीको जलसतह 1.62 मिटर थियो। त्यहाँ भोटेकोशीको जलसतह सतर्कता तह 6 मिटर र खतरा तह 7 मिटर तोकिएको छ। बाढ़ीले केन्द्र नै बगाएपछि त्यसपछि विवरण आउन बन्द भएको छ। त्यसपछि सीमा क्षेत्रबाट प्रवेश गरेको उच्च गति बहाव र गेग्राम सहितको बाढ़ीले रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवन लगायतका तटीय क्षेत्रमा ठूलो प्रभाव पारेको छ। महाशाखा अनुसार बिहान 8:50 स्याफुडकोशी केन्द्रमा 3.8 मिटर जलसतह मापन थियो। त्यहाँको सतर्कता तह 5.5 मिटर हो। त्यसपछि त्यहाँको केन्द्र पनि बाढ़ीले बगायो। सीमाबाट 36 किलोमिटर तल रहेको बेत्रावतीमा 9:20 त्रिशुलीको जलसतह 3.5 मिटर मापन भएको थियो। त्यहाँ सतर्कता तह 4.1 मिटर र खतरा तह 5.5 मिटर हो। त्यसपछि बेत्रावती जलमापन केन्द्रको विवरण पनि आउन बन्द भयो। यसको अर्थ केन्द्र बगियो। मलेखुमा रहेको फुर्के जलमापन केन्द्रमा बिहान 11:26 जलसतह 7 मिटर र 11:40 8 मिटर पार भयो। फुर्केमा त्रिशुलीको उच्चतम 10.48 मिटर पुगेपछि जलमापन केन्द्र बगायो। मुगलिन नजिक कालीखोलामा दिउँसो 2:14 खतरा तह पार गरेको देखिन्छ। 12.1 मिटर खतरा तह रहेकोमा कालीखोलामा उच्चतम 12.35 मिटर जलसतह मापन भएको थियो। देवघाट जलमापन केन्द्रमा दिउँसो 3:20 बाढ़ी पुगेकोमा 4 बजे जलसतह 6.65 मिटरको उच्चतम बिन्दुमा पुगेपछि क्रमैसँग घटेको पाइएको छ। प्रारम्भिक अनुमान अनुसार देवघाटमा 2:10 6 बजेसम्म आधार बहाव भन्दा अतिरिक्त बाढ़ीजन्य पानीको आयतन झण्डै 2 करोड़ घनमिटर रहेको प्रारम्भिक अनुमान छ। महाशाखाले हिजो 6,79,000 नागरिकलाई एसएमएस पठाएको जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
4: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89
5: सुन त मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
8: फोन 056-494-333 493-555

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी, एक टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले हिजो आएको बाढ़ीका कारण उत्पन्न विपदको सामना गर्न सरकारले स्रोत र साधनको अभाव नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। सिंहदरबारमा आयोजित प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको बैठकपछि अर्थमन्त्री वाग्लेले उद्धार, राहत र पुननिर्माणका योजनाबारे जानकारी गराउनु भएको हो। अर्थमन्त्री वाग्लेले बाढ़ी, पहिरो र डुबानमा परि विपत्ता भएका तथा अलपत्र परेका नेपाली नागरिक र विदेशी पर्यटकहरूको उद्धार कार्य तीव्र पारेको बताउनुभयो। उहाँले विपदपछिको पुनर्स्थापना र पुननिर्माणका लागि वैदेशिक सहायता जुटाउन सरकार सक्रिय भइसकेको र अहिलेसम्म 25 अर्ब रूपियाँ बराबरको आर्थिक सहायता सुनिश्चित भइसकेको बताउनुभयो। अर्थमन्त्री वाग्लेले 2072 सालको भूकम्पपछिको पुननिर्माण जस्तै अहिले पनि वैज्ञानिक तथ्यका आधारमा पुननिर्माणको महाअभियान सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो। विदेशको खबर। कृत्रिम बुद्धिमत्ता अर्थात एआई को प्रत्यक्ष सहयोगमा मस्तिष्कको शल्यक्रिया गराउने विश्वकै पहिलो बिरामीको ट्यूमर सफलतापूर्वक हटाइएको छ। बेलायतको बेडफोर्ड सायर राइस हिवर्डले शल्यक्रिया नगराएको भए उहाँको दृष्टि घुम्न सक्ने युनिभर्सिटी कलेज लन्डन अस्पतालका शल्य चिकित्सकलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। एआई उपकरणले शल्यक्रियाको भिडियो फिडको विश्लेषण गरेको र शल्यक्रियाका बेला चिकित्सकहरूलाई मस्तिष्कमा रहेका महत्वपूर्ण तर लुकेका नशा र स्नायुहरूबाट कसरी बच्ने भन्ने बारेमा सल्लाह दिएको थियो। चिकित्सकहरूलाई ट्यूमरको सकेसम्म धेरै भाग सुरक्षित रूपमा हटाउन मदत गरेको खबरमा उल्लेख छ। मस्तिष्कको जाँचबाट 48 वर्षीय हिवर्डको पिट्युटरी ग्रन्थीमा 11 मिलिमिटरको क्यान्सर नभएको ट्यूमर बढ़िरहेको पत्ता लागेको थियो। शल्य चिकित्सकहरूले राइस हिवर्डलाई विशेषज्ञका विशेष रूपमा तयार पारिएको एआई उपकरणको प्रयोग गरी गरिने शल्यक्रियाको अनुभव लिने पहिलो व्यक्ति बन्ने प्रस्ताव राख्दा उहाँले कुनै हिचकिचाहट देखाउनु भएन। बेलायतका एक औषध शल्यक्रिया शल्य चिकित्सकले वर्षमा यस्ता झण्डै 10 देखि 20 वटा शल्यक्रिया गर्छन् र बिरामीको शारीरिक संरचना बारे जानकारी लिन शल्यक्रिया अघि गरेका स्क्यानहरूमा भर पर्छन्। अब खेल खबर। एसीसी प्रिमियर कपको तयारीका क्रममा रहेको नेपालले एकदिवसीय अभ्यास खेलमा घरेलु टोली मलेसियालाई 27 रनले हराएको छ। नेपालले दिएको 171 रनको लक्ष्य पछ्याएको मलेसियाले 40 ओभर एक बलमा 143 रन बनाउँदा सबै विकेट गुमायो। मलेसिया एक समय मात्र एक विकेट गुमाएर 94 रनको अवस्थामा रहे पनि नेपाली बलरहरूले लगातार विकेट लिँदै जित दिलाए। मलेसियाका अकिल वाहिदले 56, नासुज साकिबले 51 रन बनाए। नेपालका ललित राजवंशले 3 तथा सन्दीप लामिछाने, दिपेन्द्र सिंह एरी र रोहित पौडेलले 2-2 विकेट लिए। यस्तै हेमन्त धामीले 1 विकेट लिए। यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले 41 ओभर एक बलमा सबै विकेट गुमाएर 170 रन बनाएको थियो। नेपालका रोहित पौडेलले 61, गुलशन झाले 45 रन बनाए। मलेसियाका अकिल वाहिदले 4 विकेट लिए। पहिलो अभ्यास खेलमा नेपालले मलेसियालाई 9 विकेटले हराएको थियो। र अस्ट्रेलियामा चलिरहेको टप इन टी20 श्रृंखलामा नेपालको ए टोलीले तेस्रो हार बिहोरेको छ। योसँगै नेपालको सेमी फाइनल पुग्ने सम्भावना कमजोर बनेको छ। नेपाल ए हैदराबाद किंग्समेन एकाडेमीसँग 31 रनले पराजित भयो। किंग्समेनले दिएको 198 रनको लक्ष्य पछ्याएको नेपाल एले 19 ओभर 2 बलमा 166 रन बनाउँदा सबै विकेट गुमायो। नेपाल एका कुशल भुर्तेले 66, लोकेश बमले 38 रन बनाए। किंग्समेनका स्कट कुगेई लेनले र उषामा मिरले 3-3 विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङ गरेको किंग्समेनले 20 ओभरमा 5 विकेट गुमाएर 197 रन बनाएको थियो। अब नेपाल एले लिग चरणमा एक खेल खेल्न बाँकी छ। नेपाल ए 5 खेलमा 4 अङ्क सहित तालिकाको 7 स्थानमा छ। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। बाढ़ीपछिको विपद संकट सामना गर्न सर्वदलीय बैठकबाट 10 मोदी संकल्प, नागरिकको जीवन रक्षा र राष्ट्रिय हितलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता, उच्च स्तरीय सर्वदलीय संयन्त्र गठन। हिजोको बाढ़ीमा ज्यान गुमाउनेको संख्या 270 जना पुग्यो। बाढ़ीका कारण प्रभावित 336 जनाको हवाई उद्धार। हिजो भोटेपछि नदी हुँदै सीमा क्षेत्रमा प्रवेश गरेको बाढ़ी 6 घण्टामा नारायणी पुगेको विवरण। सार्वजनिक अतिरिक्त बाढ़ीजन्य पानीको आयतन झण्डै 2 करोड़ घनमिटर रहेको प्रारम्भिक अनुमान। एआईको प्रत्यक्ष सहयोगमा मस्तिष्क शल्यक्रिया गराउने विश्वकै पहिलो बिरामीको ट्युमर हटाइयो। एआई उपकरणद्वारा शल्यक्रियाको भिडियो फिडको विश्लेषण। र नेपालले दोस्रो अभ्यास खेलमा पनि मलेसियालाई हरायो। टप इन टी20 श्रृंखलामा नेपाल एको तेस्रो हार।
2: हजुरको रेडियो 102.1 मेगाहर्ज।
3: कर्मचारी आवश्यकता। सिन्धुलीको खुरकोट नजिकै बीपी हाइवेमा निर्माणाधीन नयाँ होटल, रिसोर्ट तथा कफी शपका लागि विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध छ। आवश्यक कर्मचारी: मल्टिकुजिन शेफ 1 जना, बेकरी शेफ 1 जना, सिनियर कुक 2 जना, कुक 4 जना, किचन हेल्पर 1 जना, डिशवाशर 2 जना, फूड एण्ड बेभरेज म्यानेजर 2 जना, वेटर वेट्रेस 10 जना, कफी बरिस्ता 4 जना, क्यासियर 2 जना, हाउस किपिङ अथवा क्लिनर 2 जना, गार्डनर अथवा माली 1 जना। नयाँ तथा अनुभवी दुवैजनाले सम्पर्क गर्न सक्नुहुनेछ। नयाँको लागि तालिमको व्यवस्था छ। खाना तथा बस्ने सुविधा उपलब्ध सहितको यो अवसर आएको हुँदा छिटै सम्पर्क गर्नुहोस्। थप जानकारीको लागि मोबाइल नम्बर 97 68 52 30 57 97 68 52 30 57।
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरूरी सूचना।
5: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूल चुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
4: उपाय नम्बर 1, बिहान बेलुका 2 पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्।
5: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
4: उपाय नम्बर 3, बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
5: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
4: उपाय नम्बर 5, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
5: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
4: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
5: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाईको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 98 64 14 0 4 39 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुली। जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
5: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
4: अचानक उच्च ज्वरो आउनु,
5: टाउको दुख्नु,
4: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
5: हार जोड्नी तथा मांसपेशी दुख्नु,
4: वाक वाकी लाग्नु, बान्ता हुनु,
5: शरीरमा बिमिरा आउनु।
4: डेंगू रोगको रोकथामका उपायहरू:
5: लामखुट्टेको टोकाईबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
4: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
5: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
4: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
5: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
6: रंग बहार रंग बहार
7: वर्ज संगे उपहार उपहार पंपर माल यामाहा रेजियार
6: वर्ज पेंट से घर रंगा उन्होंस रा लकी ड्रॉ मार्फत यामाहा रेजियार 125 स्कूटर बंपर उपहार जितने मौका पाउन होस
7: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 बंदा बड़ी आकर्षक उपहार रूपनी घर रंगाओ खुशी बनाओ उपहार जितने अवसर पाओ
6: वर्ज पेंट
8: के गर्नु सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे मा बुढोली अब खेती कसरी लाउनु हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि के गर्नु कहाँ गएर बुझ्नु होला
9: ल हजुरबाले के चिन्ता गर्नु भएको हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदै छ नि त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि त्यही गएर ल्याए त भइगयो नि
10: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका एक नम्बर बजार सिन्धुली सम्पर्क नम्बरहरू 047-521-158 98-54-041-575 98-41-96-0669 98-64-14-17-88
9: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण
10: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि
11: ए बुहारी साह्रै मासु खान मन लागेको छ भोलिका लागि तरकारी पनि सकिएको छ फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे जाऊ त लिएर आऊ
12: ल्याउनु त ल्याउने बुबा तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि
11: ए पिरले कि बुहारी रामेछाप मिट सब एन्ड कोलेस्टर छँदैछ नि तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त
13: हजुर रामेसाप मिर्सप एण्ड कोल स्टोरमा कुखुरा खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस् यहाँ होम डेलिभरीको पनि व्यवस्था छ
14: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ
12: प्रोप्राइटर राम बहादुर शाही सम्पर्क नम्बर 98-48-76-48-03 रामेसाप मिर्सप एण्ड कोल स्टोर रामेसाप अस्पताल जाने रोड रामेसाप बजार रामेसाप
15: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
16: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: वार्षिक साधारण सभामा सहभागी हुने बारे सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना।
2: यस सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 21 वार्षिक साधारण सभा निम्न अनुसार कार्यसूचीहरूमा छलफल गर्ने गरी विभिन्न मिति समय र स्थानमा वार्षिक साधारण सभाको बैठक आयोजना गरिएको हुँदा सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई आफ्नो क्षेत्रगत रूपमा तोकिएको स्थानमा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: कार्यसूचीको विषयहरू
2: आर्थिक वर्ष 82-83 वार्षिक प्रगति प्रतिवेदनको सम्बन्धमा,
1: आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा,
2: आर्थिक वर्ष 2082-83 आय व्यय विवरण तथा आर्थिक वर्ष 2083-84 वार्षिक बजेट सम्बन्धमा,
1: आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा,
2: आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा,
1: संस्थाको विनिमय तथा कार्यविधिहरूको संशोधन र अनुमोदन सम्बन्धमा,
2: संस्था एकीकरण सम्बन्धमा,
1: ऋण अपलेखन सम्बन्धमा,
2: संस्थाको जग्गा बिक्री सम्बन्धमा,
1: शेयर लाभांश र संरक्षित पूँजी फिर्ता कोष वितरण सम्बन्धमा,
2: नियमनकारी निकायको निर्देशन जानकारी सम्बन्धमा,
1: संस्थागत प्रतिनिधिको जानकारी सम्बन्धमा,
2: सामाजिक परीक्षण प्रतिवेदन सम्बन्धमा,
1: सदस्यहरूबाट प्राप्त प्रस्ताव र सुझावहरू सम्बन्धमा,
2: सञ्चालक समितिको पारिश्रमिक लगायत अन्य सेवा तोक्ने सम्बन्धमा,
1: सञ्चालक समितिलाई अख्तियारी सम्बन्धमा,
2: धितो लिलामी सम्बन्धमा,
1: साधारण सभाको अन्तिम निर्णय प्रमाणित गर्नको लागि प्रतिनिधि छनौट सम्बन्धमा,
3: क्षेत्रगत वार्षिक साधारण सभा हुने मिति समय र स्थान,
2: मिति 2083 साल भदौ 20 गते, स्थान थाक्ले, समय बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, समिति नै टोल तथा क्षेत्रहरू थाक्ले तथा बाँकेमेरी,
3: सोही दिन बिहान 11 बजेदेखि 1 बजेसम्म, स्थान साङुटार बजार, समिति नै टोल तथा क्षेत्रहरू साङुटार सबै,
2: सोही दिन दिउँसो 3 बजेदेखि 5

0: सम्म स्थान च्याउके छाँटी समेटिनी टोल तथा क्षेत्रहरू च्याउके छाँटी र सालु बजार
1: सोही दिन बिहान 8 बजेदेखि 10 बजेसम्म स्थान च्यासको समेटिनी टोल तथा क्षेत्रहरू च्यासको बिसौली होदिल
0: सोही दिन बिहान 8 बजेदेखि 10 बजेसम्म स्थान रामपुर भन्ज्याङ समेटिने टोल तथा क्षेत्रहरू रामपुर सबै
1: सोही दिन बिहान 11 बजेदेखि 2 बजेसम्म स्थान भालुखोप समेटिने टोल तथा ओडाहरू चाम्बोट गैरीगाउँ भालुखोप र ओख्रेनी
0: सोही दिन बिहान 11 बजेदेखि 2 बजेसम्म स्थान बुद्ध चोक समेटिने टोल तथा क्षेत्रहरू खोपटार गाईटार र कटुन्जे
1: मिति 2083 साल भदौ 21 गते समय बिहान 7:30 बजेदेखि 11 बजेसम्म स्थान तल्लो सुनारपानी समेटिने टोल तथा ओडाहरू तल्लो सुनारपानी सबै
0: सोही दिन बिहान 7:30 बजेदेखि 11 बजेसम्म स्थान च्यान डाँडा समेटिने टोल तथा ओडाहरू माथिल्लो सुनारपानी तथा सुनारपानी सबै
1: सोही दिन दिउँसो 12 बजेदेखि 3 बजेसम्म स्थान मचबारी समेटिने टोल तथा ओडाहरू मचबारी पहरी टोल
0: सोही दिन दिउँसो 12 बजेदेखि 3 बजेसम्म स्थान भ्याउरे समेटिने टोल तथा ओडाहरू भ्याउरे सबै
1: मिति 2083 साल भदौ 21 गते समय बिहान 7:30 बजेदेखि 10 बजेसम्म स्थान सिमले समेटिने टोल तथा ओडाहरू सिमले सबै
0: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म स्थान लिखे बजार समेटिने टोल तथा ओडाहरू सुकाजोर छाप पातले हिले पानी पालेबन
1: सोही दिन बिहान 7:30 बजेदेखि 9 बजेसम्म स्थान रजय छाप समेटिने टोल तथा ओडाहरू रजय छाप
0: सोही दिन दिउँसो 10 बजेदेखि 12 बजेसम्म स्थान मुडाजोर समेटिने टोल तथा ओडाहरू मुडाजोर क्षेत्र
1: सोही दिन दिउँसो 1 बजेदेखि 3 बजेसम्म स्थान मुगान समेटिने टोल तथा ओडाहरू मुगान थुम्का र ढिपी
0: मिति 2083 साल भदौ 22 गते स्थान कुनौरी समय बिहान 11 बजेदेखि 12 बजेसम्म समेटिने टोल तथा ओडाहरू कुनौरी सबै
1: सोही दिन बिहान 9:30 बजेदेखि 10 बजेसम्म स्थान हातीटार समेटिने टोल तथा ओडाहरू हातीटार सबै
0: सोही दिन बिहान 7 बजेदेखि 9 बजेसम्म स्थान सेलेघाट समेटिने टोल तथा ओडाहरू सेलेघाट सबै
1: सोही दिन बिहान 7:30 बजेदेखि 9 बजेसम्म स्थान डाँडा खर्क समेटिने टोल तथा ओडाहरू डाँडा खर्क सबै
0: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म स्थान केउरे पानी समेटिने टोल तथा ओडाहरू केउरे पानी सबै
1: सोही दिन बिहान 7:30 बजेदेखि 9 बजेसम्म स्थान मुगीटार समेटिने टोल तथा ओडाहरू भटौली सबै
0: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म स्थान धारा पानी समेटिने टोल तथा ओडाहरू टेकनपुर मन्थली 2 सबै
1: मिति 2083 साल भदौ 23 गते स्थान सल्ले समय बिहान 9:30 बजेदेखि 11 बजेसम्म समेटिने टोल तथा ओडाहरू सल्ले सबै
0: सोही दिन बिहान 7:30 बजेदेखि 9:30 बजेसम्म स्थान डुम्री खर्क समेटिने टोल तथा ओडाहरू डुम्री खर्क सबै
1: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 4 बजेसम्म स्थान क्याम्पस चौर समेटिने टोल तथा ओडाहरू लामा गाउँ लामा टोल र रामेछा बजार
0: सोही दिन बिहान 9:00 बजेदेखि 11:00 बजेसम्म स्थान भङ्गेरी समेटिने टोल तथा ओडाहरू भङ्गेरी बाबिय खर्क
1: सोही दिन बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म स्थान आरुबोटे समेटिने टोल तथा ओडाहरू आरुबोटे सबै
0: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म स्थान भीमसेन मन्दिर समेटिने टोल तथा ओडाहरू सिमन्ती पखेरा भोटे गाउँ र ल्याङल्याङ
1: सोही दिन बिहान 7:30 बजेदेखि 10 बजेसम्म स्थान हुलाक डाँडा समेटिने टोल तथा ओडाहरू भिरपानी सिमपानी हुलाक डाँडा र बेतेनी
0: मिति 2083 साल भदौ 24 गते स्थान सातमारे समय बिहान 7:30 बजेदेखि 9 बजेसम्म समेटिने टोल तथा ओडाहरू सातमारे सबै
1: सोही दिन बिहान 10:00 बजेदेखि दिउँसो 4 बजेसम्म स्थान कार्यालयको हल समेटिने टोल तथा ओडाहरू पुडहर मन्थली तथा छुटेका सबै
0: मिति 2083 साल भदौ 27 गते स्थान एजियस होटल मन्थली समय बिहान 11 बजेदेखि 2 बजेसम्म निर्णय प्रमाणीकरण सभाका प्रतिनिधि सबै उपस्थित हुनुपर्नेछ
1: पुनश्च वार्षिक साधारण सभाको बैठकमा आउँदा परिचय पत्र वा पासबुक अनिवार्य रूपमा लिएर आउनु हुन अनुरोध छ
0: थप जानकारीका लागि सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय मन्थली सम्पर्क नम्बर 0 48 45 3 04 रामेछाप सेवा केन्द्र सम्पर्क नम्बर 0 48 40 00 67
1: सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थली रामेछाप
2: घर बनाउनको लागि रड सिमेन्ट जस्ता पाटा चाहिने कहाँबाट ल्याउने होला फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटिस
3: काका तिमलाई यति नै थाहा छैन, अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
4: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
5: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854040682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854040892 र 0848403585। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
0: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
6: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
0: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845853765, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका, एक कटर बोर्ड, रामेछाप। हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारिदिनु पर्यो माता।
7: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
0: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
7: त्यसो भए ध्यान दिएर सुन्ने।
8: दक्ष, अनुभवी, विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा, हाड जोड्ने, खुस्केको, भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, यूएसजी, भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, आईसीयू र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा पीसीआर सहितको प्रयोगशाला जस्ता सुविधा।
7: सुन्नु भए त?
0: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे।
5: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 0848040114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660484114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
9: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
1: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
9: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
1: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
9: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
1: सम्पर्क नम्बर 0845410043 98630223422।
10: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
11: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
12: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ, पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
1: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
12: अनावश्यक रूपमा धारा खुल्ला नराखौं, चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं, वर्षाको पानी संकलन गर्ने बानी बस। चलाऊ। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
1: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
12: आउनुहोस् पानी संरक्षण गरौ, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामे छापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
3: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
2: हाम्रा विशेषताहरू
3: 40% मात्रै डाउन पेमेन्ट
2: सजिलो मासिक किस्ता सुविधा
3: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
2: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
3: आवश्यक कागजातहरू
2: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
3: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानी छाप
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255 0845410106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्
3: भूक्षय नियन्त्रण गरौं उर्वर भूमि जोगाउँ
4: माटो हाम्रो जीवन र कृषिको आधार हो तर वन विनाश जथाभावी डाँडा कटान अव्यवस्थित सड़क निर्माण नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ
3: भूक्षयले उर्वर माटो बगाउँछ खेतीयोग्य जमिनको उत्पादन घटाउँछ पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन् यसको प्रत्यक्ष असर हाम्रो जीवन वातावरण र भविष्यमा पर्छ त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ
4: खाली जमिनमा रुख तथा घाँस रोपौं भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ जथाभावी वन फडानी नगरौं नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं
3: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ
4: आउनुहोस् भूक्षय नियन्त्रण गरौं उर्वर माटो जोगाउँ सुरक्षित भविष्य निर्माण गरौं
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश

0: अहिले दिउँसोको 4 बजे
1: हजुरको रेडियो 102.5 मेगाहर्ज।

नमस्कार, अपरान्ह 4 बजेको रामेछाप लगायत रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर सिंगालो रामेछाप खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म श्रोता जुहता। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.rmpका साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाकोशी एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। बुधबार बिहान रसियामा आएको बाढ़ीका कारण हराइरहेका रामेछाप जिल्लाका 32 जना मध्ये 1 जना सम्पर्कमा आएका छन् भने बाँकी 31 जनाको अवस्था अज्ञात रहेको छ। यसैबीच रसियामा गएको विनाशकारी बाढ़ीपछि सिन्धुलीका 36 जना सम्पर्कविहीन भएका छन्। बाढ़ीपछि उनीहरूसँग सम्पर्क हुन नसकेको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जानकारी दिएको छ। सम्पर्कविहीन हुनेमा कमलमाई नगरपालिका, फिकल गाउँपालिका, तीनपाटन गाउँपालिका, हरिहरपुरगढ़ गाउँपालिका, सुनकोशी र दौली लगायत नागरिकहरू रहेका छन्। बाढ़ीपछि सम्पर्कविहीन भएका व्यक्तिहरूको खोजी तथा उनीहरूको अवस्थाबारे जानकारी संकलन भइरहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ। आफन्तहरू भने आफ्नो परिवारजनको अवस्थाबारे जानकारीको प्रतीक्षामा छन्। यस्तै सिन्धुपाल्चोकका 224 जना सम्पर्कविहीन भएका छन्। जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले बाढ़ीपछि सम्पर्कमा नरहेकाहरूको नाम सार्वजनिक गरेको, विभिन्न माध्यमबाट 224 जना सम्पर्कमा नभएको सूचना आएकाले खोज तथा उद्धार गरिदिनको लागि रसुवा र नुवाकोट प्रशासनलाई आग्रह गरेको छ। सिन्धुपाल्चोकबाट सम्पर्कविहीन हुनेमा सबैभन्दा धेरै भोटेको गाउँपालिकाका छन्। यसैबीच काभ्रे पलाञ्चोकका 60 जना रहेका छन्। यस्तै मकवानपुरका 44 जना सम्पर्कविहीन रहेका छन् भने त्यस्तै गरेर धादिङका 25 जना सम्पर्कविहीन भएका छन्। चिनको तिब्बतबाट बुधबार बिहान आएको बाढ़ीले नेपालको त्रिशुली नदी बहाव क्षेत्र र आसपासमा गरेको ठूलो जनधनको क्षतिप्रति रामेछाप उद्योग वाणिज्य संघले गहिरो दुःख व्यक्त गरेको छ। बाढ़ीले व्यवसायीहरूले सञ्चालन गरेका व्यवसायदेखि सार्वजनिक तथा निजी सम्पत्तिमा पुर्याएको क्षतिप्रति संघले चिन्ता व्यक्त गर्दै अझै पनि बाढ़ीजन्य जोखिम कायमै रहेकोले सतर्क रहन समेत आग्रह गरेको छ। संघका अध्यक्ष प्रकाश कुमार श्रेष्ठले बुधबार जारी गरेको विज्ञप्तिमा यस विपदको घड़ीमा मृत्यु भएका प्रति श्रद्धांजलि व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ। संघले उक्त घटनामा बेपत्ताहरूको खोज तथा उद्धारमा जुट्न जनसमुदायमा अपील पनि गरेको छ। संघले विपदको समयमा जति सक्दो छिटो खोज तथा विपद प्रतिकारमा आफ्नो संयन्त्र परिचालन गर्न नेपाल सरकार समक्ष माग समेत गरेको छ। बुधबार बिहान भटेको सुन्दर त्रिशुलीमा आएको बाढ़ीले ठूलो संख्यामा जनधनको क्षति गरेको छ। कैयौं बेपत्ता भएका छन्। घाइतेहरूको उद्धार गरेर अस्पतालहरूमा ल्याउने क्रम जारी छ। सरकारले बाढ़ीमा फसेकाहरूको हेलिकप्टर लगायतका साधन प्रयोग गरेर उद्धार गरिरहेको छ। रामेछापको खानादेवी गाउँपालिकामा लामो समयदेखि निर्माणाधीन अवस्थामा रहेको अस्पतालको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। निर्माणमा लामो समयदेखि देखिएको अवरोध र विभिन्न प्रक्रियागत जटिलताका कारण रोकिँदै आएको अस्पताल निर्माण कार्य पछिल्लो समय पुनः अघि बढ़ेको हो। अस्पताल निर्माणको पछिल्लो अवस्थाबारे जानकारी लिन गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत लगायतको टोलीले निर्माण स्थलको स्थलगत अनुगमन गरेको छ। अस्पताल निर्माणमा विगतमा निर्माण व्यवसायीले सम्झौता अनुसार काम सम्पन्न नगरेको र भुक्तानी भएको रकमको तुलनामा कामको प्रगति पर्याप्त नभएको विषयमा उजुरी परेपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट समेत छानबिन भएको जनाइएको छ। निर्माण व्यवसायले प्रारम्भिक समयमा सम्झौता गर्न नआएको, त्यसपछि सम्झौता गर्ने म्याद समेत सकिएको र कर्मचारीहरूबाट म्याद थप लगायतका प्रक्रिया अघि बढ़ाउन कठिनाई भएको अवस्थाले अस्पताल निर्माण थप जटिल बनेको थियो। पछिल्लो समय अस्पताल निर्माणलाई शीघ्र सम्पन्न गर्न अख्तियारबाट समेत आवश्यक प्रक्रिया टुंग्याएर निर्माण कार्य अघि बढ़ाउन दबाव आएको बताइएको छ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर भटेकोशीको बाढ़ी प्रभावित क्षेत्रमा पुग्नु भएको छ। उद्धार राहत तथा तत्कालीन व्यवस्थापनलाई प्रभावकारी बनाउन मुख्यमन्त्री थापा प्रभावित क्षेत्रमा स्थलगत रूपमा खटिनु भएको हो। मुख्यमन्त्री थापा बिहिबार नुवा पठाउँदै रसुवातर्फ प्रस्थान गर्नुभएको छ। प्रदेश सरकारले प्रभावित क्षेत्रमा औषधि सहितको चिकित्सकीय टोली परिचालन गरिसकेको जनाएको छ। मुख्यमन्त्रीको कार्यालयका अनुसार मुख्यमन्त्री सहित विभागीय मन्त्री र प्रदेश सरकारका विभिन्न संयन्त्र प्रत्यक्ष रूपमा उद्धार तथा राहतमा खटिएका छन्। छिउँदै सड़क अवरोध हटाएर नुवाकोट पुगेका मुख्यमन्त्री थापाले स्थानीय बाढ़ी पीड़ितसँग प्रत्यक्ष भेट गरी उनीहरूको समस्या र अवस्थाबारे जानकारी लिनुभएको छ। प्रदेश सरकारले हालसम्म 4 स्थानमा सेल्टर निर्माण गरेको र त्यहाँ आश्रय लिएका तथा समस्यामा परेका नागरिकका लागि प्रदेश सरकारको तर्फबाट खानाको व्यवस्था गरिएको मुख्यमन्त्री थापाले बताउनु भएको छ।
नमस्ते अपराह्न 4 बजे रहने सब लगात रहने सब आसपास का छिमेकी जिला खबर सिंगाल रहने सब खबर सकिए हाम्रो भेट साँझ 6 बजे हजुर को समाचार में होने से तुंजल समय को समाचार सहयोगी साथीहरुलाई विशेष धन्यवाद दिदै म श्रीराज महत्तले यस खबरबाट जुदा हुन्छु नमस्कार।

आउँदै गरेको नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदी बहिनी तथा आमाहरूका लागि यसपालिको तीजमा सबैलाई छमछमी नचाउन बजारमा आइसकेको छ एकदमै मौलिक तीज गीत रातो साडी किरिम घसेर।

चर्चित गायक गायिकाहरू सामी केसी, रामहरि भण्डारी, बीमा अनुरागी, लक्ष्मी दर्नाल र गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का वडाध्यक्ष रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा सजिएको तीज गीत रातो साडी क्रिम घसेर

0: सानु केसीको संगीत, अशोक कुमार सापकोटाको शब्द, लक्ष्मी दर्नाल र रजन पौडेलको अभिनय रहेको नेपाली मौलिकपन र तीजको रौनकले भरिपूर्ण तीज गीत रातो सारी किरिम घसेर
1: तीज गीत रातो साडी क्रिम घसेर रबिन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत बजारमा सर्वत्र उपलब्ध छ। आज हेर्न र सुन्न सक्नुहुनेछ।
0: यसपालिको तीजमा यो बेजोड भाकामा नाच्न र रमाउन नबिर्सनु होला है।

नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको सुवर्ण अवसरमा रामेछाप नगरपालिका छ च्याटको निवासी नावा भिन्जु पाकिमको शब्द तथा संगीतमा सजिएको

स्वर टंकामाया श्रेष्ठ सुमी श्रेष्ठ र कविता सेन्चुरी को सुमधुर आवाज में शब्द संगीत नावा फिंजु पाखरिन इस तीज में केवल नाच्ने र रमाउने मात्र होइन नारी का कथा र भावनालाई पनि महसुस गरौं।

0: कर्मै अभागी एउटा गीत हजारौं नारीको कथा नेपाली सांगीतिक बजारमा ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत सांगीतिक बजारमा उपलब्ध छ। हेर्नुस् सुन्नुस् र माया गरिदिनुस्। थप जानकारीको लागि टंक माया श्रेष्ठ सम्पर्क नम्बर 9844378093 र सुमी श्रेष्ठ 9860708744। कर्मै अभागी यसपालिको तिजमा मनै छुनी कोसेली।
1: कर्मचारी आवश्यकता सिन्धुलीको खुरकोट नजिकै बीपी हाइवेमा निर्माणाधीन नयाँ होटल रिसोर्ट तथा कफी शपका लागि विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध छ। आवश्यक कर्मचारी मल्टी कुजिन शेफ एकजना, बेकरी शेफ एकजना, सिनियर कुक दुईजना, कुक चारजना, किचन हेल्पर एकजना, डिशवाशर दुईजना, फूड एण्ड बेभरेज म्यानेजर दुईजना, वेटर वेट्रेस 10 जना, कफी बरिस्ता 4 जना, क्यासियर 2 जना, हाउस किपिङ अथवा क्लिनर 2 जना, गार्डनर अथवा माली 1 जना। नयाँ तथा अनुभवी दुवै जनाले सम्पर्क गर्न सक्नुहुनेछ। नयाँको लागि तालिमको व्यवस्था छ। खाना तथा बस्ने सुविधा उपलब्ध सहितको यो अवसर आएको हुँदा छिटै सम्पर्क गर्नुहोस्। थप जानकारीको लागि मोबाइल नम्बर 97 68 52 30 57
2: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
3: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेसन काठमाडौँको तिनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।
4: रंगबहार रंगबहार
5: बर्जर सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
4: बर्जर पेन्सले घर रंगाउनुहोस् र लक्की ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
5: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
4: बर्जर पेन्स।
6: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
7: डेंगू रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्।
6: अचानक उच्च ज्वरो आउनु,
7: टाउको दुख्नु,
6: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
7: हाड जोड्नी तथा मांसपेशी दुख्नु,
6: वाकवाकी लाग्नु, बान्ता हुनु,
7: शरीरमा बिमिरा आउनु।
6: डेंगू रोगको रोकथामका उपायहरू।
7: लामखुट्टेको टोकाइबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
6: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
7: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
6: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
7: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम उकाली उरालीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई अपरान्ह 4 बजेको रामीछाप खबरपछि करिब 5 बजेसम्म सुन्न सक्नुहुन्छ। आज बिहिबारको बसाई तपाईँले अब बस्ने गीत मार्फत आफ्ना आफन्तजन साथी संगीलाई सम्झन पाउनुहुन्छ। त्यसको लागि 0840404026 नम्बर तपाईँको लागि खुल्ला रहेको छ। साथै तपाईँले हामीलाई फोन गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। तपाईँ यो समय उकाली उकाली लेख्दै गर्दै हुनुहुन्छ, साथै भन्ज्याङ चौतारी गरिराख्नु भएको छ होला। घरमा बसेर पनि कार्यक्रमलाई सुन्नको लागि तपाईँ प्रतीक्षा गरेर बस्नुभएका तमाम आदरणीय श्रोता मित्रको लागि पनि अब प्रतीक्षाको घड़ी सकिसकेको छ। हामी आइसकेका छौं कार्यक्रममा मिठा र माइला मनसुनी लोक भागहरूको साथसाथै तपाईँसँग करिब यो 45 मिनटको समय सहयात्रा गर्नेछौ। फटाफट फोन गर्नुहोस्, सहभागिता जनाउनुहोस्, आफ्ना आफन्तजन साथी संगीलाई सम्झनुहोस् भने यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ सम्झना खड्गीले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता हायो। यो कार्यक्रम हप्ताको 6 दिन मात्र आउँछ, आइतबारदेखि शुक्रबारसम्म। आजको बसाई बिहिबारको बसाई रहेको छ। मिठा भाका बच्च साथीहरूलाई सम्झनुहोस्। फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीले कमेन्ट पठाएर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। कार्यक्रम मनपर्छ भने शेयर पनि गर्न सक्नुहुन्छ। देश तथा विदेशमा हुनुहुन्छ, विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकैसाथ सुनेर साथ दिइराख्नु भएको छ भन्दै तपाईँको माझमा यति बेला चाहिँ हामी कार्यक्रमको शुरूआतमा एकदमै मिठो एउटा गीत राखेर कार्यक्रमको शुरूआत गर्नेछौ। त्यसपछि हामी आउनेछौ। रेडियो सुन्दै गर्नुहोला, साथमा फोन डायल पनि गर्दै गर्नुहोला।

0: कार्यक्रममा एकदमै मिठो रमाइली गीत राखिसकेका छौ। मेरो साथी भने टिका पनि अनि आशी बजेको आवाजमा रहेको एकदमै मिठो गीतबाट कार्यक्रमको शुरूआत गरिसकेका छौ। अब भने पालो तपाईँको रहेको छ 0840404026 तपाईँले सहभागिता जनाउनुहोला। यति बेला सम्पर्कमा कोही साथी हुनुहुन्छ जस्तो लाग्दै थियो, ठिकै छ। तपाईँ धेरै साथीहरू कार्यव्यस्तताको बावजुद सुन्दै हुनुहुन्छ होला, कतिले कति कार्यव्यस्त रहेर पनि हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ होला भन्ने आशा लिएका छौ। तपाईँ विभिन्न ठाउँमा हुनुहुन्छ, विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीले के साथ सुनेर पनि साथ दिइराख्नु भएको छ भन्ने आशा हामीले लिएका छौं भने तपाईँले आजको विषयमा चाहिँ सहभागिता जनाएर आफ्नो साथी संगलाई सम्झन पाउनुहुनेछ। कार्यक्रममा मिठा रमाइला मजुरे लोकभागहरू बज्छ, विशेष गरी त्यसका गीतहरू बजिरहेका छन्। यति बेला अर्को साथी भन्दा नि पहिलो साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो,
1: हजुर नमस्कार।
0: नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: म हजुर यो इन्टर सेन्चुरी जिल्लाबाट युवराज पोखरेल बोल्दैछु। हजुर
0: युवराज, के छ खबर?
1: हजुर सबै राम्रै छ, अलिक गर्मी गर्मी छ।
0: युवराज पोखरेल भन्नुभयो है इटहरीबाट?
1: हजुर हजुर, इटहरीबाट सेन्चुरी।
0: ल के छ त्यता इच्छहरीतिरको खबर?
1: इटहरीको खबर अहिले भन्नुपर्दा आज यसो यो मात्राहरूको जनै लाउने दिन, यसो कोसीमा गएर नुहाइ धुवाइ गरेर जनै लाएर सबैको प्रस्थान भयो। अनि अरू चाहिँ यथामा सबै राम्रै छ हजुर अहिलेसम्म।
0: ल समग्रमा सबै ठिकै छ, राम्रै छ। भनेपछि यहाँले पहिलोचोटि फोन गर्नुभयो जस्तो लाग्यो कार्यक्रममा हो त?
1: हजुर फेसबुक गरेको, अलिक कार्यकार गरेर पनि यसो समावेशी हुँ भनेर। हजुर
0: ल ठिक छ। यहाँले योभन्दा अगाडि हजुरको रेडियो कतिको सुन्ने गर्नुहुन्थ्यो?
1: होइन योभन्दा अगाडि त रेडियो त सुन्न त हामीलाई उहाँबाट यहाँ धेरै कष्ट छ, जान त अरूको साथीहरूले गरेर दुईचोटि त पुगिरह्यो हजुरको रामेसापमा।
0: रामेसापमा आइपुग्नु भएको छ इटहरीबाट हाम्रो युवराज्य?
1: हजुर हजुर।
0: ल आइपुग्नु भयो, तर फोन चाहिँ मसँग बोल्नु भएको चाहिँ पहिलोचोटि जस्तो लाग्यो।
1: ठिकै
0: छ, यहाँलाई कार्यक्रममा स्वागत गरे मैले। साथसाथै यहाँ चाहिँ अब इन्टरनेटहरू चाहिँ कतिको प्रयोग गर्नुहुन्छ?
1: हजुर
0: इन्टरनेटहरू कतिको प्रयोग गर्नुहुन्छ?
1: इन्टरनेटहरू त मेरो छैन हजुर, त्यस्तो छैन।
0: ल ठिक छ, त्यसो भए अब इन्टरनेट नचलाइसकेपछि चाहिँ रेडियो सुन्न समस्या नै हुन्छ, अब फ्रिक्वेन्सीले इन्टरनेटसम्म जान्दैन होइन, त्यो हुँदा समस्या हुन्छ। ठिक छ, अब को साथीको मार्फत चाहिँ यहाँले फोन गर्नुभयो युवराजले?
1: हजुर मैले त्यहाँ रामेछाप जमा हुने एकजना सुनि थामी हुनुहुन्थ्यो उहाँको मार्फतबाट।
0: ल हाम्रो सुनिजीलाई विशेष धन्यवाद व्यक्त गरे है त मैले सुनाइदिनु होला। उहाँले चाहिँ अब जस्तो फ्रिक्वेन्सीबाट नसुन्ने अब कतिपय अवस्थामा इन्टरनेटहरू प्रयोग नगर्ने साथीहरूको लागि पनि हजुरको रेडियोको विषयवस्तु बारेमा यहाँहरूलाई जानकारी दिएर यहाँहरूले कार्यक्रममा सहभागिता जनाउँदा पक्कै हामीलाई पनि एकदमै खुसी लाग्छ होइन। हामीले विशेष गरी अब नयाँ साथीहरूलाई कार्यक्रममा स्थान दिँदा अथवा नयाँ साथीले सुन्दैछु है म यसरी आएँ भन्दा पक्कै हामीलाई पनि खुसी त लाग्ने नै भयो।
1: हजुर हजुर मलाई पनि आज लागेर धेरै खुसी छु।
0: अनि
1: हजुर हाम्रो भनेको त अन्दाजले अब फोन हान्छु, लाग्यो भने बोल्ने नलाग्ने नबोल्ने त्यस्तो छ हजुर।
0: ल ठिक छ, अब कुन कुन समयमा कार्यक्रम आउँछ भन्ने कुराहरू पनि हुन सक्छ। ठिक छ
1: हजुर, मलाई हजुर हजुर यो 4 बजे यो अहिले यो भयो, 10 बजे एउटा प्रोग्राम, अनि 11 बजे हजुर।
0: ल ठिक छ, कार्यक्रममा एउटा मिठो गीत बज्छ युवराज, साथीहरूलाई सम्झाउनुहोस् न छोटो मिठोमा।
1: हजुर साथीहरू सम्झिनु पर्दा डडोमा हुने हाम्रो परम मित्र श्री सुनि थामी, अनि मेरो पर हुनुहुन्छ एकजना शङ्कर ढकाल रत्नबहादुर थापा, अनि जति पनि मलाई अनि काठमाडौँ आउने श्रीराम दाहाल परम मित्र हुनुहुन्छ, उहाँलाई आज जनकपुर मङ्गलमा शुभकामना व्यक्त गर्दै बिदा चाहन्छु। हस्त हजुर नमस्कार।
0: हस्त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो युवराज पोखरेल, इटहरीबाट सुनसरी इटहरीबाट हुनुहुन्थ्यो, उहाँले पहिलोचोटि कार्यक्रममा सहभागिता जनाउनु भएको थियो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। पक्कै पनि नयाँ साथीहरूको कार्यक्रममा आगमन हुँदैछ. धेरै साथीहरूले हामीलाई सुन्नुभएको छ. कतिपय साथीले जस्तो हाम्रो युवराजले चाहिँ रेडियो सुन्न नपाउने ठाउँमा पनि यो रेडियो छ भन्ने थाहा पाएर अथवा अन्य साथीहरूले जानकारी दिएर चाहिँ कार्यक्रममा साथीहरूको सहभागिता भइरहेको छ. खुसी लाग्छ. तपाईँको टाढा टाढा रहनुभएका साथीहरूले पनि पक्कै जानकारी दिनुहोला होइन. यस्तो खालको कार्यक्रम आउँछ, यहाँले चाहिँ यति बजी अब फोन गर्नुहोस् यो कार्यक्रममा भनेर जनाउनु भएको थियो. उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु. पक्कै पनि नयाँ साथीहरूको कार्यक्रममा आगमन हुँदैछ. धेरै साथीहरूले हामीलाई सुन्नुभएको छ. कतिपय साथीले जस्तो हाम्रो युवराजले

0: यसमा जानकारी दिनुभयो भने उहाँहरूले खुसी गरेर पनि कार्यक्रममा आउनुहुन्छ। पक्कै खुसी त गर्नु नै हुन्छ। त्यति बेला अर्को साथी सम्पर्कमा स्वागत गर्छु। हेलो
1: हेलो ललिता दिदी, नमस्ते। साथमा लोक संगीतको अभिवादन गरे है।
0: ल नमस्ते, यहाँलाई पनि लोक संगीतको अभिवादन गरे। मलाई अब नाम चाहिँ थाहा भएन,
1: गेस गर्नु त
0: गेस त गर्ने युवा, यस्तो खालको आवाज म धेरै पटक सुन्छु, त्यही भएर ठ्याक्कै यादै भएन त।
1: ल अस्ति त चिन्छु भन्दै हुनुहुन्थ्यो, म खोलडुङ्गाबाट छुकी सेपाइदे।
0: ओहो, अनि छुकी चाहिँ
1: हजुर
0: आज पनि बिर्से
1: अस्ति मैले बिर्से आज तपाईँले बिर्सिनु भयो।
0: ठिक छ ठिक छ, केही छैन। अब कहिले काहीँ कहिले हाम्रो छुक्कीजीले बिर्सिने, कहिले मैले, त्यो ठिकै छ। कार्यक्रममा बराबर भए जस्तो छ।
1: हजुर
0: ल ठिक छ। अनि के छ, हाम्रो छुक्कीजीको नाम अलिक युनिक खालको छ, त्यो भएर पनि मलाई ठ्याक्कै दिमागमा आउँदैन क्या।
1: हजुर, अलिकति शेर्पाको नाम अलिकति तपाईँहरूलाई अलिक गाह्रो नै हुन्छ कि, अनि त्यही भएर नि होला। अब मेरो नाम त यस्तै छ, होइन अब कसैले चाहिँ एकदमै परास्त बोल्नुहुन्छ, परास्त बोलाउनुहुन्छ, छोकी भनेर बोलाउनुहुन्छ, कसैले चाहिँ छोकीमा चाहिँ छुच्ची थपिदिनुहुन्छ कि।
0: त्यो बेला त अब साथीहरूले कहिले कहिले रमाइलोको लागि भन्नुभएको होला नि त।
1: हजुर, अनि दुई तिनचोटि चाहिँ भनिसकेपछि चाहिँ एकदम परस्परले नै छोकी भनेर बोलाउनुहुन्छ नि। गाह्रो हुने रहेछ कि शेर्पाको नाम तपाईँहरूलाई अलिकति बोल्नलाई बोलाउनलाई अलिक गाह्रो नै हुने रहेछ दिदी, मैले विशद गरेछु।
0: त्यो एकदमै सही भन्नुभयो। जस्तो कि म काठमाडौँतिरको त्यो धेरै कार्यक्रमहरूमा अब चाहिँ जस्तो जनजातिहरूको कार्यक्रममा चाहिँ होइन, शेर्पा समुदायका हाम्रो प्रमुख व्यक्तित्वहरू धेरै हुनुहुन्छ होइन, जस्तो त्यस्तो कार्यक्रममा हामीले जस्तो अतिथिको रूपमा बोलाउँदाखेरि पनि उहाँहरूको नाम चाहिँ एकदमै क्या, हामीले उच्चारण गर्दाखेरि पनि हाम्रो उच्चारण अस्पष्ट नै भइरहेको हुन्छ कि, अनि त्यो हुँदाखेरि साँच्चै नयाँ नौलो नाम लाग्छ, त्यही भएर हामीलाई साँच्चै अस्पष्ट नै हुन्छ र हामीलाई नयाँ नै लाग्छ भनौँ न होइन।
1: हजुर, तपाईँलाई त त्यस्तो गाह्रो भएको जस्तो लाग्दैन, एकदम मजाले नै बोलाउनुहुन्छ, मलाई खुसी लाग्छ नि।
0: अब हाम्रो सुकीजीको नाम त्यो भइसकेपछि मैले अब पहिलोचोटि सुन्दा चाहिँ अर्कै कस्तो लागेको थियो, तर अब मैले धेरै पटक सुनिसकेर यहाँले पनि मलाई दोहोऱ्याएर भन्नुभएपछि चाहिँ मलाई अब त्यस्तो लाग्दैन, मलाई अब चाहिँ सहजै लाग्छ। कहिले काहीँ अब फोन गर्दाखेरि यहाँको ठ्याक्कै आवाज चाहिँ चिन्दिनँ, बट फरक त्यति मात्रै छ।
1: हजुर,
0: अनि खाजा खानुभयो कि बाँकी छ?
1: खाजा मैले भर्खरै चटपटी खाइदिएँ, अनि हजुरले खानुभयो त?
0: चटपटी खाइदिनु भयो।
1: हजुर, आज चाहिँ चटपटी खायो, कति एउटा मकै कति खानु भएर हजुर चटपटी भनेको।
0: ल आज एकदम मिठो अनि पिरो चासो चटक्क खानु भएछ।
1: हजुर, पिरो अमिलो त बनाएर खाएँ, होइन अलि एकदमै मिठो भयो।
0: पक्कै खानुपर्छ, हामीले सधैँभरि चाहिँ अब पिरो अमिलो नखाँदाखेरि पनि के खाइएन भनेर जस्तो हुन्छ कहिले काहीँ चाहिँ होइन, अब त्यो सधैँभरि खानु चाहिँ हुँदैन, अब ठिक छ, कहिले काहीँ खानुपर्छ, हामीले पनि खान्छौँ, त्यो स्वाभाविक नै हो।
1: आज अब सधैँ त अब खानु त खासै मिठो हुँदैन, सधैँ चाहिँ धेरै समय पछाडि चाहिँ एकदमै मिठो नै हुन्छ भनौँ न।
0: भनेपछि आज छुकीजीले धेरै पछि चटपटी खाजा खानुभयो?
1: लगभग बुझ सकेको पसलमा बुझ नै सके रहेछ, अनि अस्तिको भर्खरै बुझ्नु भएको थिएँ, अनि त्यही भएर एक महिना पछाडि खायौँ भनौँ न चटपटी।
0: ठिक छ, एक महिनाको अन्तरालमा खानु त राम्रै हो, अब सधैँ खानु हुँदैन भन्नुहुन्छ, हामी कहिले काहीँ मान्दैनौ, कहिले काहीँ दिनको जस्तो पनि खान्छौँ, त्यो ठिकै छ। अरू त समग्रमा ठिक छ, अब हाम्रो सुकीजीले कार्यक्रम पनि सुन्नुहुन्छ कि सुन्नुहुन्न, आज के गर्नुभयो?
1: फेसबुक लाइभ मार्फत सुनिरहेको छु अघि भर्खरै, अहिले त म तपाईँसँग आइरहेको छु होइन दि, अब फोनमा चार्ज पनि सकेँ, यो पछि त म सुन्न पाइदिएन होला, भोलितिर चाहिँ सुनिन्छ भनौँ न मजाले।
0: ल ठिक छ, अब यहाँलाई समय मिल्दा अब इन्टरनेटहरूले पनि साथ दिँदाखेरि त सुन्नुहुन्छ, कार्यक्रममा पनि आउनु भएको छ, खुसी लाग्यो। कार्यक्रममा एउटा मिठो गीत बज्छ, साथीहरूलाई सम्झनुहोस् न त।
1: हुन्छ, साथीहरू सम्झिनु पर्दा त यति मिठो आवाज कार्यक्रम सञ्चालन गर्नुहुन्छ, खस मात्र ललित दि हजुरको लागि नै बस्ने बाका सुनाउनुहुन्छ है, हाम्रो टेक्निसियन एउटा हजुरको रेडियो एफएम होल फ्यामिलीको लागि नै बस्ने।

0: बाटा सुनेर हिजोले मलाई सना भन्नुहोस् है मेरो साथीहरूको नाम लिनु पर्दा चाहिँ साथीहरूको हामी त चामीलाई धेरै सम्झिरहेको छु, निरुता चामीलाई पनि सम्झिरहेको छु, निरुता राईलाई पनि सम्झिरहेको छु, सृष्टि चामीलाई सम्झिरहेको छु, अनि तेह्र थुनतिर हुन्छ हाम्रो आशिष तामाङलाई पनि सम्झिरहेको छु है साथी भन्नुहोस् है, र त्यसै गरी हुन्छ नानु मनिषा लिम्बूलाई सम्झिरहेको छु, नानु मगर अनि आनु लुङ्गेली मगरलाई पनि सम्झिरहेको बोल्न नपाई पनि भन्न चाहन्छु, र हिमाली थापा छेत्रीलाई पनि सम्झिरहेको छु है कता हुनुभएको यति सुन्दै हुनुहुन्छ भने कन्ट्याक्टमा आउनुहोला भन्न चाहे, र पाँचतिर हुन्छ वाङसु मुखिया दाईलाई पनि धेरै सम्झिरहेको छु, लगायत मेरो साथीहरू त धेरै हुनुहुन्छ एक मुस्टामा विशेष नाम छुटेको साथीहरूलाई पनि
1: नमस्ते नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो छुक्की शेर्पाजी हुनुहुन्थ्यो, उहाँले आफ्नो साथी संगीलाई सम्झेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ। आज बिहिबारको बसाई कार्यक्रम उकाली उरालीमा मात्रै तपाईँले साथी संगी सम्झन पाउनुहुन्छ। फोन गर्नुहोस्, सहभागिता जनाउनुहोस्, साथसाथै फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीले कार्यक्रममा चाहिँ कमेन्टहरू पठाएर पनि सहभागिता जनाउन सक्नुहुन्छ। यति बेला अर्को साथी सम्पर्कमा आउनुभएको छ भने हामी उहाँलाई स्वागत गर्नेछौ, त्यसपछि चाहिँ हामी एउटा मिठो गीततर्फ पनि जानुपर्छ। यति बेला कोही साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो हेलो हेलो
2: हजुर सिसा नमस्कार।
1: नमस्कार हजुर दुर्गाजी, मलाई त स्वागत गर्ने धेरै टाइम लाग्यो जस्तो छ। आवाज सुन्नु भएन, ठिकै छ, के छ अब मन्थलीतिर मौसम कस्तो छ, के हुँदैछ भन्नुहोस् न।
2: यो पान्डापरको अल्छ्यामै भइसक्यो मौसम भन्नुपर्दा, गुम्बा भर बसिसकेको हावा चल्दैन, गर्मी छ त, म त पुरा फ्यान खोलेर हजुरको प्रोग्राम सुनेर बसिरहेको
1: छु। ल फ्यान चलाएर हाम्रो कार्यक्रम सुन्दै हुनुहुन्छ
2: हजुर, म त
1: अब यहाँ चाहिँ हाम्रो फेरि फ्यान चलाउने स्थिति नै छैन, हेर्नुहोस् न, तपाईँ फ्यान चलाएर बसिया छु भन्नुहुन्छ, मलाई पनि तपाईँले भन्नु बित्तिकै फ्यानको याद आयो।
2: हजुरको एसी छैन र भित्र
1: होइन, एसी त भइहाल्छ, एसीको कुरा छोडिदिउँ हामी, अब फ्यान सम्झेपछि फ्यानको हावा पानी वातावरण त्यो फ्यानले दिने हावा नै फरक हुन्छ नि त, त्यही भएर भने कि दुर्गाजी।
2: हजुर हजुर
1: ल, अनि खाजा खानु भयो? यता त अघि हल्का पानी पर्यो, त्यता परेन,
2: यता आएको छैन सर, पानी आएको छैन, त्यता राम्रो जानको जस्तो देखाएको थियो पानी परेको, तर यता चाहिँ आएको छैन।
1: ल यता अलिअलि मात्रै पानी पर्यो, त्यस्तो धेरै ठुलो त पानी परेको होइन, तर अलिअलि पानी पर्यो, जे होस् शीतल भएको छ, समग्रमा ठिक छ, खाजा खाइसक्नु भयो भन्नुभयो।
2: हजुर हजुर हजुरको भयो त,
1: मेरो पनि भइसकेको छ, म खाइवरिए यहाँ, अब ध्रुवजी पनि कार्यक्रममा आउनुहुन्छ कि भनेर हतार हतार यहाँ पसेको क्या, आएको तपाईँसँग बोल्नको लागि भनेर।
2: आउनु त पऱ्यो नि, हजुरहरू नै आउनुहुन्छ भनेर हामी पुरा रेडियो घन्काएर प्रोग्राम सुनेर बसिरहेको
1: ल ठिक छ, पक्कै पनि एक अर्कालाई पक्कै आश नै लाग्छ है ध्रुवजी।
2: हजुर हजुर,
1: जस्तो अब हामी कार्यक्रममा आइसकेपछि आज फलानु साथी चाहिँ आउनुहुन्छ कि हुन्न होला भन्ने हामीलाई त्यो लाग्छ, साथै अब रेडियो सुन्ने हाम्रो ध्रुवजी अन्य साथीहरू हुनुहुन्छ, उहाँहरूलाई आज चाहिँ कार्यक्रममा को आउनुहुन्छ होला, अथवा कार्यक्रम आउँछ कि आउँदैन होला भन्ने गुनासो अथवा त्यो मनमा त्यो जिज्ञासा पक्कै आउँछ।
2: हजुर त्यस्तो हुन्छ, कार्यक्रम आउँछ कि आउँदैन, सिस्टरहरू ल्याउनुहुन्छ कि ल्याउनुहुन्न, ल्याउनु हो नि, सबको साथीहरू बोल्नुहुन्छ प्रोग्राममा भनिन्छ नि त, एउटा चासो हुन्छ
1: क्या कार्यक्रम सुन्दाखेरि पनि, हरेक विषय वस्तु हरेक कुराको चाहिँ चासो चाहिँ हुन्छ, साथसाथै कुन साथीले कसलाई सम्झ्यो, कुन साथीले के बोलिराख्नु भएको छ भन्ने कुरा पक्कै चासो चाहिँ हुन्छ।
2: हजुर हजुर
1: ल ठिक छ, अब चासो राख्नै पर्छ, तपाईँ हामीले चासो राखेनौ भने अब चासो कसले राख्छ भन्ने पनि त रहन सक्छ होइन।
2: हजुर
1: ल ठिक छ, हामीले पनि यहाँहरूलाई चासो व्यक्त गर्छौँ, सुख दुःखका कुराहरू सुन्छौँ होइन, अब पक्कै दुःखमा हामीले सँगै रहेर साथ दिन नसके तापनि यहाँबाट तपाईँलाई एउटा शब्द मात्रै बोल्न पायौँ भने पनि ऊ भन्ने हुन्छ, त्यो हुँदाखेरि चाहिँ सुख दुःख साथ नै सुन्ने सुनाउने भनेको तपाईँ हामी नै हो।
2: हजुर पक्कै भन्नुपर्छ दिइरहेछ, मेरो त साथी भनेको रेडियो हो, अब युट्युबहरू अब इन्टरनेटहरू चलाउँदिनँ, अब रेडियो नै सुन्नु, मेरो सुकलको माध्यम अथवा सञ्चारी हेर्ने सुन्ने भनेको नै रेडियोको माध्यम हो, त्यो भएर म रेडियो हमेसा सुनिरहेको हुन्छु सर।
1: ल पक्कै पनि अब रेडियो सुन्नुपर्छ, रेडियो प्रति पहिला कति माया थियो, अहिले पनि पहिला जति रेडियोलाई माया गर्ने साथीहरूले अझै पनि रेडियोलाई माया गरिराख्नु भएको छ, जस्तो कि हामी पछिल्लो केही पुस्ताहरू चाहिँ अब रेडियो प्रति त्यति धेरै ध्यान आकर्षण नभएको हो कि भन्ने पनि लाग्छ, तर कतिपय अवस्थामा बुझ्ने साथीहरूले रेडियोको महत्व बुझ्नु भएको छ, सुन्नुहुन्छ, रेडियो प्रति सल्लाह सुझाव प्रतिक्रियाहरू पनि दिइराख्नु भएको हुन्छ, खुसी लाग्छ। साथसाथै हाम्रो दुर्वजी पनि यो 17-18 वर्षको रेडियोको यात्रासँगै हामीसँगै हिँडिराख्नु भएको छ, दौडिराख्नु भएको छ, खुसी लाग्छ है।
2: हजुर सँगै छु, 18 वर्ष विगत 18 वर्ष अहिले सँगै छु हामीको रेडियोबाट सुरु नम्बर आएर धेरै फोन गरेर साथ दिइरहेको छु, अझसम्म भन्नुपर्छ है त सिकाइ।
1: ल पक्कै पनि अब रेडियोमा बोल्ने साथीहरू कति हुनुहुन्थ्यो, कति आउनुभयो, कति जानुभयो, कति आवाज सुन्नुभयो यहाँहरूले, तर रेडियो सुन्ने त्यो श्रोता माया गर्ने पक्कै एउटै हुनुहुन्छ, एउटै काम छ अहिलेसम्म, एउटै व्यक्ति हुनुहुन्छ होइन। अब त्योभन्दा बाहेकको नयाँहरू त सधैँ नै भइहाल्नुहुन्छ, जे होस् मैले पुरानो श्रोताहरूको चाहिँ कुरा गरेँ।
2: हजुर हजुर
1: ल ठिक छ, माया साथ तपाईँ हामी रहँदा सधैँभरि यस्तै होस् र अझै पनि योभन्दा धेरै माया पाइराखौँ भन्ने आशा गर्दै अब चाहिँ म कार्यक्रमतर्फ लाग्छु, एउटा मिठो गीत बज्छ, साथीहरूलाई सम्झनुहोस् न।
2: हजुर विशेष मिठो सम्झना साथमा हजुरलाई प्राविधिक मित्र हजुरको रेडियो होल परिवारलाई मिस गर्न चाहन्छु, एकदम मनकै साथी हुनुहुन्छ प्रिय साथी देव माझीलाई एकदम मिठो सम्झना भन्न चाहन्छु, प्रिय बहिनीहरू हुनुहुन्छ बहिनी निर्मला पौडेल, निर्मला लामा, निर्मला मगर, रियाजी, गीता सुनर, बनिता सुन्दर, अनि बहिनी धनुगज मेयर, अनुलुमेली मगर, बहिनी सुमित थामी, दुर्गा थामी, साथीहरू रोशन श्रेष्ठ, सबिन श्रेष्ठ, अनि मनोज कार्की, दिनेश नाली, अनि जोरम्बातिर हुनुहुन्छ उर्मिला मगर, नवीन थापा नयन, बहिनी सुशीला बस्नेत, साथी धेरै हुनुहुन्छ होइन, नाम दिएर साथी छैन, विशेषै नाम सुतेका साथीहरू र त्यो बेला म हजुरको निर्णय गरेर सुरु भएको सबै सबै श्रोताहरूलाई निकै
1: भन्दै छुट्टिन्छु भन्दै हुनुहुन्छ दुर्गाजी, फोन पनि कटिसकेको छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। यति बेलाको विषयमा हामी कार्यक्रममा एकदमै मिठो रमाइलो तीजको गीततर्फ लाग्छौं, गीतपछि आउँछौं, रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा राख्ने एकदमै मिठो रमाइलो गीत रहेको थियो, सुकसुकी भेल दीप मगर र पेनु राणा मगरको आवाजमा रहेको गीत राखेर तपाईँलाई हामीले मनोरञ्जन दिइसकेका छौं। अब चाहिँ हामी कार्यक्रमको लगभग अन्त्यतिर पनि आउन लागिसकेका छौं। कोही साथी सम्पर्कमा हुनुहुन्छ, को हुनुहुन्छ, स्वागत गर्छु। हेलो हेलो हेलो, कोही साथी हुनुहुन्थ्यो, उहाँको आवाज हामीले सुन्न सकेनौ। जो साथी हुनुहुन्छ फेरि पनि सम्पर्क गर्नुहोला। यति बेला म तपाईँको फेसबुक कमेन्ट वाचन गर्नेतर्फ लाग्छु। कमल श्रेष्ठजी लेख्नुहुन्छ, नमस्कार, म तिनजुरी मीडिया ग्रुप नेपालको मेम्बर तेह्रथुमबाट कमल श्रेष्ठ हो। यस कार्यक्रम मार्फत परदेशीको सन्देश राख्नु पर्दा चाहिँ हुनुहुन्छ मनोज भोजेल, विनोद बस्नेत लगायत सम्पूर्णमा आरामै रहेको जानकारी गराउन चाहन्छु भन्नुभएको छ भने सबै साथीलाई पनि सम्झेको छु भन्नुहुन्छ उहाँले। दिपबाजकोटा लुकेन थोकलेन लिम्बु, त्यसै गरी राजन खतिवडा चित्र योगी छुची आरती लिम्बु, टिकाराम सुनवार मेनुका मुखिया सरला भाई पूजा मानदेवा लिम्बु, मीडिया प्रेमी निर्मला उनेम लगायत सबै साथीलाई भन्दै हुनुहुन्छ, उहाँको लागि विशेष धन्यवाद व्यक्त गरे। त्यसै गरी टिकाराम सुनवारजी पनि लेख्नुहुन्छ कमेन्ट मार्फत, दर्शन नमस्कार, म टिकाराम सुनवार तिन्जुरी मीडिया ग्रुपको सदस्य र हामी छाप घर भइहाल काठमाडौँबाट भन्दै हुनुहुन्छ। अब बज्ने गीत मार्फत साथीहरूलाई सम्झनु पर्दा सोना कन्तुङमा मीडिया प्रेमी निर्मला उनेम, जीवन सुब्बा कमला मुखिया, लक्ष्मण मगर घाइल अभिमान सुनवार, राजकली मगर, देवबासकोटा कमल श्रेष्ठ, शोभायात्री उमेश सन्जाम राई, भूमिका राई, रामलाल चाङपाङ राई, लक्ष्मण किराती, रामलाल सुमन, प्रेमकला आचार्य, मुना मुखिया, टिका आइडु पलपल फिक्स्यासिन, अधिकारी अनिश, देलदुखी रिया, राजन माझे, सजना माझे सजना, मीडिया प्रेमी बगर, न्यायुष रीता राई, बुद्धवीर तामाङ, जमीन्दार बाबु इमान्दार, छोरो सरस्वती खत्री, कोपिला चामलिङ राई, मनको साथी जीवन कार्की लगायत सबैको लागि अब बस्ने मिठो भाका समर्पण गर्छु भन्दै हुनुहुन्छ। उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्छु टिकारामजीलाई। त्यसै गरी विष्णु आचार्यजीले पनि लेख्नुहुन्छ, सबैलाई सम्झेको छु, कोही कसैलाई बिर्सेको छैन है भन्नुभएको छ। छेत्री आयुषजीले पनि सबैलाई सम्झेको छु भन्दै हुनुहुन्छ। हीरा बहादुर लकाईजीले पनि नमस्कार, गुड आफ्टरनून आई दिदी, कार्यक्रम सुन्दैछु, अब बज्ने गीत सबैको लागि, म चेता बुटवलबाट भन्नुभएको छ। विष्णु परियारजीले पनि नमस्कार सहाय दिदी, कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। रामजी घिमिरेजीले पनि नमस्कार, सम्पूर्ण मित्रलाई चाहिँ सम्झिँदै हाजिर भएँ भन्दै हुनुहुन्छ। सिद्धवनदेखि उहाँले लेख्नु भएको छैन, सुन्दैछु मात्रै भन्नुभएको छ है। रामजी घिमिरेजीलाई पनि विशेष धन्यवाद व्यक्त गरे। त्यसै गरी मिलन घायल मुटुजीले पनि गुड आफ्टरनून आई दिदी, कार्यक्रम सुनिरहेको छु यता दोहा कतारबाट, अब बस्ने गीत सबैको लागि समर्पण गर्न चाहन्छु ल भन्नुभएको छ। उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गरे। यति बेला कोही साथी सम्पर्कमा हुनुहुन्छ भन्दै हुनुहुन्छ, स्वागत गर्छु। हेलो
1: नमस्ते दिदी, हजुर, मेरो पालो अन्तिमतिर आएछ भन्नुभयो है त।
0: ल ठिक छ, अन्तिममा भए पनि फोन लाग्नु ठुलो कुरा हो होइन र देवजी?
1: हजुर हो नि।
0: ल अनि देवजीको खबर के छ त, बिहानदेखि अहिलेसम्म के भयो भन्नुहोस्?
1: ए दिदी, राम्रो रमाइलोसँग दिन बितेको छ त, अहिलेसम्म घाम लागे, आज पनि एकदम चर्को घाम नै लागिरहेको छ अहिलेसम्म पनि। अहिले चाहिँ घाम यहाँबाट चाहिँ घाम अलि ओझेल परेको छ भन्नुपर्छ है, शीतल शीतल हुन लाग्यो, अहिले चाहिँ थकिरहेछ भन्नुपर्छ। बिहानदेखिको अहिलेसम्मको खबर एकदम राम्रो रमाइलोसँग बित्यो भन्नुपर्छ है दिदी। हजुर
0: ल, राम्रै रमाइलोसँग बिताउनु भयो, खुसी लाग्यो कार्यक्रममा आउनुभएको छ। खाजा चाहिँ भयो कि बाँकी छ त?
1: खाजा भइसक्यो भन्नुपर्छ दिदी। हजुर
0: ल, खाजा खायो रे बस्दै हामीलाई सुन्नु भएको छ। आज दिन बसेरै बित्यो अथवा केही काम गर्न अथवा साथीसँगै भेट्न कहीँ कति जानुभयो?
1: हजुर दिदी, कहीँ पनि गइएन भन्नुपर्छ, घरमै बसेर नै दिन बित्यो भन्नुपर्छ। अब त्यस्तो कतै पनि आज जानु पनि पाइएन, कतै गइएन पनि भन्नुपर्छ है त।
0: ल ठिक छ, आज कहीँ जानु भएन। अब यता त हल्का पानी पनि पर्यो, शीतल शीतल थियो मौसम।
1: हजुर, यता चाहिँ परेकै छैन, अब दुई तिन दिन भयो पानी, यता चाहिँ छिट्टा पनि हालेको छैन भन्नुपर्छ है।
0: ल अब पानी आउने दिन पनि होला, पानी आउँदाखेरि पनि अब देश यस्तो अवस्थामा छ, पानी फेरि पर्नु पनि भएन यो बेला त।
1: हजुर हजुर, अब कुनै बेला अब झुक्याएर आउँछ उसको टाइममा, अब अहिले चाहिँ अब कता कता अब भोटे कोसी जस्तै गरी अब आउनु बेर लाउँदैन यता पनि अब परपरा त्यस्तै भएको थियो यता पनि अहिले त्यस्तै भइरहेको छ ठाउँ ठाउँमा यहाँ पनि कुनै बेला अब त्यस्तै हुनु पनि बेर लाउँदैन कुन दिन आउँछ अब थाहा छैन भन्नुपर्छ है त
0: अब लगभग सिन्धुलीमा त अब पूर्व बाढी पहिरो गएर होइन विभिन्न ठाउँमा सेती पनि पुगेको थियो अब दुई ठाउँमा पुलहरू भत्किएका थिए अब अहिले उता त्यस्तो भएको छ लगभग नेपालमा चाहिँ वर्षै पछि भनौँ न प्रकृतिले पनि हामीलाई चाहिँ बाँच्नै नदिएको जस्तो होइन कस्तो खाले यसलाई मैले कसरी व्याख्या गर्नु अब यो परिस्थिति हेर्दाखेरि अहिले व्याख्या गरेर भनेर साध्य परिस्थिति छैन अब प्रकृतिले पनि हामीलाई हेरिरहेको हो कि हामीले चाहिँ अब प्रकृतिसँग के गर्यौं हामीले के विनाश गर्यौं कि भन्ने पनि लाग्छ त्यही भएर हामीलाई उथल पुथल बनाएको हो कि भन्ने पनि लाग्छ बेला बेला
1: हजुर पक्कै अब प्रार्थना गरिराखेको छौँ हामी अब होइन परमेश्वरसँग अब के गर्नु लाग्नु भयो परमेश्वरै जान्नुहुन्छ हामीलाई अब थाहा छैन भन्नुपर्छ है त
0: ल पक्कै पनि हामीले केही जानेको छैनौँ जे जान्नु भएको छ जे गर्नुभयो अहिले अब देशको हालत के बनाउनु भयो सबै उहाँले नै जान्नु भएको छ
1: हजुर पक्कै पनि
0: ल ठिक छ अब यस्तै छ हामीले हरेक समय परिस्थितिलाई र हरेक समस्याहरूलाई चाहिँ सामना गर्नुपर्ने परिस्थिति छ अब यो बेला आतिर होइन अब हुने परिस्थिति पनि छैन अब हामी आतिन त आतिन्छौ नै अब त्यो चितवनदेखि लगायत यता नुवाकोट धादिङ लगायतका विभिन्न ठाउँहरूमा अब त्यो परिस्थिति हेर्दाखेरि जस्तो अब अहिले हामी अब प्रत्यक्ष उही नगए तापनि सामाजिक सञ्जालमा हेरिरहेका ती वस्तु विषयवस्तुहरूले चाहिँ होइन हामी यहाँ बसेर हेर्दा त्यहाँको गतिविधि देख्दाखेरि हामीलाई नै यहाँ एकदमै धेरै मनभित्र कस्तो हुन्छ अब त्यही भोगिरहने र त्यो भइरहेको प्रकृतिले दिएको त्यो दुःख पीड़ाहरू त्यहाँ हुने मान्छेले झन् कसरी चाहिँ सहनु भएको छ भन्ने कुरा त हामीले यहाँबाट बयान गरेर सकिँदैन कि देवजी ल ठिक छ अब यो विषय कुराकानी सधैँ छ अब परिस्थिति यस्तै छ बिस्तारै अब होला सरकारले पनि केही गर्नुहुन्छ होला भन्ने आशा छ अब अहिलेको सरकारले अब गर्दै हुनुहुन्छ अब पुगिसक्नु भएको छ होला प्रधानमन्त्रीजीहरू पनि होइन सम्बन्धित ठाउँमा राहतहरूको कामहरू पनि भइरहेको होला अब देश विदेश विभिन्न ठाउँहरूबाट विभिन्न संघ संस्थाहरूले सहयोग गरिराख्नु भएको छ होला भन्ने छ पक्कै अब सकेको सहयोग पनि सबैले गर्नुपर्छ यो हामीले हाम्रो देवजीले भन्नुभयो जस्तो प्रार्थना पनि गर्नै पर्छ साथसाथै दुःखमा परेको हामी नेपाली एउटै घरभित्रै बसेका छौं त्यही भएर सबैले सबैलाई सहयोग गर्नुपर्छ भन्ने चाहिँ लाग्छ होइन देवजी
1: हजुर हजुर
0: ल ठिक छ अब कार्यक्रमको अन्त्यमा छु आउनुभयो रमाइलो मिठो कुराकानी भयो कुरा गर्न म त धेरै छ कुरा गरिरह्यो भने अब कति हो कति कहिले सकिँदैन एउटा मिठो गीत बज्छ साथीहरूलाई सम्झनुहोस् न
1: हुन्छ सम्झनुभन्दा अगाडि चाहिँ हाम्रो दिदीहरू दुवैजनालाई चाहिँ हाम्रो मिडिया प्रेमी छोरी है नितिनी छोरी पासाङडोलमा तामाङ चाहिँ कलेजबाट भएर फर्किँदैछ मिठा सम्झना सरले नमस्ते नमस्कार सुनाइदिनु भनेको छ है
0: ल उहाँलाई पनि मेरो तर्फबाट नमस्ते नमस्कार धेरै माया छ भनिदिनु होला
1: हुन्छ अहिले उसको टावर नहुने ठाउँमा गएको छु है अङ्कल भन्दै थियो बाटोमा हिँड्दैछु सुन्नु पनि पाएको छैन मोबाइल चलाउनु पनि पाएको छैन भन्दै थियो अनि सुनाइदिनु है भन्दै थियो अनि हुन्छ विशेष गरी दिदी हजुरको लागि प्राविधिक दिदीको लागि दाई श्रीराज महत लगायत हजुरको रेडियो होल युनिटको लागि नै भन्न चाहन्छु र साथीहरू धुब पाण्डेको लागि अनि त्यसै गरी उर्मिला थापा मगर त्यसै गरी अनि निर्मला पौडेलको लागि भन्न चाहन्छु छोरीहरू ममता माझी अस्मिता माझीको लागि छोरी शोभा माझीको लागि पनि भन्न चाहन्छु अनि त्यसै गरी साथीहरू श्रेष्ठको लागि भन्न चाहन्छु लगायत रिया योगी बहिनी रिया योगीको लागि अनि त्यसै गरी सरस्वती सुनारको लागि भन्न चाहन्छु लगायत निर्मला मगरको लागि निर्मला थिए लगायत मलाई देव माझी भनेर चिन्ने नचिनी सम्पूर्णको लागि भन्दैछु कि ल नमस्ते बाबाई
0: हस् त नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो देवजी सिन्धुली झाँगाझुलीदेखि हुनुहुन्थ्यो अब चाहिँ कार्यक्रमको समय सकिसकेको छ यति बेला फेसबुक लाइभबाट कल्पना साङपाङजी कमेन्टमा लेख्नुहुन्छ नमस्ते गुड इभिनिङ साई सबैलाई सम्झेको छु भन्दै हुनुहुन्छ आकृति लामाजीले पनि सबैलाई सम्झेको छु भन्दै हुनुहुन्छ मनको साथी जीवन कार्कीजीले पनि सुन्दैछु है सबैलाई सम्झेको छु कोही कसैलाई बिर्सेको छैन भन्दै हुनुहुन्छ उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै अब चाहिँ कार्यक्रमको समय सकिसकेको छ तपाईले हामीलाई यतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो, साथ दिनुभयो, फोन गर्ने फोन प्रयास गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कमेन्ट पठाउने सबै साथीलाई मनदेखि मुख्य रूपमा विशेष धन्यवाद व्यक्त गर्छु। साथै कार्यक्रम उगाली उराली अवधि बरबजीका मीठा लोकगीत संगीतका सर्जक अनि स्रष्टाप्रति पनि हार्दिक आभार प्रकट गर्दै यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो सम्झना कर्गी, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा अचम्मै राम्रो नाचे मोरीले पशुपति शर्मा राधिक हमालको आवाजमा रहेको यो एकदमै मिठो गीत राख्छौ छोड्दै तपाईँको माझमा छोड्दै आजको लागि भने कार्यक्रम उकाली उडालीको व्यवसायबाट म तपाईँकै साथी ललिता हाई पनि विदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।

0: अहिले साँझको 5 बज्यो।
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: किसानको आली र फालीदेखि उपभोक्ताको थालीसम्म
3: कसरी फलिरहेछ तपाईँको देशमा सही छैन। नगरपालिकाले के गर्ने, कृषिले के गर्ने,
4: गाडी भाडा तपाईँको अब जम्मा फाइदा भनेको 2 रुपियाँ अब 5 रुपियाँ हद्दाम बस्यो त्यति बस्ने
3: त्यसको भाउ छ। त्यो भाउ चल्ने सम्बन्धित मान्छेले पाउनु पर्यो कि यो बिचौलियाले अलिकति गरेछ।
5: सुन फलाउने माटो र कृषि कर्मको बाटोका कुरा, कृषि र किसानका पाटोका कुरा।
6: आलु धेरै हुन्छ, मकै धेरै हुन्छ, कोदो धेरै हुन्छ।
7: गत वर्षको त्यो तरकारी खाने आलु 3 करोडको बिक्री भएको छ। एउटा कालो गोदारी आलुको बिउ भनिन्छ 7 करोडको आलु बिक्री भएको थियो।
2: किसानका सिधा प्रश्न, विज्ञ र सरकारको जवाब।
3: टमाटर साग सब्जी ल्याएर बजारमा बेच्नु, 2 मिटर चामलसँग ल्याएर भजन गर्ने मेरो काम त थियो। किसानको सुविधा ल्याउनु पर्दैन देशमा, किसान ओभरमा लाग्नु देशमा लाग्दैन।
8: एउटा त नियमित बजेट अन्तर्गत 17 अरब आउँदैछ, 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ। म मन्त्री हुँदाओस् नहुँदाओस् किसानको पक्षमा मन्त्री तर्फ अगाडि बढ्छु।
2: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
9: कार्यक्रम कृषि सवाल।
10: नमस्कार, कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ। म हुँ असीम सापकोटा। कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ। साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ। कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ। काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 मेगाहर्जसँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 मेगाहर्ज सुनसरी, सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 मेगाहर्ज सङ्खुवा सभा, रेडियो लालीगुराँस 105.2 मेगाहर्ज धनकुटा, रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटा, सामुदायिक रेडियो हलेसी एफएम 102.4 मेगाहर्ज खोटाङ, रेडियो एभरेस्ट 96.8 मेगाहर्ज सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ। यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 मेगाहर्ज दोलखा, रेडियो बैतेश्वर 94.5 मेगाहर्ज मैना पोखरी दोलखा, रेडियो हिमाली 101.7 मेगाहर्ज दोलखा, रेडियो रामेछाप 95.8 मेगाहर्ज रामेछाप, हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछाप, रेडियो मेलम 107.2 मेगाहर्ज सिन्धुपाल्चोक, रेडियो जुगल 98.1 मेगाहर्ज सिलढुङ्गा सिन्धुपाल्चोक, रेडियो क्रान्ति 90.4 मेगाहर्ज कोसीपारी काभ्रे, रेडियो रसुवा 102.1 मेगाहर्ज धुन्चे रसुवा, नीलकण्ठ एफएम 98.5 मेगाहर्ज धादिङ बेसी धादिङ, रेडियो राजमार्ग 92.1 मेगाहर्ज धादिङ, रेडियो चिम्पेश्वर 90.9 मेगाहर्ज बिदुर नुवाकोट, रेडियो बागमती 107.4 मेगाहर्ज ककनी नुवाकोट, रेडियो कास्की 90.6 मेगाहर्ज पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ। साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 मेगाहर्ज गलिङ स्याङ्जा, रेडियो पाल्पा 97.1 मेगाहर्ज रामपुर पाल्पा, रेडियो सामर्थ्य 92.1 मेगाहर्ज कावसते नवलपुर, रेडियो कावसते 102.6 मेगाहर्ज कावसते नवलपुर, दाउन्ने एफएम 103.4 मेगाहर्ज बर्दघाट नवलपरासी, सामुदायिक रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज अर्घाखाँची, भेरी एफएम 105.4 मेगाहर्ज नेपालगंज बाँके, रेडियो डोटी 98.5 मेगाहर्ज डोटी, रेडियो रामारसन 92 मेगाहर्ज अछाम, रेडियो नयाँ नेपाल 104.5 मेगाहर्ज दार्चुला, रेडियो प्रभु 102.6 मेगाहर्ज कञ्चनपुर, रेडियो बुङ्गल 98.3 मेगाहर्ज बझाङ, सौगात एफएम 103.6 मेगाहर्ज बैतडी, सामुदायिक रेडियो मेलौली एफएम 101.2 मेगाहर्ज मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 मेगाहर्जबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ। आजको श्रृंखलामा पनि हामीसँग विभिन्न विषयहरू रहेका छन् र देशमा विशेष गरी चुनावको चर्चा हुँदैछ। फागुन 21 गतेको निर्वाचन, प्रतिनिधि सभाको निर्वाचनले गर्दा देशैभरि माहौल छ। कृषिका कुराहरू पनि हामीले विभिन्न संचार माध्यममा राखी पनि राखेका छौँ र हामीले कार्यक्रम कृषि सवालमा चाहिँ अलिकति समृद्धका कथाहरू बढ़ि नै राखेका थियौँ। यद्यपि हामीले चुनावसँग सम्बन्धित विषयलाई पनि पक्कै पनि समेटेछौँ र चुनाव पछाडि पनि हामीले यो विषयलाई अलिकति कृषिका मुद्दाका कुराहरूलाई अलिक बढ़ी उठाउने प्रयास पक्कै पनि गर्नेछौँ। आजको श्रृंखलामा हामीले मौरीका सारथी नवबुद्ध मौरी पालनका संचालक सुन्दर तामाङको चाहिँ सफलताको कथा, मौरी पालनका सारथी रहँदै गर्दा चाहिँ उहाँले गर्दै गरेको कार्यलाई उच्च महत्व दिएर आजको श्रृङ्खलामा अलिकति बोल्ड गर्ने प्रयास गरेका छौँ। हामीले रैथा नेपालीको प्रबन्धनका कुराहरू त हामीले विभिन्न सन्दर्भ माध्यममा हामीले गरि नै राखेका छौँ र कृषि सवालमा पनि यो विषयलाई हामी पटक पटक साना साना रिपोर्ट रिल्सको रूपमा चाहिँ हामी सामाजिक सञ्जालमा एग्रो टाइम्स मन्थली यो फेसबुक पेजबाट राख्ने नै गरेका छौँ र हामीले यो अत्यन्तै धेरैले मन पराउनु भएको छ, छोटा छोटा तर बहुमूल्य अथवा चाहिँ बहुजानकारीमूलक भनेर पनि यहाँहरूले रुचाउनु भएको छ। हामीले यस्ता रिपोर्टहरू पनि राखेका छौँ। आजको श्रृङ्खलामा पनि हामीले उहा विशेष गरी मुरुले जौको रूपमा पनि परिचित छ र उहा धेरैलाई थाहा छ हाम्रो रैथाने बालीको कुरा रह्यो र हामीले उहा त्यसै गरी पोखरेलीको सान जेठो बुढो चामलको चर्चा जेठो बुढो धानको चर्चा चाहिँ विश्व बजारमै छ र जसले भौगोलिक संकेत चिन्ह अर्थात जीआई ट्याग पनि प्राप्त गरेको छ। हामीले जेठो बुढोको महिमाको विषयमा एउटा रिपोर्ट पनि तयार पारेका छौँ। हामीले कार्यक्रमको शुरूआतमा चाहिँ क्रमशः यहाँहरूलाई म जानकारी गराउन चाहन्छु। शुरूआतमा जेठो बुढो चामल धानको महिमाको रिपोर्ट राख्छौँ। त्यसभन्दा पछाडि लगत्तै सुन्दर तामाङको सफलताको कथालाई हामीले रिपोर्ट अलिकति उहाँको ब्याकग्राउन्ड केही बोलेका छौँ र उहाँले बोलेका कुराहरूलाई हामी उहाँको फार्ममै उद्योगमै पुगेका थियौँ र हामीले त्यहाँबाट गरी कुराकानीलाई पनि राखेका छौँ र त्योभन्दा लगत्तै चाहिँ मैले अगाडि भने जस्तै उहाँको चाहिँ विषय राख्नेछु। त्योभन्दा पछाडि हामी अन्तिम खण्डमा फेरि पनि आउनेछौँ। हामीसँग रहनु होला। जेठो बुढो धान नेपाली माटोको यस्तो अनुपम उपहार हो जसले पोखराको पहिचानलाई विश्वभर चिनाएको छ। विशेष गरी कास्कीको फेवाफात, कुलहर, पामे र अर्घौले जस्ता क्षेत्रको चिसो पानी र विशिष्ट माटोमा फल्ने यो धान आफ्नो अद्वितीय वासनाका लागि प्रख्यात छ। यसको नाम जेठो रहनुको पछाडि ढिलो पाक्ने र पाकेपछि पनि यसको स्वादमा निखार आउने हुनाले बुढो शब्द सम्मानका साथ जोडिएको पाइन्छ। यो केवल खाद्यान्न मात्र नभई नेपाली संस्कार र संस्कृतिको एउटा अभिन्न अङ्ग समेत हो। पौष्टिक तारा गुणस्तरीय विशेषता पोखरेली जेठो बुढो चामल अन्य हाइब्रिड चामलको तुलनामा बढी पौष्टिक मानिन्छ। कोमलता यो चामल पकाउँदा निकै नरम हुन्छ र सेलाएपछि पनि कडा हुँदैन, जुन यसको मुख्य विशेषता हो। पाचन प्रणाली यसमा प्राकृतिक फाइबरको मात्रा सन्तुलित हुने हुनाले यो सजिलै पच्छ र स्वास्थ्यको लागि हितकर मानिन्छ। प्राकृतिक स्वाद यसमा कुनै पनि कृत्रिम सुगन्ध मिसाउनु पर्दैन, खेतबाटै यसको मगमगाउँदो बास्ना शुरू हुन्छ। बजार ब्रान्डिङ र भौगोलिक पहिचान अर्थात जीआई ट्याग जेठो बुढो धान नेपालको पहिलो यस्तो कृषि उपज हो जसले भौगोलिक संकेत चिन्ह प्राप्त गरेको छ। यसको अर्थ पोखरेली जेठो बुढो नाममा अन्य ठाउँको चामल बेच्न पाइँदैन। ब्रान्डिङ हाल यसलाई आकर्षक भ्याकुम प्याकेजिङ गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रिमियम चामलको रूपमा ब्रान्डिङ गरिँदैछ। बजार माग काठमाडौँ पोखरा जस्ता ठूला शहरका होटल रिसोर्ट र धनाढ्य परिवारमा यसको माग सधैँ उच्च छ। विशेष गरी तिहार, माघे संक्रान्ति र चाडपर्वमा यसको व्यापारिक कारोबार वात्तै बढ्ने गर्छ। अवसर र आर्थिक सम्भावना जेठो बुढोको व्यवसायिकतामा ठूलो आर्थिक सम्भावना लुकेको छ। निर्यातको अवसर नेपाली रहेका देशहरू जस्तै अमेरिका, अस्ट्रेलिया, बेलायतमा यसको माग बढ्दछ। अर्ग्यानिक प्रमाणीकरण गर्न सके यसले डलर आर्जनमा ठूलो सहयोग पुर्याउन सक्छ। मूल्य वृद्धि किसानले सामान्य धानको तुलनामा जेठो बुढोबाट करिब दुई गुणा बढी मूल्य प्राप्त गर्न सक्छन्। कृषि पर्यटन पोखरामा पर्यटकहरूलाई जेठो बुढोको रोपाई र कटानीको अनुभव गराउँदै यसको परिकार खुवाउने प्याकेजहरू बनाउन सकेमा ठूलो अवसर छ। अव्यवस्थित शहरीकरण र प्लटिङका कारण जेठो बुढो फल्ने धानहरू खुम्चिँदै जानु चिन्ताको विषय हो। यदि सरकार र निजी क्षेत्रले यसको बिउको शुद्धता कायम राख्दै आधुनिक मिलिङ र प्याकेजिङमा लगानी गर्ने हो भने पोखरेली जेठो बुढो धान नेपालको सेतो सुन साबित हुन सक्छ।
11: जसले इच्छा राख्छन् इच्छालाई शक्तिमा बदल्नु पर्ने रहेछ। मैले पनि त्यही प्रयास गरेँ र म अहिलेसम्म कुनै पनि फिल्डमा लाग्दाखेरि चाहिँ म लागिसकेपछि एकदम सकेसम्म चाहिँ त्यसमा लागेको लागेको गर्छु र कुनै पनि फिल्ड चाहिँ तपाईँको अलिकति गर्ने छोड्ने अलिकति गर्ने छोड्ने चाहिँ म गर्दिनँ र गरेको पनि छैन। यो मौरीमा पनि मैले चाहिँ विगत 76 सालदेखिबाट चाहिँ मैले मेरो परिवारको काम नै भनेको यही नै हो। छोटो छोटो तरिकाले भन्छौँ हजुरहरू पनि मौरी पाल्न चाहनुहुन्छ, मौरीलाई बचाउन चाहनुहुन्छ, मौरी बचायो भने पर्यावरण बच्छ, यो धेरैजनाले बुझ्न बाँकी पनि छ भने मैले पनि धेरै पछि बुझेँ। जब मौरीमा लागेँ मौरीको काम के रहेछ होइन, मौरीको आवश्यकता के रहेछ भन्ने कुरा बिस्तारै बुझ्दैछु। पाल्न चाहनुहुन्छ भने हजुरले सबैभन्दा पहिलो नम्बरमा चाहिँ विषादी चाहिँ एकदम कम चल्ने अब न्यूनीकरण झिकै भन्ने त अब हामीले पनि भन्न सकिन्न किनभने नेपालको परिस्थिति त्यस्तै छ।
10: Thank you. नेपाली युवाहरू वैदेशिक रोजगारको मृग तृष्णामा अल्झिरहेका बेला आफ्नै माटोमा सुन फलाउन सकिन्छ भन्ने ज्वलन्त उदाहरण बनेर उभिनु भएको छ सुन्दर तामाङ। काभ्रे पलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नम्बर दुईमा स्थायी घर भएका तामाङले हाल ललितपुरको महालक्ष्मी नगरपालिका नौ आरू बोटलाई आफ्नो कर्मथलो बनाउनु भएको छ। उहाँले सञ्चालन गर्नु भएको नवबुद्ध मौरी पालन केवल एउटा फार्म मात्र होइन, यो नेपाली कृषि क्षेत्रलाई कर्पोरेट ढाँचामा रूपान्तरण गर्ने एउटा सफल अभियान पनि हो। सुन्दर तामाङ भिजनरी उद्यमी र नेतृत्वको नयाँ मानक। सुन्दर तामाङको व्यक्तित्वमा एउटा कुशल व्यवस्थापक र दूरदर्शी उद्यमीको गुण पाइन्छ। उहाँ शुरूमा अर्कै कार्यक्षेत्रमा क्रियाशील हुनुहुन्थ्यो, तर विक्रम सम्बत 2076 सालबाट उहाँले कृषिको अथाह सम्भावनालाई पहिचान गर्दै मौरी पालनको क्षेत्रमा प्रवेश गर्नुभयो। उहाँको कार्यशैली अत्यन्तै प्रोफेसनल र शिष्ट छ। कृषि कर्मलाई केवल दुःखको काम मात्र मान्ने समाजमा तामाङले यसलाई एउटा मर्यादित र कर्पोरेट पेसाको रूपमा स्थापित गर्नुभएको छ। उहाँको स्पष्ट भिजन र कार्यप्रतिको निष्ठाले नै आज उहाँलाई धेरै युवाहरूको सारथी र आदर्श बनाएको छ। असफलताबाट पाठ, उद्यमशीलताको वास्तविक परीक्षा। कुनै पनि सफल व्यवसायको पछाडि संघर्षको एउटा लामो श्रृंखला हुन्छ। सुन्दर तामाङको हकमा पनि यो लागू हुन्छ। कृषि क्षेत्रको पूर्व अनुभव र पर्याप्त तालिम बिना नै उहाँले शुरूमा 15 गोलाबाट आफ्नो यात्रा शुरूआत गर्नुभयो, तर विलम्बना 6 नपुग्दै उहाँका सबै लगानी जिरोमा झरे। तर एक सच्चा उद्यमी कहिल्यै हार मान्दैन भने जस्तै उहाँले यसलाई असफलता भन्दा पनि महँगो तर महत्वपूर्ण पाठको रूपमा स्वीकार्नुभयो। उहाँ भन्नुहुन्छ, त्यो मेरो अज्ञता थियो, व्यवसायको खोट होइन। उहाँले जाडो महिनाभरि धैर्यताका साथ अध्ययन गर्नुभयो, मौरीको स्वभाव बुझ्नुभयो, सिजन शुरू हुन साथ पुनः नयाँ जोसका साथ काम शुरू गर्नुभयो। यही दृढ संकल्पले नै उहाँलाई आज यो उचाइमा पुर्याएको छ। नमबुद्ध मौरी पालन गुणस्तर र प्रविधिको संगम। तामाङले आफ्नो व्यवसायलाई केवल मह उत्पादनमा मात्र सीमित राख्नु भएको छैन, उहाँले मौरी पालनका लागि आवश्यक पूर्वाधार र सामग्रीहरूको उत्पादनमा पनि त्यत्तिकै ध्यान दिनुभयो। उहाँको उद्योगमा उत्पादित न्यूटन बी टाइपका आधुनिक हारहरू आज नेपालभर चर्चित रहेका छन्। उहाँले भूगोल अनुसारको प्रविधि विकासमा जोड़ दिनुभएको छ। उदाहरणका लागि तराई र पहाड़का लागि सामान्य घार र हुम्ला जस्तो अत्याधिक चिसो हुने ठाउँका लागि 2 बाक्लो काठ प्रयोग गरी विशेष डिजाइनका घारहरू निर्माण गर्नु उहाँको प्राविधिक विशिष्टता थियो। हालसम्म नेपालका 60 भन्दा बढी जिल्लामा उहाँका उत्पादनहरू पुगिसकेका छन्। काठमाडौँबाट यातायातको पहुँच भएको जुनसुकै ठाउँमा पनि सामग्री पुर्याउने उहाँको चुस्त लजिस्टिक प्रणाली कुनै ठूलो व्यापारी घरानाको भन्दा कम छैन। मौरी र पर्यावरण एक दिगो सोच। सुन्दर तामाङको व्यवसायको मूल मन्त्र पर्यावरण र प्रकृतिसँग जोडिएको छ। उहाँ केवल आर्थिक लाभका लागि मात्र मौरी पाल्नु भएको छैन, बरु पर्यावरण सन्तुलनमा मौरीको भूमिकालाई लिएर अत्यन्त सचेत हुनुहुन्छ। उहाँका अनुसार मौरी बच्यो भने मात्र हाम्रो पर्यावरण बच्छ र पर्यावरण बच्यो मात्र मानव अस्तित्व सम्भव छ। उहाँले किसानहरूलाई रासायनिक विषादीको प्रयोग कम गर्न र प्राङ्गारिक खेतीतर्फ लाग्न निरन्तर प्रेरित गरिरहनु भएको छ। मौरीलाई अफ सिजनमा आहारा कम हुने समयमा माया र संरक्षण दियो भने उसले सिजनमा मानिसलाई कैयौं गुणा प्रतिफल दिन्छ भन्ने उहाँको अनुभवले युवाहरूलाई प्रकृतिको सम्मान गर्न सिकाउँछ। उहाँको यो दृष्टिकोणले व्यवसायलाई सामाजिक उत्तरदायित्वसँग जोडेको छ। पारिवारिक टिमवर्क र सामूहिक सफलता। सुन्दर तामाङको सफलताको अर्को बलियो खम्बा भनेको उहाँको परिवार हो। उहाँले आफ्नो सम्पूर्ण परिवारलाई नै एउटा व्यावसायिक लक्ष्यमा समाहित गराउनु भएको छ। कोही घर बनाउने, कोही मौरीको हेरचाह गर्ने त कोही बजारीकरणमा संलग्न हुने। यो पारिवारिक व्यावसायिक मोडेल आजका युवाहरूको लागि ठूलो पाठ हो। परिवारका सबै सदस्य मिलेर काम गर्दा एकातिर श्रमको बचत भएको छ भने अर्कातिर व्यावसायिक गोपनीयता र विश्वास पनि कायम छ। युवा उद्यमीका लागि मार्गदर्शक र सारथी। आजको युवा पुस्ता छिट्टै नतिजा खोज्छ र थोरै अवरोध आउँदा पनि विचलित हुन्छ। यस्तो अवस्थामा सुन्दर तामाङ एक धैर्यवान मेन्टरको रूपमा देख्नुहुन्छ। उहाँ भन्नुहुन्छ, कुनै पनि काम गर्दा बिचैमा छोड्ने बानीले कहिले सफल भइदैन। इच्छा शक्तिलाई कार्यशक्तिमा बदल्नुपर्छ र निरन्तर लागिरहनुपर्छ। उहाँले मौरी पालन गर्न चाहने नयाँ युवाहरूलाई घार गोला र आवश्यक सामग्री मात्र उपलब्ध गराउनु भएको छैन, बरु उनीहरूलाई प्राविधिक सल्लाह र हौसला समेत प्रदान गर्नु भएको छ। व्यावसायिक तालिम र उचित परामर्शका माध्यमबाट उहाँले धेरै युवाहरूलाई स्वरोजगार बन्न मदत गरिरहनु भएको छ। भविष्यको लक्ष्य आधुनिक र वैज्ञानिक मौरी पालन। सुन्दर तामाङको लक्ष्य नेपालका 77 जिल्लामा आधुनिक मौरी पालन प्रविधि पुर्याउनु हो। परम्परागत मुढी घारको सट्टा वैज्ञानिक आधुनिक घारको प्रयोग बढाएर मह उत्पादनमा नेपाललाई आत्मनिर्भर बनाउने उहाँको सपना छ। भूगोल र हावापानी अनुसारको घर निर्माण गर्ने उहाँको अनुसन्धानमुखी कार्यले नेपालको कृषि इन्जिनियरिङमा समेत पूर्ण टेवा पुर्याएको छ। सुन्दर तामाङको कथा केवल एउटा व्यक्तिको सफलताको कथा मात्र होइन, यो त नेपाली माटोमा सम्भावना देख्ने हरेक युवाको साहसको कथा हो। उहाँको शालीनता, व्यावसायिक इमान्दारिता र कामप्रतिको समर्पणले नै उहाँलाई बलादमी र कर्पोरेट उद्यमीको रूपमा स्थापित गरेको छ। पाँच सालको माटोबाट शुरू भएर हुम्लाको सिमीकोटसम्म फैलिएको उहाँको यो नवबुद्ध मौरी पालनको यात्राले के प्रमाणित गर्छ भने, यदि हामीसँग स्पष्ट दृष्टिकोण र अटुट मेहनत छ भने सफलता हाम्रै वरिपरि छ। सुन्दर तामाङ आजका युवाहरूका लागि साँच्चै नै एक भरोसा योग्य सारथी र प्रेरणाको स्रोत हुनुहुन्छ। उहाँको यो यात्रा अझै फलोस फुलोस र नेपालको कृषि क्षेत्रमा यस्ता धेरै सुन्दर कथाहरू लेखिँदै जाउ। सुन्दर तामाङको यो कथाबाट प्रष्ट हुन्छ, काम सानो वा ठूलो हुँदैन, तर गर्ने तरिका पनि व्यवसायिक हुनुपर्छ।
11: नमोबुद्ध मौरी पालन भनेर चाहिँ हामीले काम सुरु गरिराखेका छौँ। विगत 76 सालबाट चाहिँ मैले चाहिँ यो मौरी पालनमा चाहिँ काम गर्ने प्रयास गरिरहेको छौँ। हेरौँ अब मौरीमा मैले के गर्न सकिन्छ, कसरी गर्न सकिन्छ। म पनि सिक्दैछु, कसैलाई सिकाउँदैछु, जान्नेबाट सिक्दैछु। यस्तै छ, प्रयास गर्दैछु। मौरी पाल्ने र घर बनाउने काममा चाहिँ म बिस्तारै लागिरहेको छु। अहिलेसम्म चाहिँ म सुरुवाती अवस्थामा केही गडबड भए तापनि, मेरो अज्ञानताले गडबड भए तापनि, अहिलेसम्म चाहिँ म पनि सुरक्षित छु जस्तो लाग्छ, र मौरी पालिराखेको काम पनि सुरक्षितै छ जस्तो लागेको छ। र अहिलेसम्म निरन्तर मैले चाहिँ मौरी बाहेक, यो मौरी र मौरीको घरको भन्दा बाहेक मैले अरू कुनै पनि काम गरेको छैन। सामान्य हामीले चाहिँ हजुरहरूलाई चाहिँ मौरी पाल्न चाहनुहुन्छ भने चाहिँ हामीले घर, गोला, मौरीजन्य अति आवश्यक सामग्रीहरू हामीले चाहिँ सबैलाई ठाउँ ठाउँमा हजुरले जहाँ चाहनुहुन्छ नि, नेपालमा जस काठमाडौँबाट गाडी पाइन्छ अथवा ट्रान्सपोर्ट छ, छुट छ भनेदेखि हामीले त्यो ठाउँसम्म चाहिँ पुर्याउने व्यवस्था चाहिँ हामीले मिलाइराखेका छौँ। अहिलेसम्म हजुरले जहाँबाट अर्डर गर्नुभयो भने हामी त्यहीँ पुर्याउँछौँ। सामान्य मैले अब मौरी चाहिँ कसरी पालियो भन्ने कुरा हजुरहरूले बुझ्न चाहनुहुन्छ भने, अहिले चाहिँ म छोटोमा भन्दैछु कि म चाहिँ फरक फिल्डमा काम गर्दै हिँडेको मान्छे, अचानक कृषिमा के गर्ने भनेर चाहिँ मेरो सोच आयो। त्यसमा चाहिँ मैले चाहिँ अनि कृषिमा के गर्ने के गर्ने, अब सोचेर मात्र भएन, ज्ञान केहीमा पनि छैन। अब होइन मौरी पाल्ने भनेर चाहिँ मैले सानो सोच बनाएर मौरी पाल्छु भनेर लाग्दाखेरि चाहिँ अनि मैले सुरुमा चाहिँ 15 गोला मौरी किनेर पालेँ। मसँग खासै त्यस्तो तालिम पनि थिएन, मौरीको ज्ञान पनि थिएन, म कृषि फिल्डमा काम गरेको मान्छे पनि होइन। पहिला मैले काम गर्न सक्ने उमेरदेखि चाहिँ म अलिकति फरक फिल्डहरूमा काम गर्दै थिएँ। अनि अब मौरी पाल्छु भनेर त लाग्यो, मौरी पाल्छु भनेर लाग्दै जाँदाखेरि चाहिँ तपाईँको कतिपय परिस्थिति चाहिँ अब सबै कुरा भने जस्तो नहुन नि सक्छ नि त। अनि मनले चाहेको काम हो, तै पनि गर्नुपर्छ भनेर लाग्दै जाँदाखेरि 15 गोला मौरी किनेर पाल्दाखेरि लगभग 6 महिनामा चाहिँ मेरो मौरी जिरो भयो। तर मैले काम रोकिनँ, किनभने त्यो मेरो अज्ञानताले हो भनेर चाहिँ मैले अनि होइन, यसले 6 महिनाभित्र चाहिँ मलाई अब त्यसले धेरै सिकाइसकेको थियो। र त्यही सिलसिलामा चाहिँ मैले निरन्तर घर बनाउने काम चाहिँ रोकिनँ, सुरु गरेदेखि नै बनाएको बनाइ गरेँ भने। मौरीलाई चाहिँ मैले 2 महिना जति ब्रेक गरेँ, 2-3 महिना अर्थात् त्यो जाडो मौसमभरि ब्रेक गरेर, अनि मैले अब फेरि सिजन सुरु भएपछि मौरीमा सुरु गरेँ। अहिलेसम्म चाहिँ अनि मौरीमा चाहिँ त्यसरी अप्ठ्यारो पर्ने नै परिस्थिति चाहिँ आउँदैन रहेछ। तर हुन त कुनै पनि काममा तपाईँको इच्छा चाहिँ हामीले राख्नै पर्छ। जसले इच्छा राख्छ नि, इच्छालाई शक्तिमा बदल्नु पर्ने रहेछ। मैले पनि त्यही प्रयास गरेँ र म अहिलेसम्म कुनै पनि फिल्डमा लाग्दाखेरि चाहिँ म लागिसकेपछि एकदम सकेसम्म चाहिँ त्यसमा लागेको लागे गर्छु, र कुनै पनि फिल्ड चाहिँ तपाईँको अलिकति गर्ने छोड्ने, अलिकति गर्ने छोड्ने चाहिँ म गर्दिनँ र गरेको पनि छैन। यो मौरीमा पनि मैले चाहिँ विगत 76 सालदेखिबाट चाहिँ मैले मेरो परिवारको काम नै भनेको यही नै हो। कोही काहीँ जाँदैन, कसैको केही अरू बाहेक काम पनि छैन होइन। हाम्रो परिवार चाहिँ सबैजना मिलेर चाहिँ सामान्य चाहिँ अब घर बनाउने, मौरी पाल्ने, घर गोलाहरू खरिद गर्नुपर्नेहरूलाई हामीले बिक्री वितरण गर्ने, यसै गरी चलिरहेको छ अहिलेसम्म चाहिँ। सामान्य मौरी पाल्नको लागि चाहिँ हजुरहरूले अब यो भिडियोमा चाहिँ हामीले छोटो छोटो भन्नुपर्ने भएको कारणले अहिले चाहिँ हामी विस्तृत रूपमा हजुरहरूले भेटेर कुरा गर्न सक्नुहुन्छ भने हामीले भिडियोमा चाहिँ छोटो छोटो तरिकाले भन्छौँ। हजुरहरू पनि मौरी पाल्न चाहनुहुन्छ, मौरीलाई बचाउन चाहनुहुन्छ, मौरी बचायो भने पर्यावरण बच्छ, यो धेरैजनाले बुझ्न बाँकी पनि छ भने मैले पनि धेरै पछि बुझेँ। जब मौरीमा लागेँ, मौरीको काम के रहेछ होइन, मौरीको आवश्यकता के रहेछ भन्ने कुरा बिस्तारै बुझ्दैछु। पाल्न चाहनुहुन्छ भने हजुरले सबैभन्दा पहिलो नम्बरमा चाहिँ विषादी चाहिँ एकदम कम चल्ने अब न्यूनीकरण जिरै भन्ने त अब हामीले पनि भन्न सकिन्न किनभने नेपालको परिस्थिति त्यस्तै छ। सकेसम्म कम चल्ने ठाउँमा चाहिँ हजुरले ठाउँ छनौट गरेर अलिक पारिलो ठाउँ बिहान छिट्टै घाम लाग्ने जाडो महिनामा यस्तो ठाउँहरू छनौट गरेर चाहिँ मौरी पाल्नको लागि चाहिँ खर्क छनौट गरेर मौरी पालन व्यवसायमा चाहिँ अगाडि बढ्न सक्नुहुन्छ। अहिलेसम्म मौरीमा चाहिँ लागेर चाहिँ मैले छतरबाट लागेँ म पछि हट्नुपर्ने र म किन लागेँ भन्ने चाहिँ मलाई लागेको छैन। यसमा एक चाहिँ पर्यावरणको लागि हामीले केही गरिराखेका छौँ भने एक चाहिँ मौरी हामीले संरक्षण गर्दैछौँ। मौरीलाई संरक्षण गरेपछि उसले पनि हामीलाई संरक्षण गर्छ ताकि ऊ मान्छे जस्तो स्वार्थी छैन कि कुनै पनि बेलामा चाहिँ आफूलाई चाहिँदा चाहिँ ऊबाट केही सेवा लिन चाहने र आफूले दिनुपर्दाखेरि चाहिँ दिन नचाहने चाहिँ

0: विषाद युक्त खाना त्यागौ रैथाने बालीतिर लागौ।
1: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
0: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
1: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
0: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
1: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
0: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
1: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
0: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: कर्मचारी आवश्यकता। सिन्धुलीको खुरकोट नजिकै बीपी हाइवेमा निर्माणाधीन नयाँ होटल, रिसोर्ट तथा कफी शपका लागि विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध छ। आवश्यक कर्मचारी: मल्टी कुजिन शेफ एकजना, बेकरी शेफ एकजना, सिनियर कुक दुईजना, कुक चारजना, किचन हेल्पर एकजना, डिशवासर दुईजना, फूड एन्ड बेभरेज म्यानेजर दुईजना, वेटर वेट्रेस 10 जना, कफी बरिस्ता 4 जना, क्यासियर 2 जना, हाउसकिपिङ अथवा क्लिनर 2 जना, गार्डनर अथवा माली 1 जना। नयाँ तथा अनुभवी दुवै जनाले सम्पर्क गर्न सक्नुहुनेछ। नयाँको लागि तालिमको व्यवस्था छ। खाना तथा बस्ने सुविधा उपलब्ध सहितको यो अवसर आएको हुँदा छिटै सम्पर्क गर्नुहोस्। थप जानकारीको लागि मोबाइल नम्बर 97 68 52 30 57 97 68 52 30 57।
1: सूचना
3: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाइ कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्ष्य समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाइ मार्फत उपचारमा लाग्ने खर्च, आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
1: जिल्ला अस्पताल रामेछाप।
4: रामेछाप नगरपालिकाको अनुरोध:
5: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
4: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
0: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
1: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
0: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
1: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
0: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
1: सम्पर्क नम्बर 0845 41 143 98 63 023 422।
6: नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेक उत्पादन च्याउ भनेकै राजा च्याउ।
7: जोखिम कायमै बेपत्ताको पर्खाईमा आफन्त, विपत्तिले अर्थतन्त्रमा ठूलो धक्का, प्रभावित क्षेत्रमा प्रधानमन्त्रीको स्थलगत अवलोकन, संकटका बेला सबै दलहरूको सामूहिक प्रतिबद्धता लगायतका खबर आजका विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको शुद्ध लेख्ने बोल्ने अभियानको निरन्तरता शीर्षकको शुभ समाचार।
8: गण्डकी प्रज्ञा प्रतिष्ठानले शुरूआत गरेको शुद्ध बोल्छ गण्डकी शुद्ध लेख्छ गण्डकी अभियानलाई विभिन्न जिल्लामा पुर्याइएको छ। गण्डकी प्रदेशमा नेपाली भाषाको शुद्ध सरल स्पष्ट र मर्यादित प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन गरिएको अभियान पर्वत र बागलुङ पुगेको हो। गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति प्राध्यापक डाक्टर कुसुमाकार लेउपानेले भाषिक शुद्धिकरण अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो भाषा कला साहित्य संस्कृति तथा ऐतिहासिक र सांस्कृतिक सम्पदाको संरक्षण अध्ययन र अनुसन्धानलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रमहरू अगाडि बढ़ाइएको छ। कुलपति नेउपानेले प्रतिष्ठानका अभियानहरूलाई प्रभावकारी बनाउन प्रदेश सरकार स्थानीय सरकार प्रशासन शैक्षिक संघ संस्था र नागरिक समाजसँग सहकार्य आवश्यक रहेकोमा जोड़ दिनुभयो। गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले गण्डकी प्रदेशमा नेपाली भाषाको शुद्ध सरल स्पष्ट र मर्यादित प्रयोगमा यस अभियानले सचेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको जानकारी दिनुभयो। कार्यक्रमका संयोजक तथा गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ इन्द्रमान खत्रीले कार्यपत्र प्रस्तुत गर्दै सरकारी कामकाज बोलीचाली तथा शिक्षण प्रक्रियामा हुने भाषिक त्रुटिबारे जानकारी गराउनु भएको थियो। उहाँले भाषिक त्रुटि सुधारका उपाय तथा दैनिक व्यवहारमा अपनाउन सकिने अभ्यासलाई उदाहरणसहित प्रस्तुत गर्नुभयो। पर्वतका प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद पौडेलले भाषिक शुद्धताले नेपाली भाषाको प्रयोगमा पुनर्जागरण ल्याउने विश्वास व्यक्त गर्नुभयो।
9: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाग्यो। जिन्दगी न हो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
10: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
11: ए भतिज, त एकाएक शाकाहारी भइसे, कमजोर होलास है कमजोर।
12: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र, बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
11: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
12: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा राजा च्याउ आएको छ, न रोगको डर न त पैसा नै धेरै लाग्ने।
10: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
6: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रुटेकको उत्पादन।
11: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
13: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
7: नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। सबैभन्दा पहिले आश र त्रासमा आफन्त खोज्दै शीर्षकमा कान्तिपुर दैनिकमा छापिएको खबर लिँदैछौं। नुवाकोटको बटारस्थित नेपाली सेनाको तालिम केन्द्रको मूल गेट बाहिर बिहिबार भेटिन रसुवाकी 29 वर्षीय विश्वकला तामाङ। उत्तरगया गाउँपालिकाकी उनका श्रीमान सोमबहादुर घले बुधबारदेखि सम्पर्कमा छैनन्। सोमबहादुर चीनबाट आयात भएका विद्युतीय गाड़ी लिन रसुवा भन्सार कार्यालयमा गएका थिए। उनी तिमुरेमा साथीहरूसँग बास बसेका थिए। बुधबार बिहानदेखि सम्पर्कमा छैनन्, गला अवरूद्ध पार्दै विश्वकलाले सुनाइन्। सेनाको हेल्प डेस्कमा श्रीमानको हुलिया टिपाएपछि उनी गेट छेउमा थचक्क बसिन् अनि भक्कानिन्। सम्झाउने कोही आफन्त समेत देखिएनन्। घर रसुवा भए पनि उनीहरू नुवाकोटको विदुर नगरपालिका स्थित बट्टारमा बस्दै आएका थिए। उनीहरूका 7 र 8 वर्षका छोरा छन्। सोमबहादुर भन्सारमा भित्रिएका गाड़ी चलाएर काठमाण्डुसम्म ल्याउने गर्थे। त्यही क्रममा उनी टिमुरे पुगेका थिए। सोमबहादुर जस्ता आफन्तको खोजीका लागि बट्टार सैनिक ब्यारेक अघि लागेको भीड़ व्यवस्थापन गर्न बिहिबार ट्राफिक प्रहरीलाई हम्मे हम्मे परिरहेको थियो। भीड़मा कोही आफन्त खोजिदिन याचना गरिरहेका थिए, कोही रोहिरहेका थिए। कतै परिवार हराएको बिलौनामा चिच्याइरहेको देखिन्थ्यो। सेनाले उद्धार गरेका व्यक्तिको सूचीमा आफन्तको नाम छ कि भन्दै सोधी खोजी गर्नेहरू पनि भेटिन्थे। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बुधबारको भोटेकोशी बाढ़ीबाट कम्तीमा 910 जना सम्पर्क विहीन छन्। उनीहरूका परिवारजन खोजीका लागि भोटेकोशीको तल्लो तटीय क्षेत्र र काठमाण्डुका विभिन्न अस्पतालमा पनि भौतारी रहेका छन्। हजारौं आफन्तले सामाजिक सञ्जाल मार्फत खोजीका लागि अपील गरिरहेका छन्। नेपाल प्रहरीको बिहिबार साँझसम्मको विवरण अनुसार 359 जनाको शव फेला परेको छ। कान्तिपुर दैनिकमा छापिएको खबर हो यो, आश र त्रासमा आफन्त खोज्दै शीर्षकमा।
8: त्यस्तै समाचार आजको नागरिक दैनिकमा पनि छापिएको छ, जोखिम कायमै बेपत्ताको प्रतीक्षामा आफन्त शीर्षकमा मुख्य खबर छापिएको छ भने त्रिशुली बगरमा आफन्तको खोजी शीर्षकमा अर्को खबर छ। भोटेकोशीबाट आएको भीषण बाढ़ीका कारण क्षणभरमै बगरमा परिणत भएको त्रिशुली बजारमा हराइरहेका आफन्तको खोजी गर्नेको भीड़ नै लागेको छ। तिब्बती क्षेत्रबाट बुधबार बिहान भयंकर सुनामी झैं चरको आवाजका साथ मडारिएर आएको पूरै पहिरोले चैतको बाढ़ीले छोप्दा नुवाकोटकै पुरानो ठूलो बजार त्रिशुली आधा घण्टाको अन्तरालमै खण्डहर बनेको थियो। त्यहाँका स्थानीय सम्पर्कविहीन आफन्त भेटिने आशामा बिहिबार दिनभरि यताउता गरिरहेका थिए। भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ी नुवाकोटका त्रिशुली बजार र देवघाट बजार तथा रसुवाका बेत्रावती टिमुरे र स्याप्रुवेशी बजार आसपासका क्षेत्रलाई बगरमा परिणत गरिदिएको छ। ठूला ढलाने घरहरू 10 फीट भन्दा माथिसम्म पुरिएका छन्। यस्तो अकल्पनीय प्राकृतिक विपत्तिपछि प्रभावित क्षेत्रमा विद्युत अवरूद्ध भएर मोबाइल चार्ज गर्न समेत समस्या हुँदा संचार सम्पर्क विच्छेद हुन पुगेको छ। बाहिर रहेकाहरूलाई आफन्तकासँग सम्पर्कविहीन भएको अवस्थामा बुझ्न निकै कठिनाई भइरहेको छ। त्रिशुली बजार र देवघाट बजार तथा रसुवाका बेत्रावती टिमुरे र स्याप्रुवेशी बजार आसपासका क्षेत्रलाई बगरमा परिणत गरिदिएको छ। ठूला ढलाने घरहरू

0: सुली नदीमा बुधबार आएको बाढ़ी पहिरोसँगै बेपत्ता भएकाहरूको खोजी गर्दै आफन्तहरू चितवनसम्म पुग्ने गरेका छन्। त्रिशुली नदीमा बगेर आएका शव चितवनमा भेटिन थालेपछि आफन्तजन यहाँ आउन थालेका हुन्। उनीहरू शव पहिचानका लागि शव भेटिएका स्थान, अस्पताल र शव संरक्षण स्थलहरूमा पुगिरहेका छन्। गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर 5 ठाँटी पोखरीका बुद्धि तामाङ बिहिबार दिउँसो भरतपुरमा थकित अवस्थामा भेटिए, तर उनले बेपत्ता आफन्त भेटिने आशामा थकाई बिर्सिएको बताए। गोसाईकुण्ड तीर्थयात्रामा गएका पालुङटार क्षेत्रका 31 जना सम्पर्कविहीन भएपछि उनी खोजीका लागि चितवन आएका हुन्। हाम्रो गाउँबाट रसुवाको गोसाईकुण्ड तीर्थयात्रामा गएका 31 जना सम्पर्कविहीन छन्। मेरो छिमेकी पनि बेपत्ता छन्। खोजी गर्दै चितवन आएका हुन्। भरतपुर महानगरपालिका वडा नम्बर 17 मजुवा सामुदायिक वनमा गाउँले सहित आएका तामाङले भने, यहाँ आउँदा पनि हाम्रा आफन्तको अवस्था खुल्न सकेन, बेपत्ता खोज्दै चितवनसँग सम्म शीर्षकको खबर आजको नागरिक दैनिकमा छापिएको छ।
1: अर्थतन्त्रमा अर्को धक्का शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ, भोटेकोशीमा बुधबार आएको बाढ़ीले 13 जलविद्युत आयोजनामा आंशिक तथा पूर्ण क्षति पुर्याएको छ। निजी र सरकारी गरी 430 मेगावट विद्युत उत्पादन बन्द भएको छ भने करिब 30 अर्ब बराबर क्षति पुगेको प्रारम्भिक आकलन छ। प्रारम्भिक अनुमानका आधारमा जलविद्युत तथा सौर्य ऊर्जा आयोजनामा गरी 30 अर्ब रूपियाँ बराबरको क्षति भएको ऊर्जा प्रवर्तकहरू बताउँछन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानको बिहिबार बसेको बैठकमा क्षति आकलनबारे छलफल भएको थियो। जलविद्युत आयोजनासँगै 40 किलोमिटर सड़क, 41 पुल पनि क्षतिग्रस्त छन्। सड़क र पुल लगायतमा 20 अर्ब रूपियाँको क्षति पुगेको अनुमान गरिएको छ। यी पूर्वाधार क्षेत्रमा भएको भौतिक क्षति हो, तर आर्थिक नोक्सानी योभन्दा धेरै हुने विज्ञहरू बताउँछन्। सड़क विभागका प्रवक्ता शुभराज न्यौपानेका अनुसार पृथ्वी राजमार्ग लगायतका अन्य ठाउँका सड़क तथा पुलमा समेत क्षति भएकाले सबैको पुनर्निर्माणका लागि करिब 50 अर्ब रूपियाँ लाग्ने प्रारम्भिक अनुमान छ। यसैगरी क्षति भएका 18 विद्यालय र 3 स्वास्थ्य संस्था पनि पुनर्निर्माण गर्नुपर्ने अवस्थामा छन्। नेपाल राष्ट्र ब्याङ्कका अनुसार 9 ब्याङ्क, 8 विकास ब्याङ्क र 1 फाइनान्स कम्पनीको शाखामा समेत क्षति पुगेको छ। यस्तै रसुवाको टिमुरे स्थित भन्सार यार्डमा रहेका 300 भन्दा बढ़ी सवारी साधन पनि बगेका छन्। पर्यटकीय सिजनमा भएको यस विपदले पर्यटन व्यवसायलाई समेत धक्का पुर्याएको छ। हरेक विपद वा आन्दोलनले अर्थतन्त्रमा ठूलो धक्का पुगेको छ। यस पटकको बाढ़ीले ठूला पूर्वाधारमा क्षतिदेखि अन्तर्राष्ट्रिय व्यापारसम्ममा नोक्सान पुर्याएकाले जीडीपीमै प्रभाव पर्नेछ। राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रकाश कुमार श्रेष्ठको भनाई छ। अर्थतन्त्रमा अर्को धक्का शीर्षकमा कान्तिपुर दैनिकमा छापिएको खबर हो।
0: आजको गोर्खापत्र दैनिकमा बाढ़ी प्रभावित क्षेत्रमा प्रधानमन्त्री जीवन रक्षा पहिलो प्राथमिकता शीर्षकमा मुख्य खबर छापिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले नुवाकोटको बाढ़ी प्रभावित क्षेत्रको स्थलगत भ्रमण गर्नुभएको छ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीले नुवाकोटको तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएपछि प्रधानमन्त्री शाह स्थलगत निरीक्षणका लागि सड़क मार्ग हुँदै बिहिबार नुवाकोटको विदुर पुग्नु भएको हो। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीका कारण नुवाकोटको विदुर र नदी तटीय क्षेत्रहरूमा भएको ठूलो क्षति र खोज उद्धार कार्यको अनुगमन गर्न प्रधानमन्त्री शाह र पूर्वाधार विकास मन्त्री सुनिल लम्साल सहित बिहिबार सड़क मार्ग हुँदै त्यहाँ पुग्नु भएको हो। त्यहाँ प्रधानमन्त्री शाह, पूर्वाधार विकास मन्त्री लम्साल र सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हा, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा लगायतले प्रभावित क्षेत्रको स्थलगत भ्रमण गर्नुभएको थियो। बिहान 9:30 बजे नुवाकोट प्रस्थान गर्नुभएका प्रधानमन्त्री शाहले सड़क मार्ग हुँदै प्रभावित बस्तीको भौतिक अवस्था तथा बाढ़ीबाट भएको क्षतिको अवलोकन गर्नुभएको थियो। यसैबीच रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीको राहत तथा उद्धार कार्यका लागि आवश्यक स्रोत व्यवस्थापनलाई अर्थ मन्त्रालयले तीव्र बनाएको छ। खास गरी राहत तथा उद्धारका लागि स्रोत अभाव हुन नदिने गरी काम गरिरहेको अर्थ मन्त्रालयका सचिव डाक्टर घनश्याम उपाध्यायले जानकारी दिनुभयो। उहाँका अनुसार मन्त्रालयले सरकारवाला सबै पक्षसँग समन्वय गरी आर्थिक व्यवस्थापनलाई उच्च प्राथमिकता दिइएको छ। मन्त्रालयका अनुसार राहत तथा उद्धारमा मुख्य जिम्मेवार निकाय राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग उक्त कार्यका लागि 4 अर्ब रूपियाँ भन्दा बढ़ी स्रोत उपलब्ध गराइएको छ। त्यस्तै चालू आर्थिक वर्ष

0: प्राकृतिक विपद पछिको राहत तथा उद्धारका लागि अर्थ र गृह मन्त्रालयका लागि छुट्टै 20 अर्ब बजेट विनियोजन गरिएको छ। यसैबीच सरकारको सक्रियता उपशीर्षकमा खबर छ। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा बाढ़ी प्रभावित क्षेत्रको स्थलगत भ्रमण गरी समग्र अवस्था बारेमा जानकारी। साथमा पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिश्रा, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा पनि स्थलगत अवलोकनमा। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा नेपाल सरकारका मुख्य सचिव सहित विषयगत मन्त्रालयका सचिवहरूसँग आपतकालीन छलफल। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा सहयोग रकम उपलब्ध गराउन आग्रह। परराष्ट्र मन्त्रालयद्वारा विदेशी नागरिकहरूको खोजी उद्धार तथा कन्सुलर सहयोगका लागि आपतकालीन प्रतिकार्य टोली गठन। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा बाढ़ीबाट प्रभावित जिल्लाका कर्मचारीहरूलाई कार्यस्थल नछोड्न निर्देशन। सर्वदलीय बैठकबाट 10 बुधे संयुक्त अपील जारी गर्दै विपदमा एक ठाउँमा उभिने सन्देश। र राज्यका 3 वटै सुरक्षा निकाय बाढ़ी प्रभावित क्षेत्रमा खोज उद्धार तथा राहत कार्यमा क्रियाशील शीर्षकमा विभिन्न विषयवस्तु समेटेर आजको गोर्खापत्र दैनिकमा समाचार छापिएको छ।
1: राष्ट्रिय संकटका बेला एकजुट हुने नेपालका राजनीतिक दलहरूले विगतको परम्परालाई यसपटक पनि निरन्तरता दिएका छन्। बुधबार रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीबाट उत्पन्न विपदको सामना गर्न राजनीतिक दलहरू एकै ठाउँमा आएका हुन्। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा सबै दलले राष्ट्रिय विपत्तिमा एक भएर अघि बढ़नुपर्ने निष्कर्ष निकालेका हुन्। संसदमा रहेका र बाहिर रहेका राजनीतिक दलहरूले प्राकृतिक विपत्तिको सामना गर्न साझा संकल्प र एकता प्रदर्शन गरेका छन्। सर्वदलीय बैठकमा सहभागी दलहरूले विपद व्यवस्थापन, खोज तथा उद्धारमा सरकारलाई पूर्ण सहयोग गर्ने र दीर्घकालीन पुनर्निर्माणका लागि संसदीय संयन्त्र बनाउने निर्णय गरेका हुन्। सर्वदलीय बैठकपछि नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय विपत्तिको समयमा सबै दलहरू एकै ठाउँमा उभिने विगतको परम्परालाई कायम राख्दै वर्तमान संकट समाधानमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। बैठकमा सरकारको तर्फबाट भइरहेको खोज उद्धार र राहतका प्रारम्भिक कार्यबारे जानकारी गराएको र दलहरूले प्राप्त गरेका सूचनाहरू सरकारलाई हस्तान्तरण गरेको जानकारी दिँदै सभापति थापाले भन्नुभयो, अहिलेको मुख्य प्राथमिकता खोज उद्धार र तत्काल राहत नै हो, तर पुनर्निर्माणको काम वर्षौंसम्म चल्ने र यसमा अरबौंको क्षति हुने देखिएकाले लगातार अनुगमन गर्न सरकारलाई सुझाव दिन र दलहरूलाई संयुक्त रूपमा परिचालन गर्न संसदीय संयन्त्र आवश्यक छ उहाँले भन्नुभयो। विपद सामना गर्न दलहरू एकजुट, राष्ट्रिय संकटमा 10 बुँदे साझा संकल्प शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
0: नेपालको नियति वर्षै पिच्छे विपत्ति शीर्षकमा खबर छ। शुक्रबार सर्वदलीय बैठकमा सबैजसो नेताहरूले 2072 सालको विनाशकारी भूकम्प सम्झिए। पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी बाढ़ी, सिन्धुपाल्चोको जूरे पहिरो, 2072 सालको भूकम्प र जाजरकोट भूकम्प लगायतका विपत्तिमा नेपाली समाज र राजनैतिक शक्तिहरूले संकटका बेला एकताबद्ध भएर सामना गरेको स्मरण गरे। बिहिबार प्रतिनिधि सभाको बैठकमा रसुवाको विनाशकारी बाढ़ीबारे धारणा राख्ने क्रममा पनि सांसदहरूले विगतको विपदलाई सम्झेका थिए। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी प्रमुख सचेतक खुशबु ओलीले भनिन्, एउटा तितो अनुभव राख्न चाहन्छु, जाजरकोटमा भूकम्प जाँदा नेताहरूको एउटा प्रतिस्पर्धा नै थियो हेलिकप्टरमा को पहिला पुग्ने भनेर, तर आजसम्म त्यहाँका जनताले राहत पाएका छैनन्। यस्तो त्रासदी र यस्तो अवस्था कहिले अहिले बाढ़ी प्रभावित क्षेत्रमा भोग्न नपरोस्। नेता र सांसदहरूले भने जस्तै पछिल्लो दशकलाई मात्रै नियाल्दा पनि नेपाल एउटा विपत्तिबाट उठ्न नपाउँदै अर्को विपत्तिको सामना गर्न विवश छ। 2071 साउन 17 गते सिन्धुपाल्चोक जिल्लाको जुरेमा गएको विनाशकारी पहिरोले 145 जनाको ज्यान गयो। त्यस क्षेत्रबाट सयौं परिवार विस्थापित भए। जुरे पीड़ितले क्षतिको पुनर्संरचनाको नाम हुँदै थियो। उक्त प्राकृतिक विपत्तिको घाउ पुरिन नपाउँदै 2072 वैशाख 12 गते विनाशकारी भूकम्प गयो। नेपालको नियति वर्षै पिच्छे विपत्ति शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा खबर छ।
1: जीवित छौं ठूलो सौभाग्य शीर्षकमा गोर्खापत्र खबर लेख्छ। हामी जीवित छौं यही हाम्रा लागि ठूलो सौभाग्य हो। टिमुरेबाट धुन्से हुँदै नुवाकोट स्थित श्री नम्बर 1 सैन्य तालिम केन्द्र